0: जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाटी को अपरेशन तथा परामर्श
0: कान पाक्ने कानबाट पिस बगिरहने कान गड्ढा हुने
1: घाँटी दुख्ने घाँटी को एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
6: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
9: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
5: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138
5: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
10: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
5: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
10: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
5: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
10: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
11: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
1: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: अन्य सेवाहरू
11: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
14: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
11: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
13: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
15: होइन महिला लखर लखर कहाँ हिँडिस्
16: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
15: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
16: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
16: ल काका गइहाले म
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
19: उपचार हुने रोगहरू
18: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
19: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
18: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
19: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
18: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
19: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
18: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
23: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
24: भर्ना सम्बन्धी सूचना।
25: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
24: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
26: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478092883 र 97625226286।
27: सीता, के भयो तिमीलाई? घुम्सेर बसी छौ
28: के हुन नि?
27: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
28: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
27: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
29: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
29: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
30: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
0: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउँदैछ बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
0: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
2: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: मध्य पश्चिम ट्याङ च्याक, यति बेला बिहानको 6 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
5: काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल असार 31 गते बुधबार, सन् 2026 जुलाई 15 तारीक असार शुक्ल पक्षको प्रतिपदा तिथि।
2: काया कैरन का साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: आज वार्षिक उत्सव मनाउँदै गरेको डडेलधुराको रेडियो सुदूर आवाज 95 MHz बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाए, पूर्व मन्त्री रायमाझी सहित 9 जनालाई 4 वर्ष कैद, खाँडलाई 2 वर्ष।
5: सरकारी विज्ञापनमा एक द्वार नीति सर्वोच्चद्वारा खारेज, निजी मीडियाले पनि सरकारी विज्ञापन पाउने बाटो खुल्यो।
6: काठमाडौँ उपत्यकामा हैजाका शंकास्पद बिरामी भेटिए, बर्खा याममा खाने पानीका स्रोत प्रदूषित हुने जोखिम उच्च, पानी उमालेर मात्र पिउन सुझाव।
7: सजिलो उपाय, पानी उमालेर पिउने, प्राय मन तातो पानी भनेर पिउने चलन छ, त्यो अझ बढी खतरा हुन्छ, हामीले पानी उम्लिसके पछाडि 20 सेकेन्डसम्म पानी उमालिराख्ने।
5: तनावका बीच अमेरिका रूस अन्तरिक्ष सहकार्य निरन्तर, बैकोनुर कोस्मोड्रोममा नासा प्रमुखको झण्डै 8 वर्ष यताकै पहिलो भ्रमण।
6: र स्पेन 16 वर्षपछि विश्वकपको फाइनलमा उपाधि दावेदार टोली फ्रान्स पराजित, आज मध्यराति 1:15 अर्जेन्टिना र इङ्ल्याण्डले खेल्दै।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कहिरनमा खबरको सिलसिला शुरूमा नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय निर्धारण भएको विषय, यो विषय आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 जना दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्मको सजाय निर्धारण गरेको छ। पूर्व मन्त्री टोपबहादुर रायमाझी सहित 9 अभियुक्तलाई जनै 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकेको छ भने अर्का पूर्व मन्त्री बालकृष्ण खाँड सहित 2 जनालाई जनै 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना ठहराएको छ। बाँकी 5 अभियुक्तको हकमा जनै 1 वर्ष कैद र 10,000 जरिवाना निर्धारण भएको छ। 4 वर्ष कैद र 40,000 जरिवाना तोकिएका अन्य अभियुक्तहरूमा पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजीत राई, गोविन्द कुमार चौधरी र आङटावा शेर्पा रहेका छन्। भूटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने पूर्व मन्त्री खाँड बराबर 2 वर्ष कैद र 20,000 जरिवाना निर्धारण भएको छ। त्यस्तै 1 वर्ष कैद र 10,000 जरिवाना तोकिएकामा नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन खरेल र बेचन झा छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले असार 23 कसुर ठहरको फैसला गरेकोमा हिजो सजाय सुनाएको हो। विभिन्न कसुरमा बेग्ला बेग्लै सजाय र जरिमाना तोकिएकोमा सबैभन्दा बढ़ी सजायमा दोस्रो धेरै सजायको आधा जोडेर एकीकृत सजाय निर्धारण गरेको छ। सजाय निर्धारण भएको प्रतिवादीलाई विभिन्न कसुरमा कैद र जरिमाना तोकिएको हुन्छ। फैसला कार्यान्वयन हुने कैद र जरिमाना एकीकृत तर्फको कसुरमा ठहरेको कैद र जरिमाना मात्र हो।
2: निजी मीडियाले पनि सरकारी विज्ञापन पाउने बाटो खुलेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको हिजोको इजलासले सरकारी निकायबाट दिइने विज्ञापन सरकारी संचार माध्यमलाई मात्र दिने सरकारको निर्णय बदर गरेको हो। एक हप्ता अघि सकिएको अन्तिम बहस पश्चात सर्वोच्चले हिजो फैसला गरेको हो। फैसलाको लिखित आदेश भने सार्वजनिक भइसकेको छैन। नेपाल मीडिया सोसाइटीका तर्फबाट रिट निवेदक अधिवक्ता अनन्तराज लुइटेले सरकारी निर्णय बदर भए पनि परमादेशका हकमा अदालतले बोलेका विषय पूर्ण पाठ आएपछि मात्र थाहा हुने बताउनु भएको छ। रिटमा 22 र 23 असारमा दुवै पक्षका तर्फबाट बहस भएको थियो। नेपाल मीडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतीश कृष्ण खरेल, रमेश बडाल, ललित बहादुर बस्नेत, दिनेश त्रिपाठी र अधिवक्ताहरू अनन्तराज लुइटेल, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, विशाल थापा, दुर्वासा लुइटेल, रामप्रसाद पुडासैनी, डाक्टर बालकृष्ण चापागाई, डाक्टर प्रेमराज सिलवाल लगायतले बहस गर्नुभएको थियो भने सरकारी पक्षबाट महान्यायाधिवक्ता नारायण दत्त कडेल र नायब महान्यायाधिवक्ता उद्धव प्रसाद पुडासैनीले बहस गर्नुभएको थियो। मीडिया सोसाइटीका तर्फबाट बहस गरेका कानून व्यवसायीले निजी मीडियालाई लामो समयदेखि दिइआएको विज्ञापनको सुविधा कटौती गरेर सरकारले मीडियालाई नाकाबन्दी मार्फत सिध्याउने मकसद राखेको जिकिर गर्नुभएको थियो। निजी मीडियाले पनि सरकारी विज्ञापन पाउने बाटो खुल्यो शीर्षकको खबर नयाँ पत्रिकामा छ। आज यो खबर सबै पत्र पत्रिकामा छ।
1: मिटर ब्याज पीड़ितले आन्दोलनका लागि काठमाण्डौतर्फ यात्रा थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। जनकपुर धामबाट काठमाण्डौसम्मको पैदल यात्रामा रहेका मिटर ब्याज पीड़ितसँग हिजो बाराको निजगढ़मा गृहमन्त्री सुधन गुरूङले छलफल गरे लगत्तै मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनको निर्णय लिएको हो। गृहमन्त्री गुरूङ पैदल यात्रामा रहेका मिटर ब्याज पीड़ितलाई भेट्न हिजो बिहानै बाराको निजगढ़ पुग्नु भएको थियो। उहाँले 2 चरणमा गरेर पीड़ितसँग झण्डै 6 घण्टा छलफल गर्नुभयो। हिजो बिहान झण्डै 5 घण्टा भएको छलफलमा मन्त्री गुरूङले अधिकांश समय पीड़ितको गुनासो सुन्नुभएको थियो। त्यसपछि सिमरा गएका उहाँले राति 8:30 बजेतिर फेरि निजगढ़ आएर 1 घण्टा जति मिटर ब्याज पीड़ितसँग वार्ता गर्नुभयो। सहमति जुट्न नसकेपछि आज दिउँसो फेरि वार्तामा बस्ने तय भएको छ। मिटर ब्याज पीड़ितका 6 माग, गृहमन्त्रीसँग 6 घण्टा वार्ता तर जुटेन सहमति शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: नेपाल आयल निगम लिमिटेडले आजबाट 14.2 किलो पूर्ण तौल भएका एलपी ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरेको छ। फागुन 29 देखि बजारमा आधा तौल 14.2 किलो भएका सिलिण्डर मात्रै प्रयोगमा रहेकोमा 4 महिनापछि उपभोक्ताले पूरा तौल भएका ग्यास सिलिण्डर पाउन लागेका हुन्। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजबाट पूर्ण तौल भएका सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। यद्यपि केही दिन आधा तौल भएको सिलिण्डर पनि बजारमा रहने उहाँले बताउनु भएको छ। आजबाट पूर्ण तौलका सिलिण्डर प्रयोगमा आउने र आउने दिनमा पनि ग्यास आपूर्ति सहज रूपमा हुने भएकाले उपभोक्तालाई भीड़ नगरी खरिद गर्न उहाँले आग्रह गर्नुभएको छ। आयल निगमले भाव बढ़ाएर पूरा तौलको ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ कायम गरेको छ। आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिण्डर शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: झण्डै 2/3 शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकार 3.5 महिनामा अघि बढ़दै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र वहाँका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रासपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन्। प्रधानमन्त्री र मन्त्रीका कार्यशैली, सरकारका कदम र नागरिकका समस्यामाथि सत्तापक्षका सांसदले प्रतिनिधि सभा बैठक र संसदीय समितिहरूमा आवाज उठाउन थालेका हुन्। शुरूका दिनमा प्रतिपक्षी दलका सांसदले मात्रै टिप्पणी र प्रश्न गर्दै आएकोमा सरकारले 100 दिन पार गरेसँगै सरकारको आलोचनामा सत्तापक्षकै सांसदहरू पनि बोल्न थालेका हुन्। किसानले मल बिउ पाउन नसकेको, सुकुम्बासीमाथि ज्याजती भएको प्रश्न गर्ने मीडियाको गेटमा सरकारी संरक्षणमा गाड़ी लगेर अवरोध गरिएको, राज्यकै व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको, नवयुवा अगुवाहरू माजिद अन्सारी लगायतलाई पक्राउ गरिएको, सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा कर लगाइएको, सरकारले चासो नदिँदा कर्णाली राजमार्गमा दुर्घटना बढ़ेको, ट्राफिक जरिवाना अत्याधिक बढ़ाउँदै कानून ल्याउन लागिएको जस्ता विषयमा रासोपाकै सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूमाथि प्रश्न गर्न थालेका हुन्। कतिपय रासोपा सांसदले सामाजिक सञ्जालमा पनि सरकारको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन्। रासोपा सांसदले नै गर्न थाले सरकारको आलोचना शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा बर्खामा खानेपानीका स्रोत दूषित हुने जोखिम र गर्न सकिने उपाय बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ। हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम। नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय निर्धारण, पूर्व मन्त्री रायमाझी सहित 9 जनालाई 4 वर्ष कैद, खाँडलाई 2 वर्ष, सरकारी विज्ञापनमा एकद्वार नीति सर्वोच्चद्वारा खारेज, निजी मीडियाले पनि सरकारी विज्ञापन पाउने बाटो खुल्यो, मिटर ब्याज पीड़ितका 6 गृहमन्त्रीसँग वार्ता तर सहमति जुटेन, रासोपाका सांसदले नै गर्न थाले सरकारको आलोचना, आजदेखि बजारमा पूर्ण तौलको ग्यास सिलिण्डर प्रयोगमा आउने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सिन्धुपाल्चोकमा गैराती सबैभन्दा धेरै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरै जसो भागमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने क्रम भोलि पनि रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
1: यसैबीच काठमाण्डौका विभिन्न अस्पतालमा हैजाका शंकास्पद बिरामी देखा परेका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो सशस्त्र प्रहरीबल अस्पताल बलम्बुमा उपचारमा पुगेका एकजनामा र अस्ति सोमबार टेकु अस्पतालमा पुगेका एकजनामा शंकास्पद हैजा देखिएको हो। उनीहरूमा आरडीटी अर्थात ऱ्यापिड डायग्नोस्टिक टेस्ट परीक्षणबाट हैजा देखिएको हो। ती बिरामीहरू झाडा पखाला र बान्ताको लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगेका थिए। उनीहरूको नमूनाको कल्चर परीक्षण भइरहेको र यी नमूनाको रिपोर्ट आउन बाँकी रहेको इपिडेमियोलोजी महाशाखा रोग नियन्त्रण निगरानी शाखाका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभएको छ। उपत्यकामा हैजाका शंकास्पद बिरामी शीर्षकको खबर आजको नागरिक दैनिकले छापेको छ। बर्खायाममा पानीको उपलब्धता बढे पनि शुद्धतामा भने समस्या आउने गरेको छ। पानी धेरै उपलब्ध हुने यही समयमा पानीजन्य रोगको जोखिम बढ्छ। यो समयमा झाडा पखला, हैजा, टाइफाइड, हेपाटाइटिस ए लगायतका रोग फैलिनुको मुख्य कारण पानीजन्य प्रदूषण देखिन्छ। नेपालमा मनसूनका बेला आकाशबाट पर्ने पानी खान योग्य हुने विज्ञहरू बताउँछन्। तर जमीनमा झरिसकेपछि सतहका फोहोर बगाएर हामीले उपयोग गर्ने स्रोतमा मिसिदिँदा पानी प्रदूषित हुने गरेको पाइन्छ। बर्खायाममा पानी प्रदूषणको जोखिम र सावधानी बारे थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
5: वर्षेनी बर्खायाममा पानीजन्य रोगको जोखिम बढ्छ। सामान्यतया पानीको अभाव कम हुने यही बेला जोखिम बढ्नुमा पानी दूषित हुनु हो। आकाशबाट परेको पानी आफैमा दूषित भएर वा अरू के कारणले यस्तो समस्या आउँछ त? खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतम।
6: आकाशबाट खसेको पानी नराम्रो होइन, मानवीय क्रियाकलापहरूले गर्दाखेरि त्यो पानी प्रदूषण बने। वरिपरिको जमीनबाट वर्षातको पानीमा, खास गरेर नेपालमा हेर्नुहुन्छ नि इकोली र कोलिफर्म भन्छ, त्यो विभिन्न माध्यमबाट पानीमा परेर धेरै ठाउँमा पानीजन्य रोगहरू लाग्ने गर्छ।
5: सामान्यतया खानेपानीका रूपमा मुहान, इनार, पोखरी तथा खोला खोल्साको पानी प्रयोग गरिन्छ। शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा प्रयोग हुने स्रोतहरू सामान्यतया फरक प्रकृतिका हुन्छन्, तर दुवैतर्फ बर्खायाममा जोखिम उच्च हुन्छ।
6: शहरी क्षेत्रको विशेष गरेर पाइप प्रणालीहरू यदि व्यवस्थित रहेको छैन र पाइप र ढलसँगै जोडिएको छ भने त्यसमा ढलबाट निस्केको विसर्जन लेदो पाइपको पानीमा पुग्ने एउटा समस्या हुन्छ भने नेपालको अधिकांश पहाड़का बस्तीहरूमा मुहान चाहिँ खुला छ, भनेको त्यसलाई व्यवस्थित छोपिएको छैन। त्यो खुला मनमा भलहरू आएर मिसिने, त्यो मिसिएको पानी चाहिँ पाइप मार्फत गएर, खास गरेर यो जैविक जीवाणु भन्छौ, त्यो मिसिने एकदमै डर छ।
5: बर्खायाममा पानीमा प्रत्यक्ष देखिने समस्या धमिलोपना हो। यसैले बर्खायाममा संग्लो पानी उपलब्ध हुँदा यसलाई सफा ठान्ने प्रवृत्ति छ। के पानी संग्लो हुँदैमा स्वच्छ हुन्छ त?
6: संग्लो पानी शुद्धताको एउटा शुरूआती त हो भन्न मिल्छ, किनभने हमिलोपना घट्नु पनि हामीले त्यसलाई शुद्धता हुनको प्रक्रियामा गएको मान्छौं होइन। तर पानी आँखाले हेर्दा संग्लो हुँदैमा पानी शुद्ध होइन, किनभने पानीलाई त परीक्षण गर्नु पर्यो। पानीमा तपाईँ हामीले नदेखिने जीवाणुहरू धेरै हुन्छन्, तिनलाई परीक्षणै गर्नुपर्ने हुन्छ। त्यो भएर आम हाम्रो नेपालीको अहिले पनि बुझाइ छ संग्लो पानी पिउन मिल्छ भन्ने, त्यो होइन। त्यो बुझाइबाट हामी पछाडि हट्नुपर्छ।
5: बर्खायाममा धेरै जसो स्रोतमा प्रदूषणको जोखिम हुन्छ, तर पानी त प्रयोग गर्नु नै छ। त्यसैले पानीलाई शुद्धिकरण गरेर मात्र प्रयोग गर्न विज्ञको सुझाव छ। पानी शुद्धिकरणका लागि फिल्टर गर्नेदेखि विभिन्न औषधि मिसाउने सम्मका उपायहरू प्रयोगमा छन्। यसमा सबैभन्दा सजिलो र प्रभावकारी उपाय के हो त? खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतम:
6: जनताले बुझ्नुपर्ने भनेको सजिलो उपाय पानी उमालेर पिउने। बर्खामा मैले के भन्छु, पानी उमालेर पिउनु पर्यो। अब धेरै पहाड़मा अन्य विधिहरू पानीको शुद्धिकरणको घरेलु स्तरमा नपाउन सकिन्छ, तर पानी उमाल्न त सकिन्छ नि। उमाल्दाखेरि कस्तो भन्दा प्राय चाहिँ पानी मनतातो पानी भनेर पिउने चलन छ, त्यो अझ बढी खतरा हुन्छ। हामीले पानी उम्लिसके पछाडि 10 सेकेन्ड 15 सेकेन्ड 20 सेकेन्डसम्म पानी उमालिराख्ने, त्यो पानी पिउँदाखेरि शुद्ध नै हुन्छ।
5: पानी हामीलाई नभई नहुने वस्तु हो, तर यसैको कारण विभिन्न रोगको जोखिम पनि बढ्छ। विशेष गरी बर्खायाममा पानी प्रदूषण हुने जोखिम उच्च हुने भएकाले यो बेला स्रोतको सरसफाई तथा सुरक्षामा ध्यान दिनुपर्छ। यस्तै घरमा ल्याइसकेको पानीलाई पनि

0: सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
0: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
2: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
0: सम्पर्क मोबाइल नम्बर 98229264।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
7: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
8: गरेकोट यार्सा गुम्बा अहिले नबिकेपछि चुमनुब्री गाउँपालिका 1 तथा वडा नम्बर 7 का बासिन्दा चिन्तित भएका हुन्। राम्रो मूल्यमा बेचेर घर खर्च जुटाउने रहरले संकलन गरेको यार्सा गुम्बा अहिले घर घरमा पोको पारेर राखेको वडा नम्बर 7 का दोर्जे लामाले बताउनुभयो। कुनै बेला प्रति गोटा 1,000 रूपियाँमा पनि बेचेको हो, नभए पनि गोटाको 700-800 रूपियाँमा त कहिल्यै घटेको थिएन। लामाले भन्नुभयो, यसपालि त प्रति गोटा 150-200 दिन्छु भन्छन्। त्यस्तो दुःख गरेर बटुलेको यार्सा गुम्बा यति सस्तोमा बेचेरे त कहिल्यै फाइदै छैन। वन लसुनको भाव पनि प्रति किलो 20,000 रूपियाँबाट घटेर 8,000मा झरेको छ। हजार पर्ने किरा 150-180 भन्छन्। प्रति किलो 20,000मा बेच्ने गरेको वन लसुन 8,000मा दे भनेर माग्छन् उहाँले भन्नुभयो। स्थानीयवासीले 1-1.5 महिना लेकमा त्रिपाल टाँगी बसेर संकलन गरेको यार्सा गुम्बा तिब्बती बजारमा लगेर बेच्ने गर्छन्। तर यसपटक तिब्बती बजारले नै भाव नदिएको वडा नम्बर 1 का वीरबहादुर लामा बताउनुहुन्छ। गाउँलेहरूले यार्सा गुम्बा संकलन गरेपछि तिब्बती नाका केही समयका लागि खुल्छ। सीमा नाकामा तिब्बतीहरूले हाट बजार राखेर सामान बेच्ने उत्तरी गोर्खाका बासिन्दाले किन्ने गर्छन्। यही मौकामा उनीहरूले तिब्बती साहुहरूलाई यार्सा गुम्बा वन लसुन बेचेर कमाएको पैसाले वर्षभरिका लागि राशन पानी किन्ने गर्छन्। तर यसपटक किरा बिक्री नभएको स्थानीयको गुनासो छ। लेकमा दुःख, बजारमा निराशा, यार्सा गुम्बा नबिकेर चिन्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
5: अब विदेशका खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस का लागि अमेरिकी रूसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रशासक जेरेड आइज्याकम्यानले काजकिस्तान स्थित रूसद्वारा संचालित बैकोनुर अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गर्नुभएको छ। बैकोनुर कोस्मोड्रोममा नासा प्रमुखको यो भ्रमण झण्डै 8 वर्ष यताकै पहिलो हो। युक्रेनमा रूसको सैन्य कार्यवाहीपछि अमेरिका रूस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै देशबीच सहकार्य निरन्तर रहेको संकेतका रूपमा यो भ्रमणलाई हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। शीत युद्धका बेला अन्तरिक्ष प्रतिस्पर्धामा रहेका अमेरिका र रूसले अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन सहित विभिन्न परियोजनामा सहकार्य गर्दै आएका छन्। सन् 2022 रूसले युक्रेनमा सैन्य कार्यवाही शुरू गरेपछि दुई देशबीच राजनीतिक तनाव बढ़े पनि अन्तरिक्ष क्षेत्रमा सहकार्य भने निरन्तर जारी रहेको छ। पश्चिमी प्रतिबन्धका कारण रूसले चीनसँग पनि अन्तरिक्ष तथा अन्य प्रविधि क्षेत्रमा सहकार्य विस्तार गरिरहेको छ। यसैबीच चीनले व्यापारिक राजधानी सांघाईमा विश्व एआई सम्मेलन गर्दैछ। शुक्रबारदेखि शुरू हुने यो

0: सम्मेलनको चीनका राष्ट्रपति शी जिनपिङले उद्घाटन गरी महत्वपूर्ण सम्बोधन गर्नुहुने चिनिया समाचार समिति सिन्वाले जनाएको छ। सन् 2018 सम्मेलन शुरू भए यता शीले पहिलो पटक भौतिक रूपमा उपस्थित भई सम्बोधन गर्न लाग्नु भएको हो।
1: अब खेल खबर। स्पेन फीफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ। गैराती भएको पहिलो सेमी फाइनल खेलमा उपाधिको दावेदार टोली फ्रान्स 2 गोलले पराजित भयो। अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोडो र मिकेल ओयारजावलले 1-1 गोल गरे। स्पेनले 22 मिनटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो। फ्रान्सका लुकास डिनेको फाउल पछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। स्पेनले दोस्रो हाफको 58 मिनटमा अग्रता दोब्बर बनायो। उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट 1-2-1 पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे। त्यसपछि थप गोल हुन सकेन। सन् 2010 उपाधि विजेता स्पेन 16 वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भयो। स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्दैछ। दोस्रो सेमी फाइनलमा आज मध्यराति 1:15 इंग्ल्याण्ड र अर्जेन्टिनाले खेल्दैछन्। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 हुनेछ।
0: अब केही खबर संक्षेपमा। कुनै समय कलेजो प्रत्यारोपणका लागि नेपाली बिरामीको गन्तव्य विदेश हुने गर्थ्यो। कलेजो प्रत्यारोपण गर्ने बिरामीले करोड़ रूपियाँ खर्चेर विदेशमा गई प्रत्यारोपण गराउनु पर्थ्यो। नेपाली बिरामी 1 दशक अघिसम्म कलेजो प्रत्यारोपणका लागि भारत, थाइल्याण्ड, सिंगापुर लगायतका देशमा जाने गर्थे। विदेशमा जान सामान्य नेपाली नागरिकको हैसियत पुग्दैनथ्यो। पछिल्लो 1 दशकदेखि नेपालमा कलेजो प्रत्यारोपण हुन थालेको छ। विदेश गएर करोड़ भन्दा धेरै खर्च गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ। कलेजो प्रत्यारोपणमा ठूलो सफलता शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक हिजो प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा हिजो जारी विज्ञप्तीमा उल्लेख छ।
0: सत्तारूढ़ दलहरू बीचको विवादले सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको जोखिम बढ़ेको छ। असार मसान्त सकिन केही दिन मात्रै बाँकी रहँदा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमालेबीच देखिएको बजेट विवाद सुल्झिएको छैन, जसले गर्दा निर्धारित समयमा बजेट पारित हुने सम्भावना कम हुँदै गएको छ।
1: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत स्मोलिक एरीवास बीच नेपाल इजरायल बीचको आर्थिक व्यापार लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ।
0: दक्षिण कोरियाले बथशालामा पहिलो पटक विदेशी दक्ष जनशक्ति परिचालन गर्ने भएको छ। दीर्घकालीन श्रमिक अभाव रहेको बथशालामा विदेशी श्रमिक भित्र्याउन लागेको हो। कोरियाको कानून मन्त्रालयले सामान्य दक्ष कामदार E-73 भिसामा मासु काट्ने कम्पनीहरूमा नयाँ नियम लागू गर्दै सिधै विदेशी कामदार राख्न मिल्ने गरी प्रयोगत्मक रूपमा पहिलो पटक विदेशी कामदार भित्र्याउन लागेको जानकारी दिएको छ।
1: बैंक तथा वित्तीय संस्थामा लामो समयदेखि नचलाएर निष्क्रिय भएका खाता अब अनलाइन या बैंकका जुनसुकै शाखाबाट पनि बन्द गर्न पाइने भएको छ। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ। छिनमा मासा
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय। पूर्व मन्त्री राय माझी सहित 9 जनालाई 4 वर्ष कैद, खाँडलाई 2 वर्ष।
0: सरकारी विज्ञापनमा एकद्वार नीति सर्वोच्चद्वारा खारेज। निजी मीडियाले पनि सरकारी विज्ञापन पाउने बाटो खुल्यो।
1: काठमाडौँ उपत्यकामा हैजाका शंकास्पद बिरामी भेटिए। बर्खायाममा खानेपानीका स्रोत प्रदूषित हुने जोखिम उच्च। पानी उमालेर मात्र पिउन सुझाव।
0: तनावका बीच अमेरिका रूस अन्तरिक्ष सहकार्य निरन्तर। बैकोनुर कोस्मोड्रोममा नासा प्रमुखको झण्डै 8 वर्ष यताकै पहिलो भ्रमण।
1: र स्पेन 16 वर्षपछि विश्वकपको फाइनलमा उपाधि दावेदार टोली फ्रान्स पराजित। आज मध्यराती 1:15 अर्जेन्टिना र इंग्ल्याण्ड।
0: खेल र अन्त्यमा आजको कार्टुन कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो संसद बैठकमा गएको विषयसँग सम्बन्धित छ। यहाँ पत्रिकामा प्रधानमन्त्री संसदमा लेखिएको छ अनि पत्रिका पढ्दै गरेका एकजनाले भन्दैछन् अचम्म तीन महिना लगातार हिँड्दा नि कसरी झुक्किए है सिंहदरबारको बाटो। आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50% सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दान।
9: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
9: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-568-1877-18-617-98-478-6443।
13: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

0: नमस्कार, पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषाल संगै अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: शान्तिनगर गाउँपालिकाको 34% बजेट शिक्षा क्षेत्रमा, सल्यानका किसानलाई खसी बेचेर 5 करोड़ आमदानी।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा सेवालाई निरन्तरता दिन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई घोराई उपमहानगरपालिकाको पत्र। संजीवनी अस्पतालमा न्यूरो सर्जरी सेवा शुरू।
1: र साहित्यकार गौतमलाई भानु प्रतिष्ठान लुम्बिनी प्रदेशको सम्मान।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: शान्तिनगर गाउँपालिकाले आर्थिक वर्ष 2083-84 बजेटमा शिक्षा क्षेत्रलाई सबैभन्दा बढ़ी प्राथमिकता दिएको छ। कुल 52,25,47,000 रूपियाँको बजेट मध्ये 17,90,00,000 रूपियाँ शिक्षा क्षेत्रमा विनियोजन गर्दै गाउँपालिकाले गुणस्तरीय प्रविधि मैत्री र समावेशी शिक्षा मार्फत मानव पूँजी विकासलाई विकासको मुख्य आधार बनाएको छ। बजेटमा विद्यालयले शैक्षिक गुणस्तर सुधारदेखि शिक्षक व्यवस्थापन, स्मार्ट बोर्ड, प्राविधिक शिक्षा, छात्रवृत्ति, दिवा खाजा र स्थानीय पाठ्यक्रम कार्यान्वयन लगायतका कार्यक्रम समेटिएका छन्। शिक्षा अन्तर्गत गाउँपालिकाले शिक्षक अभाव भएका विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक व्यवस्थापनका लागि 1,17,00,000 रूपियाँ, गाउँपालिका अनुदान शिक्षक प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब व्यवस्थापनका लागि 2,20,00,000 रूपियाँ छुट्याएको छ। प्रारम्भिक बाल कक्षादेखि कक्षा 5 सम्मका विद्यार्थीको दिवा खाजाका लागि 55,00,000 रूपियाँ, शिक्षण सिकाइ व्यवस्थापनका लागि 47,00,000 रूपियाँ, विपन्न विद्यार्थी छात्रवृत्तिका लागि 26,00,000 रूपियाँ, सामुदायिक विद्यालयका शैक्षिक कार्यक्रमका लागि 25,00,000 रूपियाँ, प्रत्येक माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि 12,00,000 रूपियाँ तथा शिक्षकको क्षमता विकासका लागि 5,00,000 रूपियाँ विनियोजन गरिएको छ। यी कार्यक्रमले सामुदायिक विद्यालयको गुणस्तर सुधार, सिकाई उपलब्धि वृद्धि, प्रविधिमा आधारित शिक्षण विस्तार तथा दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। पालिकाले कुल बजेटको 34.25% शिक्षामा लगानी गरेको छ। भौतिक विकास भन्दा मानवीय विकास महत्वपूर्ण भएका कारण शिक्षा क्षेत्रमा सबैभन्दा बढ़ी रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष प्रमोद बस्तेले बताउनुभयो। उहाँले भन्नुभयो, सुशासन, गुणस्तरीय सेवा प्रवाह, कृषि आधुनिकरण, रोजगारी सृजना, सामाजिक न्याय तथा दिगो विकासलाई केन्द्रमा राखेर बजेट तयार गरेका छौं। यद्यपि हाम्रो प्राथमिकता भने शिक्षामै छ, दोस्रो प्राथमिकतामा पूर्वाधार विकास परेको छ। गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणका लागि 2,50,00,000 रूपियाँ विनियोजन गरेको छ। यससँगै सड़क स्तरोन्नति, कालोपत्री, विद्यालय भवन निर्माण, खानेपानी तथा सिंचाई आयोजनामा पनि उल्लेखनीय बजेट छुट्याएको छ। पूर्वाधारमा गरिएको लगानीले सेवा प्रवाह सहज बनाउनका साथै उत्पादन, यातायात र स्थानीय आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङमा सेवाग्राहीलाई सर्भर समस्या हुँदा शास्ति बेहोर्नु परेको छ। एक सातादेखि सर्भरले काम नगर्दा सेवाग्राही दिनभर लाइन बसेर फर्काउनु पर्ने अवस्था रहेको सेवाग्राहीहरू बताउँछन्। यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र नवीकरण गराउन, नयाँ अनुमति पत्रका लागि फोटो खिचाउन र ट्रायल दिएर पास भएका र नयाँ ट्रायलका लागि राजस्व बुझाउन आउने सेवाग्राही दिनभर लाइन बसेर साँझ खाली हात घर फर्किने बाध्य भएका छन्। समयमै काम गराउने भनेर बिहान 9 बजे सेवाग्राही कार्यालय पुगे पनि कार्यालयमा सर्भर गति सुस्त भएकाले समस्या समयमा काम हुन नसकेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार केही दिनदेखि सर्भर नचलेपछि सेवाग्राहीका साथै कर्मचारीलाई समेत शास्ति भएको छ। आजको गोरक्षा दैनिकमा बालाराम खड्काले यो खबर लेख्नु भएको छ।
2: संजीवनी टिचिङ हस्पिटल दाङले न्यूरो सर्जरी सेवा शुरू गरेको छ। पश्चिम नेपालकै अभाव रहेको न्यूरो सर्जरी सेवा अस्पतालमा शुरू गरिएको अस्पतालका सीईओ दीपक रोकाले जानकारी दिनुभयो। वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलामको नेतृत्वमा अस्पतालमा न्यूरो सर्जरी सेवा शुरू भएको बताउँदै सीईओ रोकाले अस्पतालले अब दैनिक बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म न्यूरो ओपीडी तथा 24 घण्टा आपतकालीन न्यूरो सर्जरी गर्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो। अस्पतालमा न्यूरो सर्जरी पश्चात आवश्यक पर्न सक्ने छुट्टै न्यूरो सर्जरी आईसीयू डेडिकेटेड आधुनिक शल्यक्रिया कक्षीय मोडुलर ओटी ब्लड ब्याङ्क र आवश्यक सबै उपकरणहरू उपलब्ध भएकोले अब साबिक राप्ती तथा लुम्बिनी प्रदेशका यस रोगसँग सम्बन्धित बिरामीले दाङमा गुणस्तरीय उपचार पाउन सक्नेछन्। यस्तै अचानक हुने दुर्घटनामा परि टाउको वा मेरुदण्डमा गम्भीर चोट लागेकाहरूले तुरन्त उपचार हुँदा त्यस्ता घटनाका प्रभावित हरूलाई राहत मिल्ने देखिन्छ। न्यूरो सर्जन डाक्टर मुसाफिर आलमका अनुसार अस्पतालमा मस्तिष्क र मेरुदण्डको ट्युमरको शल्यक्रिया मस्तिष्क र मेरुदण्डको अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया बालबालिकाको न्यूरो सर्जरी छारे रोगको शल्यक्रिया हातखुट्टा नसा को शल्यक्रिया लगायत सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरीहरू गर्न सकिनेछ। आजको युगबोध राष्ट्रिय दैनिकमा एक खबर छ।
1: दाङमा 5,000 बढी नागरिकमा सिकल सेल एनिमिया तथा थालसेमिया परीक्षण गर्दा 650 बढी सिकल सेल एनिमियाका शंकास्पद बिरामीहरूको रिपोर्ट शिविर भएका सम्बन्धित विद्यालय र स्वास्थ्य चौकीहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हस्तान्तरण गरेको छ। प्रतिष्ठानले सिद्ध रत्मनाथ नमुना माध्यमिक विद्यालय घोराही 10 र श्री माध्यमिक विद्यालय घोराही 7 सौडियारलाई सिकल सेल लक्षण देखिएका बिरामीहरूको रिपोर्ट हस्तान्तरण गरेको हो। प्रतिष्ठानका अस्पताल प्रशासन अधिकृत शालिकराम कालाथोकीको नेतृत्वमा ल्याबका प्राविधिकहरूको उपस्थितिमा मावि सौडियार का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी बुढा र विद्यालयको निमित्त प्रधान अध्यापक नन्द ओलीलाई रिपोर्ट हस्तान्तरण गरिएको हो। त्यस अवसरमा अस्पताल प्रशासन अधिकृत कालाथोकीले रिपोर्टहरू हस्तान्तरण गरिएको र वितरण गर्ने बेला विद्यालयले समन्वय गरेर प्राविधिक सहयोग गर्न सकिने बताउनु भएको छ। सिकल सेल लक्षण देखिएका रिपोर्टहरू पुर्याउँदै राप्ती प्रतिष्ठान आजको गणतन्त्र दैनिकमा खबर छ। त्यस्तै गरेर अझै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकै खबर। घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै प्रथम सेवा बिन्दुका रूपमा निरन्तरता दिन अनुरोध गर्दै स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको छ। नगर प्रमुख नरोलाल चौधरीले मंगलबार नागरिक समाजका प्रतिनिधिहरूसँग बिमितहरूको स्वास्थ्य उपचारमा समस्या नहोस् भनेर केही दिन अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै प्रथम सेवा बिन्दुका रूपमा निरन्तरता दिन आग्रह गर्दै पत्र पठाइसकेको बताउनुभयो। सरकारले यसअघि नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल अस्पतालका रूपमा तोकेपछि घोराहीको क्षेत्रमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम आबद्ध बिमितहरूलाई समस्या पर्ने गरेको थियो। घोराही उपमहानगरपालिका सहित सरोकारवालाहरूको आवाज र दबावपछि सरकारले यही असार मसान्तसम्मका लागि प्रतिष्ठानलाई नै प्रथम सेवा बिन्दुका रूपमा तोकेको थियो। आजको युगबोध दैनिकमा खबर छ।
2: पहाडमा पशुपालनबाट राम्रो आमदानी हुँदैन भन्ने मान्यतालाई सल्यानको त्रिवेणी गाउँपालिकाका किसानहरूले गलत साबित गरेका छन्। व्यावसायिकका रूपमा बाख्रा पालन गर्दै आएका किसानहरूले एक वर्षमै करिब 5 करोड़ रूपियाँ बराबरको खसी बिक्री गरेर गाउँमै आमदानी र रोजगारीको नयाँ उदाहरण प्रस्तुत गरेका हुन्। त्रिवेणी गाउँपालिकाद्वारा सञ्चालन गरिएको कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत विभिन्न सहकारी मार्फत किसानहरूले आर्थिक वर्ष 2082-83 4,77,97,586 रूपियाँ बराबरका खसी बिक्री गरेका हुन्। गाउँपालिकाको तथ्याङ्क अनुसार 5 वटा सहकारीमा आबद्ध किसानहरूले मात्रै 2,580 खसी बिक्री गरेका छन्। खसी बिक्री गर्ने 878 किसान मध्ये 100 केजी भन्दा बढ़ीका खसी बेच्ने 469 जना किसानले प्रोत्साहन रकम पाएका हुन्। गाउँपालिकाले सहकारी मार्फत बिक्री हुने खसी बोकामा प्रति केजी 20 रूपियाँ अनुदान दिँदै आएकोमा हाल प्रति किलो 12 रूपियाँ अनुदान उपलब्ध गराउँदै आएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा बुद्धि पुनले यो खबर लेख्नु भएको छ।
1: सर्वोच्च अदालतले निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारी निर्णय विरूद्ध फैसला गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नृप ध्वज निरौलाको संयुक्त इजलासले 2082 चैत 18 निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको छ। यसले निजी संचार जगतलाई केही ऊर्जा मिलेको छ। सरकारी विज्ञापनमा लगाएको नाकाबन्दीका कारण धेरै निजी संचार क्षेत्र समस्यामा परेका थिए। सर्वोच्चको यो फैसलालाई यो विषयमा सर्वोच्च अदालतसम्म पुगेको नेपाल मीडिया सोसाइटीले स्वागत गरेको छ। आजको गोरक्ष दैनिकबाट यो खबर लिएका छौं।
2: खबर पत्रिकामा अब रिपोर्टको पालो। दाङमा सिंचाई सुविधा पुगेका स्थानमा धान रोपाई लगभग सकिएको छ। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याज राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई भइसकेको छ। तर दाङको बंगलासोली गाउँपालिका 8 किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र वर्षे धान लगाउनमा चटारो परेको छ। यो रिपोर्ट
3: पर्याप्त वर्षा नभएर कतिले धान रोप्न नपाएका बेला बंगलाचुली गाउँपालिका वडा नम्बर 8 खैरेनीको यो गाउँमा भने पहेलपुर भएर धान पाकेको छ। चैतमा लगाएको यो धान कतिले स्याहारिसकेका छन्, कतिले स्याहार्दैछन् त कतिले बर्खे धान लगाउने तयारी गरिराखेका छन्।
4: दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर 8 खैरेनी स्वामीघाट लगायतका ठाउँहरूका किसानलाई अहिले चैतमा लगाएको धान भित्र्याउन भ्याइ नभ्याइ छ। कोही खेतमा धान काट्दैछन् भने कोही खेतका छेउमै रहेको टौवामा टाँगिएको तिरपाल मुनि धान चुटिरहेका भेटिन्छन्। वर्षाको समय मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ।
5: चैती धान अब फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ। अलिकति केही थोरै स्याहार्न छ। अब दुई चार दिनमा हामीले स्याहारेर धान स्याहारेर चैती धान स्याहारेर फेरि रोपेर नि भ्याउँछौँ, भ्याउने तयारीमा छौँ।
6: यो खेती गर्दा सजिलो के भएको छ भने अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जानु पर्दैन, गाउँ घर आफ्नो घर छोड्नु पर्दैन, बेसाकुसो
7: अब के काटिसक्यो के अरे अब कोही बाँकी छ, अब बर्खे धान अब पानीको यस्तो छेको हेरेर गर्नुपर्छ। त्यही हो, 9-10 रोपनीमा लगाइन्छ के अरे, अब 25-30 मुरी हुन्छ बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ।
3: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै वर्षे धान लगाउँछन्। अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दैछन्। गाउँघरमा खेताला नपाउने भएपछि किसानहरू अर्मो पर्मो गर्दै काम गरिरहेका छन्।
8: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ। धेरै जसोले स्याहारिसक्नु भयो, त्यही धान एक दुई घरको स्याहार्न बाँकी छ। र यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन। एउटा तरकारी खेती गर्ने अझसम्म त यहाँ चाहिँ खै किन कसैले चासो गर्नु भएको छैन। तै पनि खाली हुँदैन जमिन। चैते धान लाग्छ अनि गहुँ छरिन्छ, यसमा त्यहाँ चैते धान अनि चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ। र यो ठाउँमा चाहिँ खेतीबाली गरेर चाहिँ जीविका चलाउनमा ठिकै छ, त्यस्तो दुविधा छैन। पानी पनि प्रशस्त जस्तो मात्रामा छ अनि ठुलो नालो पनि पक्की भइरहेको छ। जे होस् कोही पालिकाबाट कोही प्रदेशबाट बजेट परेर जे होस् राम्रै छ, यहाँ बस्नलाई राम्रै छ। मेरो नाम रूपलाल खत्री, बंगलाचुली 8 स्वामीघाट भन्ने ठाउँ पर्यो यो।
9: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ। अनि एक्लै पनि धुन्छ अनि मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्म पर्म गरेर गर्छौँ। अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ, यहाँ बिउ काट्दै हुनुहुन्छ। अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो। अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ, नाचगान गाउने अनि रमाइलै हुन्छ।
3: बाँझो जमिनको उपयोगिता, खाद्यान्न उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ। लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलपरासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ। सरकारले सिंचाई विस्तार, उन्नत बिउ उपलब्धता र प्रविधि प्रयोगमा जोड दिए चैते धान खेती अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। किसान लक्षित अनुदान र प्राविधिक सहयोग मार्फत चैते धान प्रवर्धन गर्नुपर्ने आवश्यकता सरकारवालाहरूले औँल्याएका छन्।
10: कृषि क्षेत्रमा केही पनि छैन र केही पनि हुँदैन भन्ने कुरालाई गलत साबित गर्दै बंगलाचुली गाउँपालिका वडा नम्बर 8 खैरेनीका किसानहरूले भने दुई बाली धान खेती गरेर आमदानी गर्न सफल भएका छन्। चैतमा लगाएको धान अहिले लगभग स्यारिसक्ने बेला भएको छ। वर्षातको समय भएकाले किसानहरूलाई यो धान बाली भित्र्याउन भने केही समस्या हुने गरेको छ।
11: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
12: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
11: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
13: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
11: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
13: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
11: र मुखको स्वास्थ्यको सुधार।
14: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-65-2018।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
20: इन्डोस्कोपी सेवा,
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
21: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
15: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-55-734 र 082-55-138।
22: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-55-509 र मोबाइल 98453-0653।
2: अब बाँकी प्रसंग, घोराई उपमहानगरपालिकामा कतिपय खेलकुद कार्यक्रमहरू बजेट अभावका कारण सञ्चालन नभएको विषयलाई लिएर सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा आएका एकतर्फी भ्रमपूर्ण समाचारप्रति दाङका विभिन्न खेलकुद संस्थाले आपत्ति जनाएका छन्। मंगलबार जारी संयुक्त प्रेस विज्ञप्तिमा 2082 भदौ 23 र 24 गते भएको जनजेट आन्दोलनका क्रममा ओडा कार्यालय, उपमहानगरपालिकाका कार्यालय, मालपोत नापी कार्यालय लगायत सरकारी संरचनामा भएको तोडफोड़ तथा आगजनीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र व्यवस्थापनका लागि कार्यपालिकाले आन्तरिक स्रोतबाट संकलन हुने कुल बजेटको 70% कटौती गरी 30% बजेट विभिन्न क्षेत्रमा विनियोजन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ। उक्त निर्णयका कारण आर्थिक वर्ष 2082-83 सञ्चालन हुने 9 अन्तर्राष्ट्रिय अन्तर्विद्यालय स्तरीय खेलकुद कार्यक्रमका लागि बजेट अभाव भएको विज्ञप्तिमा जनाइएको छ। यससँगै विषयलाई लिएर केही व्यक्तिले सामाजिक सञ्जाल तथा अनलाइन मीडिया मार्फत एकपक्षीय भ्रामक र कप कल्पित सूचना प्रवाह गर्दै खेलकुद संस्था तथा उपमहानगरपालिकाको बदनाम गराउने प्रयास गरेको भन्दै विज्ञप्तीमा असन्तुष्टि व्यक्त गरिएको छ। आजको गणतन्त्र दैनिकमा यो खबर छ।
0: भानु प्रतिष्ठान लुम्बिनी प्रदेशले वरिष्ठ साहित्यकार सुशील गौतमलाई सम्मान गरेको छ। मंगलबार गौतमकै निवासमा पुगेर प्रतिष्ठानले सम्मान गरेको हो। शारीरिक रूपमा अशक्तको कारण उहाँकै निवासमा पुगेर सम्मान गरिएको हो। लामो समयदेखि स्वास्थ्य चुनौतीका बीच पनि निरन्तर साहित्य साधनामा समर्पित रहँदै 14 वटा साहित्यिक कृतिको प्रकाशन गर्नुभएका गौतमको योगदानको उच्च मूल्यांकन गर्दै प्रतिष्ठानले सम्मान गरेको हो। कार्यक्रममा वक्ताहरूले शारीरिक सीमा भन्दा माथि उठेर निरन्तर सिर्जनामा समर्पित गौतम नेपाली साहित्यका प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गरेका थिए। भानु प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष बमबहादुर डीसीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डाक्टर सुदन पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। आजको गोरक्ष दैनिकबाट खबर लिएका छौं।
2: दाङको राप्ती गाउँपालिका एक भालुबाङबाट प्रहरीले बिलबिजक नभएका विभिन्न प्रकारका कपड़ा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब 5 बजे सवारी साधनहरूको चेकजाँच गर्ने क्रममा भालुबाङ पुलचोकबाट अन्दाजी 1,50,000 रूपियाँ बराबरका कपड़ा बरामद गरेको हो। प्रहरीका अनुसार चेकजाँचका क्रममा सुरुवाल कुर्ता, ढाकाको थान कपड़ा, जयपुरी सुरुवाल कुर्ता तथा धजा कपड़ा लगायतका सामग्री फेला परेको थियो। ती सामानको कुनै बिलबिजक तथा आवश्यक कागजात नदेखिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएको कपड़ाको अनुमानित मूल्य 1,50,000 रूपियाँको रहेको प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप कार्यवाहीका लागि सम्बन्धित भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा एक खबर छ।
0: राप्ती गाउँपालिकाले एक विद्यार्थी एक फलफूलको बिरुवा अभियान अन्तर्गत सामुदायिक विद्यालयमा विद्यार्थीहरूलाई करिब 8,000 फलफूलका कलमी बिरुवा वितरण गरेको छ। विद्यार्थी मार्फत प्रत्येक घरमा फलफूलका बिरुवा रोप्ने, वातावरण संरक्षणलाई विद्यालय तहबाटै जीवनशैलीसँग जोड्ने तथा भविष्यमा फलफूल उत्पादन र पोषण सुरक्षामा योगदान पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। राप्तीमा एक विद्यार्थी एक फलफूल बिरुवाको अभियान आजको युगबोध दैनिकमा खबर छ। अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा आत्मदाहले उठाएका प्रश्नहरू दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। वर्तमान सत्ता पक्ष र प्रतिपक्ष आगामी राजनीतिक दिशा बमबहादुर डीसीको यो विचार छापिएको छ भने आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले मनसुनको सामना गर्ने समय शीर्षकमा सम्पादकीय छापेको छ।
2: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकले मध्यसाता अन्तर्गत साताबाट लोकतन्त्रको रक्षा राज्य राजनैतिक दल र नागरिकको साझा जिम्मेवारी शीर्षकमा गणेश ओलीको यो विचारलाई छापेको छ भने वाद्यवादकका रूपमा परिचित हुँदा शीर्षकमा मेरो खुशी स्तम्भ छापेको छ लीलाधर ओलीको भने आस्था र विश्वासको धरोहर शीर्षकमा नारायण प्रसाद श्रेष्ठको यो विचार छापिएको छ।
0: त्यसै गरी आजको गणतन्त्र दैनिकमा सूचनाको हक लोकतन्त्रको मेरुदण्ड डाक्टर लक्ष्मण दत्त पन्तको विचार छापेको छ भने विद्यालय शिक्षामा लगाइने करहरू अन्यायपूर्ण छन् नवल जीएमको विचार छापिएको छ। र आजको गणतन्त्र दैनिकले संचारलाई बलियो र प्रभावकारी बनाउन ठोस कार्यक्रम ल्याउनुपर्छ शीर्षकमा सम्पादकीय छापेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।
1: विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख टोल प्रसाद अरियालद्वारा सरकारलाई ध्यान आकर्षण। जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड़। मीटर ब्याज पीड़ितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषद बैठकको निर्णय। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न। अमेरिकी सेनाद्वारा इरानका विभिन्न शहरहरूमा व्यापक आक्रमण। र फिफा विश्वकप अन्तर्गत गैराती भएको खेलमा फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pasupatiicare.com।
1: गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले मीटर ब्याज तथा अनुचित लेनदेन पीड़ितहरूको समस्या समाधानका लागि गठन भएको आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद प्रति कार्यमा खट्ने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। विपदको समयमा नागरिकको जीव धनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल बढ़ाउन विपद खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका तर्फबाट सहभागी भई पदक हासिल गर्ने खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने, नेपाल वायुसेवा निगमको संचालक समितिको कार्यकारी अध्यक्षमा महाप्रबन्धकको समेत कामकाज गर्ने गरी महेश्वर भक्त श्रेष्ठलाई जिम्मेवारी दिने, बीउ बिजन पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गृहमन्त्री सुधन गुरूङ र मीटर ब्याज पीड़ितहरू बीच बाराको निजगढ़मा हिजो पहिलो चरणको वार्ता भएको छ। सरकारको तर्फबाट मीटर ब्याज पीड़ितहरूसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरूङले पीड़ितहरूले राखेका 6 बुँदे मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको हो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। प्रतिनिधि सभामा सांसदहरूले विपद जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिन र जनताको जीवधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलाली लगायतका जिल्ला बढ़ी प्रभावित भएकाले पीड़ित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न पनि माग गर्नुभयो। सभामुख टोल प्रसाद अरियालले विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सभामुख अरियालले अविरल वर्षासँगै बाढ़ी पहिरो तथा डुबानका घटनाहरू बढ़ेको भन्दै विपदजन्य घटनामा परेकाहरूको राहत तथा उद्धारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। बैठकमा सांसदहरूले गणेश नेपालीको घटना र त्यसपछि राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको भन्दै आम संचार माध्यम दलका नेताका घर र न्यू रोड लगायतका स्थानमा गाड़ी राखिएको विषयमा सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। सांसदहरूले विस्थापित सुकुम्बासीहरू राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढ़ी पसेको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार समेत भएको भन्दै किर्तिपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीको व्यवस्थापन छिटो गर्न माग राख्नुभयो। सांसदहरूले महँगीको प्रत्यक्ष मार गरीब श्रमिक वर्गमा परेको भन्दै महँगी कालो कर्मचारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सुझाव दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जनप्रतिनिधिको संसदमा उपस्थित भएर सांसदहरूले उठाएका जवाफ दिन माग गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह हिजोको प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको थियो। सांसदहरूले भदौ 23 र 24 को घटनाका विषयमा मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो। हिजोकै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकमा विद्यमान आर्थिक अवस्था र सामाजिक निराशालाई नीतिगत सुधारका माध्यमबाट सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर सोनेम वाटले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। विधेयक प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाटले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान संघीय शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेकाले विधेयक ल्याइएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीति मुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका विषयमा भएको छलफल तथा संवाद कार्यक्रममा उहाँहरूले यस किसिमको साझा प्रतिबद्धता व्यक्त गर्नुभएको हो। विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको समग्र प्राज्ञिक वातावरण र व्यवस्थापकीय सुधारका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उच्च अदालत पाटनले रातो पासपोर्ट दुरूपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाण्डुको निर्णयलाई सदर गरेको छ। न्यायाधीश द्वय खड्कबहादुर केसी र गोपाल प्रसाद बास्तोलाको संयुक्त इजलासले यही असार 23 गते संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पूजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टिकोण निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव संसदमा अघि बढ़ाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ। पार्टीका उपसभापति विश्व प्रकाश शर्माको अध्यक्षतामा यही असार 25 र 26 बैठकले सुकुम्बासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरेको थियो। त्यस सम्बन्धी निर्णय हिजो सार्वजनिक गरिएको हो। उपसभापति शर्मा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुनुहुन्छ। प्रतिष्ठानले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान व्यवस्थित ढंगले गर्ने सम्बन्धमा निर्वाचनको समयमा सबै राजनैतिक दलको अलग अलग रूपमा साझा प्रतिबद्धता व्यक्त गरेको स्मरण गरेको छ। विपदको समयमा नागरिकसम्म पूर्व सूचना छिटो, भरपर्दो र प्रभावकारी ढंगले पुर्याउने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले विभिन्न सरकारवाला निकायसँग विपद आपतकालीन पूर्व सूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ। मन्त्रालयमा हिजो आयोजित छलफलमा विपदको पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सेल ब्रोडकास्ट जस्ता आधुनिक प्रविधिको कार्यान्वयन, नवीनतम प्रविधि, बजेट, जनशक्ति, कानूनी व्यवस्था तथा संस्थागत समन्वयका विषयमा विस्तृत विमर्श भएको हो। विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायु सेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएशन अफ राफ्टिङ एजेन्सीज नारा बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। वायुसेवा संचालक संघ नेपाल संघको समझदारी अनुसार काठमाण्डु उपत्यका भित्र उडान गर्नु परेमा निशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नु पर्नेमा न्यूनतम संचालन खर्चमा सेवा दिने समझदारी भएको छ। सर्वोच्च अदालतले निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारंगा सुवेदी र नृप ध्वज निरौलाको संयुक्त इजलासले 2082 चैत्र 18 गते सरकारले निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ। मधेस प्रदेशमा डीप बोरिङका योजनाहरू अलपत्र पर्दा किसानहरूलाई खेतीपाती गर्न समस्या भएको छ। मधेस प्रदेशमा हाल 49% जमीनमा मात्रै सिंचाई सुविधा उपलब्ध छ। शुरू गरिएका डीप बोरिङका योजनाहरू अलपत्र हुँदा खेतीका लागि आकाशे पानीको भर पर्नु पर्ने अवस्थाले किसान चिन्तित बनेका छन्। महोत्तरीबाट संवाददाता मंजित कुमार रामको रिपोर्ट।
5: खेतीपातीका लागि सबैभन्दा उत्तम रहेको मधेस प्रदेशमा 49% जग्गा मात्रै सिंचित रहेको छ। सरकारले सिंचाई समस्या समाधान नगर्दा किसानलाई आकाशे पानीकै भर रहेको सोनमा गाउँपालिका 5 का किसान सुरेश यादव बताउनुहुन्छ। मधेसको अधिकांश जनसंख्याको जीविकोपार्जनको मुख्य आधार कृषि हो, तर समयमा वर्षा नहुँदा सिंचाई सुविधाको पहुँच सीमित हुँदा किसानको चिन्ता बढ़िरहेको छ। महोत्तरीको मनरा सिस्वा नगरपालिका 10 सखरीमा 95 लाख रूपियाँको लागतमा डीप बोरिङ जडान गरिएको छ, तर किसानले अझै त्योबाट सिंचाई गर्न पाउन सकेको छैन। सखरी डीप ट्यूबवेल जल उपभोक्ता समिति महोत्तरीका अध्यक्ष संजय झा,
6: डीप बोरिङ पनि गरियो 650 फिटमा, पटक पटक पहल गर्दा पनि अहिलेसम्म अल्पत्रमै देखिएको छ। 200 बिघा जग्गा आकाशे खेतीमै आधारित छ। त्यो सानो सानो बोरिङहरू सबै सुकेर गएको छ। गाउँको नदीमा पनि पानी देखिँदैन।
5: पछिल्लो 5 वर्षमा महोत्तरीमा 33 र धनुषामा 22 गरी 55 वटा डीप बोरिङ जडान गरिए पनि अधिकांश सञ्चालनमा आउन सकेको छैन। त्यस्तै महोत्तरीमा 43 र धनुषामा 123 गरी 216 वटा पावर ट्रिलर ट्यूबवेल जडान गरिएको छ, जसमध्ये 110 वटा सञ्चालनमै आउन नसकेको भूमिगत जलस्रोत तथा सिंचाई विकास महोत्तरीका निमित कार्यालय प्रमुख अमलेश यादव बताउनुहुन्छ।
20: सरकारले बजेट विनियोजन गर्दाखेरि शुरूमा 20 लाख 25 लाख विनियोजन गर्ने, यो तरिकाले लगातार प्रदेश सरकारले विनियोजन गर्दै गयो भने पनि कम्तीमा 5 सालमा ट्यूबवेल सञ्चालनमा आउँछन्। तर विडम्बना के छन् भने, कि त एकैचोटि सबै बजेट व्यवस्थापन गरिदिनु पर्यो, एकैचोटि सञ्चालनमा जान्छ। प्रदेश सरकारले एकैचोटि बजेट दिन सकिने भने त्यसको कम्तीमा कन्टिन्यू गरिदिनु पर्ने बजेटको।
5: मधेसमा खेतीयोग्य 381,898 हेक्टर जग्गा मध्ये 49% मात्रै सिंचित छ। सिंचाई समस्या समाधानका लागि किसानलाई सेल ट्यूबवेल वितरण गर्दै आइरहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अजय गेवालीले बताउनुहुन्छ।
23: हामी सेल ट्यूबवेलको कार्यक्रम साल बसाली रूपमा गरिरहेका छौँ। यही वर्ष पनि सुक्खा भइसकेपछि हामीले सिंचाईको सेल ट्यूबवेलको लागि सूचना जारी गर्यौँ, तर पछि पानी पर्यो अनि केही प्राविधिक कारणले गर्दा त्यति बेला चाहिँ हामीले त्यो कार्यक्रम सम्पन्न गर्न सकेनौँ। तर अहिले फेरिबाट सूचना जारी गरेर मास संकलन गरेका छौँ। अहिले हरेक जिल्लामा हाम्रो 220 देखि 250 वटा पारायरिङमा आयोजन परेको छ।
5: सरकारले डीप बोरिङमा ठूलो रकम खर्चेर बनाएका संरचना सञ्चालनमै नआउँदा किसानको खेत खेतमा पानी भने नारा प्रदेश सरकारलाई गुज्याइरहेको छ। मंजित कुमार राम, रेडियो नेपाल महोत्तरी।
1: देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई भएको छ, त्यसपछि गण्डकीमा 65% कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57.1% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32.7% मात्रै रोपाई भएको विभागले जनाएको छ। त्यस्ता धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाई अझ बढ़ने विभागको अपेक्षा छ। बाढ़ी पहिरो वा अन्य प्राकृतिक विपद नआएमा रोपाई अझै तीव्र हुने विभागले जनाएको छ। नेपाल आयल निगमले आजदेखि साबिककै 14.2 किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ। इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। गण्डकी प्रदेशका 11 जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा दर्ज भएका छन्। पछिल्लो पटक यही असार 25 गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रका खोप अधिकृत एक नारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो। जन्मदेखि 23 महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाई छ। अब नागरिक एप मार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा रक्त सूचना पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधा मार्फत देशभरका रक्त संचार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौजदात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। काठमाडौँका विभिन्न स्थानबाट अनलाइन जुवा सट्टाबाजी खेलाउने तथा सामाजिक सञ्जाल मार्फत यसको प्रचार प्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले 4 पक्राउ गरेको छ। पक्राउ परेकामाथि 2 करोड़ रकम भन्दा बढ़ीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युष मान सिंह, बाराका गौतम कुमार गुप्ता, पाँच थरका सबनम बानिया र पाल्पाका सुधन सुवेदी रहेका छन्। नेपाल पर्यटन बोर्डको संचालक समितिमा खुल्ला प्रतिस्पर्धा मार्फत हिजो 5 सदस्य नियुक्त भएका छन्। नियुक्त हुने सदस्यमा खुम बहादुर सुवेदी, सन्तोष पोखरेल, सृजना केसी, पेम्बा शेर्पा र डाक्टर सोभिता श्रेष्ठ ढकाल हुनुहुन्छ। बर्दियाको ठाकुर बाबा नगरपालिका बेथहनीमा पर्यटकीय क्षेत्रलाई लक्षित गरी सामूहिक कुरिलो खेती शुरू गरिएको छ। कुरिलो खेतीका लागि जग्गा भाड़ा, प्रांगारिक मल र बिउ खरीद लगायतमा सम्वर्धन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने 22 परिवारले सामूहिक रूपमा यो खेती शुरू गरेका छन्। बर्दियाबाट संवाददाता यज्ञ प्रसाद सापकोटाको रिपोर्ट।
3: बर्दियामा कुरिलो खेती शुरू गरिएको छ। घरमा खानाका लागि 2-4 बोट लगाउँदै आएको कुरिलो अहिले बेतवनी कृषक समूहले व्यावसायिक रूपमा खेती गर्न थालेको छ। व्यावसायिक कुरिलो खेती बर्दियाका लागि नौलो हो। ठाकुरबाबा नगरपालिका वडा नम्बर 9 बेतवनीमा पर्यटकलाई लक्षित गरेर कुरिलो खेती शुरू गरिएको हो। कुरिलो खेतीका लागि 18 कट्ठा जग्गा वार्षिक 40,000 तिर्ने गरी भाडामा लिएर शुरू गरिएको बेतवनी कृषक समूहका अध्यक्ष रामु थारूले बताउनुभयो।
7: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।

0: समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
4: आया, मम्मी मम्मी दाँत दुख्यो।
5: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
6: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
7: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
5: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
7: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन साल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
8: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
9: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 082-590-222।
5: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
11: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
10: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
12: शुद्ध महका लागि कहाँ जाने त?
13: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
12: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
14: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
15: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
14: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
16: भर्ना सम्बन्धी सूचना।
0: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
0: सम्पर्क फोन नम्बर 082-560-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-2-86।
17: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
18: सक्कु जे लौ खबर सुने।
17: 300 सैया के सञ्जीवनी टिचिङ अस्पताल आप अपनो कनक सेवा म
18: आप बेराम पर्ने से बिरुवा करक लाग डाङ से बाहर जाइनी पर्ना
17: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई सञ्जीवनी टिचिङ अस्पताल हन सक्कु जन सम्झे।
18: हमार सञ्जीवनी टिचिङ अस्पताल के सेवा करना असिन मेरके बा
17: ओपीडी सेवा, भर्ना सेवा,
18: सक्कु मेरक अपरेशन सेवा,
17: आईसीयू सेवा, रेडियोलोजी सेवा,
18: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी ल्याब हो फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
17: सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 97090-65-225,
18: 082-591-101,
17: 591-102,
18: 082-591-103,
17: 591-104 ओ 591-105।
19: सीता के बोती।

0: राई घुम्सेर बसेछौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
0: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9847826001
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
6: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
7: सम्पर्क मोबाइल नम्बर 9857744722 9857735060 सम्पर्क सिभिल फर्मा घोराही 15 सड़क विभाग रोड दान
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
3: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
3: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
3: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिटिसोक दाङ। सम्पर्क फोन नम्बर 9866 61694।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामी दुई प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: आदरणीय श्रोता हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरूमा आइसकेका छौं आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radiomp.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ कार्यक्रम समता महिला समानताको पक्षमा सञ्चालित कार्यक्रम हो सामान्यतः यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनका पक्षमा गरिएका कार्य जनआवाजलाई श्रोतामा परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ श्रोता कहिलेकाहीँ समाजका सबैभन्दा सुन्दर कथाहरू इतिहासका पुस्तकमा लेखिएका हुँदैनन् ती त धुलोले ढाकिएका बाटाहरूमा घामले डढेका अनुहारहरूमा चर्किएका हातका रेखाहरूमा र निस्वार्थ पसिनाका थोपाहरूमा मौन रूपमा लेखिरहेका हुन्छन् हरेक बिहान जब सहर बिस्तारै बिउजदै हुन्छ कतै कसैले आफ्नो सपना बोकेर घरबाट निस्किसकेका हुन्छन् उनका पाइला केवल जीवनको खोजीमा अघि बढेका हुँदैनन् ती पाइला आत्मसम्मान जोगाउने यात्रामा हिँडिरहेका हुन्छन् जीवनले सबैलाई समान अवसर दिएको हुँदैन कसैलाई शिक्षा सजिलै मिल्छ कसैलाई रोजगारी तर केही मानिसहरू यस्ता पनि हुन्छन् जसले अवसर नपाउँदा पनि मेहनतलाई नै आफ्नो भाग्य बनाउँछन् उनीहरू हारलाई नियति मान्दैनन् बरु श्रमलाई भविष्य बदल्ने शक्ति ठान्दछन् यही समाजमा यस्ता अनगिन्ती महिलाहरू छन् जसका नाम कुनै सम्मान पत्रमा लेखिँदैनन् कुनै पुरस्कारले चिनिँदैनन् कुनै समाचारका मुख्य शीर्षक बन्दैनन् तर उनीहरूकै काँधमा एउटा परिवार अडिएको हुन्छ उनीहरूकै साहसले घरको चुलो बलिरहेको हुन्छ उनीहरूकै पसिनाले सन्तानका सपना हुर्किरहेका हुन्छन् हामीले प्राय श्रमलाई देख्छौ तर श्रमिकको कथा सुन्दैनौ हामी वस्तु किन्छौ तर त्यस वस्तुभित्र मिसिएको संघर्ष पढ्दैनौ हामी अनुहार देख्छौ तर आँखाभित्र लुकेका हजारौं अपुरा सपना बुझ्ने प्रयास गर्दैनौ आजको समता यस्तै मौन कथाहरू आवाजका रूपमा यस श्रृंखला हामीले तयार पारेका छौ आज हामी पुग्नेछौ दाङ खोराईका सड़क किनारमा जहाँ आगोको रापसँग दिनभरि साक्षात्कार गर्ने धुवासँग आँखा रसाउने तर मुस्कानलाई कहिल्यै ओझेल पर्न नदिने केही साहसी महिलाहरू आफ्नै श्रमको भारमा जीवनलाई अगाडि बढाइरहेका छन् उनीहरू मकै पोल्छन् तर वास्तवमा उनीहरू केवल मकै पोलिरहेका हुँदैनन् उनीहरू आफ्ना सन्तानको भविष्य सेकिरहेका हुन्छन् आफ्ना सपनाहरूलाई जोगाइराखेका हुन्छन् आत्मनिर्भरताको अर्थलाई प्रत्येक दिन आफ्नै कर्मले लेखिरहेका हुन्छन् आजको कार्यक्रम कुनै दयाको कथा होइन कुनै अभावको कथा पनि होइन यो हो आत्मसम्मानको कथा यो हो श्रमको गरिमाको कथा यो त्यस्ता महिलाहरूको कथा हो जसले अरूसँग हात फैलाउनु भन्दा आफ्नै हातको पसिनामाथि विश्वास गर्न खोजेका छन् आउनुहोस् आज हामी केही क्षण ती वास्तविक नायिकाहरूसँग बिताउ जसलाई समाजले सायद सामान्य आँखाले हेर्छ तर जसले असाधारण साहसले हरेक दिन एउटा परिवारको भविष्य उज्यालो बनाइरहेका छन् तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz प्रसारित कार्यक्रम समता आजको श्रृंखलाको हाम्रो विशेष प्रस्तुति छ पसिनाको सुवास दाङका सड़क किनारका मेहनती महिलाहरू कुनै समय नेपाली महिलाको परिचय प्राय घरको चार भित्ताभित्र सीमित थियो उनीहरूको श्रमलाई कर्तव्य मानिन्थ्यो अधिकारलाई होइन निर्णय गर्ने अधिकार कम थियो अवसर सीमित थिए र उनीहरूको योगदान धेरै जसो परिवारको दायराभित्रै हराइरहन्थ्यो तर समय सधैँ एउटै रहँदैन आजको नेपाल परिवर्तनको यात्रामा छ संविधानले महिला र पुरूष बीच समानताको प्रत्याभूति गराएको छ राज्यका विभिन्न तहमा महिलाको प्रतिनिधित्व बढेको छ शिक्षा, स्वास्थ्य, उद्यमशीलता, स्थानीय शासन, बैंकिङ सेवा, सहकारी, कृषि, साना व्यवसाय र सार्वजनिक जीवनमा महिलाको सहभागिता पहिले भन्दा उल्लेखनीय रूपमा विस्तार भएको छ। सरकारले महिला उद्यमशीलता, स्वरोजगार, सहुलियतपूर्ण कर्जा, सिप विकास तालिम, सहकारी मार्फत आर्थिक पहुँच तथा स्थानीय तहबाट सञ्चालन हुने आय आर्जनका कार्यक्रमहरू अघि बढाइरहेको छ। यस्ता प्रयासहरूले धेरै महिलाहरूलाई आत्मनिर्भरताको बाटो रोज्न हौसला दिएको छ। तर परिवर्तनको यात्रा अझै पूरा चाहिँ भएको छैन। अहिलेसम्म पनि धेरै महिलाहरूको श्रम औपचारिक तथ्याङ्कमा देखिँदैन। घरभित्रको कामलाई आर्थिक मूल्य दिइँदैन। अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले सामाजिक सुरक्षा, स्वास्थ्य सुविधा र श्रमिकका आधारभूत अधिकारबाट अझै पूर्ण रूपमा लाभ लिन सकेका छैनन्। धेरैले बिहानदेखि बेलुकासम्म मेहनत गर्छन्, तर उनीहरूको श्रमलाई समाजले कहिले काहीँ सामान्य दृश्यका रूपमा मात्र हेर्छ। यहीँबाट एउटा महत्वपूर्ण प्रश्न जन्मिन्छ। के महिला सशक्तिकरण केवल नीति र कानूनले मात्र सम्भव हुन्छ? उत्तर सायद हो मात्र होइन। महिला सशक्तिकरण तब पूर्ण हुन्छ जब समाजले श्रमको सम्मान गर्न सिक्छ। जब सड़क किनारमा मकै पोल्ने महिला, तरकारी बेच्ने आमा, खेतमा पसिना बगाउने किसान, घर सञ्चालन गर्न संघर्ष गरिरहेकी गृहिणी र आफ्नै सानो व्यवसाय सम्हालिरहेकी उद्यमी, यी सबैलाई समान गरिमाका साथ हेर्न थालिन्छ। आज धेरै नेपाली महिलाहरूले यही आत्मनिर्भरताको बाटो रोजेका छन्। उनीहरू कसैको दयाको प्रतीक्षा गर्दैनन्। उनीहरू आफ्नै मेहनतमा विश्वास गर्छन्। उनीहरूको हातमा देखिने धुलो, धुवा र पसिना कमजोरीका चिन्ह होइनन्। ती त साहस, इमानदारी र आत्मविश्वासका पदक हुन्। समाज परिवर्तन ठूला ठूला भाषणले मात्र हुँदैन। परिवर्तन त त्यति बेला शुरू हुन्छ जब हामी श्रमलाई सम्मान गर्न सिक्छौं। जब हामी महिलालाई सहयोगको पात्र होइन, विकासका साझेदारका रूपमा स्वीकार गर्छौं। जब छोरीहरूले सपना देख्न मात्र होइन, ती सपना पूरा गर्न पनि समान अवसर पाउँछन्। आज सड़क किनारमा बसेर मकै पोलिरहेकी ती महिला केवल आफ्ना परिवारका लागि आमदानी गरिरहेकी छैनन्। उनी नेपाली समाजलाई एउटा मौन सन्देश दिइरहेकी छन्। परिस्थिति जति कठिन भए पनि आत्मसम्मान सहित बाँच्ने बाटो मेहनतबाटै खुल्छ र सायद यही सन्देश आजको नेपालले सबैभन्दा धेरै सुन्न आवश्यक छ। प्रिय श्रोता, जीवनका केही कथा पुस्तकमा लेखिँदैनन्। ती त सड़कको धुलोसँगै हिँडिरहेका हुन्छन्। ती कुनै ठूलो मञ्चमा सुनाइदैनन्। तर दिनहुँ हजारौं मानिस आँखा अगाडि उभिएर पनि धेरै पटक सुनिएका हुँदैनन्। आजको समता तयार गर्ने क्रममा हामी पुगेका थियौं दाङ घोराईका विभिन्न सड़क किनारमा। त्यहाँ हामीले भेटायौं आफ्नै श्रममा विश्वास गर्ने केही साहसी दिदी बहिनीहरूलाई। कोही बिहानैदेखि आगोको रापमा मकै पोल्दै हुनुहुन्थ्यो, कोही ग्राहकको प्रतीक्षामा मुस्कुराइरहनु भएको थियो, त कोही दिनभरिको थकानलाई पनि आफ्नो जिम्मेवारी भन्दा ठूलो ठान्नु भएको थिएन। उहाँहरूको अनुहारमा थकान थियो, तर आत्मविश्वास पनि त्यत्तिकै थियो। हातमा आगोको ताप थियो, तर मनमा भविष्य प्रतिको आशा पनि थियो। शब्दहरू सरल थिए, तर अनुभवहरूले जीवनका गहिरा अर्थ बोकेका थिए। हामीले उहाँहरूसँग धेरै प्रश्न त सोधेनौ। हामीले केवल उहाँहरूको जीवन सुन्न खोज्यौं। उहाँहरू किन यो काम गर्नुहुन्छ? जीवनले के सिकायो? संघर्षका बीच पनि मुस्कुराइरहने सब कहाँबाट आउँछ? र आजका महिलाहरूका लागि उहाँहरूको सन्देश के छ? आउनुहोस्, अब सुनौ घोराई दाङका सड़क किनारमा आफ्नै पसिनालाई सम्मानमा बदलिरहेका मेहनती महिलाहरूका आवाज।
1: कति वर्ष भयो तपाईँले मकै पोल्न लागेको?
2: 15 वर्ष।
1: 15 वर्ष? अनि यो आमदानीले के गर्नुभयो? कतिजनाको परिवार छ?
2: 6-7 जना, 8-9 जना।
1: अरूले के गर्नुहुन्छ?
2: के गर्ने, बस्ने, खाने, गर्ने काम गर्ने, के गर्ने?
1: अनि कति वर्ष उम्र तपाईँले अहिले 15 वर्षसम्म?
2: म भए 61 वर्ष।
1: 61 वर्ष हुनुभयो?
2: हजुर। अनि घाममा काम गरेपछि त आगोमा बसेपछि त म 2-3 बजे उता मेरो माउन्ट बिच मैले
1: मकै खरिद गर्न को जान्छ?
2: म जान्छु अटोमा। वहाँ त 11-12 रुपियाँ अनि अटो भाडा लाग्छ, धेरै लाग्छ अटो भाडा।
1: दिनभरि
2: दुःख, दाउरा किन्नु पर्यो अनि बसेर मिहिनेत गर्नु पर्यो। भाडा तिर्नु बसेको भाडा त लाग्दैन, तर मोबिल लिनु बेला धेरै नि भाडा लाग्छ उठाउनु पर्छ बोट उठाउनु पर्छ केयर गर्नु त अब जागिर खाम भन्ने लेखा पर्या छैन अनि सानो बेला घाँस दाउरा गरियो अब अहिले अब के खानु लागि लाउनु चाहियो त अब सबैले गरिया छन् त गर्नु पर्यो
1: गर्मीमा मकै पोल्ने दिनभरि
2: गाह्रो भयो भने के गर्ने खाना लागि त गर्नै पर्यो
1: कति बजीसम्म पोल्नुहुन्छ
2: मान्छे आउने बेलासम्म 8 बजी 9 बजीसम्म मान्छे पोलिन्छ 4-5 सय आउने हो कति आउला 4-5 सय रुपियाँ आउने हो अब चामल खाने नुन तेल खाने अब त्यही त बेला छैन उमेर छैन अर्को के गर्ने जो सक्छ सकेसम्म गर्ने नसक्दो बेला बस्ने के छोराछोरी मेरो पास छैन छोरा छन् ठुल्ठुला छन् बिहा गरेका छन् कमाउँछन् अब मगी पोलेर के पढाउने त्यसैलाई मैले मगी पोल्ने छैदारी काम गर्थेँ पहिला छैदारी गर्थेँ घरहाली छैदार अहिले बुढो भए भए सक्दिनन् त्यस्तो काम गरिनन् उनले लाज मान्छन् भने भनेर के अरे गर्नु पर्यो दुनियाँले गरेका छन् त मैले पनि त गर्नु पर्यो हात खुट्टा सम्झिँदा अलिअलि लाग्नु बेला त गर्नु त पर्यो के अरे हो कि
1: आज कमाए आज खाने भोलि कमा भोलि
2: कति के हो ऋण धान्नुहुन्छ अलिअलि किनकि गरेको ऋण धान्नुहुन्छ तिर्नुपर्छ अब रासन खाएको तिर्नुपर्छ के अब के गर्ने के हुन्छ र कति पो हुन्छ र यो जब मुभी बेचेर कति पो हुन्छ र 2 रुपियाँ 3 रुपियाँ नाफा आउने हो कि किन भन्नु छ डोगा पोगा उठाइन अनि ती आउने हो अब ती बचाएपछि बचाउने गरेर नबचाएपछि के अरे मान्छे आउने बेलासम्म सामान भयो भने त्यति बेलासम्म बेचिन्छ बिग्रिन्छ बिग्छ अलि बिग्छ
3: गरिब मान्छे त भयो न बोल्न सक्छौँ न के गर्न सक्छौँ हामी चोरी गरेपछि लाज हुन्छ होइन बदमास गरेपछि बदनाम हुन्छ यो त मिहिनेतको फल हो पसिनाको कमाइ हो कोही विपत्त परेलाई पनि दिनुपर्छ दया धर्म आफ्नो मनमा हुनुपर्छ सबैलाई दया गर्नुपर्छ कोही बुढो हुन्छन् कोही विपत्त परे बच्चा हुन्छन् कोही टोके टुकेना हुन्छन् सावधानी लिएर तिनलाई मार्ने खोज्छन् गाली गर्छन् है घिन मान्छन् नि हामीलाई घिन लाग्दैन अन्त गरिब हौँ त हामी किन घिन मान गरिबलाई गरिबले सहायता गर्छ हामी त गरिब हौँ नानी के गर्ने यस्तो गरी मगा पोल्छौँ मेरो नाम तारा देवी हो घर हाम्रो पहिला रोल्पा हो अब हाम्रो घर मसिलामा छ हजुर सानो 4 कमरा घर बनाएको छोराले त्यहीँ पर्छ छोरा 2 भाइ छोरा छन् 3 बहिनी छोरी छन् 3 बहिनी छोरी एउटा छोरी बागलुङ कोइले गएको छ एउटा इन्डियामै बिहा भएको छ एउटा जाजरकोट कोइले गएको छ छोरा जेरो छोरा घरमै छ टमाटर लान्छ अनि क्या ऊ गर्छ काँक्राहरू काँक्रा गोपी लान्छ कान्छो छोरा विदेश गएको थियो विदेशबाट अस्ति 2 सालको आइयो अब फेरि तल कुल्लु मनाली गएको छ अनि मेरो श्रीमानले त पहिला त हामीलाई छोड्या थिए भैरी भट्टकै पहिला छोडेर भागेको थिए रक्सी खान्थे अलिक दिमेकले काम गरेको थिएन उनको त्यहाँ भागेको थिए अब त फेरि उहाँ फोन गर्नुहुन्छ कुरा गर्नुहुन्छ हामीसँग हामीलाई राम्रो गर्नुहुन्छ अब त कुरा गर्नुहुन्छ हामीले त पहिला छ मैले 3-5 वटा बच्चा इन्डियामा पालेर ठुला बनाएर विवाह गरेर अहिले यहाँ आएँ 3 साल भयो म हुँ थिएँ मलाई छोड्नु भयो अहिले विदेश जानु भएको छ उहाँ त विदेश हुनुहुन्छ जानुभयो मैले 5 वटा बच्चा पालेर ठुला बनाएर मैले झ्यारी गरेँ अनि रेता ढोलेँ रोरी ढोलेँ मिट्टा ढोलेँ सिमेन्ट ढोलेँ अनि आलु लगाएँ तब मैले बच्चा पालेँ 5 वटा बच्चा पढाएँ कोहीलाई 12 क्लास कोहीलाई 10 क्लास कोहीलाई 8 क्लास पढाएँ सबैको विवाह भयो फेरि आएको भयो फेरि कान्छो छोराले विवाह गरेको थियो काठमाडौँबाट फेरि त्यो बुहारीको विवाह पहिलो गयो 1 सालको नाति छोडेर पहिलो गयो फेरि यो नातिलाई जगरिरहन्छु अहिले त्यो नाति अहिले 5 सालको 4 सालको भयो यही नातिलाई पाल्नुबाट मका पोल्छु फेरि यसलाई फेरि खाइरहने भन्छ झुस खाने भन्छ बिस्कुट खाने भन्छ अब कसलाई माग्रने नि अनि फेरि त्यही पनि मका पोल्न लाग नातिको लागि के गर्नु गर्ने अहिले यस्तो हुन्छ के गर्ने नानु जसको किस्मत राम्रो छैन नि त्यसलाई दुःखै दुःख हुन्छ क्या माथि अलिअलि हात खुट्टा दिएको छ ताकि म अहिले उति भयो यहाँ 60, 61, 62, 63 मलाई यहाँ 63 वर्ष अब के गर्ने बच्चा त पाल्नु पर्यो नानु आफ्नो दय धर्म अनि आफ्नो जाय धर्म न हो छोराछोरी भन्नु बुहारीले राम्रो नमाने पनि त म त राम्रो मान्नु पर्यो नि छोराबारीले राम्रो नमाने पनि ठिकै छ माथि अलल साथ दिन्छ ताकि छ हात खुट्टा छन् बाबु आफ्नो मिहिनेत गरेर हो नानी के गर्ने दुखबारी मान्छेलाई सहाँ गएन दुःख कहिले हट्दैन बाबु काँक्रा त बेच्ने हुन्छ नि मलाई झिझो लाग्छ नानी बोक्नै सक्दैन नै तिनीहरूले बोक्दिनन् नानी म त थिएँ आफैमा म कहाँ अस्तिमा थिबाट माथि त्यो पक्का पुल छ नि त्यहाँको माथिबाट ल्याए हौ आज फेरि माथिबाट ल्याएँ फेरि यहाँ अनि 200 रुपियाँ किराया लाग्छ बहिना हिजो पनि 200 रुपियाँ तिरेँ हौ आज पनि 200 रुपियाँ किराया तिरेँ जाने बेला फेरि अटो भाडा तिरेर जानुपर्छ नातिलाई बोक्न जानुपर्छ हाल जाछु आज र चाबी हराइलो छु नानी मका बस्ने जानेला मका बारीमा चाबी कता हराएको छ आज ताला तोडेर बाबु बाबुलाई स्कुलले पठाइन फुलबाट पठाइन पर्ला नानी तीन भरिमा बिर्केन नानु अरु अलि ठूला पैसा भन्दा बिग्दला मैले त 20 मा 25 मा ल्याछु फुन्न अनि कहिले 1000 रुपैयाँ हुन्छ कहिले 900 रुपैयाँ आफै राख्छु कहिले कहिले छोरा भरिले माग्छन् उनीलाई दिन्छु छ छन् त उनीहरूलाई पनि विदेश गएका छैनन् झ्यारी गर्दैनन् बिचारा उनीहरूलाई के खाउने उनीहरूलाई कहिले कहिले माग्देला खर्च चाहिए बेला फेरि दिन्छु छोरा भरिले पनि अब के भनेर छोराले पनि इन्डियामा छन् यसलाई धेरै पैसा फाल्या हो बाबु 25-26 लाख रुपियाँ फालो अनि छोरा पनि अलिक दिमेगले काम नगरे यस्तो गर्छ क्या रक्सी मात्रै खान्छ रिसले क्या मैले यत्रो कमाइ गरे आमा पैसा किनभने तेरो ढङ्गले पैसा टेकाइन छैन मलाई किन भन्छ छोरा भन्छु म अनि बुहारी सलेनबार ल्याएको छन् दुईटा नाति छन् तेरो छोराको कान्छ छोराको यही छोराको तेरो छोराको दुईटा नाति छन् यो छोरा कान्छ छोराको यति हो एउटा बुहारी छोरीहरू सबै तिनवटा छोरी एउटा जिमदारले बिहा गरेर छ लोकलले बिहा गरेर छ कति राम्रो घर छ इन्डियामै एउटा छोरी बागलुङ पहिले गएको छ एउटा छोरी जाजरकोट पहिले गएको हो अनि जाजरकोट पहिले गएको छ अनि अहिले विदेश गएको छ छैनन् कोही छैन के त यहाँ आन्धी नै साथमा भन्ने र भन्छ म त किन पोलचौरा भन्ने एउटा भन्छ के अरे भन्ने पनि के हाने फेरि नातिले कहिले जुस खाने भन्छ कहिले बिस्कुट खाने भन्छ कहिले केला खाने भन्छ त्यो पैसा 24 घन्टा कसले दिन्छ मलाई होइन अब यो बेच्यो भने त अब यसले जै बेला खाने भन्छ उही बेला मैले बनाउन सक्छु अनि पारी सानो नाति छ त्यसले पनि बिस्कुट खाने भन्छ सबै खाने भन्छ म फेरि सबैलाई दिने लाग्छ क्या बच्चालाई सबै बच्चा आफ्नै छोराछोरी हुन् नि आफ्नै जायदार मन के गर्ने बहिनी त्यही त हो दुःख त दुःख त्यही त क्या नानु त्यही त म झन् सबैभन्दा दुखारी रहेछु क्या नानी सबैभन्दा दुखारी छु म किनकि मलाई कहिल्यै सुख हुन्न क्या कहिले सुख भएन माइत छैन पनि दाई भाइ मेरो दुईटा दाई मर्या हुन् मेरो सिरानका मेरो जेठी दिदी पनि इन्डियामै पहिलो गयो जेठी दाई पनि कालापारमै लोफर भयो अनि मेरो कान्छो भाइ म थियौँ दुई भाइ नथ्यौँ आमा मात्रै थिए भत्तकै दुःख पाइयो अब माइतमा पनि छैन आमा बढ्या त अहिले 30 साल भयो छैनन् मेरो त एउटै भाइ छ एउटै दाईको डलमा हुँ बच्चो भएको छ त्यो पनि हुँ मर्द हो भो गराए त हो भो अब के भन्न सकिन्छ र बहिनी गराइदिए त ठिकै छ यो पनि यहाँ बस्ने ध्यान भएको छ उनीहरूलाई पनि परमेश्वरलाई आशी जीवन धन्यवाद भन्छु नगरपालिकाहरूलाई पनि धन्यवाद के अनि उनीहरूले यहाँ बस्न दिनुभयो क्या हामीलाई अनि म भनेर हिजो बस भनेर भन्नुभयो उनीहरूलाई पनि धेरै धन्यवाद दिन्छु क्या यो मैले अब तिनीहरू ल्याएको नै यस्तो छोडेर लगेको छ नि बाबु छोडेर म त योलाई फुगालेर भित्र मन्दिरभित्र लुगाई फाल जान्छौँ त्यो तिनी साथीहरूसँग फेरि त्यही छ
4: बस्तुको धन्दा बाख्राको छोरा छोरीलाई खुवाउनु पर्यो बोर्डिङ पठाउनु पर्यो घर धन्दा भ्याएर दुईटा छोरा छ छन् बाख्रा छ तिनटा बाख्रालाई घाँस परार गर्ने पानी सानी दिने अनि केटाकेटीलाई अब बोर्डिङ पठाउनु पर्यो खाजा पानी भन्यो घर सफा गर्ने कपडा धुने भन्यो अनि खाना पकाएर खाएर 10-15 जना अझ सक्छ होइन हामी पहिले पिसाएर राख्छौँ 10-12 अनि भुम्रो हुन्छ अनि पाले पालो 3-4 एकैचोटि ठुलो ताउ छ 4-5 अर्छ एकैचोटि 4-5 पोले राखेको हुन्छ अनि दिनमा सजिलो हुन्छ देख्न पाइँदैन सजिलो हुन्छ समय काम गर्दाखेरि समय त व्यापार भएलामा 50-60 हजार हुन्छ नभोलामा 43 हजार त न्यूनतम पनि हुन्छ यताउति गरेर भयो खर्चिनुपर्छ केटी सानो खान अब मेसो मिलाएर कोही अब बुढाले यहाँ गऱ्यो भने आफूले घरतिर गर्ने बिहान मेलापातमा हिँड्ने बाख्रा कुखुरा कुखुरा नि पालिएको थियो कुखुरा गर्दाखेरि दुईतिर गर्दाखेरि हुन्छ जङ्गलमा बाख्रा पालन गरे पनि अब घर जीवनयापन गर्नलाई सजिलो हुन्छ यही मकै पेसामै लाउनु पर्छ भन्ने हुन्छ छैन अब कसैले अब वस्तु पालेर पनि हुनसक्छ होइन कुखुरा पालेर आफ्नो अब जग्गाको घरको क्षेत्रफल कति छ त्यो अनुसार नै हुनसक्छ जग्गा धेरै छ भने वस्तु पालन गरेर नै राम्रो हुन्छ किनभने अब नजिकै बजारमा दुधहरू दहीहरू बेच्न घिउहरू सकिन्छ सकिन्छ जे गरे पनि सकिन्छ त्यो हार मान्नु हुँदैन सल्लाह गरेर गर्दाखेरि घर खर्च चलाउनलाई जीवनयापन गर्नलाई सजिलो तरिका हुन्छ जो जस्तो मान्छे हुन्छ त्यही अनुसार उनीहरूलाई व्यवहार गर्न सिक्न पर्छ किनभने मान्छेलाई जति व्यवहार आफूले जति भोग्यो त्यो कुराले भोग्दै भोग्दै जाँदाखेरि सबै कुरामा उनीहरूले जीवनयापन गर्दा गर्दै सिक्ने कुरा हो अब जस्तो मैले अब जस्तै भने मैले ग्यासमा पढेको मैले जे भन्छ सानो किन अरू गाइड पाउँछु नि त मैले यो मकै बडा फाइदा हुन्छ त्यो गरिरहेको आफूले काम गर्दै जानु हुँदैन चोर्न ठग्न खोज्छले हुन्न दुःख गरेर सङ्घर्ष गरेर अगाडि बढ्न 67 सालमा अनि पर्दा पर्दा अब उहाँ मकाउ जान्छु भनेर हो कि खास मेरो बिहा भएको मलाई मेरो अब आफ्नो जीवनमा अब भाग्यमा के लेखिया डोले चरती गरे नै अब डोकोमा दुध डोएर अडिन्छ चलन त्यस्तो होइन अनि उहाँलाई त्यसो भएर मेरो बिहा भयो अनि बिहा भएपछि उहाँ म त जाँदा त जानुभयो मलेसिया गएर 2 वर्ष भन्नुहोस् बिहा गर्नुभन्दा पहिले 4 वर्ष बसेर आउनु बिहा गरेपछि 2 वर्ष बसेर आउनु भयो त्यसपछि हामी घरबाट बुवा आमा छुट्याइदिनु भयो त्यसपछि मैले सङ्घर्ष गरेर पहिले साइकल किनेर खेला दुईतिर डोको राखेर उहाँले फलफुल तरकारी बेच्न थाल्नु भयो त्यसपछि मैले घर सानो घरमै बाबुहरूलाई हेरेर चटपटुराहरू तरकारी त्यहीँ बेच्न थाले अनि त्यसपछि खेला किन्यौँ अनि खेलामा नै तरकारी फलफुल बेच्ने मैले चाहिँ घरै गएको गर्दैन अनि त्यसपछि यो खेलामा त्यता बिकेको भएर अनि बाटोमा मकै बिक्री हुँदो रहेछ भनेर अनि उहाँहरूले बेच्न लाउनुभयो अनि उहाँको 2-3 साथी उहाँले सिकाइदिनु भएको हुन्थ्यो यसरी मकै बेच्दा फाइदा हुन्छ भनेर अनि उहाँहरू नि बाटोमा पनि बस्दा बस्दा धेरै जाना हुनुभयो यहाँ एउटाले गर्दाखेरि सबैजनाले अब अहिले राम्रोसँग आफ्नो घर खर्च खानालाई दिइरहेको छैन सङ्घर्ष गर्नुपर्छ सङ्घर्षको जिन्दगी हो सङ्घर्षसँगै जाँदाखेरि आफ्नो अब बाल बच्चा घर परिवार भन्दा भन्दै जान्छ बुवानी जस्तै भने अरूको अधीनमा बस्नु पर्यो होइन जस्तै कुनै दिन काम राम्रो भएन हामीलाई त केही भएन आफूले सक्दा आए भयो आफ्नो शरीरले अब बिदा म सक्दिनँ म यता डुल्न जान्छु आज गर्दिनँ भन्दा पाइयो अब अरूको नोकरी खाएपछि त्यो सीमित मात्रामा भन्दा बढी बिदा पाइँदैन तलब पनि पाइँदैन यसमा भने कोही दिन धेरै हुन्छ कोही दिन थोरै हुन्छ उहाँहरूले सीमित तलबभन्दा धेरै नै कमाइन्छ हामीले कुनै दिन महिनामा अब कुनै दिन आफूलाई नसक्दाखेरि नआए घर बसेर परिवारसँग रमाइलो गर्ने कुनै बेलामा घुमफिर गर्न जान पाइयो भन्नुभयो मलाई कतिले यहीँ सानो के अरे बोर्डिङहरूमा यही सरकारीमाहरूमा नि पैसा उठाउनु बचत गर्नेलाई काम गरे हुन्छ किन यो घाममा खटिन पर्यो भन्नुहुन्छ आफू नोकरी गर्नुभन्दा आफ्नै पेसामा लाउँदाखेरि ठिक हुन्छ जस्तो लाग्यो
5: अनि मैले उसले दुःखतिर जाँड सिकाएर सोद्धा ओर्दा मेरो बाबा यतातिर बस्दै बाउ पनि बिरामी हुन्थ्यो है हाम्रो भाइ पनि बिरामी बाउ पनि बिरामी सबैजना यही कारणतिरै आएर बस्नु भएको थियो अनि मैले बाउको घरमा बसेको थिएँ अनि त्यहाँ बुढोले दुःख भनौँ अब बाबाले भने अब त यहाँ आइज मानेछौँ त्यो लागि छोड्दै नाति नातिर पाल्छु भनेर बाउले भन्नुभयो अनि यहाँसम्म आइपुगेँ आएपछि ऊ पनि आएर आउँदाखेरि त्यस्तै गर्दा मानिसहरू पेटमा आएँ है मानिसहरू पेटमा आएर 6-7 महिना आएको थिएँ अनि ऊ भाइले फेरि गयो कालीपुरतिरै गयो अनि जाओस् जे गरे पनि उसले आफ्नो मेरो लगाओस् म आफ्नो मेरो खान्छु भनेर त्यति गरेको थियो त्यहाँबाट फेरि अनि बाबाले भने अब यस्तै छोड्दै ठिक गर्छ तर भाइले यस्तै छ हुन्थ्यो अब हामीले गरेको गल्ती हो मैले भने अनि अब जे जस्तो भने जहाँबाट छोड दिने होइन अब जस्तो छोराछोरी भनेर मैले मात्र जन्माएको होइन हजुरले पनि जन्माएको हो दुःख सुख साथी पाउँछ भने यसै गरौँ न भाइदेखि तिमी जाऊ भन म हाम्रो लाग्छु भन्दा भन्दा ल ठिकै छ भनेर अनि बच्चासँग भैसा लगाए भैसा लाने ठ्याक्क अब त्यही दिन मसँग अनि एउटा पाउँछ थियो मैले दुःख सुख जोडो 2000 आएर त्यही पाउँछु र चार दिने छोडेर भाइ खै किन नगरौँ अब उत्सुक नहुनु अब पहिले सानो बच्चाले आमा मरेको छ 3-4 वर्षको रहेछौ अनि आमा मर्दाखेरि अनि उसलाई चाहिँ अब घरबाट अब सक्दैन आमा अब के कस्तो अब हामी लगाउने कुरा हिँड्दै बिताएर हिँड्दै हुर्केको रहेछ अनि मलाई थाहा भएन अनि बाबासँग बिहे गरिदिएँ ल हुन्छ भने बाबामा कुरा गर्न कारण गरौँ बिहे गरेँ कसरी के गाडिसक्यो अनि त्यहाँ फेरि बच्चाहरू गएको छ मैले केही थाहा भएन अनि यस्तै बगाइसकेँ कस्तो दिन छ कि बिहे हुन्छ अस्पतालबाट उहाँ पनि गएर कलकारमा नै मलेसिया पढाउनु मलेसिया फ्री फ्रिकेयरमा 20,000 डलरले हाम्रो खाएको थियो अनि दुकान थियो मसँग थिएन पैसा अनि कसरी मैले यस्तै
0: श्रोता यी केवल केही महिलाहरूका आवाज होइनन्, यी आत्मनिर्भर नेपालका धड्कन हुन्। संघर्षका बीच पनि मेहनतलाई रोज्ने, परिस्थितिसँग हार नमानी आत्मसम्मानका साथ जीवन बाँच्ने यी दिदी बहिनीहरू वास्तवमै प्रेरणाका स्रोत हुनुहुन्छ। प्रिय श्रोता, हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं। आजको समतामा हामीले कुनै साधारण व्यक्तित्वको कथा सुनेनौ। हामीले त केवल हाम्रै समाजका ती साधारण देखिने तर असाधारण साहस बोकेका महिलाहरूको जीवनलाई नजिकबाट महसुस गर्ने प्रयास गर्यौं। समता परिवारका तर्फबाट आजका कार्यक्रमका हाम्रा मेहनती महिला दिदी बहिनीहरूलाई, जो आफ्नै मेहनत र पसिनाको भरमा जीवनलाई अघि बढाइरहनु भएका सम्पूर्ण दिदी बहिनीहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्न चाहन्छ। तपाईहरू हाम्रो आजको कार्यक्रमका मात्र होइन, हाम्रो समाजका लागि पनि वास्तविक हिरो हुनुहुन्छ। कार्यक्रम समता, सबै दिदी बहिनी लगायत न्याय र समानताको पक्षमा रहनुभएका सबै श्रोताहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधैँ स्वागत गर्नेछौ। त्यसको लागि पत्राचारको ठेगाना हो कार्यक्रम समता, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज, शहीद उमेश मार्ग, घुराईदाङ। तपाई हामीलाई रेडियो मध्यपश्चिमको फेसबुक पेज मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्ने शालिक रामलाई धन्यवाद। त्यसै गरी एतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएको हाम्रा सम्पूर्ण प्रिय श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद। हवस् त, आजको तपाईँ हाम्रो साथलाई यही भेट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता, म सदीक्षा
6: अनि म शारदा,
0: विदा हुन्छौ। नमस्कार।
7: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
7: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
9: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887741।
11: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। असार महिना सकिन अब दुई दिन मात्र बाँकी रहँदा दाङमा 72% धान रोपाई सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र घोराईका अनुसार देउखुरी क्षेत्रमा अधिकांश खेतमा रोपाई सकिएर धान उम्रिन थालिसकेको छ भने दाङ उपत्यकाका धेरै किसान अझै वर्षाको भरमा रोपाई गरिरहेका छन्। केन्द्रका अनुसार देउखुरी क्षेत्रमा करिब 90% धान रोपाई सम्पन्न भइसकेको छ, तर घोराई, तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबई लगायत उपत्यका क्षेत्रमा रोपाईको गति अपेक्षाकृत सुस्त देखिएको छ। उपत्यका क्षेत्रमा हालसम्म करिब 50% मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्र दाङकी वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार सिंचाई सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाई सम्पन्न भए पनि वर्षाको भरमा खेती हुने स्थानमा अझै रोपाई हुन बाँकी छ। गत वर्षको तुलनामा यस वर्षको अवस्था उत्साहजनक रहेको भण्डारीको भनाइ छ। दाङमा कुल 74,336 हेक्टर खेतीयोग्य जमीन रहेको छ। त्यसमध्ये 37,225 हेक्टर क्षेत्रमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ। सबैभन्दा बढ़ी घोराई उपमहानगरपालिकामा 8,097 हेक्टर क्षेत्रमा धान खेती हुन्छ। त्यसपछि तुलसीपुर उपमहानगरपालिकामा 6,795 हेक्टर, दंगीशरण गाउँपालिकामा 3,472 हेक्टर, गढवा गाउँपालिकामा 3,280 हेक्टर, लमही नगरपालिकामा 3,250 हेक्टर, राप्ती गाउँपालिकामा 3,245 हेक्टर, राजपुर गाउँपालिकामा 3,103 हेक्टर, शान्तिनगर गाउँपालिकामा 2,750 हेक्टर, बबई गाउँपालिकामा 2,150 हेक्टर तथा बंगलाचुली गाउँपालिकामा 1,143 हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ। यस वर्ष पनि धान खेतीमा आयातित हाइब्रिड बिउको प्रयोग बढ़ी देखिएको छ। यद्यपि पछिल्ला केही वर्ष यता किसान क्रमशः उन्नत तथा स्थानीय जातका धानतर्फ आकर्षित हुन थालेका छन्। वरिष्ठ कृषि प्रसार अधिकृत भण्डारीका अनुसार जिल्लामा करिब 70% हाइब्रिड, 20% उन्नत र 10% स्थानीय जातका धानको बिउ प्रयोग भइरहेको छ। स्थानीय रैथाने जात मध्ये तिल्की र सिमठारो धान अझै पनि केही किसानले संरक्षण गर्दै खेती गरिरहेका छन्। नेपालगंज रंगशालालाई चलायमान बनाउन नसकिएको सरकारवालाको भनाइरहेको छ। करोड़ रकम खर्चिएको रंगशाला भएर पनि त्यहाँ खेलाड़ीहरूले खेल्न नपाउने र अभ्यास गर्न नपाउने अवस्था रहेको बताउँदै उनीहरूले अब संरचनागत सुधार गर्नुपर्ने माग राखेका छन्। नेपालगंजमा करिब 58 करोड़ रूपियाँ लागतमा निर्माण गरिएको रंगशाला अहिले पनि अपेक्षित रूपमा सञ्चालनमा आउन सकेको छैन। 8 राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै भीआईपी प्यारासिट सहित विभिन्न पूर्वाधार निर्माण गरिए पनि रंगशालामा नियमित खेलकुदका गतिविधि हुन नसकेको गुनासो खेलाड़ी र सरकारवालाहरूको रहेको छ। पूर्व लुम्बिनी प्रदेशका मन्त्री तथा ओलम्पियन सुरेन्द्र हमाल रंगशाला कुन तहको सरकारको मातहतमा रहने भन्ने अन्य अझै अन्त्य हुन नसक्नु दुखद भएको बताउनुभयो। उहाँले रंगशालाको व्यवस्थापन स्थानीय सरकारलाई जिम्मा दिई खेलाड़ीलाई नियमित अभ्यास र प्रशिक्षणको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो। रंगशालामा नियमित खेलकुदको गतिविधि सञ्चालन गर्न सबै पक्षले राज्यलाई निरन्तर झकझक्याउनु पर्ने 8 राष्ट्रिय खेलकुद आयोजना हुँदा तत्कालीन मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष रहनुभएका भीम ओलीको धारणा रहेको थियो। सबै विश्वविद्यालय तथा अन्तर्गतका आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आंगिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएका छन्। विश्वविद्यालयहरूको परिपत्र अनुसार शैक्षिक सत्र 2082/84 लागि विद्यार्थी भर्ना गर्दा विश्वविद्यालयबाट स्वीकृत कुल सीट संख्याको कम्तीमा 10% सीट जेहेन्दार, विपन्न तथा
लक्षित वर्गका विद्यार्थीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्ने व्यवस्था रहेको छ। ती सिटमा सम्बन्धित क्याम्पस वा कलेजको छात्रवृत्ति सम्बन्धी कार्यविधि अनुसार विद्यार्थी छनौट गरी भर्ना गरिनेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय र माताहतका क्याम्पसहरूमा 10% छात्रवृत्ति सुनिश्चित गर्ने निर्णयले शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय प्रवर्धन गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। उहाँले यसअघि काठमाडौँ महानगरपालिकाको विद्यालय प्रणालीमा प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छात्रवृत्ति व्यवस्थाको अनुभवलाई आधार बनाएर विश्वविद्यालय तहमा पनि त्यसलाई संस्थागत गरिएको उल्लेख गर्नुभयो। यसअघि गएको चैत 30 गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन र नियमावली बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयमाथि आवश्यक कानूनी कार्यवाहीका लागि पालिकासँग समन्वय र सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत अनुरोध गरेको थियो। कपिलवस्तुको बाणगंगा नगरपालिका सहायता घेरुवा बनगा स्थित पूर्व पश्चिम राजमार्गमा दुईवटा यात्रीवाहक बस एक आपसमा ठोकिँदा 24 जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको LU1X9077 नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको LU1X9876 नम्बरको बस एक आपसमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट वरिष्ठ प्रहरी नायब निरीक्षक यज्ञ बहादुर पुनको नेतृत्वमा 9 सदस्यीय टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। घाइते सबैलाई तत्कालै सामुदायिक अस्पताल पिपरामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार दुर्घटनामा घाइते भएका 24 जना मध्ये 6 जनाको अवस्था मध्यम र 18 जनाको अवस्था सामान्य रहेको छ। घाइते सबैको सामुदायिक अस्पताल पिपरामा उपचार भइरहेको र सबैजना खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार बुटोलबाट दाङतर्फ आउँदै गरेको LU1X9077 नम्बरको बसमा करिब 12 जना यात्री सवार थिए। उक्त बसका चालक रूपन्देहीको सैनामैना नगरपालिका एक बरूवाका मनोज कुमार पुन प्रहरीको नियन्त्रणमा रहेका छन्। चालकसँग सवारी कागजपत्र नरहेको र मादक पदार्थ सेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस्तै कृष्णनगरबाट बोटलतर्फ जाँदै गरेको LU1X9876 नम्बरको बसका चालक कपिल वस्तुको सुदोदन गाउँपालिका एक प्रगतिनगर निवासी कृष्ण विक पनि घाइते भएका छन्। उनको टाउको र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रहरी नायब परीक्षक सिंहका अनुसार दुर्घटनापछि राजमार्ग अवरूद्ध नभएको र दुवैतर्फ सवारी आगम नियमित रूपमा सञ्चालन भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरि सिलिण्डर पठाउने भएको छ। निगमले साबिककै अनुसार 14.2 किलो तौल भएको ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो। मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल 7.1 किलो भएको सिलिण्डर प्रयोगमा ल्याएको थियो। 4 महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिण्डर पाउन लागेका हुन्। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चित भएकाले आजदेखि पूर्ण तौल भएको सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। स्टक रहन्जेल केही दिन आधा तौल भएको सिलिण्डर पनि बजारमा पाइनेछ। पूर्ण तौलको ग्यास सिलिण्डरको भाउ 2060 रूपियाँ पर्नेछ। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा 47 स्थानमा भन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ। लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशको 1-2 स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षातको सम्भावना रहेको छ। त्यसै गरी आज राति देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कोशी, मधेश र बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढ़ी पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम क्षतिबाट बच्न तथा यसबाट
ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सड़क तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र विभागको पछिल्लो सूचनामा अध्यावधिक रहनुहुन महाशाखाले अनुरोध गरेको छ। हस्त बिहान 8 बजेको मध्य पश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर ५ कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
2: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
4: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
3: यौन उत्तेजना नहुने
4: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
3: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
4: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
5: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार समय बिहान 11 बजेदेखि
3: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-28-89-08। राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज घोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: सम्पर्क फोन नम्बर 0825-62-601 सम्पर्क मोबाइल नम्बर 98578-35-990 98578-31-684 र 98578-30-270।
6: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। भर्ना खुल्यो।
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
7: हाम्रा विशेषताहरू:
6: उत्कृष्ट शैक्षिक वातावरण,
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
6: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
8: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
2: सम्पर्क फोन 081536086
6: र मोबाइल नम्बर 98480096600, 98580036086 र 98481273।

0: Buy Netco, buy one, gift one free offer ma. 3 महिना को 125 Mbps internet. रु 2700 मा खरीद गर्दा. सुई internet package. नया जडान को लागि gift गर्ने मौका. सफल referral मा. आफ्नो लागि 1 महिना free internet. Buy Net. अब सबै connected.
1: हामी जन्मजात नै शिकारी हुँ. शिकारी. पुरै दैलेख मलाई चाहियो.
2: VFX सिनेमाज कुराही 10 नारायण पुरस्नौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: महिनाको 2 लाख रुपियाँको मेमेन्ट
7: 2 लाख
8: ओटी छोडेर अझ
7: केटी छोडेर
9: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भागदौड
10: पैसा आइसक्यो हैन मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने
9: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर
11: खुसीको खबर खुसीको खबर खुसीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछ
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
14: यो खालकोमा चाहिँ समुदाय मिल्ने कुराहरूमा
15: समुदाय मिल्ने दुवै हुने भयो होइन एउटा व्यक्तिगत रूपमा प्रयोग गर्ने पनि हुने भयो पहिलाको जस्तै सामूहिक इनारहरूको जस्तै प्रयोग गरेर होइन अहिले पनि सार्वजनिक त्यस्ता संकलन टंकीहरू राखेर पनि पानी वितरण गरेका छन् ठाउँहरूमा तिनैमा पानी राख्न सकिने भयो अर्को त्यहाँबाट बढी भयो कहिलेकाहीँ वर्षात चाहिँ बढी भएर तपाईँको संकलन क्षमताभन्दा पानी बढी भयो भने त्यसलाई जमिन मुनि पठाउने पनि व्यवस्था गर्न सकिन्छ
14: यो

0: उसको नियमित अनुगमनको एउटा र त्यसमा के भयो भने पानी संकलन मात्र गरियो कि पानी संकलन मात्र गरिसकेपछि मैले अघि नै भनेको थिएँ त्यसमा फिल्टर युनिट जोडिएन होइन फिल्टर युनिट नजोडिसकेपछि पानीमा किरा छिटो पर्यो होइन त्यो किरा छिटो परेपछि मान्छेलाई के भने पिउने योग्य छैन भन्ने भयो त्यताभन्दा मान्छे भारततिर लाग्यो त्यो चाहिँ समस्या देखिएको तर जसले आफू लगानी गर्नुभएको छ र निजी प्रदायक संस्थाहरूले संस्थागत रूपमा र घरयासी रूपमा गरेको हुनुहुन्छ त्यो ठाउँमा हेर्नुहुन्छ भने पानी राम्रो पर्यो
1: जस्तो नजिकमा मूल अथवा जमिनमुनिको पानी राम्रोसँग आउने अथवा धारा छ भने त यो त्यति यतातिर आवश्यक भएन तर त्यो नभएको खण्डमा चाहिँ यो कतिको प्रभावकारी उपाय हो भन्ने लाग्छ तपाईँलाई
0: आकाशीय पानी संकलन अब नेपालको चुनौतीपूर्ण बस्तीहरू जहाँ अब पहिला त तपाईँले त्यो त्यहाँ चाहिँ कति पानी पर्छ भन्ने जान्नु जरुरी छ जस्तो हामीले मुस्ताङमा यो प्रयास गर्यौं भने नहुन सक्छ किनभने मुस्ताङमा वार्षिक औसत आकाशे पानी पर्ने नै दर एकदम कम छ तर जस्तो कास्कीको डाँडाको वरिपरि छ भने यो एकदम उपयुक्त विधि भयो नि त त्यहाँ त्यति वर्षात हुन्छ त्यति वर्षातमा चाहिँ दुई तीनवटा घरहरू धेरै माथि छ मुहान नजिक छैन मुहान टाढा छ तलबाट पम्प गरेर पानी लाँदा छिट धेरै खर्च हुन्छ भने त्यो ठाउँमा यो विधि एकदम उपयुक्त विधि हो यसको लागि त्यही अहिले नयाँ कुरा हिजो पनि नगरेको होइन पानी संकलन हाम्रा परापूर्व कालदेखि नै गरेको नयाँ कुरा चाहिँ यसलाई सुरक्षित गर्ने विधिहरू चाहिँ जोडिएको छैन ती सुरक्षित गर्ने विधिहरू चाहिँ जोड्नुपर्छ
1: खोजी गर्यो भने काठमाडौँमा अथवा भनौँ शहरी क्षेत्रहरूमा त्यस्ता कम्पनीहरू सजिलै भेट्न सकिन्छन् कि अथवा यो अलिकति नयाँ प्रविधि हो नेपालको लागि सुरक्षित रूपमा पानी संकलन
0: अहिले मैले बुझेको चार पाँचवटा त्यस्ता निजी कम्पनीहरूले काम गर्नुभएको छ होइन राम्रो सेवा पनि दिनुभएको छ र उहाँहरू यतिसम्म पनि अगाडि प्रयास गर्दै हुनु रहेछ कि तपाईँ घर बनिसके पछाडि चाहिँ तपाईँले आकाशीय पानी संकलन म गर्छु घरमा भन्नु हो भने निजी बैंकहरूले पनि लोन दिनुपर्छ किनभने मान्छेले त लगानी गर्न सक्दैन लोन दिनुपर्छ भनेर नि उहाँहरूले पैरवी गर्दै हिँड्नु भएको छ त्यसो गर्दा मान्छेले तपाईँको घर घरमा आकाशीय पानी संकलन राख्छ र त्यसका तपाईँको यो हामीले यति बेर कुरा गर्दाखेरि चाहिँ पिउने पानीको मात्र कुरा गरेका छौँ अथवा घरयासी पानीको मात्र कुरा गरेका छौँ त्योभन्दा बाहिर गएर त अझ कुरा गरेका छैन भने अरू फाइदा पनि धेरै छन् आकाशीय पानी संकलन गर्दा होइन त्यो पनि उहाँहरूले पैरवी गर्नुभएको छ त्यो जुन एकदमै राम्रो कुरा हो
1: हामीले यही आकाशीय पानी पिउन अथवा घरयासी प्रयोगको लागि मात्रै चर्चा गर्दै गर्दाखेरि चाहिँ यो कुरामा स्थानीय सरकारहरूले कतिको चासो देखाएका अथवा उनीहरूले प्राथमिकतामा राख्नुपर्ने अवस्था कतिको छ
0: होइन तपाईँले एकदम राम्रो प्रश्न सोध्नुभयो मैले भनौलाई नि भनेको थिएँ मैले काठमाडौँको 12 नगरपालिकाको एउटा अध्ययन गरेको थिएँ उहाँले नीति तथा कार्यक्रम र बजेटमा कति विनियोजन गर्नुभएको छ भन्दाखेरि काठमाडौँको 12 नगरपालिकामा 24 करोड़ रुपियाँ पोखरीको तपाईँको पुनर्भरण आकाशीय पानी संकलन र मुहान संरक्षण भनेर गर्नुभएको छ त्यो हुँदाखेरि प्रयास चाहिँ नगरेको होइन तर त्यो प्रयास अनुसारको कामले गति लिएको छ कि छैन भनेर तपाईँको अनुगमन र मूल्याङ्कन चाहिँ भएको जस्तो मलाई लाग्दैन
1: योजनाहरू बनाउँदा जस्तो खानेपानीको माग त धेरै ठाउँमा जान्छ किनकि जहाँ पनि मान्छेलाई पहिलो आवश्यकता नै हो खानेपानीको माग स्थानीय सरकारसँग पुगिहाल्छ त्यसमा जाँदाखेरि स्थानीय सरकारहरूले चाहिँ यो पनि एउटा विकल्प हो है आकाशीय पानी पनि संकलन पनि एउटा विकल्प भनेर बुझाउने अथवा त्यसको लागि लगानी गर्ने कुरामा चाहिँ कतिको सचेत भएको पाइन्छ
0: पिउने पानीको लागि त उहाँहरू सचेत हुनुहुन्न मैले त यसरी नै भन्नुपर्छ धेरै ठाउँमा हाम्रो यो एकदमै दुःखदै पक्ष छ पिउने पानीमा त्यसका दुईटा कारण पनि होला त्यहाँ प्रविधि नपुगेको उहाँहरूलाई जानकारी पनि नभएको हुनसक्छ तर अहिले राम्रो पक्ष के भएको छ भने पोखरीहरूलाई पुनर्भरण गर्नुपर्ने रहेछ भन्ने अभियानमा लाग्नु भएको छ त्यो पनि त बर्खाको पानी संकलन विधि त हो नि त त्यो चाहिँ राम्रो छ त्यो धेरै स्थानहरूमा शुरू गरिएको छ त्यो एकदमै राम्रो शुरूआत हो त्यसको लागि स्थानीय सरकारहरूले पहल पनि गर्नुभएको छ त्यो एकदमै राम्रो हो तर जुन ठाउँमा जस्तो एक दुईवटा मात्र घर एकदम पहाड़को टुप्पोमा छ भने त्यो ठाउँमा आकाशीय पानी पनि प्रयोग गर्न सकिन्छ र त्यसले पानी पुर्याउँछ भन्नेको साटो उहाँहरूले चाहिँ तलबाट पम्प गरेर पानी माथि लानु खोज्दै हुनुहुन्छ त्यो धेरै लगानी पर्ने हुन्छ अब त्यतातिर चाहिँ सोच्नु भएको छैन
1: हामी जमिन पुनर्भरणको बारेमा केही बेर फेरि चर्चा गर्नेछौँ त्योभन्दा अगाडि अहिले चाहिँ बर्खायाममा पानीको जोखिम त्यसै गरी आउन सक्ने समस्या भन्नु जोखिमको कुरा र आकाशीय पानी संकलन यी दुईटा कुरालाई लिएर हेर्दा चाहिँ यतिखेर नागरिकहरूले गर्नुपर्ने तयारीहरू के हुन् जस्तो लाग्छ तपाईँलाई
0: अब नागरिकको एउटा पूर्व तयारी भनेको सकिन्छ यदि भने तपाईँहरूले अब कुवा इनार अथवा तपाईँको चाहिँ पाइप प्रणाली जुनबाट पानी पिउनु भएको छ पानी गुणस्तर हो एउटा गुणस्तर चेक गर्न सकिन्छ भने राम्रो छ एउटा पहिलो काम होइन अर्को दोस्रो भनेको कुरा के हो भने भोलि आपतकालीन अवस्था आउन सक्छ भनेर उहाँहरूले चाहिँ पानी शुद्धिकरणका विधिहरू जस्तै सिक्नु पर्यो. उमाल्ने कुराहरू त सबैलाई थाहा भएको कुरा हो, धेरै ठाउँमा उमाल्न सम्भव नहोला. त्यो भन्दाखेरि प्युसहरू अथवा अन्य क्लोरेसन गरिसके पछाडि शुद्ध हुने त्यो कुरा जान्नु पर्यो भने, अब देशभरि जुन जुन स्थानहरूमा खानेपानी सेवा प्रदायक हो कि जस्तो केही

0: नेपाल पनि एउटा सेवा प्रदायको हैन नेपाल खानेपानी संस्थान सेवा प्रदायको नेपालमा चाहिँ अहिले के भनिन्छ भने 43,000 जति तपाईको खानेपानीका प्रणालीहरू छन् भने ती सबैका प्रणालीहरूमा उहाँले मुहानको सफा गर्नु पर्यो टंकीहरू सफा गर्नु पर्यो र अहिले मिल्छ भने जनताहरूलाई अहिले सूचित गर्नु पर्यो वर्षा लाग्दै छ पानी भोलि फोहोर आउन सक्छ त्यो पानीमा तपाईले 3-4 दिनलाई पुग्ने गरेर कतै संकलन गरेर पानी राख्नुस् भन्यो भने अवस्था तपाईको चाहिँ त्यतिबेला सहज हुन सक्छ हैन कतिपय खानेपानीको त उपभोक्ताहरूले छुट्टै तपाईको चाहिँ पानी संकलन गरेर राखेका छन् अब यो खास गरेर वर्षातको कुरा गर्दाखेरि त जस्तै जोखिमको त ठाउँहरू बसेको त धेरै कुरा जोखिम हुन्छ नि त पहिरोको जोखिम हुन सक्छ बाढीको जोखिम हुन सक्छ हैन तपाईको डुबानको जोखिम हुन सक्छ त्यो ठाउँमा पनि पहिलो प्राथमिकता के हो त भन्दा पानी हो त्यसपछि शौचालय हो त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय सरकारहरूसँग मिलेर सोच्नु जरुरी हुन्छ
1: जति पनि उपभोक्ताहरू पानीका उपभोक्ताहरू हुन्छन् उनीहरूले सेवा प्रदायकले दिएको पानीको गुणस्तरप्रति प्रश्न उठाउने अथवा ठिक दिएको छ कि छैन भनेर जाँच्ने उनीहरूलाई झकझकाउने काम कतिको गरेका छन् त्यो चाहिँ कतिको आवश्यक छ
0: एकदम राम्रो प्रश्न सोध्नुभयो नेपालमा पहिला यसमा तपाईँले सहीले के भन्नु नेपालमा अहिले जम्मा 19% मात्र गुणस्तरीय पानी वितरण गर्न सकेका सेवा प्रदायको यसरी नै थाहा हुन्छ कि किन 19% भन्दा धेरै ठाउँमा नेपालमा के हुन्छ भने पानीको गुणस्तरमा त प्रश्न नै नगर्ने अरू पानी आयो आएन भन्ने र वर्षा लागेपछि 2-3 दिन त धमिलो आइहाल्छ नि भन्ने त्यो प्रकारको मानसिकता जनतामा छ र आम जनताहरूमा नै यो पानीको गुणस्तरको जति जनचेतना जगाउनुपर्ने थियो त्यो भएको छैन र अर्को चाहिँ जनताले सेवा प्रदायकहरू जो मैले पानी दिन्छु भनेर गरे हो नि त सेवा प्रदायक गठन गरेको अथवा तर सेवा प्रदायकको दायित्व के हो भन्नेमा जनताहरू पनि सचेत छैनन् र जनताहरूले त्यो सेवा प्रदायकलाई आएर प्रश्न गर्नु पनि गर्नुहुँदैन र सेवा प्रदायकलाई के लाग्छ भने हामीले जति दुःख गरेर नि यति पानी दिइरहेछौँ भन्ने त्यो फेरि कतिपय ठाउँमा त्यो सही पनि हो कि किन उहाँले दुःख गरेर बल्ल बल्ल त्यति पानी दिइराख्नु भएको छ त्यो दुवै कुराहरूमा एक आपसमा उहाँको सहमति जस्तो देखिन्छ कि प्रश्न पनि नगरिदिने प्रश्न नगरिदिएपछि अनि जो सेवा प्रदायक हो उसले पनि के गरिदिने त भन्दा ल मैले यति त दिएकै छु भन्ने हुन्छ त्यो नेपालमा भइरहेको छ
1: कतिपय ठाउँमा काठमाडौँकै पनि उदाहरण लिँदा कतिपय ठाउँमा हप्तौंसम्म धारामा पानी आउँदैन अथवा आउँदा पनि कोही बेला धमिलो आउँछ तैपनि मान्छेहरू चुपचाप लागेर महिनामा 1.5-2 सय पैसा तिरिरहेछन् वास्ता गर्दैनन् झकझकाउनु अथवा मलाई मैले पैसा तिरेपछि अथवा मैले सेवा लिन खोजेपछि तिमीले राम्रो सेवा देऊ भनेर नागरिक स्तरबाट आवाज उठ्नु चाहिँ कतिपय आवश्यक छ
0: आवाज उठ्नु एकदमै बढी आवश्यक छ अब काठमाडौँमा कस्तो भयो भने अहिले आवाज उठे पनि हामीसँग दिन त्यो क्षमतावराहरूको पानी छैन भन्ने छ यहाँ तर त्यही वितरित पानी पनि तपाईँको बराबर हुने तरिकाले वितरण गर्नु पर्यो भन्ने पनि हो कुनै ठाउँमा चाहिँ पानी हप्तामा 2 दिन पनि आउने कुनैमा 1 दिन पनि नआउने त्यसलाई त एउटा तपाईँले बराबर गर्न सक्नुहुन्छ एउटा कुरा भयो अनि गुणस्तर सुधारको कुरामा जनताले बढी माग गरे भने छिटो हुन सक्छ होइन सेवा छिटो सुचारू हुन सक्छ सेवाको गुणस्तर छिटो सुधार हुन सक्छ त्यो भएर जनताले आवाज उठाउने कुरा चाहिँ रोक्नु हुँदैन जस्तो लाग्छ मलाई र अनि अहिले धेरै यो सेवा प्रदायकहरूको खानेपानीको उपत्यकाभन्दा बाहिर पनि हेर्नुभयो भने गुणस्तरभन्दा अहिले पनि मात्रामा नै बढी ध्यान दिएको पाइन्छ त्यो मात्रामा ध्यान दिँदाखेरि नेपालमा के हो त भन्दा खानेपानी जन्य रोगहरू कहिलेकाहीँ चाहिँ तपाईँको बजार एरियामा अथवा एकदमै हामीले भनेको भनौँ न विकसित सहरहरूमा पनि खानेपानी जन्य रोग लाग्नु त्यो भनेको त दुःखद पक्ष हो त्यो भनेको जनताले चाहिँ गुणस्तरको बारेमा प्रश्न नगरिरहेको अवस्था हो
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बर्खायाममा पानीको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू आकाशे पानी संकलन र जमिन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गरिरहेका छौ कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ
3: प्यारालाइसिस भएका बिरामी हर्गी नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नशा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
7: हेलो पिंकी,
8: बोल दिन।
7: एलईडी टीवी किन्न जाने?
8: जान्न।
7: फ्रिज, डिप फ्रिज किन्न जाउन भने हैन?
8: जान्न।
7: घरमा एसी, कुलर, पंखा चाहियो भने हैन त?
8: जान्न।
7: किन?
8: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
7: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
8: पाइने भएर त जान लाग्यो नि।
7: हो र? कहाँ?
8: भन्दिन के?
7: सत्य भन्दिनौ?
8: आई लभ यु पिंकुली भनेको?
7: हो, एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
8: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
7: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
9: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
8: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
7: फोन नम्बर
8: 082-562-452
7: 082-562-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
10: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
11: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराहीदाङ। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार संसारदेखि पश्चिम तर्फ।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: पानीको जहिलेसुकै सन्तुलन हुनको निम्ति एउटा चक्र थियो होइन आकाशमा पानी त्यहाँबाट मान्छे पानी प्रयोग गर्थ्यो अब पानी आकाशबाट आउँथ्यो फेरि जमिन मुनि शोषिन्थ्यो र पानी चाहिँ सन्तुलन हुन्थ्यो होइन अब नेपालमा हेर्नुहुन्छ भने अधिकांश ठाउँहरूमा त बर्खा लागेपछि के हुन्छ नयाँ मूलहरू देखिन्छन् जसले गर्दा तपाईँ खेत रोप्नुहुन्छ होइन बारीको कामहरू गर्नुहुन्छ यो देखिनु त के हो भन्दा आकाशको पानी कुनै न कुनै माध्यमबाट जमिनमा गयो र जमिनबाट फेरि पानी के भयो त हामीले प्रयोग गर्ने तरिकाबाट आयो भनेपछि आकाशको पानी कुनै न कुनै तर्फबाट जमिन मुनि पठाउने जुन पद्धति छ त्यो जमिन पुनर्भरण हो
3: हजुर जमिन पुनर्भरण त अब प्राकृतिक रूपमा नै सञ्चालन भइरहेको कुरा हो उहिलेदेखि चलिरहेको तपाईँले भनिहाल्नु बर्खामा मूल निस्किन्छ त्यही त्यो पनि फेरि आकाशकै पानी जमिन मुनि गएको हो भनेर पछिल्लो समय समस्या चाहिँ कहाँ आइरहेको छ अलिकति बढी जमिन पुनर्भरणको बारेमा चाहिँ अलि धेरै बहस हुन थालेको छ
2: अब दुईटा कुरा होला एउटा त संसारमै अहिले पृथ्वीको तापक्रम बढ्दो क्रममा छ होइन तापक्रम बढ्दो भइसकेपछि त्यो जमिन सुक्कापन आउने छिटो हो कि त्यसको त्यति बढी तथ्याङ्क हामीसँग छैन अब शहरी क्षेत्रमा हेर्दाखेरि के देखियो भने पानी जमिन मुनि जुन ठाउँमा जाने थियो त्यो हामी बन्द गर्यौं किन भन्दा रोडहरू बनाउने सिमेन्टेड गरिदिइसके पछाडि पानी जमिन मुनि जान पाएन जसको कारणले गर्दाखेरि जमिन मुनिको पानी एकदम तल गइरहेको छ तपाईँले हेर्नुभयो भने र अर्को कस्तो भने पानी जमिन मुनिको प्रयोग पनि बढ़ी छ अब पहाड़तिरको क्षेत्रमा नि के देखियो भने हिजो जस्तो पुनर्भरण गरिएका पोखरीहरू थिए अथवा पोखरीहरू बर्खामा मानिसहरू गाउँले नै मिल्थे पोखरी सफा गर्नुहुन्थ्यो उहाँहरूले पानी बर्खामा पोखरीमा भर्नुहुन्थ्यो त्यो हेर्नुभयो भने नेपालको धेरै ठाउँमा अहिले पोखरीहरू के छन् त कि तपाईँको फुटबल मैदानहरू बनिएका छन् कि तिनीहरू के छन् त सुक्खा अवस्थामा छन् भनेपछि पानी पर्यो कि के भयो त सिधै बग्न थाल्यो अब अहिले चाहिँ पानी हिजो चाहिँ पानी परेर रोक्ने विधिहरू धेरै थिए अब अहिले त खेती पनि नगरिसके पछाडि त खेतमा पनि पानी जाने भएन त्यो पानी सिधै बगेपछि के भयो त जमिन मुनि पानी जाने कम भइरहेको छ अब यसको देशभरिको तथ्याङ्क त हामीसँग छैन तर काठमाडौँमा सामान्य अवस्थामा हेर्दाखेरि तपाईँले के देख्नुहुन्छ भने पानी आउँदा बित्तिकै अब तपाईँ हिँड्दै गर्दा सड़कहरूमा पानी कति छिटो माथि पुग्छ भनेपछि यसले तपाईँ के सामान्य आम सर्वसाधारणले हामी के भन्न सक्छौ भने त्यो पानी जमिन मुनि जाने जुन दहर थियो त्यो चाहिँ कम भएको छ त्यसमा मानवीय क्रियाकलापहरू नै पहिलो चाहिँ यसको कारणहरू
3: ग्रामीण क्षेत्रहरूमा जस्तो पहिले पहिले ससाना पोखरीहरू बनाउने चलन चाहिँ धेरै थियो त्यतिखेर चाहिँ त्यो आवश्यकताको लागि बनाउँथ्यो होला कि अथवा जमिन मुनि पानी पठाउनुपर्छ भनेर कस्तो किसिमको ज्ञान देखिन्छ हामी त्यसलाई हेर्दाखेरि
2: त्यसको दुवै हुन सक्छ होइन जमिन मुनि पानी पठाउँदाखेरि एउटा मुख्य पोखरीहरू खनेको पहाड़को हाम्रो धेरैको जीविकोपार्जन भनेको खेती र तपाईँ गाईवस्तुमा हो गाईवस्तुलाई प्रयोग गर्ने गरेर पानी प्रयोगकै लागि गरिएको एउटा र अर्को कतिपय पोखरीहरू भर्दाखेरि तलको कुनै न कुनै पानीको मुहानहरू के थियो त भन्दाखेरि मुहानमा पानीको मात्रा बढ्ने आउँथ्यो त्यो किसिमको तथ्याङ्क त उहाँहरूसँग थिएन तर बढ्दाखेरि उहाँले के सोच्नु भयो भने यिनी पोखरीहरू पानी भरिदिँदै गर्नुपर्छ भरिसकेपछि तल पानी के हुन्छ त बढ्छ भन्ने हिसाबले नै गराएको हो त्यो
3: पछिल्लो समयमा यस्ता किसिमको कुराहरू किन हराउँदै गएका होला गाउँघरमा अहिले तपाईँले हामी चर्चा गरे यस्तो गरेर कतिपय ठाउँमा फुटबल मैदान बन्ने अथवा निजी घर बन्ने यी कुराहरू बढ्दै गए सहरमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि बढ्दै गए भने यो किन वास्ता नगरिएको होला कि के होला यसमा
2: यसको दुईवटा कारणहरू हुन सक्छ मैले देख्दाखेरि एउटा कारण त गाउँ गाउँमा पनि अहिले एक घर एक धाराको अभियान गयो जसले गर्दा मानिसहरूले गाईवस्तु आफ्नो घरलाई पुनि पुग्ने जति पानी त्यसबाट प्राप्त गर्न थाले र अर्को धेरै पहाड़मा अहिले गाईवस्तु कम पाल्ने र खेती किसानी पनि कम गर्ने र गाईवस्तुलाई पानी हिजो जस्तो पोखरीमा गएर खुवाउनुपर्ने बाध्यता नभएपछि अब कसले गएर पोखरी चाहिँ तपाईँको सफा गर्छ त पानी त घरको मूल नभए टाढाबाट पानी लिएको छ अथवा माथिको मूल मुहानहरू सुके पनि तलबाट पानी तानेर माथि लिएको छ त्यो पनि एउटा कारण हुन सक्छ
3: यही कुरा जोड्दै गर्दाखेरि जस्तो मसिना मसिना घरका छेउछाउमा बर्खे मूल अथवा हिउँदमा पनि सानो पानी आइराख्ने साना मूल मुहानहरू चाहिँ पछिल्लो समय मासिँदै गएका छन् भन्छन् यसको पनि कतै न कतै यो जमिन पुनर्भरणको चक्र बिथोलिएको हो कि भन्न सकिन्छ कि अरू कारणहरू पनि बढी हुन सक्छन् ती मासिँदै जानुमा
2: एउटा तपाईँले भनेको पहिलो उत्तरै ठिक हो यो चक्रमा आएको एउटा किसिमको बिथोलिएकै कारण एउटा हो र अर्को पृथ्वीमै बढ्दो तापक्रम जति छ त्यसले गर्दाखेरि पनि धेरै ठाउँमा यसको असर परेको छ जमिनहरू छिटो ताप्दाखेरि पानी बाष्पीकरण भयो कि भन्ने पनि छ होइन र हामीसँग त्यस्तो तथ्याङ्कगत रूपमा छैन र अहिले गरिएका जुन स्थानीय निकायहरूसँग गरिएका छलफलहरूमा उहाँले के भन्नुहुन्छ भने आजभन्दा 10-15 वर्ष अगाडि देखिएका मुहानहरू अहिले छैनन् भनेर भन्नुहुन्छ भने भूकम्पपछि धेरै स्थानमा मुहानहरू सुके भनेर भन्नुहुन्छ र कुनै कुनै स्थानमा एक ठाउँमा सुकेको अर्को ठाउँमा चाहिँ मुहान निस्केको छ। अब यो हेर्दाखेरि चाहिँ सबै खानेपानीका संरचना अथवा खानेपानीका स्रोतहरूको नक्साङ्कन गर्ने त्यसको स्रोत कति छ भने मात्रा निकालेर अलिकति तथ्याङ्कहरू हामीले चाहिँ संकलन गर्नुपर्ने हुन्छ।
3: यो जमिन पुनर्भरणको कुरा गर्दै गर्दाखेरि जमिन मुनि पानी पठाउने एउटा कुरा हो, सँगै विपदको कुराहरूलाई चाहिँ जमिनले पानी सोच्ने र नसोच्ने कुराले कतिको प्रभाव पार्छ?
2: त्यसले ठूलो प्रभाव पार्छ। तपाईँले एउटा तथ्याङ्क मैले भनिसके पछाडि सायद सबै श्रोताहरूले नै बुझ्नुहुन्छ होला। यो सन् 2021 को सेप्टेम्बरमा काठमाडौँमा चाहिँ तपाईँको 400 घरधुरीहरू यो विष्णुमतीको को छेउछाउको हो, यो हाम्रो कालीमाटी एरियामा ती घरहरू डुबे र त्यहाँ चाहिँ तपाईँको 18 वर्षकोमै ठूलो पानी परेको थियो भन्ने थियो होइन। अब त्यति बेला परेको पानी कति थियो त भन्दाखेरि त्यो 24 घण्टामा त्यो बेला पानी परेको 121.5 मिलिमिटर पानी हो होइन। त्यो बेला त्यति ठूलो क्षति भयो भने अब तपाईँको सन् 1993 24 घण्टामा 540 मिलिमिटर पानी पर्दाखेरि पनि त्यहाँ असर गरेको थियो। हेर्नुहोस्, पानी त अहिलेको परेको भन्दा त्यति बढी पानी काठमाडौँमै परेको थियो 24 घण्टामा र पनि त्यस्तो डुबानहरूको घटना भएको थिएन। भन्नुको अर्थ अहिले के हो भने पानी कम परेपछि जमिन हुने पानी जाने ठाउँहरू छैन। त्यो पानी के हुन्छ, सिधै के हुन्छ, हाम्रा सड़कहरूबाट घरको छतबाट सिधै बाहिर निस्किन्छ र त्यो पानी नदीमै जाने भयो। नदीमा जाँदाखेरि के भयो भन्दा त्यसको सतह बढ्ने भयो पहिलाभन्दा बढी र अर्को कुरा के हो भने नदीमा मान्छेहरू नदीको नजिक नजिक घर बनाउने तपाईँको अहिले चाहिँ त्यो प्रक्रिया बढ़ी हुँदाखेरि चाहिँ डुबान भएको हो र अहिले शहरमा बाढ़ीलाई हामी न्यूनीकरण गर्ने हो भने एउटा उपाय भनेको जमिन मुनि पानी पठाउने पनि हो।
3: जमिन मुनि पानी पठाउने कुरा गर्दै गर्दाखेरि विशेष गरी शहरी क्षेत्रहरूमा समस्या बढ्दै गएको छ। अहिले तपाईँले भनिहाल्नुभयो पानी सिधै खोलामा पुग्छ, खोलाको सतह पनि बढ्छ, एक किसिमको जमिन मुनि पानी छैन, त्योभन्दा धेरै दुर्घटनाको सम्भावना बढ़ी भयो, विपदको सम्भावना। शहरी क्षेत्रमा त्यस्ता सम्भावनाहरू रहन्छन् कि रहँदैन पानी जमिन मुनि पठाउनका लागि केही उपायहरू
2: छन्? अब शहरमा त्यो अहिले अभ्यासहरू पनि गरिएको छ, त्यसलाई रिचार्ज पिट भन्छौ होइन, इनार खन्ने जस्तै खन्ने हो संरचनाहरू। त्यो संरचनामा तपाईँको चाहिँ पानी केही केही तहसम्म शुद्ध बनाएर जमिन मुनि पठाउने प्रयासहरू भएका छन्। अब काठमाडौँमै मैले थाहा पाए अनुसार केही गैर सरकारी संस्थाहरूले र स्थानीय सरकारले त्यस्ता रिचार्ज पिटहरू बनाउनु भएको छ, जसले गर्दा हाम्रै सड़कमै पनि बगेको पानी त्यहाँ केही छानिएर जमिन मुनि जाने व्यवस्थाहरू गर्न सकिन्छ।
3: यसमा चाहिँ अलिकति घरबाट पनि शुरू गरौँ, हामीले आफ्नो संरचना बनाउँदै गर्दाखेरि कतिको ख्याल गर्नुपर्छ?
2: होइन, त्यो ख्याल गर्नुपर्छ। कतिपय काठमाडौँको स्थानीय निकायहरूले नक्सा पास दिँदाखेरि कसैले चाहिँ आकाश पानी संकलन र पुनर्भरण रिचार्ज पिट बनाएको छ भने उसलाई सहुलियत दिने भनेर नै उहाँहरूले त्यथा कार्यक्रममा लिनु भएको छ। अब लागू चाहिँ के अवस्थामा भएको छ त्यो मैले त्यति हेरेको चाहिँ छैन, तर केही केही भनौँ न त्यो व्यापारिक प्रयोजनले बनाउने भवनहरूमा आकाश पानी संकलन र पुनर्भरणका संरचनाहरू बनाइएको छ।
3: सामान्य घरहरूमा पनि केही गर्न सकिने अवस्था चाहिँ हुन्छ कि हुँदैन, केही मात्रामा भयो जमिन पनि आफ्नो क्षेत्रबाट पानी पठाउँ है भनेर?
2: सकिन्छ, त्यो भनेको इनार खन्ने बराबरको तपाईँसँग जमिन उपलब्ध छ भने इनार खनेकै बराबरकै संरचना बनाएर तपाईँले रिचार्ज पिट बनाएर तल पठाउन सक्नुहुन्छ।
3: त्यसले पनि केही न केही असर त गर्छ होइन, हरेक घरमा गर्यो भने
2: अब त्यसले धेरै फरक पार्छ नि। तपाईँको काठमाडौँको हरेक घरमा हामीले आकाशीय पानी संकलनको प्रविधि जोड्यौं र जमिन मुनि पुनर्भरण गर्ने प्रविधि राख्यौं भने त यो सड़कमा निस्किने पानीमै धेरै कम आउँछ, जसले गर्दा त बाढ़ीलाई त त्यसले ठूलो बाढ़ी न्यूनीकरण गर्न त ठूलो सहयोग गर्छ।
3: काठमाडौँ उपत्यकाभित्र अथवा त्यस्ता क्षेत्रमा जमिन मुनिको पानी उपलब्ध गराउन पनि त्यसले भूमिका खेल्ने भयो, दुईटै कुरा फाइदा हुने भयो। त्यसको लागि हाम्रो पालिकाहरूले चाहिँ कस्ता किसिमका नियमहरू बनायो भने अथवा कस्ता किसिमका प्रयास गर्यो भने राम्रो हुन्छ?
2: पालिकाहरूले प्रयास चाहिँ गर्नुभएको छ, नीति तथा कार्यक्रममा पनि उहाँहरू लेख्नु भएको छ, तर लागू गर्न सकेको छैन। अब काठमाडौँमा धेरै पहिले बनिसकेका घरहरू छन् होइन, त्यहाँ चाहिँ तपाईँको त्यो रिचार्ज पिट खन्ने ठाउँ पनि छैन, त्यो ठाउँमा सामूहिक स्थानमा रिचार्ज पिट गराउन सकिन्छ र अर्को चाहिँ नयाँ घर बनाउँदा त नक्सा पास गर्दा र घर निर्माण सम्पन्न गर्दा राम्रोसँग तपाईँले यो घरमा आकाशीय पानी संकलन प्रविधि जोडिएको छ या छैन, पानी पुनर्भरण गर्नको निम्ति के प्रविधि जोडिएको छ भनेर हेर्न सकिन्छ।
3: तर अहिले त ठूला ठूला कम्पनीहरूले ठूला ठूला संरचना बनाउँदाखेरि पनि त्यति धेरै वास्ता गरेको पाइँदैन, यसको लागि चाहिँ प्रयास गर्नुपर्ने कसले अथवा किन प्रयास भइरहेको छैन होला, कस्तो लाग्छ?
2: एउटा त स्थानीय सरकारले नै प्रयास गर्नु पर्यो, जसले त्यो अनुमति दिनुहुन्छ उहाँले प्रयास गर्नुपर्ने हो। छैन भन्दा पनि गर्नु भएको छ, तर त्यो जन स्तरमा हुनुपर्ने त्यो भएको छैन। अर्को आकाशी पानी संकलन र पुनर्भ्रमण गर्ने अथवा आकाशी पानी संकलन र पुनर्भ्रमण एउटा वैकल्पिक स्रोत हो भन्ने किसिमको अभियानै चलेको छैन। किन भन्दा मान्छेहरूलाई धाराबाट आएको पानी नै मुख्य स्रोत हो, त्यो भएन भने हुँदैन भन्ने, बरू ट्याङ्करहरूमै पैसा तिर्ने, तर घरमा हामी आकाशी पानी संकलन गरेर पनि हाम्रो ट्याङ्करमा गर्ने खर्च बराबरको पानी बचाउन सकिन्छ भन्ने किसिमको जनचेतनामूलक कार्यक्रमहरू गर्न सकिएको छैन भने, अर्को अब कतिपय घरहरूले त्यो नयाँ संरचना बनाउनको निम्ति थप रकम तिर्न सक्ने त्यो किसिमको आर्थिक क्षमता पनि नहुन सक्छ। त्यसमा स्थानीय सरकारले कसरी सहुलियत दिने भनेर सोच्नुपर्ने हुन्छ।
3: त्यसँगै काठमाडौँ उपत्यकामा पनि कतिपय ठाउँमा खाली जमिन छ अथवा कति बगैँचाहरू छन् केही ठाउँमा छन्, यस्तै किसिमका ठाउँहरूलाई चाहिँ जमिन पुनर्भरणको लागि कतिको उपयोग गरेको देखिन्छ र त्यो उपयोग गर्नको लागि कतिको प्रभावकारी छन्?
2: अहिले काठमाडौँमा चाहिँ मैले बुझे अनुसार 7 वटा कि 8 वटा नगरपालिकामा, मलाई आधिकारिक तथ्याङ्क त याद भएन अहिले, 422 वटा जति पोखरी मध्येमा 398 वटा पोखरीहरू राम्रोसँग सुचारू भनेको छ। र यहाँ एउटा सौन्दर्यकरणको नाममा पोखरीको वरिपरि जुन सिमेन्ट लगाउने छ नि त्यो चाहिँ गर्नु भएन, किन त्यसलाई चाहिँ प्राकृतिक रूपमै छोडिदिनु पर्यो। पोखरीको सबैबाट पानी तल जमिन मुनि जान सक्ने वातावरण बनाउनु पर्ने हुन्छ। त्यो हिसाबले चाहिँ पोखरीको चाहिँ जुन पोखरी निर्माण पुननिर्माणको त बजेट पनि छ, तर निर्माण र पुननिर्माण गर्दाखेरि कुन वैज्ञानिक आधार अथवा केमा आधार मानेर गर्ने भन्ने अथवा पोखरी निर्माण कसरी गर्ने भन्ने त्यस्तो अध्ययन गरेको चाहिँ देखिँदैन। सौन्दर्यकरणको नाममा पर्खाल लगाउने सिमेन्टेड गर्ने काम गर्नु भएको छ भने त्यसले त जमिन मुनि पानी जान रोक्छ, त्यो गर्नु हुँदैन।
3: सकेसम्म जमिनमा कंक्रिट अथवा सिमेन्टको संरचनाहरू चाहिँ कम गर्दै लैजानु पर्यो भन्ने,
2: अब सकेसम्म कम गराउने भन्ने कुरा त अब सड़क निर्माण गरेपछि त बनाउनै पर्यो होइन। अब खास के हुन्छ भन्दाखेरि हामीले सिमेन्टेड गरे पनि त्यो पानी पठाउन सक्ने प्रविधिहरू छन् त्यो हेर्नु पर्यो कि,
3: तर नेपालमा त्यसो खासै प्रयोग भएको अथवा चर्चा गरिएको छलफल गरेको पाइँदैन
2: पाइँदैन, किनभने अब नेपालमा अहिलेसम्म पानीको वैकल्पिक स्रोतहरूले पुगिरहेछ कि, पानी जो सेवा प्रदायकले नदिए पनि मानिसहरूले किनेर जारबाट बोतलबाट ट्याङ्करबाट लिइराख्नु भएको छ नि त, त्यसले गर्दाखेरि जुन सेवा प्रदायक हो अथवा सरकार हो अथवा स्थानीय सरकार हो प्रदेश सरकार हो उहाँलाई त्यो किसिमको दबाव पुगेको छैन नि त। भोलि कुनै दिन हुन सक्ला वैकल्पिक स्रोत चाहिँ आकाशी पानी मात्र भयो भने मानिसहरूमा अवेरनेस बढी आउला, तर अहिले नै हिसाबले गर्दाखेरि आर्थिक पक्ष र हाम्रो प्राकृतिक सन्तुलनलाई कायम गर्ने हो भने पनि हामीले आकाशी पानीमा जोड दिनुपर्छ।
3: अहिले तपाईँले प्रस्तुत गर्नुभएको तथ्याङ्क पनि घरहरू डुबेको कुरा अथवा काठमाडौँमा चाहिँ पछिल्लो समयमा सामान्य पानी पर्दा नदीहरूमा ठूलो बाढ़ी आउँछ भनेर देख्नेहरूले पनि भनिरहेका छन्, तथ्याङ्कै चाहिँदैन देख्नेहरूले पनि भनिरहेका छन्। यो घटाउन पनि हामीले जमिन पुनर्भरणलाई नै अलिकति जोड़ दिनुपर्छ भन्ने खालको बहस अथवा भन्ने खालको कुराले सरकारले झगझगाउने कुराहरू चाहिँ त्यति धेरै भएको पाइँदैन अथवा त्यसको कुरा नउठेको हो के लाग्छ तपाईँलाई?
2: त्यसमा कुरा उठेको छैन त्यति होइन, त्यो चर्चा चाहिँ डुबान भएको एक दुई दिनमा हुन्छ, डुबान हुँदा सानो सानो बालबालिका नै बगेका उदाहरणहरू तपाईँले सुन्नुभयो। अनि यो जुन आकाश पानी संकलन र पुनर्भरण क्षेत्रमा काम गर्नेहरू जो हुनुहुन्छ त्यो अभियन्ताहरूसँग कुरा गर्दा उहाँले के भन्नुहुन्छ भने बाढ़ीको हुने क्षतिलाई जस्तो क्षति न्यूनीकरण गर्न अथवा क्षतिपछि जनताहरूलाई अथवा सरकारले जुन काम गर्दैछ त्योलाई त्यति बराबरको लगानी आकाशे पानी संकलन र पुनर्भरणमा गर्ने हो भने त्यसले धेरै ठूलो टेवा पुर्याउन सक्छ यो शहरको बाढ़ी कम गर्न र बाढ़ीको कारणले गर्दा हुने क्षति कम गर्न भनेर उहाँहरूले भन्नुभएको छ। आधिकारिक तथ्याङ्क नभए नि उहाँहरूको भनाइ त्यस्तो छ।
3: यो सँगै गाउँघरमा पछिल्लो समयमा केही पालिकाहरूले चाहिँ ठाउँ ठाउँमा डाँडामा अथवा जंगलमा पोखरी खन्ने सानसाना खाल्डा खनेर पानी जमाउने अभियानहरू कतिपय ठाउँमा शुरू गरेको भनेर समाचारहरू आएका छन्। कतिको प्रभावकारी विधिहरू हुने यस्ता विधिहरू गाउँघरमा गर्दाखेरि हुन सक्ने लाभ कतिको हुन्छ?
2: अब पहिलो सामान्य मान्छेले बुझ्नुपर्ने कुरा के हो भने आकाशबाट परेको पानीलाई जतिसक्दो जमिनमा अडाउनुपर्छ कि, बगेर तल सिधै जान दिनु हुँदैन। तपाईँ जति बढी जमिनमा अडाउन सक्नु त्यति फाइदा हो, भनेपछि पहाड़को टाकुरामा पोखरी खन्नु फाइदाजनक भयो। तर कहिलेकाहीँ हामीले बुझ्नुपर्ने कुरा के हो भने कुनै कुनै एकदम भिरालो पाखाहरूमा पोखरी बनाउनु हुँदैन, त्यसले पहिरो निम्ताउन सक्छ। त्यो बाहेक अन्यत्र चाहिँ पोखरी खनेर आकाशको पानी तपाईँको संकलन गर्नु एकदमै राम्रो हो त्यो, र पानीलाई जमिनमै अडाउने कि बढी, जति समय तपाईँले पानीलाई जमिनमा अडाउनु हो र पानीलाई तल बग्न दिनु भएन भने त्यसको फाइदा धेरै छ। र संसारमा त्यस्ता धेरै उदाहरणहरू छन् जुन सामान्य नागरिकहरू नै परिचालन गरेर आकाशको पानीलाई चाहिँ जहाँबाट पानी परेको त्यो एरियामा नै पानीलाई जसरी पनि केही बेर रोक्ने अडाउने होइन, गर्दाखेरि त्यसले फाइदा
3: हुन्छ। त्यसको लागि त अहिले तपाईँले भन्नुभयो जस्तो कतिपय ठाउँमा पहिरोको जोखिम होला, जोखिम ठाउँ पहिचान पनि गर्नु पर्यो, अथवा सामान्य सिप पनि चाहियो, केही स्रोत पनि चाहियो, पालिकाहरूले के गरेदेखि राम्रो हुन्थ्यो त्यतातिर त्यस्तो ठाउँमा त्यस्ता किसिमका विधिहरू अप्नाउनको लागि?
2: अहिले पालिकाले सुरुमा त्यो पालिकामा, हाम्रो नेपालमा कुनै पनि पालिका छैन होला सायद त्यहाँ पोखरी नभएको, होइन, पहिला त पोखरी कति छन् गणन गुण उहाँले त्यसको तथ्याङ्क तयार गर्ने र पोखरीलाई बर्खामा आएको पानीलाई त्यो पोखरी भराउन प्रयोग गर्दाखेरि वरिपरिको जमिनमा त्यसले फरक पार्छ, होइन, त्यो एउटा हुन सक्छ। र अर्को चाहिँ नयाँ सम्भावित ठाउँहरूमा पनि पोखरी खन्न सक्नुहुन्छ उहाँहरूले, नयाँ नयाँ ठाउँहरूमा जहाँ जहाँ सार्वजनिक स्थानहरू छन्। र अहिले चाहिँ खास पालिकाहरूले गरिदिनुपर्ने अर्को कुरा के छ भने, पृथ्वीमा त मानव मात्र त छैन नि त, जीव जन्तुहरू पनि छन्, उहाँहरूको लागि पिउने पानीको एकदम अभाव छ भने सामुदायिक वनहरूमा अन्य वन क्षेत्रमा पोखरी निर्माण गर्दा त्यसका दुईटा फाइदा भयो, वन्य जन्तुहरूले पानी पिउने भए, जसले गर्दा पानी पिउनकै लागि उनीहरू गाउँ पस्ने भएनन्, अर्को त्योबाट जमिन मुनि गएको पानीले कुनै न कुनै गाउँको पानीको स्रोतलाई चाहिँ सहयोग गरेको हुन्छ। र यसरी पानी डाँडा डाँडामा पोखरी खन्दाखेरि त्यसको तल पानीका मुहानहरूको मात्रा बढेका त्यस्ता उदाहरणहरू छन् नेपालमा।
3: केही ठाउँमा त्यस्ता पोखरी खन्ने अभियान चलाएका पालिकाका अध्यक्षहरूसँग कुराकानी गर्दा चाहिँ त्यहाँका गाउँका बासिन्दाहरू कतिपयले चाहिँ जंगलतिरको पशु पक्षीलाई किन खर्च गरिराख्नु, बरू बाटो बनाउन भन्ने किसिमको कुराहरू पनि आए भनेर हाँसो ठट्टा गर्नुहुन्थ्यो। यस्तो कुरालाई कतिको संवेदनशील रूपमा लिनुपर्छ?
2: अब हामीले यस्तो छ, अब हामी शैक्षिक अथवा शिक्षित अथवा हामी एउटा मानव समाज अथवा पृथ्वीमा बसिसके पछाडि हामीले सामान्यतया यो पृथ्वी मानवको मात्र होइन, यहाँ सबै किसिमका जीव जन्तु, वन्य जन्तु अथवा यो पर्यावरणमा बस्ने सबै जीवहरूलाई पानी आवश्यकता पर्छ र उहाँहरूको यो पृथ्वीमा बाँच्नु पाउने अधिकार छ भन्ने बुझ्नु पर्यो र त्यो अधिकार हामीले खोजिदिनु भएन। अहिले चाहिँ धेरै मानवहरू अथवा मानव शिक्षित बढ्दै जाँदाखेरि त्यो अधिकार हामीले खोस्यौं। हिजो तपाईँलाई थाहा छ कोरोनाको समयमा कति हामीले प्राकृतिक रूपमा जीव जस्तोहरूलाई देख्न पायौं, भनेपछि यो पारिस्थितिक प्रणालीलाई सन्तुलन कायम गर्न, हाम्रो वातावरणलाई समयको सन्तुलन राख्नको लागि पनि हामीले त्यो प्रति ध्यान दिनुपर्छ।
3: जमिन पुनर्भरणको धेरै चर्चा गर्यौं हामीले, छलफल गर्यौं, सबै कुरा गर्दै गर्दा फेरि मैले दोहोऱ्याएर एकपटक भन्दा चाहिँ अहिले तपाईँले भन्नुभएको कुरालाई मैले एकपटक दोहोऱ्याएँ, जति सक्दो आकाशको पानी चाहिँ हामीले जमिनमा अड्याउने काम चाहिँ गर्नु
2: पर्यो। एकदम
3: हजुर, यसले ठ्याक्कै मान्छेलाई देखिने गरी लाभ पनि केही छ कि, अथवा भोलि पानीले चाहिँ पार्ने प्रभावहरू बढेको छन्?
2: एउटा चाहिँ भारतको महाराष्ट्रमा पानी फाउन्डेशनले 45 दिनसम्म त्यहाँको एउटा पानी प्रतिस्पर्धा भनेर गरेका थियो विभिन्न गाउँका, होइन, 45 दिनसम्म परेको पानी अडाउँदाखेरि अर्को वर्ष त्यो गाउँै पुरै हरियाली भयो कि। भन्नुको अर्थ तपाईँले चाहिँ त्यसरी पानी अडाउनु भयो भने 6-7 महिनामै त्यसको परिवर्तन देख्न सक्नुहुन्छ।
3: अब चाहिँ कार्यक्रममा सरसफाई र पानी दुईटै कुरालाई सँगसँगै जोडेर हेरिन्छ, तपाईँ दुईटै कुरामा बहस गर्दै दुईटै कुरामा छलफल गर्दै आउनु भएको छ, विभिन्न ठाउँमा सचेतना कार्यक्रमहरू पनि गर्नुहुन्छ, बर्खाको पानीलाई सुरक्षित बनाउने कुरा गर्दै गर्दा हामीले सरसफाईका आचरणहरूमा चाहिँ कतिको ध्यान दिनुपर्छ?
2: बानी बेहोरा एकदमै ठूलो कुरा हो, होइन, त स्वच्छताका बानी बेहोरा भन्छौँ हामीले, त्यसमा तपाईँको यो शौचालयको प्रयोगको कुरा जान्नु पर्यो र शौचालयको दिशा पानीमा मिसिन नदिन एकदमै बढी सचेत हुनु पर्यो। र अर्को भनेको चाहिँ पिउने पानी छोपिएर राख्ने अथवा पानी उमालेर पिउने कुराहरू चाहिँ एकदम महत्वपूर्ण हो।
3: हामीले यतिखेर गर्ने सरसफाईका व्यवहारहरू चाहिँ जस्तो शौचालयको प्रयोग भयो अथवा खुला दिशा नगर्ने कुराहरू भयो, यो सँगसँगै पानीको स्रोतहरूलाई सफा राख्नको लागि अथवा पानी आउने माध्यमलाई सफा राख्नको लागि चाहिँ सामान्य व्यक्तिहरूको व्यवहार अथवा प्रदायकहरूको व्यवहार कस्तो हुनुपर्छ?
2: त्यसमा हामीले खानेपानी सुरक्षा योजना भनेर एउटा कार्यविधि
4: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत भरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि पाउँछ।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू,
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदान।
8: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229555।
11: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
12: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार।
13: डाक्टरद्वारा दिइने सेवाहरू,
14: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
15: बिना टाका प्रभावकारी उपचार।
12: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
15: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
12: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
15: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच निमिति यही श्रावण 8 गते शुक्रबार।
11: दिव्य फार्मेसी, कोराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082590410, मोबाइल नम्बर 98478829913, 98478826163 र 98095128071।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.ospatiicare.com।
17: सीता, के भयो तिमीलाई? गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
18: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराहीदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478273572।
21: होइन, कसलाई के भयो?
22: हजुर बुबा, अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
21: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
22: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
21: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
22: सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
0: साथी मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
1: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच्ने मिति यही श्रावण 2 शनिबार।
3: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन
15: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-6-98-78-17
23: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। गहती खोला बागमारी सड़क खण्डको पाते ताकुरा खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ। दाङ तुलसीपुर शान्तिनगर गाउँपालिका वडा नम्बर 3 पर्ने पाते ताकुरामा निर्माण भएको उक्त पुल मंगलबारदेखि सञ्चालनमा आएको हो। लुम्बिनी प्रदेश सरकारको लगानीमा सड़क पूर्वाधार विकास कार्यालय दाङ मार्फत उक्त पुल निर्माण भएको हो। उक्त पुलले तुलसीपुर उपमहानगरपालिका 1 र शान्तिनगर गाउँपालिका 3 जोड्दछ। पुल निर्माण नहुँदा आवत जावतमा निकै कठिनाई हुने गरेको थियो। पुल बनेपछि उक्त समस्या हटेको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको भनाइ छ। निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ। 2081 असार 16 गते मोरङको प्रेमा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रणालीले कामको पुल निर्माणको जिम्मेवारी पाएको थियो। निर्माण व्यवसायले यही असारमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो। सम्झौता अनुरूप निर्माण सम्पन्न गरेकाले निर्माण व्यवसायीलाई सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर 1 अध्यक्ष साप कोटाले जानकारी दिनुभयो। कुल 20 मिटर लम्बाई र 10 मिटर चौडाई रहेको उक्त पुलको ठेक्का रकम मूल्य अभिवृद्धि कर सहित ₹4,10,44,000 रहेको शान्तिनगर गाउँपालिका वडा नम्बर 3 अध्यक्ष मिन बहादुर केसीले जानकारी दिनुभएको छ। नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुल्ला प्रतिस्पर्धा मार्फत मंगलबार 5 सदस्य नियुक्त भएका छन्। नियुक्त हुने सदस्यमा खुम्बहादुर सुवेदी, सन्तोष पोखरेल, सृजना केसी, पेम्बा शेर्पा र डाक्टर सोभिता श्रेष्ठ ढकाल हुनुहुन्छ। पर्यटन ऐन र प्रचलित कानून व्यवस्था अनुसार गठन गरिएको बोर्ड सदस्य छनौट समितिले खुल्ला आवेदनबाट प्राप्त निवेदनको मूल्यांकन गरी उहाँहरूलाई नियुक्त गरिएको हो। बोर्ड सदस्यका लागि देशभरबाट 1,100 वटा आवेदन परेको थियो। आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनौट गरिएको बोर्डले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवर्धन, लगानी आकर्षण र सार्वजनिक निजी साझेदारीलाई मजबूत बनाउन खुल्ला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको हो। बोर्डले नवनियुक्त सदस्यको अनुभव र नेतृत्वको नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय प्रबन्धन र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा 16 दोषीलाई सजाय तोकिएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्म सजाय निर्धारण गरेको हो। पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी सहित 9 अभियुक्तलाई जनही 4 वर्ष कैद र 40,000 जरिवाना तोकेको छ भने अर्का पूर्व मन्त्री बालकृष्ण खाँड सहित 2 जनही 2 वर्ष कैद र 20,000 जरिवाना ठहरएको छ। बाँकी 5 अभियुक्तका हकमा जनही 1 वर्ष कैद र 10,000 जरिवाना निर्धारण गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेज बहादुर खड्काको इजलासले सुनाएको सजाय आदेश अनुसार पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई 2 वर्ष कैद सजाय र 20,000 जरिवाना तोकेको छ। सहकारी लिखत कृत्य कसुर ठगी र संगठित मुद्दामा टेकनाथ रिजाललाई 2 वर्ष कैद र 20,000 जरिमाना, यस्तै पूर्व गृह सचिव टेकनारायण पाण्डे, केशव प्रसाद दुलाल, ज्ञानो भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, गोविन्द कुमार चौधरी र आङ्ट शेर्पालाई 4 वर्ष कैद तथा 40,000 जरिमाना तोकिएको छ। यसै गरी शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, नरेन्द्र केसी र बेजन झालाई 1 वर्ष कैद र 10,000 जरिमाना तोकिएको छ। न्यायाधीश खड्काको इजलासले गएको असार 23 कसुर ठहरको फैसला गरेकोमा हिजो सजाय सुनाएको हो। र असार महिना सकिन अब 2 दिन मात्र बाँकी रहँदा दाङमा 72% धान रोपाई सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र घुराईका अनुसार देवखुरी क्षेत्रमा अधिकांश खेतमा रोपाई सकिएर धान उम्रन थालिसकेका छ भने दाङ उपत्यकाका धेरै किसानले अझै वर्षाको भरोसामा रोपाई गरिरहेका छन्। केन्द्रका अनुसार देवखुरी क्षेत्रमा करिब 90% धान रोपाई सम्पन्न भइसकेको छ। तर घुराई, तुलसीपुर, डंगीचरण र शान्तिनगर र बबेल लगायत उपत्यकाका क्षेत्रमा तराईको रोपाईको गति अपेक्षाकृत सुस्त देखिएको छ।
उपत्यका क्षेत्रमा हालसम्म करिब 50% मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्र दाङ्गी वरिष्ठ कृषि प्रचार अधिकृत आशा भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार सिंचाई सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाई सम्पन्न भए पनि वर्षाको भरमा खेती हुने स्थानमा अझै रोपाई हुन बाँकी छ। गत वर्षको तुलनामा यस वर्षको अवस्था उत्साहजनक रहेको भण्डारीको भनाइ रहेको छ। दाङमा कुल 74,336 हेक्टर खेतीयोग्य जमीन रहेको छ। त्यसमध्ये 37,225 हेक्टर क्षेत्रमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ। सबैभन्दा बढी घोराई उपमहानगरपालिका मा 8,097 हेक्टर क्षेत्रमा धान खेती हुने गरेको वरिष्ठ कृषि प्रचार अधिकृत आशा भण्डारीले जानकारी दिनुभयो। हौस् त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीवित रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
10: प्रोपराइटर दीपक के, सम्पर्क मोबाइल 98478-27-977
11: र 98578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
12: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
13: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
12: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
17: उपचार हुने रोगहरू:
16: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिटी चौक दाङ। सम्पर्क फोन नम्बर 9866 61 694।
11: भर्ना सम्बन्धी सूचना।
9: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 97625226286।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
21: नमस्कार, यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीवराम भण्डारी। आज यहाँहरू सामुले उपस्थित हुनुहुन्छ राजेन्द्र महतो, उहाँ राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष हुनुहुन्छ, पूर्व उप प्रधानमन्त्री मन्त्री, लामो राजनीतिक अनुभव प्राप्त व्यक्ति हुनुहुन्छ राजेन्द्र महतो। उहाँसँग आज म समसामयिक पछिल्लो नेपालको राजनीतिक घटनाक्रमलाई केन्द्रमा राखेर विश्लेषणात्मक र सूचनामूलक ढंगले विषयलाई पस्कने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु।
22: सस्वागत छ है त कार्यक्रममा। लामो समयपछि तपाईँसँग संवाद गर्ने अवसर जुर्यो। अब म कहाँबाट प्रस्तुत हुन चाहे भने, तपाईँहरू लामो समयदेखि के भनिरहनु भएको थियो भने, मधेसीहरू हेपिए, मधेसीहरूको सिंहदरबारमा उपस्थिति दर्शिन सकेन, बारम्बार यो कुरा उठान गरिरहनु भएको थियो। मधेसको मुद्दा उठान पनि गर्नुभयो, फल त तपाईँहरूलाई एक हिसाबले भन्यो भने मधेसका मानिसले पत्याए पनि, पछि तपाईँहरू छिन्न भिन्न हुनुभयो, टुक्रा टुक्रा, अहिले मधेस केन्द्रित, भलै म मधेस केन्द्रित दल भन्दिनँ, तर आम मानिसले बुझ्दाखेरि मधेस केन्द्रित भनिने दलहरू एक दर्जन भन्दा बढी होला, म कैयौंको त्यो अध्यक्षहरू नै म चिन्दछु। तर तपाईँहरूको एउटा सपना त साकार भयो नि, त्यो के भने महोत्तरी जिल्लाको एउटा मधेसीको, त्यसमा पनि युवा 36 वर्षको तन्नेरी मधेसी यो देशको प्रधानमन्त्री पनि भयो, मधेसी यो देशको राष्ट्रपति पनि भयो, मधेसी यो देशको उपराष्ट्रपति पनि छँदैछन् अहिलै, हिजो पनि थिए, अनि मधेसी भनिनेहरू उप प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका प्रमुख तमाम भए। सपना त साकार भयो है, साकार भयो होइन सपना त,
23: राम्रो व्याख्या गर्नुभयो, विश्लेषण पनि राम्रै भयो। कस्तो भने हामीले उठाउँदै आएको सवाल चाहिँ अनुहार मात्रै परिवर्तनको कुरा हामीले उठाएनौँ, हामीले नीतिगत कुरा उठायौँ, हामीले समस्या भोगिरहेको पीडा जनताले मधेसकै सन्दर्भमा भन्ने हो भने, मधेसी जनताले यो देशमा भोगिरहेको पीडा, भोगिरहेको समस्याको समाधान कसरी होला, त्यो सवाल चाहिँ उठाएको। त्यो शासनसँग सम्बन्धित, अधिकार पहिचानसँग सम्बन्धित, मान सम्मान विभिन्न सवालहरू उठाएको हो र त्यसको सम्बोधन खोजेको हो। भनाइको मतलब हाम्रो सवाल, हाम्रो सपना त के भने मधेसी जनताको सपना त के भने उसको पीडाको समाधान हुनु पर्यो, उसको समस्याको समाधान हुनु पर्यो। त्यो समाधान हुने कसरी त त्यो चाहिँ सवाल हो। अब त्यो सवाल को समाधान चाहिँ तपाईँले भने जस्तै देशको राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्रीदेखि लिएर मन्त्रीदेखि लिएर विभिन्न पदमा कुनै व्यक्ति पुग्दैमा समस्या समाधान हुने हो कि होइन त्यो एउटा प्रश्न त हो नि यहाँले उठाउनु भएको। त्यो त्यो पूर्ण रूपमा चाहिँ त्यो होइन। कुनै व्यक्ति कुनै पदमा, कुनै एउटा व्यक्ति कुनै पदमा पुग्दैमा त्यो जनताले उसको समूहले समुदायले जनताले उठाएको समस्या समाधान भइ नै हाल्यो त्यो भन्न चाहिँ उचित हुँदैन। त पहिलो कुरा त यो बुझ्नुपर्छ। त्यसैले सपना पूरा भयो जुन यहाँले भन्नुभयो नि त्यो अर्थमा सपना पूरा हुन बाँकी छ। किनभने त्यो यावत समस्याहरू बालेन प्रधानमन्त्री भइसकेपछि पनि त्यो समस्याहरू या त्यो यथावत छ।
0: मतलब सामाजिक हिसाबले आर्थिक हिसाबले छ कि वा कुनै संवैधानिक संविधानमै समस्या छ, कहाँनिर राजनीतिक हिसाबले कहाँनिर समस्या छ।
23: तर पनि हामी स्वयं म स्वयंले चाहिँ 35 वर्षदेखि मधेसको राजनीति पहिचानको राजनीति गर्दाखेरि यो देशमा त्यो कार्यकारी भन्ने पद जुन देशको सर्वोच्च पद प्रधानमन्त्री पद जुन हो त्यो खोइ त उत्पीडन परेको जनता को संतान खोइ पुगेको यो देशको आदिवासी जनजाति खोइ पुगेको खोइ मधेसीको संतान प्रधानमन्त्री भएको त त्यो चाहिँ हामी म स्वयं भन्दै आएको 35 वर्षदेखि भन्दै आएको
0: पुरा भयो। त्यो त पुरा भयो।
23: त्यो किन भनिएको भने त्यो अनुहार मधेसीको अनुहार त प्रधानमन्त्री कुर्सीमा देखाउनलाई मात्रै भनेको होइन। प्रधानमन्त्री भनेको कार्यकारी पद हो, प्रधानमन्त्री भनेको पार्लियामेन्टमा जनमत प्राप्त भएको पार्टी को नेता चाहिँ प्रधानमन्त्री हुने गर्छ भनेको त्यो कार्यकारी पद हो। राष्ट्रपति कार्यकारी पद होइन र त्यो बाहेक कुनै पनि पद सहायक पद मात्रै हो। प्रधानमन्त्री भनेको यो सिस्टममा यो पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रधानमन्त्री भनेको कार्यकारी पद हो, सर्वेसर्वा पद हो शासनको लागि सरकारको लागि। त्यो पदमा मधेसीको सन्तान पुग्यो भने त्यो कार्यकारी ठाउँमा पुग्यो भने उसले भोगिरहेको समस्या वैधानिक संवैधानिक नीतिगत विभिन्न व्यवहारिक विभिन्न समस्याहरू छन् त्यसको समाधान त गरिदिएला नि त। हाम्रै सन्तान पुगेपछि हाम्रै अनुहार पुगेपछि कसरी नहोला त। त्यसैले त्यो ठाउँमा पुग्नु पर्यो भनेर अहिले किन त्यो ठाउँ पुग्न नदिएको भनेर हामीले गुनासो गरिदिएका थियौँ, हामी सपना हेरिरहेको थियौँ। कारण त्यो अनुहार त्यहाँ पुग्यो भने उसको चाहिँ कार्यकारी अधिकार प्रयोग भएर उसको समस्याको समाधान हुन्छ भनेर सपना देखेको के खालि अनुहार परिवर्तन आफ्नो सन्तानको अनुहार मात्रै त्यो प्रधानमन्त्री कुर्सीमा हेर्नलाई त्यो सपना देखेको होइन। पहिलो कुरा यो बुझौँ। अब यो सपना तैले पूरा भयो अनुहारको सन्दर्भमा। त्यो अनुहारको सन्दर्भ पूरा गराउनलाई जनताले यो पहिलोचोटि 35 वर्षको राजनीतिमा मेरो राजनीतिमा मधेस पहिचानको राजनीति मधेसको राजनीतिमा 35 वर्षमा पहिलोचोटि मधेसी जनता पूरै ताकतले चाहिँ मधेसवादलाई मधेसको मतलब सवाललाई मधेसी जनताको सन्तान प्रधानमन्त्री हुने जुन उसको सपना थियो त्यो सपना कारण के थियो समस्या समाधानको लागि थियो र त्यो चाहिँ पूरा होस् भनेर योपालि पुरै चाहिँ अधिकांश मधेसका जनता एकमतले बालेनमय भएर प्रधानमन्त्रीलाई के भन्छ नि त्यो राजसभा पार्टीलाई घन्टी छापमा मतदान गरेको। यो त ठुलो विजय हो नि त।
0: सय दिन चाहिँ कस्तो देखियो त, सय दिन नाग्यो कस्तो देखियो
23: हो राइट एक्ज्याक्टली। अब 100 दिन मैले त 100 दिन त वेट त गर्नु पर्यो नि, हेर्नु पर्यो नि त कस्तो गरिरहेछ। 100 दिन त उनलाई त हनीमुन पिरियड भन्छ, तर 100 दिनमै कुनै

0: देखें तो कार्यकारी पद मां स्वयं उप प्रधानमंत्री भयो प्रधानमंत्री कार्यकारी ठाउँमा त मधेसी पुगेन नि त राष्ट्रपति भएको थियो डाक्टर रामवरण यादव कार्यकारी पद तो थिएन तद मधेसी कार्यकारी पदमा पुग्यो भने कसरी नहोला त भनेर सपना देखेको त सपना त पूरा भयो त्यसैले कुन पार्टी विगतको चुनावमा मधेसी पार्टीहरूको यहाँ बन्दो रहेछ नि त अरे कुन पार्टी जित्यो कुन पार्टी हार्यो कुनै व्यक्ति जित्यो हार्यो उसको सवाल जुन थियो नि लामो समयदेखि त्यो चाहिँ जनताले पुरा गरेको नि त उसको जितै हो नि त अब यो चाहिँ 100 दिनमा उसको सपनालाई पूरा हुने गरी काम पूरा भएको छ कि के भएको छ त संकेत के हो निष्कर्ष त निकाल्न सकिन्न तर संकेत के हो त्यो हेर्दाखेरि यहाँको जिज्ञासा जुन हो त्यो मैले के भने पीडादायी हो त किन मैले भने
1: पीडा के मान्नु
0: मैले किन पहिलो कुरा त के भने यो स्वयं बालेन्द्र शाहको म कुरा गर्दै देशको प्रधानमन्त्री कुरा गर्दैछु जो मधेसी सन्तान हो निर्वाचनको क्रममा प्रधानमन्त्री हुनुभन्दा पहिले निर्वाचनकै क्रममा मधेसमा प्रवेश गर्दाखेरि मधेसका सन्तान मधेसको धरतीमा टेक्दाखेरि जनकपुरको पवित्र भूमिमा गएर उहाँले चाहिँ बोल्नुभयो जनताको बीचमा मधेसी छोरा यो देशको प्रधानमन्त्री हुने हो ठ्याक्कै जनताको भावना चाहिँ बन्यो र त्यो खालि प्रधानमन्त्रीको लागि मात्रै होइन कामको लागि हुनु पर्यो भनेर मलाई कामको लागि पनि सहयोग चाहियो समर्थन चाहियो अनि काम के त त्यो काम पनि उहाँले बताउनु भयो जुन जनताको हुटहुटी जुन जनताको पीडा सबै समस्याको एकमुष्ट समाधान जुन खोजिरहेको जनता त्यो भनेको संघीयता हो अधिकार सहितको संघीयता पहिचान सहितको संघीयता शक्तिशाली संघीयता उसले आफ्नो शासन आफ्नो प्रशासनको लागि मधेसको धरतीबाट उठेको आवाज हो त्यो सैकडौं शहादत भएको छ संहिताको लागि त्यो अधिकार पहिचानको लागि शासनको लागि हो किन काठमाडौँ केन्द्रीकृत शासनबाट उसले शासनको अनुभूति गरेन एकात्मक शासन जुन 70 वर्षदेखि नेपालमा चलेको त्यसबाट मधेसले शासनको अनुभूति गरेन त्यो शासनको अनुभूतिको लागि संहिता चाहिएको अनि त्यो जुन जनताको जुन भावना हो त्यो बालनले बुझेको होला नि त अनि त्यो बुझेर नै त्यो बालनले त्यो के भन्यो भने कामको लागि मलाई मद्दत गर्नु पर्यो सहयोग गर्नु पर्यो अनि उहाँले के भन्नु भने बलगर संहिता चाहिन्छ भने बलियो संहिता चाहिन्छ बलियो संहिता भने सबै जति प्राप्त नभएको कुरा संहिताको मार्फत त्यो सबै कुरा चाहिँ बनाउनलाई मलाई मद्दत चाहियो
1: प्रदेश सरकार बनेको अर्थात् देश प्रदेशमा परिवर्तित भएको 11 वर्ष लगभग भयो होइन त
0: हजुर
1: 72 सालमा संविधान जारी भयो भलै विगत 22-23 वर्षदेखि हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा
0: हजुर हजुर
1: त अनि के गर्नु
0: पर्यो बालनजीलाई यो थाहा थियो कि 72 संविधान जारी हुँदाखेरि त्यो मधेसमा गोली ठोकेर संविधान जारी गरिएको
1: मतलब
0: जुन संहिता
1: मान्य थिएन मतलब त्यो खालको संहिता मान्य थिएन
0: त्यही त जुन संहिता मागिएको थियो त्यो त 64 साल फाल्गुन 16 गते 8 बुधे सम्झौता मधेससँग गरेको थियो नि यो सरकारले प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला नेपाली कंग्रेस सभापति प्रचण्ड र माधवजी त्यति बेला तत्कालीन दुईटी तिनटी नेता बसेर गरेका थियो नि त 64 साल फाल्गुन 16 गते हामीसँग गरेको थियो म पनि एउटा हस्ताक्षरकर्ता हो नि त बाजने महन्त ठाकुरजी उपेन्द्रजी हामी तिनजनाले सही गरेका थियौँ नि मधेसको त्यो आन्दोलनको तर्फबाट 8 बुधे सम्झौता भएको त्यो चाहिँ एउटा सम्मानजनक सम्झौता थियो मधेसको लागि पनि उत्पीडन परेको जनताको लागि संहिता
1: कार्यान्वयनमा के भयो
0: र त्यही अनुसार संविधान बनाऊ भनेर वचनबद्धता थियो तर संविधान बनाउने बेलामा त्यो 8 सूत्रीय सम्झौतालाई रद्दीको टोकरीमा फाले यही तिनटी नेता फेरि यही
1: काङ्ग्रेस एमाले माओवादीले सम्झौता गरे फेरि
0: दर्जनौ शहीदको रगतबाट लेखेको सम्झौता थियो तर 72 जब संविधान सभाबाट संविधान बनाउने कुरा भयो अनि यो तिनटै बैमानले गणित देखाए हामीलाई दुई तिहाईको गणित देखाए र त्यो गणित देखाएर त्यो चाहिँ त्यो सम्झौता रद्दीको टोकरीमा हालेर अनि गोली ठोकेर हामीले होइन होइन हाम्रो त सम्झौता अनुसार गर्दै है भने भन्दा भन्दै गोली ठोकी ठोकी रक्तरञ्जित संविधान चाहिँ जारी गरेको 72 साल आश्विन 3 गते हो त्यो कुरा त इतिहासमा छ त्यो कुरा त बालनजीले पनि हेरेको छ नि त हो त्यो पीडा त बालनजीले ठ्याक्कै त्यति बेला भनिदियो बलगर संहिता हुन बाँकी छ त्यो हुन्छ काम भनेको त्यो
1: मतलब बलियो संहिता
0: बलियो संहिता अधिकार सम्पन्न संहिता जुन संहिताबाट शासन प्रशासन गर्नु अहिले पनि त्यो संहिता त्यो संहिता हो अरे यी बैमानहरूले संहितालाई बदनाम गरेको के

0: त्यो संहितामा शासन भन्छ, सरकार भन्छ, लाज लाग्छ के सरकार, अरे त्यो शासन त सिडिओको चल्छ अहिले पनि, त्यो केन्द्रको शासन हो नि त, त्यो मुख्यमन्त्रीको शासन चल्छ त्यहाँ मधेसमा, त्यो प्रदेशमा, मधेसमा पनि देश भनौँ नि, मुख्यमन्त्रीको शासन चल्छ, त्यो सिडिओको शासन पुलिस केन्द्रको हो, बिना पुलिसको
1: मतलब नाम मात्रैको भयो,
0: नाम केही छैन त्यो संहिता त, यो चाहिँ यहाँ संहिता विरोधीहरू,
1: तर त्यो त्यस्तो बेइमानहरूसँग काङ्ग्रेस, एमाले, तत्कालीन माओवादी त्यस्ता बेइमानसँग तपाईँहरूको उठबस, सहयात्रा, उप प्रधानमन्त्री, मन्त्री खाने, अनि मधेस केन्द्रित दल छिन्न भिन्न हुने उनीहरूसँगैको यो यति राम्रो तपाईँहरूको चाहिँ हार्दिकता,
0: यो चाहिँ के त राजनीति, यो नाटक हो त्यो नाटक होइन। कस्तो छ भने यो कुनै पनि समस्याको समाधान राज्यबाट हुन्छ, सरकारबाट हुन्छ, सत्ताबाट हुन्छ, शक्तिबाट हुन्छ। त्यो सत्ता र शक्ति भनेको, त्यो राज्यको सत्ता र शक्ति भनेको यो देशको मल्टी पार्टी डेमोक्रेसीमा त्यही भनाउँदा पार्टीहरू, त्यही बेइमानी भए पनि त्यही भनाउँदा पार्टीहरूले जन्म चाहिँ जम्मा गरेको। हाम्रो मधेसको जनमत पनि उसै त बेइमानले लिइदिएको, त्यो संविधान सभामा पनि र विगतमा पनि 88% जनमत जहिले पनि काङ्ग्रेस, एमाले, माओवादी तिनटी पार्टी मिलाएर लिएको 35 वर्षमा, 12% जनमत हामी पहिचानवादी, अधिकारवादी भनौँ, मधेसवादी हामीले लियौं 12% मात्रै, 88% हाम्रो मधेसका जनताले पनि उसैलाई भरोसा विश्वास गरेको नि त, अनि त्यसले चाहिँ यीभन्दा बेइमानी गरिदियो नि त। त्यो त हाम्रो त बाध्यता के भने, हाम्रो यो त सड़कमा जति संघर्ष गरे पनि सम्झौता त कसले गर्ने, सरकारले गर्ने नि त, अनि सरकारमा उही बेइमानहरू बसिरहेछ नि, काङ्ग्रेस, एमाले, माओवादी, अनि के गर्ने, उहीसँग सम्झौता गर्नु पर्यो नि त, अनि सड़कमा
1: कारण तपाईँहरू हुनुभयो सँगसँगै
0: लोकतन्त्रमा भरोसा गर्ने, या त भन्नु पर्यो यो चाहिँ यो केही होइन, बन्दुकको बलमा चाहिँ, माओवादी जस्तै बन्दुकको बलमा चाहिँ सत्ता प्राप्त गर्छु भनेर भन्नु पर्यो, त्यो त हाम्रो मान्यता होइन, माओवादीको त मान्यता रहेन भने त हामीलाई त भरोसा विश्वास पनि छैन, त्यो लोकतान्त्रिक मूल्य मान्यताबाट नै गर्ने हो, त्यो लोकतान्त्रिक मूल्य मान्यताबाट गर्दाखेरि जो शासन सत्तामा आउँछ उसँग सम्झौता हुने हो, सम्झौता भएपछि सहकार्य पनि हुन्छ, उहीसँग सहकार्य गरेपछि पाउने हो, त हाम्रो त एउटा नीति न हामीले बनाएको मनमा, हामी त हाम्रो जनता पनि त्यति जागरूक छैन, त्यो चाहिँ बल्ल त बालनको पालामा आएर एकमुष्ट भएर चाहिँ खन्याएको न हो, त्योभन्दा पहिले त खन्याएकै थिएन नि त, अनि हाम्रो चाहिँ त्यो जनता त्यो जनतालाई हामीले चाहिँ सङ्घर्ष गर्दाखेरि सडकमा, सदनमा, सरकारमा हाम्रो त बाध्यता थियो नि त, हामी त जनताले जति जति शक्ति दियो त्यति शक्ति लिएर 5 वटा शक्ति सिट दियो, 50 वटा शक्ति सिट दियो, जति शक्ति दियो त्यही शक्तिलाई प्रयोग गर्ने न हो, सडकमा, सदनमा र सरकारमा गएर प्रयोग गर्ने, त्यो शक्तिले दबाव पुग्यो भने माग पूरा हुने हो, समस्या समाधान हुने हो, त्यो शक्तिले दबाव पुगेन भने त धाको तीन पात हुने हो।
1: तपाईँको विचारमा तपाईँहरू जस्तो मानिस र मधेस केन्द्रित भनिने विचारसँग सहमत र जो मधेसी जनताले जुन ढङ्गले मत जाहेर गरे नि, अर्थात् भोट दिए नि बालेन्द्र शाहलाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई, तपाईँ अथवा मधेसी जनतालाई के तपाईँहरूले चेतना त्यो खालको जागृत गराउन सक्नु भएन कि बालेन्द्र शाह नै त्यस्तो व्यक्ति हुन् जसले विगतको चुनावमा मधेस प्रदेशका चुनाव अर्थात् प्रदेश स्तरीय चुनावमा भोट हालेका थिएन, त्यो अनि राष्ट्रिय स्वतन्त्र पार्टी नै त्यस्तो पार्टी हो जसले प्रदेशको औचित्यमाथि प्रश्न उठाएको छ, भलै राष्ट्रिय प्रजातन्त्र पार्टी वा अरू जस्तो अलिक प्रश्न नभए पनि, जस्तै अरू नेमकिपा भन्नुहोस् अथवा राष्ट्रिय जनमोर्चा, राप्रपाहरू जुन ढङ्गले क्लियर छन्, रासोपा त यता हो कि उता हो जस्तो बुझ्न अलिक कठिन भए पनि, तर बालेन्द्र शाहले त त्यो प्रदेश स्तरीय चुनावमा भोट नहालेको बिर्सिनु भयो र तपाईँहरूले पत्याउनु भयो, वा मधेस केन्द्रित जनताले चाहिँ, अनि के तपाईँहरूले त्यो चेतना जागृत गराउन नसक्या, वा मधेसी जनता तपाईँहरूसँग भड्के, अब यो मधेस केन्द्र सेन्द्रको केन्द्रित दलको बाल मतलब छैन, अब हामी केन्द्रित सेन्ट्रल कन्ट्रोल एन्ड कमान्ड भन्छ नि यस्तो राजनीतिमा विश्वास गर्छौ, अब यो विभिन्न फुदा जोडिएका पार्टीबाट हुँदैन भन्ने निष्कर्षमा मधेस केन्द्रित दल भन्दा पृथक रोजे के कारण हुन सक्छ?
0: होइन, त्यो विश्लेषण व्याख्या गर्न त मिल्छ, यहाँले गरे जस्तै त्यो विश्लेषण व्याख्या गर्न मिल्छ, तर म के भन्छु भने यो सबै सूचना सबै विगतका गतिविधि बालेन रातो पार्टी लगायत पार्टीका नेताको विगतको संहिताप्रति दृष्टिकोण जुन यहाँले भन्नुभयो नि त मधेसप्रतिको दृष्टिकोण विगतको हेर्दा हेर्दै पनि थाहा हुँदा हुँदै पनि किन यस्तो गर्यो त तपाईँहरूबाट फ्रस्ट्रेसन भएर त्यो गरे हो कि भनेर यो जिज्ञासा त विश्लेषण गर्न मिल्छ तर मैले के बुझेको छु भने मलाई के लागेको छ भने शङ्काको सुविधा पाउँछ के शङ्काको सुविधा त राष्ट्रपतिले पनि पायो बालेन सबैले पायो मुख्य कुरा के भने ठ्याक्कै चुनावको मुखमा आएर देशको भावी प्रधान प्रस्तावित प्रधानमन्त्री त्यो पार्टीको प्रस्तावित प्रधानमन्त्रीले आफ्नै मुखले त्यो कार्यकारी ठाउँमा म जाने हो र म यो गर्ने हो भनेपछि उसको आफ्नै सन्तानले त्यो कुरा भनिरहेको छ आफ्नो बलबुतामा त्यो कुरा भनिरहेको छ म प्रधानमन्त्री हुन्छु र म यो चाहिँ बलगर संहिता बलियो संहिता बनाउँछु तिम्रो भनेपछि मधेसको जनता त भरोसा विश्वास नगर्ने त ठाउँ नै भएन त्यहाँ त ठाउँ त्यो त गर्नै पर्छ के त्यो त गर्नै पर्छ मलाई पनि लाग्यो त गर्छ मलाई पनि लागेको थियो गर्छ हेर्नुहोस् काङ्ग्रेस एमाले माओवादी जस्तो माथि त मधेसका जनताले भरोसा विश्वास गरे 35 वर्ष लगातार म भने नि 12% मधेस हामीलाई दियो भने 88% मत त यो काङ्ग्रेस कम्युनिस्ट माओवादीले पाए नि त प्रचण्ड ओली र भनौँ नि देउपाजीले पाए नि त त्यो त बालेन्द्र शाह भनेको मधेसी सन्तान थियो उसको भरोसा नगर्ने अनि त्यो जहिले पनि काङ्ग्रेस एमाले माओवादी भरोसा गर्ने जनता त्यो आफ्नै सन्तानमाथि भरोसा किन नगर्ने गर्नुपर्छ अनि त्यो अपराध हो एकदम ठिक गर्यो हो त्यसैले त्यो पार्टीले शङ्काको सुविधा पायो बालेन त सन्तानै भएकोले अब कार्यकारी पदमा म जाने नै हो र गर्ने नै भनेपछि विश्वास किन नगर्ने गर्नु पर्यो त्यसैले एकदम ठिक गरे हो
1: मतलब बालेन्द्रलाई दिए ठिक गरे तर तपाईँहरू त सिद्धिनु हो नि त अब काङ्ग्रेस र कम्युनिस्ट नामका पनि गलतिए प्राविधिक हिसाबले मातृका यादवले जिते जिते त्यो चुनाव उनको नामको मात्रै जिताइ भयो त्यो अर्को एकदम फौजदारी प्रकृतिको अर्को एउटा काङ्ग्रेसको मोहम्मद अफताब आलमको छोराले जिते त्यो पनि प्राविधिक हिसाबले मात्रै जित्यो
0: त्यो त
1: क्लिन स्विप गरिदियो राष्ट्रपतिले अब के भयो त
0: त्यही त त्यति मात्रै मधेसको 32 वटा सिटमा त 30-31 वटा सिट जिते सबै सिट दिएको हो नि त पुरै मधेसमा 80 सिटमा 75 वटा सिट दिएको 5 वटा टेक्निकल कारणले विभिन्न कारणले चाहिँ त्यो यो गएको नि तर पुरै मधेस चाहिँ एक ढिक्का भएर दिएको त्यो त्यसले त्यही मान्नुपर्छ अपवादमा 2-4 वटा सिट भयो तर पुरै मधेस एक ढिक्का भएर दिएको
1: यहाँ
0: त्यो ठिक गर्यो
1: के आश गरेर
0: त्यही त त्यो जनकपुरको जुन भाषण थियो मधेसी सन्तान प्रधानमन्त्री हुने
1: मतलब मधेसीलाई शक्तिशाली बनाउने प्रयोजन
0: बिल्कुल बिल्कुल मधेसी सन्तान प्रधानमन्त्री हुने कार्यकारी ठाउँमा जाने र उसले गर्ने काम पनि त्यो हुने प्रधानमन्त्री आफ्नै मुखले भनिरहेको छ भनेको त मूल हर समस्याका हर मर्जका एक दबा भनेको त सब के भन्छ नि यो संहिता बलियो संहिता हो के त शक्तिशाली संहिता दिन्छु बलियो बलगर संहिता दिन्छु भनेपछि जनतालाई त लाग्यो नि त अब त बल्ल चाहिँ हाम्रो माग पुरा हुने भयो भनेपछि जनताले पुरा आँखा चिम्लेर चाहिँ दिए अब मैले के भने 100 दिनमा पीडा भयो पीडा बोध भयो किन पीडा बोध भयो भने जुन पार्टी को प्रतिनिधित्व गर्नु प्रतिनिधित्व गर्नुहुन्छ राष्ट्रपा पार्टी त्यो पार्टीले उहाँको अनुहारबाट उहाँको अनुहार देखाएर 2/3 जनमत बटुलेको हो के मधेसमा पनि बालेनको अनुहार देखाएर मधेस सम्पूर्ण मधेसलाई समेटेको हो के यो कुरा राष्ट्रपाले बिर्सिनु हुँदैन
1: होइन राष्ट्रपाले यो पनि सम्झेको होला नि त मधेसले मात्रै बालेन्द्र शाहलाई चुनाव जिताएको होइन मधेसले जम्मा 30 सिट मात्रै दिएको
0: सरी
1: जनमतको हिसाबले अलिकति नेपालमा त यस्तै 82 सिट आएको नि त
0: भाइ भन्दैछु म 182 सिट छँदैछ त्यो त्यसमा
1: 182 छ
0: प्रवेशै गरेको छ नि त्यसमा म मधेसको तपाईँ कुरा उठाएकोले मधेसमा मात्रै केन्द्रित भए के 182 सिट पनि परिवर्तनको लागि दिएको नि त त्यो परिवर्तन चाहने जनता पुरै देशमा छ नि त तपाईँ मधेसको कुरा मात्रै उठाउँदाखेरि म मधेसमा केन्द्रित भएर कुरा गरेको मधेसको त्यो 30 सिट मात्रै होइन मधेसको 80 सिट मैले भने पुरै मधेस एक ढिक्का भएर दियो पुरै पहाड एक ढिक्का भएर दियो कि दिएन त्यो 182 सिटमा काङ्ग्रेस एमाले माओवादीले पनि पायो तर मधेसमा त लगभग पुरै कि पुरै दिइदियो त्यो मैले भनिरहेको छु त्यसलाई अवमूल्यन गर्नुहुन्न के 182 देखाएर त्यो मधेसलाई अवमूल्यन गर्नु भएन मधेश विशेष आकांक्षा त राखेकै हो नि त हो त्यो चाहिँ राजसभा पार्टी मधेशको सन्दर्भमा समेत पूरै देशको सन्दर्भमा पनि त्यो प्रयोग भएको हो परिवर्तनको लागि कुशासनबाट मुक्ति पाउने करप्सनबाट यो काण्डै काण्डबाट मुक्ति पाउने सुशासनको लागि समृद्धिको लागि पूरै देशैले दिएको हो नि त त्यो त बाल्मीको अनुहार देखाएर
1: त्यो काण्ड कुशासन मतलब भ्रष्टाचार कसले गर्यो विगतमा
0: त्यो त जो शासनमा आउँछ उसले नै गर्छ त
1: तपाईँहरू नै हुनुहुन्थ्यो नि त फेरि शासनमा त
0: होइन त यो यसको लागि त राज्य छ नि बाल्यन सरकार हो यो राज्य छ गर्नु पर्यो नि त काण्डै काण्ड यो देशमा जति पनि काण्ड भयो 35 वर्षमा कुन काण्डमा कुन मधेसवादी नेता र राजेन्द्र महतो कुन काण्डमा मुखिया हो भन्नु पर्यो नि तपाईँहरू पनि भनेर त्यो चाहिँ
1: प्रधानमन्त्री मन्त्री राष्ट्रपति मधेश केन्द्रित दलका भएको हुनाले मैले यो प्रश्न
0: ठाउँमा जाँदैमा त्यो भ्रष्टाचारी हुन जरुरी छैन नि त सबैलाई बराबर त छैन नि हो त्यो एकै मुस्टले त्यो 35 वर्ष के कामै भएको नि त्यो भाष्य पनि गलत 35 वर्षमा केही सब नलायक त्यो पनि गलत अरे 35 वर्षमा त लडेर संघीय लोकतान्त्रिक गणतन्त्र यहाँसम्म त पुर्याएको छ नि त
1: सर बालेन्द्र शाहले यति चाहिँ जवाब दिनुहोस् न बालेन्द्र शाहले म मधेसी हुँ भन्ने धेरै जिकिर गरेको पनि सुनिँदैन मधेसी जनले मधेसी भनेर मात्रै भोट हाल्या भन्ने मान्ने आधार पनि कमजोर पहाड़का जो मानिस छन् उनले मधेसी भनेर पनि भोट नहालेको अवस्था छ यसले त झन् क्षेत्रीय जातीय भावनालाई न्यूनीकरण गर्यो अब चाहिँ राष्ट्रवाद क्रमशः जागृत भयो है भन्ने दृष्टिकोण राख्ने मानिस पनि छन् अब यो यसलाई चाहिँ तपाईँहरू कसरी हेर्नुहुन्छ
0: यो धारणा पनि छ यो धारणा यो धारणाको मतलब समस्यालाई कार्पेटमा लुकाउने होइन के यही भनेर त यो 70 वर्ष देश चल्यो यही राष्ट्रिय भावना भनेको मतलब मधेसीलाई फिस दिनुपर्छ जनजातिलाई पेल दिनुपर्छ एकल नस्लीय शासन चलाउनुपर्छ यही राष्ट्रियताको भावना देखाएर खोखला राष्ट्रवाद निर्माण त गरे हो त्यो खोखला राष्ट्रवादले देशको जनतालाई त विदेश पठाए नि त त्यो त खोखला राष्ट्रवाद यस्तै खोखला राष्ट्रवाद निर्माण गरेर सारा देशका नौजवान त विदेश जान बाध्य भए नि किनभने
1: त मधेसी मात्रै छैन
0: सम्मिलित
1: छन्
0: कि जनताको
1: अधिगत छ यस्तो देशको
0: म सम्पूर्ण देशको जनताको कुरा गर्दैछु खालि मधेसी मात्रै विदेश गएको हो र सम्पूर्ण देशकै जनता कुरा म गरिरहेको छु नि त त यो देशलाई बर्बाद यो 35 वर्षमा बर्बाद पनि भयो यो भन्यो नि त यो काण्डै काण्ड त्यो काण्डै काण्ड गर्ने त्यो सबै रेकर्डेड छन् त बालेन सरकारको यो पनि दायित्व हो नि त यही नाउँमा त चुनाव जित्या हो
1: त गर्दै छ नि त कहाँ
0: जुन पैमानामा गर्नु पर्ने त्यो पैमानाले सुरु
1: भएन भन्न खोज्या
0: हो
1: त मेरो प्रश्न चाहिँ यसमा जानुहोस् अनि त्यसपछि यसमा अर्कोमा जाउँला अब तपाईँहरू जो आम मानिसले बुझ्दा मधेस केन्द्रित भनिने दल उयो एउटा कुनै फिल्ममा मैले सुनेको थिएँ अब क्या होगा तेरा कालिया भने जस्तो अब तपाईँहरू त स्वाहा हुनुभयो त शून्यमा जानुभयो
0: कसले भन्यो
1: तपाईँहरूको खै
0: उपस्थित हाम्रो उपस्थिति त देशको प्रधानमन्त्री बनायो हाम्रो त भनौँ नि सम्पूर्ण मधेस एकजुट भएर देशको प्रधानमन्त्री बनाए
1: यसैमा विजय उत्सव
0: म त भन्दैछु त्यति बेलादेखि भन्दैछु कार्यकारी पदमा उसको सन्तान पुग्यो भने उसले देशको समस्या त हल गर्ने नै हो तर त मधेसको समस्या पनि मधेसले उठाएको त्यो संहिताको सवाललाई बलियो संहिता बनाउँछु भनेर मधेसको धरतीमा गएर उसले बोलेको छ यो यो कुरालाई
1: अर्थ तपाईँहरूको मुद्दा अब राजनीतिक मुद्दा सकियो अब के भनेर भोट माग्ने त मधेसको छोरो हो
0: अब
1: त प्रधानमन्त्री भयो कार्यकारी भयो त मधेस प्रदेश पनि छँदैछ अब तपाईँको त राजनीतिक मुद्दै स्वा भयो त
0: यो
1: चुनाव जनताले मन्त्री जनताले
0: अब कुरा अगाडि बढ्न दिउँ अनि
1: क्लियर हुन्छ
0: हो अब मैले के भने यो बिचमा अलिकति ब्रेक भयो कि
1: कृपया
0: राष्ट्रिय पार्टी बालेनको अनुहार देखाएर मधेसमा चाहिँ तेरो समस्या समाधान हुन्छ भनेर बालेनको मुखबाट बोलियो
1: त्यहाँ
0: र देशमा पनि परिवर्तनको संघारमा देश जान्छ यो करप्सन यो भ्रष्टाचार यो लुटतन्त्र देशबाट अन्त हुन्छ यो कुशासनको अन्त हुन्छ
1: भनेर काङ्ग्रेस कम्युनिस्टका नेतालाई देखाए
0: पुरै देशको चाहिँ मत लिएको परिवर्तनको लागि होइन, बालनको मुखबाट भन्नलाई बालनको अनुहार उसको आवाज, अनुहार र आवाज दुइटैलाई भोट दिएको याद गर्नु होला। मधेसले अनुहार र आवाज दुइटैलाई हेरेर भोट दियो, पहाडले उसको आवाजलाई हेरेर भोट दियो,
1: भ्रष्टहरूलाई तल आउँछ
0: बिल्कुल, पहाडले आवाजलाई अनुहारलाई होइन आवाजले हेरेर भोट दियो, मधेसले अनुहार र आवाज दुइटैलाई हेरेर भोट दियो। अब त उसको दायित्व त कसलाई दियो, रासोपालाई दियो, आखिर त्यो भोट सब खल्तीमा कसको गयो, रविको खल्तीमा, रासोपाको खल्तीमा गयो नि त। अब त्यो जहाँ शक्ति जम्मा भएको छ त्यो शक्ति त अब त्यो उसले बोलेको देशमा मधेसमा उसले बोलेको वचन अनुसार त्यो पार्टीले काम गरिदियो भने त्यसको वचन पूरा हुने हो, काम गरिदिएन भने स्वाहा। न मधेसले के
1: कार्यकारी प्रधानमन्त्री छ, पार्टीले के गर्न सक्छ? उहाँ रवि लामी छ, लाइन लागेर घन्टौ कुरेर बालेन्द्र शाहलाई भेट्ने अवसर पाउँछन् रे बल्ल बल्ल भन्छ।
0: त्यो भनेर, त्यो भनेर हुँदैन, त्यो भन्छ म के भन्छु भने, म के भने, सौ दिनमै अमिलो भयो, पीड़ा भयो, किनभने सौ दिन पुग्या छैन, बलगर संहिता बनाउँछु भन्या छ उसको प्रधानमन्त्री हुने मान्छे, जत्नलाई वचन दिएर मधेसको भोट बटुल्या छ, अनि सौ दिन पुग्या छैन, चितवनमा महाधिवेशन गराएको छ पार्टीले, दुई तिहाईको जनमत भएको पार्टीले, र त्यो संहिताको विरूद्धमा खारिज गर्ने हिसाब किताब चाहिँ त्यसको एउटा मन्त्रीले के भन्छ, त्यो के मन्त्री हो, त्यो अर्थमन्त्री वाग्लेजीले चाहिँ त्यो चाहिँ संहिता चाहिँ खारिज गर्ने मनसाएका प्रस्ताव ल्याउँछ र पारित गराउँछ। पार्टी भनेको त्यो त्यो पार्टीको निर्णय पार्टी सिस्टममा सर्वोपरि हुन्छ, त पार्टीबाट पारित गरायो भनेपछि प्रथम अध्याय भने पहिलो उसमै चाहिँ घाँसमै चाहिँ ढुङ्गा भने जस्तै, सौ दिन पुग्या छैन, जुन कुराको लागि मधेसलाई देखाएर भोट लियो त्यसको विरुद्धमा उसको पार्टीले प्रस्ताव पारित गरिरहेको, यो के भइरहेको, यो के भइरहेको,
1: कैयौं हो कैयौं मानिस सर, यसको पनि जवाब दिनुहोस् त, कैयौं मानिस के प्रश्न उठाइरहेका थिए भने, यति सानो देश छ, यो प्रदेश किन आवश्यक हो भन्दा के जवाब दिन्थे कांग्रेस कम्युनिस्टवाला नेताहरू भने, त्यो मधेसी जनताका लागि प्रदेश नदी भएन, हामी दबारमा पर्यौं, बाध्य भयौं भनेर जवाब दिन्थे। जब मधेसी जनताले मधेस केन्द्रित भनिने दललाई भोटै दिएन नि, त राष्ट्रिय स्वतन्त्र पार्टीले त बुझ्ने भयो नि, कांग्रेस आफल छिन्, कम्युनिस्ट आफल छिन्, अनि हुँदाहुँदा मधेस केन्द्रित भन्ने पनि आफलसिन भएपछि त अब यो संहिता आवश्यक ठान्दा रहेनछन् मधेसी जनता भन्ने ठान्यो, रासोपाले पनि जही दिशा तय गर्यो जी भन्ने अर्थ लाग्दैन र भने
0: बिल्कुल लाग्दैन। दुईवटा कुरा, यसमा दुईवटा कुरा तपाईँ राम्रो गर्नुभयो। पहिलो कुरा त संहिता भनेको मधेसीलाई मात्रै चाहिएको होइन, हिमाल पहाड यो सम्पूर्ण देशलाई चाहिएको, जति बेला संहिता कुरा हामीले उठायौँ नि 35 वर्ष पहिले, यो देश विभाजन हुन्छ, यो मधेसीहरूलाई देश विभाजन गर्थ्यो, सभापति त्यति बेला थियो, यो चाहिँ चाहिँ नचाहिने कुरा गर्यो, यो त संहिताबाट देश विभाजन हुन्छ भन्यो भने, संहिता आयो देश विभाजन भयो त, यो नस्लवादीहरूले फैलाएको यो चाहिँ भाष्य हो के, संहिता सबैलाई चाहिन्छ, यो देशमा अधिकार पहिचान खोज्नेहरू एकल शासनबाट केन्द्रीकृत शासनबाट शासनको अनुभूति गर्न नसक्ने समुदायहरू पहिचानहरूलाई संहिता चाहियो शासनको लागि। हेर्नु संहिता त सरी के भन्छ भने शासनको अनुभूति त दुई प्रकारले हुने रहेछ, या त देशले एउटा देशले दिन्छ शासनको अनुभूति देशमा पाउँछ, या देशमा पाएर भने प्रदेशको मार्फत चाहिँ शासनको अनुभूति पाउँदो रहेछ, देश या प्रदेश दुइटै मध्ये बाट पनि शासन अनुभूति पाउँछ। त देशमा एकल शासन, एकल चिन्तन सोच, एकल नस्लीय चिन्तन सोच, 104 वर्ष एउटा नस्लीय चल्यो नि, एकल नस्ल
1: राणाकाल,
0: राणाकाल राजा महाराजाको एकल नस्लीय चल्यो, अहिले अहिले एकल नस्लीय लोकतन्त्रमा पनि चलिरहेको छ। भनाइको मतलब त्यसमा केन्द्रीकृत शासनबाट अनुभूति पाएन देशको, हिमाल पहाड तराई मधेसका विभिन्न पहिचान जस्तै मधेसले पाएन, आदिवासी जनजातिहरूले पाएन, त आदिवासी जनजातिलाई पनि संहिता चाहियो नि, पहिचान सहितको संहिता भने होइन, अनि 10+1 को रिपोर्ट प्रतिवेदन आएको होइन, अनि त्यो खालि मधेस प्रदेशको लागि हो र, यो सबै देशको लागि हो नि त। त्यसैले यो भाष्य यो निर्माण जुन भयो नि मधेस मधेस मधेसलाई चाहियो, यो त समय आएपछि अझ प्रमाणित हुँदै जाला, यो देशलाई चाहियो कुरा पहिलो कुरा, कारण बुझ्नुपर्छ, शासनको अनुभूति नपाएकोले शासन चाहियो, शासन आफ्नो शासन आफ्नो विकास आफ्नो प्रशासन आफै चाहियो भनेको त्यो संहिता मार्फत। त्यसैले पहिलो भाष्य चाहिँ यो खण्डन भयो, यो गलत भयो, यो जुन यो भनिरहेको कुरा यो गलत भयो. दोस्रो कुरा यो यो मधेसमा यो जुन मत पायो त्यही आधारमा त पाएको यो त राष्ट्रपतिले बुझ्नुपर्ने कुरा भयो नि त. जो प्रधानमन्त्री हुने मान्छेले त्यो कुरा भनेर मत लिएको नि त. अनि यसको पार्टीको धर्म त बन्छ नि त. बालेनले बोलेको कुरालाई पार्टीले त्यही अनुसारको नीति बनाउने त्यही अनुसारको निर्णय गर्ने पार्टीको दायित्व हुँदैन. यो त के देख्यो भने बालेनको मुख अनुहारलाई प्रयोग गरियो, उसको आवाजलाई प्रयोग गरियो र त्यो चाहिँ ठ्याकै उल्टा चाहिँ उल्टो काम चाहिँ पार्टीले गर्न लाग्यो. त्यो पनि देखिन्छ नि त.
1: यसको अर्थ बालेन चाहिँ चाहन्छन् रविहरू लगायत रवि मार्काहरू चाहिँ बालेनलाई त्यो अप्ठ्यारो पार्न खोज्दैछ.
0: होइन, अब त्यो पनि समय आउला कि त्यो निष्कर्ष निकाल्नु पर्ला. बालेनजीले त कुरा भनेर जनतालाई भन्यो, समर्थन लियो, अब त्यो अनुसार उहाँले गर्नु पर्यो, पार्टीलाई गराउनु पर्यो नि त. पार्टीले उल्टो काम गरिरहेको छ. अहिलेसम्म बोलेको त छैन त्यो माझीसँग. त्यति बेला त बालेनजी माझीसँग पनि थिएन हाउसमा. तर निर्णय त भयो नि त. अब त्यो सरकारले त्यो कुरा, अब त्यो बालेनजीले त्यो कुरा क्लियर गर्नुपर्छ. त्यो जनतालाई मैले यो वचन दिएर यति जन्म चाहिँ पार्टीलाई जमाइ जुटाइदिएको हो. त्यो अनुसारको त काम हुनु पर्यो नि. दुईवटा काम, एउटा मधेसको सन्दर्भमा या देशको सन्दर्भमा, यो अधिकार पहिचानको सन्दर्भमा, शासनको सन्दर्भमा संहितालाई बलियो बनाउने. त्यो चाहिँ जनतालाई वचन दिएको छु. जनकपुरको धरतीमा दिएपछि खालि मधेसलाई मात्रै दिएको होइन, त्यो पहिचान पाउने हिमाल पहाड तराई मधेसका त्यो सबैलाई, त्यो सबै पहिचानलाई दिएको हो के. र देशमा सुशासन समृद्धिको कुरा यो चाहिँ गर्ने त्यो चाहिँ सम्पूर्ण देशलाई दिएको नि त. यो त बालेनको मुखबाट भन्न लागेको नि. त्यो अनुसार त काम गर्नु पर्यो, पार्टी त्यो अनुसार सहयोग त गर्नु पर्यो नि. त्यो अनुसार पार्टीले गरिरहेको छैन त्यो कुरा अब बालेनजीले भन्नुपर्छ, या त गराउनु पर्छ. पार्टीले सहयोग गरेको त्यो कुरा बालेनजीले प्रश्न भन्नुपर्छ. यो जनता जनताप्रति धोका भयो भन्नुपर्छ. मैले त वचन त दिएको थिएँ तर पार्टीले त्यो अनुसार चाहिँ पार्टीले एकल नस्लीय चिन्तन सोचबाट अझ पनि प्रभावित भएर त्यही अनुसार 35 वर्ष जुन जो काङ्ग्रेस एमाले माओवादी जुन शासन गर्यो, जुन मानसिकता जुन चरित्रबाट शासन गर्यो, यो राष्ट्रमा पनि त्यही मानसिकताबाट शासन गर्न खोज्यो, त्यो बालेनजीले भन्नुपर्छ. भनेपछि बल्ल चाहिँ बालेनजीले न्याय पाउँछ, जनताले पनि न्याय पाउँछ.
1: झगडा गराउन खोज्दै
0: यो त पार्टी
1: काङ्ग्रेस कम्युनिस्ट
0: यो त पार्टी न साथी छोड्नुहोस्. त्यो पार्टी जनताले बनाइदिएको पार्टी न हो र 25 वटा सिटबाट 182 सिट कसले पुर्याइदिएको हो. जनताले बनाइदिएको हो नि त.
1: 21 वटा 182
0: जनताले बनाइदिएको र त्यो चाहिँ कसको अनुहार र कसको आवाजबाट बनाइदिएको कहिले पनि बिर्सनुहुन्न. बालेनको अनुहार र बालेनको आवाज उसकै मुखबाट निकालेर बनाएको. अब त्यो अनुसार काम गरिदिनु पर्यो भने उसको पार्टीले गर्नु पर्यो. अब पार्टीले गरिरहेको छैन कि बालेनले गरिरहेको छ, त्यो समय आउने समयमा त क्लियर हुन्छ नि त. त्यो चाहिँ बालेनले खालि ठग्नलाई मात्रै बोलेको.
1: संविधान संशोधनको कोसिसमा पनि बालेन्द्र सरकार लागे देखियो. त्यस अन्तर्गत असीम शाहको संयोजकत्वमा एउटा बसपत्र तयार पार्ने भनेर भनिएको थियो. त्यसमा कुनै समय तपाईँको एकदम सहयोगी मित्र लक्ष्मणलाल कर्ण पनि त्यहाँ पुतलुक पुतलुक देख्ने कुनै दिन हामीलाई पनि यसो बोलाइएको थियो राय परामर्शका लागि. त यो अब यस्तो निष्कर्षमा रासोपा मानिलिनुहोस् तपाईँले भने चाहिँ त्यो वाग्लेले प्रस्तुत गरेको प्रतिवेदनमा जे प्रस्तुत गरेका छन् त्यही बाटो तय गर्यो रासोपाले. मात्रै राष्ट्रपाले होइन कि बालेन्द्र शाह पनि म यो संघीयताको पक्षमा छैन, यो आवश्यकता छैन, यति सानो देश के को संघीयता, स्थानीय तह शक्तिशाली, केन्द्र
0: स्विजरल्यान्ड यो भन्दा पनि सानो देश
1: पुग्यो भने के गर्नुहुन्छ भने
0: स्विजरल्यान्ड यो भन्दा पनि सानो देश हो. सफल संघीयता, संघीयताको मोडल आफ्नो हुन सक्यो है. संघीयता मैले भनेको मोडल नै हुनु पर्ने जरुरी छैन. 10+1 जुन भन्यो त्यही हुन जरुरी छैन, अर्को मोडल पनि हुन सक्छ. स्वायत्त हुनु पर्यो, अधिकार सम्पन्न हुनु पर्यो, पहिचानयुक्त हुनु पर्यो. मोडेल जसुकै ल्याउनुहोस् न, के भयो र त्यो मोडेलमा कुनै स्विजरल्यान्डमा छ, आफ्नै मोडेलको छ. तर बिल्कुल त्यहाँ चाहिँ सानो मुलुक, योभन्दा पनि सानो मुलुक संहिता सफल भएको छ र त्यहाँ जनताको अधिक अधिकार सम्पन्न कि विभिन्न कुरामा जन्मसङ्ग्रह भइजान्छ त्यहाँ. त त्यो म गएको थिएँ त्यहाँ संहिताको अध्ययन गर्ने, त्यहाँ त्यो पार्लियामेन्ट्री टिममा म गएको थिएँ.
1: यहाँ त जन्म सङ्ग्रह गरिएन.
0: जनताको अधिकार सम्पन्न कति सुनाउँछ त मैले भने. त्यसैले मैले यो बैमानी जब हुन्छ नि, बैमानी 270 वर्षको मैले भने नि, विभिन्न कालखण्डमा विभिन्न प्रकारका बैमानी भए शासनमा. यहाँ म 104 वर्षको इक्जाम्पल लिएँ, म 30 वर्षको इक्जाम्पल लिएँ, म यो 35 वर्षको इक्जाम्पल लिन्छु। बैमानी पूर्ण नियत नै नियतमै खोट भएपछि जस्तो सुकै चाहिँ ल्याउनुहोस् त उही त नि, नियतमै गरौँ भएपछि। अब मैले भन्न खोजेको
1: नियत खराब हुन सक्छ भन्ने तपाईँको
0: नियतै खराब त हो,
1: मतलब यो अहिलेको पनि
0: अहिलेको अन्तिम निष्कर्ष त निकाल्नु, मतलब पार्टीको नियत ठिक देखेन है,
1: किनभने
0: रासोमा पार्टीको चितवन महाधिवेशनमा ठ्याक्कै बालेनजीको बोलेको उल्टो प्रस्ताव पारित गरिदिएको छ त्यहाँ। अनि अब बालेनजीले भन्नु पर्यो त्यो प्रस्ताव यदि ठिक हो भने बालेनजी बैमानी गर्यो भने भन्नुपर्छ हामीले जनतालाई झुठो कुरा भनेर जनताको मचै ठग्यो भनेर भन्ने हो, लास्टमा गएर त्यही हुने हो र त्यो कहाँ सकिन्छ।
1: अब यतिको
0: जवाब तपाईँ एउटा बडा गम्भीर प्रश्न उठाउनु भयो, अब तपाईँहरूको के हुन्छ, डायलग दिनु
1: हो त,
0: अरे
1: हिन्दी फिल्म
0: क्या होगा त्यहाँ, अब के छ हुन्छ भने मधेसलाई त कालो नै भने नि त, त्यही 36 फिट हुन्छ क्या। एउटा कुरा म तपाईँलाई भनिदिन्छु, टेलिभिजन मार्फत म भनिदिन्छु है, याद गर्नु होला, प्रकृतिको नियम हो, घरिको सुई उल्टो घुम्दैन, घरिको सुई उल्टो घुम्नै सक्दैन। मधेसकै सन्दर्भमा, पहिचानवादीकै सन्दर्भमा म फेरि मधेसमै केन्द्रित भएर कुरा गरिरहेको छु, किनभने तपाईँको जिज्ञासा ठ्याक्कै मधेसमै केन्द्रित भएको हुने म त त्यसो मात्रै केन्द्रित हुन त चाहेको थिएन, तर तपाईँ गरिदिनु हो। मधेस मैले सम्पूर्ण मधेसको सवालमा एक भएर चाहिँ मतदान एक पालि मात्रै गरेको के, सम्पूर्ण मधेसको सवालमा, चाहे अनुहार होस् चाहे त्यसको सभा मुखबाट आएको आवाज होस्, त्यसको आधारमा सम्पूर्ण मधेस एक भएर मतदान गरेको यो चाहिँ पहिलोचोटि हो, शक्ति निर्माण गर्यो के। त त्यसलाई फेरि चाहिँ जसरी 35 वर्ष काङ्ग्रेस एमाले माओवादीले ठग्यो, त्यसरी यो राष्ट्रवादी पार्टीले पनि ठग्छ र आगामी दिनमा यी नक्सलवादी चिन्तन सोच बोकेकाले फेरि मधेसलाई ठग्छु भनेर त्यो सोच्नु हुँदैन, त्यो गलत भइजान्छ। त्यसैले बालेनजीले गरेन भने, राष्ट्रवादी पार्टीले गरेन भने मल्टी पार्टी डेमोक्रेसी हो, याद गर्नुपर्छ। यो देशमा 40 सालदेखि अहिलेसम्म जनमत कसरी आएको छ तपाईँले हेर्दै जानु भएको छ नि त, काङ्ग्रेस कम्युनिस्टको जनमत, माओवादीको जनमत,
1: हाम्रो जनमत भन्नु न,
0: हाम्रो जनमत, हामीले पनि त मुभमेन्ट त गएको थियो नि, चाहेको थियो नि 83, अनि के भन्छ अहिले जेएनजी मुभमेन्ट होइन, त जनताले त्यो ठाउँमा पुर्याइदिन्छ के, जनताले अवसर त दिन्छ, तर त्यो अवसरको दुरुपयोग गर्यो भने त्यो अनुसार काम गर्यो,
1: मतलब जनता जनार्दन
0: हो राइट। त मधेसको जनता पनि फेरि पनि विश्वास त गरेको छ नि, यहाँ त बलियोसँग विश्वास गरेको छ, जुन स्पिडमा आएको छ त्यो अनुसार काम भएन भने त्यही स्पिडमा
1: दुईटा प्रश्न एकसाथमा जवाफ दिनु होला, किनभने तपाईँले भन्नुभयो यो प्रजातन्त्र हो, यो लोकतन्त्र हो, ठिक, यो प्रजातन्त्र लोकतन्त्रमा नि बहुमतको शासन भन्छ होइन, अब यो कति भयो 22 वर्ष नाग्यो पछिल्लो सिस्टममा आएको, 37 वर्ष भयो देशमा प्रजातन्त्र भने नि त्यो तन्त्र आएको, त यो तन्त्र आउने क्रममा 37 वर्षमा धेरै ठूलो परिवर्तन भएछ, परिवर्तन भनेको जनमत परिवर्तन भएछ, 7 सालको राजनीतिक परिवर्तनमा नेतृत्व गर्ने, 46 राजनीतिक परिवर्तनमा नेतृत्व गर्ने, 62-63 राजनीतिक परिवर्तनमा नेतृत्व गर्ने, अनि मधेस आन्दोलनको राजनीतिक परिवर्तनमा नेतृत्व गर्ने, सबैलाई एकै खाडलमा हालिदियो जनताले, त यस्तो अवस्था, जनमत त उल्टिसक्यो, यसो हेर्दा त उल्टेको देखिन्छ, ए त्यसो भए यसो हेरौँ न त, जुन परिवर्तन मतलब त्यो आन्दोलनकारी ज जसले ल्याए, ल संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, यो जनमत संग्रह गरौँ न त, कसको के होतिरहेछ, जनता के चाहन्छन् भनेर, अहिले संविधान संशोधनको चर्चा छ, बहसपत्र तयार भइसक्यो भन्छ, बुझाउने तयारीमा छन् रे, अब यस्तो अवस्थामा त्यो जनमत संग्रहको प्रावधान राखे, बहुमतको शासन कुरा गरिन्छ त, जनता जनार्दन भनिन्छ नि त, त्यसलाई तपाईँहरू स्वीकार्ने कि नस्वीकार्ने, हिजो त जनमत संग्रह गरेर त यो संविधान आएको, परिवर्तन आएको त होइन, जबरजस्ती ल्याएको, शक्तिबाट आर्जित भएको, अस्ति त्यो त्यही ढङ्गले मुभ गरेको भए त यो सबै सिद्धिएर कायापलट भएर अर्कैमा जान पनि सक्थ्यो, भलै थानियो,
0: इमान्दारीसँग भन्ने भने एकदम अनेस्टली भन्ने, जनमत जनता को मत अनुसार जनता को विचार अनुसार यह देश में कहीं पर संविधान बने न बने को ले 70 वर्ष में 7 संविधान बनाने मुलुक हो दुनिया को गिनीज बुक अफ वर्ल्ड रेकर्ड में हमी चाह बहादुर 70 वर्ष में 7 संविधान बनाये 6 संविधान फाली सक्यौ यह 7 संविधान पर कुन दिन फाली ठेकान छेन यो कारण के होने जनता को मत अनुसार जनता को भावना अनुसार चाह तो नगर्ने संविधान न बनाऊ संविधान कस्तो बनाने बाइबल कुरान गीता महाभारत हुन्छ नि एकचोटि लेखिसक्यो अब अमर भयो अब दुनिया को सर्वोच्च संविधान भयो भनेर अनि नाम फुलाउने त्यसले गर्दाखेरि संविधान चाहिँ तुएर जान्छ समाप्त भएर जान्छ म पटक पटक भन्ने गरेका छु त्यो 250 वर्षमा एउटी संविधानले काम चलायो अमेरिका दुनियाको शक्तिशाली देश 50 पटक संशोधन गर्यो हाम्रै छिमेकी भारतमा 70 वर्षमा 100 पटक संशोधन गर्यो एउटी संविधानले चाहिँ भारतले काम चलाइरहेको छ त यहाँ चाहिँ किन यहाँ माग्यो भने परिवर्तनको संविधानमा परिवर्तन अधिकार र पहिचान लगायतका कुराहरू त संविधानले नै गाइड गर्ने हो त परिवर्तन त जनताको मानसात गर्नु पर्यो नि त
2: धन्यवाद सर
0: ल बहुत बहुत धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो राजेन्द्र महतो राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष समसामयिक विषय केन्द्रित गरेको संवाद म सहित सम्पूर्ण मित्रलाई कार्यक्रमबाट बिदा दिनुहोस् नमस्कार
3: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
4: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
5: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
3: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
4: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्डिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
11: फोन नम्बर 0825 63 479
10: मोबाइल नम्बर 98 4 94 67 487
12: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। देशभरमा हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 65.9%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57.1% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 30.7% मात्रै रोपाई भएको विभागले जनाएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाई अझ बढ़ने विभागको अपेक्षा रहेको छ। बाढ़ी पहिरो वा अन्य प्राकृतिक विपद नआएमा रोपाई अझ तीव्र हुने विभागले जनाएको छ। सरकारले 2 दशकदेखि बन्द बुटोल धागो कारखाना पुनः सञ्चालन गर्ने तयारीलाई अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारखानाको सम्पत्ति तथा दायित्वको मूल्यांकन डीडीए प्रक्रिया शुरू गरेसँगै लामो समयदेखि थन्किएको उद्योग सञ्चालन हुने आशा पलाएको छ। अर्थ मन्त्रालयबाट कृष्ण कुमार भट्टराईको नेतृत्वमा 5 सदस्यीय प्राविधिक टोलीले असार 5 गतेदेखि कारखानाको स्थलगत अध्ययन गरिरहेको छ। टोलीले भवन मेसिनरी, उत्पादन पूर्वाधार, बजार सम्भावना र आवश्यक लगानीको मूल्यांकन गरी करिब 2 महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। धागो कारखानाका निमित्त प्रमुख तथा प्राविधिक अधिकारी डोलराज शर्माका अनुसार आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा उल्लेख गरिए अनुसार डीडीए सम्पन्न भएपछि उद्योग सञ्चालनको मोडालिटी तय गरिनेछ। नयाँ प्रविधि सहित आवश्यक उपकरण जडान गर्न सके उद्योग पुनः सञ्चालन सम्भव रहेको उहाँको भनाइ रहेको छ। 2039-03 गते निर्माण शुरू भई 2048 वैशाखदेखि उत्पादन थालेको बुटोल धागो कारखाना व्यवस्थापनको कमजोरी, राजनीतिक हस्तक्षेप र कर्मचारी विवादका कारण 2064 फागुनदेखि बन्द रहेको छ। 2066 सालमा 402 कर्मचारीलाई सेवा सुविधा सहित विदा दिएपछि उद्योग पूर्ण रूपमा निष्क्रिय बनेको थियो। हाल उद्योगमा 3 जना कर्मचारी मात्र कार्यरत रहेका छन्। मनसून सक्रिय भएसँगै बाढ़ी पहिरो, डुबान तथा अन्य जलजन्य विपदको जोखिम बढ़न थालेपछि नेपाल प्रहरीले देशभर उद्धार तथा प्रतिकार्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ। सम्भावित विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न प्रहरीले 10,085 जना जनशक्तिलाई 24 घण्टा तयारी अवस्थामा राख्दै मिशन उद्धार अभियान सञ्चालन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एनडीआरएमए को अगुवाईमा तयार पारिएको मनसूनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 अनुसार प्रहरीले देशभरमा विपद पूर्व तयारी र प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविन नारायण काफ्लेको अनुसार विपद जुनसुकै समयमा र जुनसुकै क्षेत्रमा आउन सक्ने भएकाले प्रहरी प्रधान कार्यालयदेखि स्थानीय प्रहरी चौकीसम्मको संरचनालाई सक्रिय बनाएको छ। नेपाल प्रहरीले केन्द्रदेखि स्थानीय तहसम्म विपद प्रतिकार्य संरचना तयार पारेको छ। तयारी अवस्थामा राखिएका 10,085 जना प्रहरी मध्ये नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत 300 जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा माताहतका निकायमा 1,285 जना, प्रदेश प्रहरी कार्यालय तथा प्रदेश प्रहरी इकाइमा 2,135 जना, जिल्ला प्रहरी कार्यालयमा 1,695 जना तथा इलाका, ओडा र नगर प्रहरी कार्यालय अन्तर्गत 4,670 जना रहेका छन्। र गहती खोला बागमारे सडक खण्डको पाते ताकुरा खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ। दाङ तुलसीपुर शान्तिनगर गाउँपालिका वडा नम्बर 3 मा पर्ने पाते ताकुरामा निर्माण भएको उक्त पुल मंगलबारदेखि सञ्चालनमा आएको हो। लुम्बिनी प्रदेश सरकारको लगानीमा सड़क पूर्वाधार विकास कार्यालय दाङ मार्फत उक्त पुल निर्माण भएको हो। उक्त पुलले
तुलसीपुर उपमहानगरपालिका एक र शान्तिनगर गाउँपालिका तीनलाई जोड्ने गर्दछ। पुल निर्माण नहुँदा आवत जावतमा निकै कठिन हुँदै गएको थियो। पुल बनेपछि उक्त समस्या हटेको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको भनाइरहेको छ। निर्माण सम्पन्न गर्ने निर्माण कम्पनी व्यवसायले सम्मान गरिएको छ। 2081 असार 16 गते मोरङको प्रेमा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालीले कामको पुल निर्माणको जिम्मेवारी पाएको थियो। निर्माण व्यवसायीले यही असारमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो। सम्झौता अनुरूप निर्माण सम्पन्न गरेकाले निर्माण व्यवसायीलाई सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 1 अध्यक्ष सापकोटाले जानकारी दिनुभयो। कुल 20 मिटर लम्बाई र 10 मिटर चौडाईको उक्त पुलको ठेक्का रकम मूल्य अभिवृद्धि करसहित रू 4,10,44,000 रहेको शान्तिनगर गाउँपालिका वडा नम्बर 3 अध्यक्ष मीन बहादुर केसीले जानकारी दिनुभएको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: भर्ना खुलियो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

0: प्रडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट
1: हेर हेर हेर यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकिज छ है नाइस अड्गुरी
2: तपाईँलाई पायल फुसफुसा फुसा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
6: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: होइन भाइला लखर लखर कहाँ हिँडिस
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
9: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
10: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
10: ल ल काका गइहाले म
11: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
11: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
10: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
11: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
10: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
11: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
10: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
10: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
12: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
15: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 0825562023, 98478 1617 र 98478635।

परिवर्तन सम्भव छ। नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु सम्पूर्ण श्रोता साथीहरूको माझमा। कार्यक्रम इन्द्रिणीको बसाई लिएर आज उपस्थित भइसकेका छौं। यो बिहानी बसाईको

मिठो लोक भाका यहाँहरूको माझमा राखिसकेका छौं। मौसम गुरुङ र मिलिना राईको आवाजमा रहेको यो लोक भाका सुनिसक्नु भएपछि कार्यक्रमको विषयको पर्खाईमा जो जो हुनुहुन्थ्यो यहाँहरू सम्पूर्णलाई फेरि पनि एकचोटि स्वागत गर्न चाहन्छु। देशैभरको रेडियो स्टेशनबाट हामीलाई साथ दिइरहनु भएका प्राविधिक मित्रहरू हुनुहुन्छ। यतिखेर कार्यक्रमको विषयलाई धेरै ठाउँबाट सुन्दै हुनुहुन्छ। आज बुधबारको विषयमा छौं। बुधबारी विषयमा आज फरक आवाज लिएर यहाँहरूको माझमा उपस्थित भइसकेकी छु। यो कार्यक्रम इन्द्रिणीको विषयलाई आज बुधबारी विषयलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। जीवन बीमाका लागि सूर्यज्योति लाइफ इन्सुरेन्सलाई सम्झन हार्दिक अनुरोध पनि गर्दै कार्यक्रमको विषयलाई अगाडि बढ़ाउन चाहन्छु। आज बुधबार बुधबारी विषयमा हामी फोन कल भन्दा पनि यहाँको मेसेजलाई कार्यक्रमको विषयमा राख्नेछौ र विभिन्न लोक भाकाहरू नयाँ पुराना लोक भाकाहरू यहाँलाई सुनाउँछौ सुन्छौ यहाँहरूसँग मेसेज मार्फत हामी जोडिन्छौ। कार्यक्रमको विषयमा शुरूआत गर्दै एउटा लोक भाका राखिसकेकी छु मैले र अबको क्रममा भने फेरि अर्को लोक भाका पनि ठिक पारेकी छु। त्यसपछि यहाँको कमेन्टलाई पनि लिने नै छौ। कमेन्ट आउने क्रम जारी छ। यतिखेर कार्यक्रममा राख्न चाहन्छु निकै नै मिठो लोक भाका। त्यसपछि फेरि पनि उपस्थित हुने नै छौ। हामी सँगै रहनुहोला।

कार्यक्रम इन्द्रेणीको बसाईमा यहाँहरूलाई फेरि पनि हार्दिक स्वागत छ। देशैभरका रेडियो स्टेशनहरूबाट तपाईँले विभिन्न ठाउँमा रहेर विभिन्न काम क्रिया गर्दै कार्यक्रमको बसाईलाई आनन्दका साथ सुनिराख्नु भएको छ। निकै नै मीठा मीठा लोक भाका तपाईँलाई हामीले सुनाइरहेका छौं यतिखेर, र फेरि पनि एक किसिमपछि अर्को लोक भाका सुन्ने नै छौं। यतिखेर चाहिँ यहाँले कार्यक्रमको बसाईमा कमेन्टहरू गरिराख्नु भएको छ, यहाँको कमेन्टलाई पनि हामी पढ्नेछौं। कार्यक्रम इन्द्रणीको विषयमा छौं। नेपालका हरेक भूगोलको आफ्नै मौलिक भाका छन्। पूर्वको पालाम र मारूनीदेखि पश्चिमको देउडा, मध्य पहाड़को दोहोरी अनि तराईका सांस्कृतिक गीत, यी सबैले नेपालको सांस्कृतिक विविधतालाई अझ सुन्दर बनाएको छ। यही लोक भाका र लोक संगीतलाई जोगाउने, नयाँ पुस्तासम्म पुर्याउने र तपाईँका मनसँग जोड्ने सानो प्रयास कार्यक्रम इन्द्रणीले सधैँभरि गर्दै आइरहेको छ। र आजको विषयमा पनि हामी यस्तै यस्तै रमाइला लोक भाकाहरूलाई सुनाइरहेका छौ। कार्यक्रमको बुधबारे बसाईमा कमेन्टहरू पनि आइरहेका छन्। गगन बैतडीले लेख्नु भएको छ, सम्पूर्ण साथीहरूलाई नमस्कार, इण्डिया बेंगलोरबाट सुन्दैछु भन्नुभएको छ, धन्यवाद यहाँलाई। पूर्णबहादुर मगरले कमेन्ट गर्नु भएको छ, गुड मर्निङ हजुर, घर मेरो रोल्पा, हाल भने मलेसियाबाट सुन्दैछु। सम्झिनु पर्दा मलाई पूर्णबहादुर बन्था मगर भनेर चिन्नुहुने जतिजना हुनुहुन्छ सम्पूर्णलाई सम्झिन्छु, बाई बाई भन्नुभएको छ। त्यसै गरी सत्यकला इशारालाई पनि कमेन्ट गर्नुभएको छ, मिस यू अल भनेर। ढकाल धर्मराजजीले नमस्ते इशा सिस्टर, लोक सांगीतिक अभिवादन, म ढकाल धर्मराज, बिर्ता मोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा, आज असार 31 गते जन्मदिन मनाउने विराटनगरकी मेरो बहिनी प्रञ्जाली ढकाल र भाइ सतीश चापागाईलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै, र मेरो आफन्तजन घर परिवार लगायत सम्पूर्णमा मिठो सम्झना छ भनेर लेख्नु भएको छ। त्यसै गरी जनार्दन नेपालले, ओहो दाजु तपाईँले पनि कमेन्ट गर्नुभएछ है, नमस्ते दिदी, म पनि कपनबाट सुन्दैछु भन्नुभएको छ। ठिक छ दाई, तपाईँको पनि दिन शुभ रहोस् है। राईनी राजकलाले पनि हेलो नमस्ते, म पनि सुन्दैछु है, संखुवा सभाबाट, रेडियो अरूणबाट सुन्दै हुनुहुन्छ। रेडियो अरूणबाट सुन्नुहुने तमाम साथीहरूलाई पनि इन्द्रणीको विषयबाट अभिवादन भन्न चाहन्छु। कार्यक्रमको विषयलाई अन्तिमसम्म सुन्नुहुनेछ भन्दै यतिखेर फेरि अर्को गीतको पालो भएको छ। यतिखेर मैले झोरले हजुर, विष्णु माझी, बाबु कृष्ण परियारको आवाजमा रहेको गीतलाई सम्झिएकी छु। यो लोक भाका पछि फेरि पनि आउने नै छौ, यो भाका सुनौ।

पक्कै पनि साथीहरू, यतिखेर हामीले झोले भाका सुनिसकेका छौं। यो भाकापछि यहाँहरूलाई फेरि पनि कार्यक्रम इन्द्रणीको बसाईमा स्वागत छ। विभिन्न ठाउँमा बसेर रेडियो सेटबाट सुन्दै हुनुहुन्छ, कसैले अनलाइनमा फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, कसैले अरू माध्यमहरूबाट सुन्दै हुनुहुन्छ। तपाईँको कमेन्टको लागि चाहिँ हामीले कमेन्ट बक्स खुला गरेका छौं। फेसबुकमा रेडियो काठमाडौँ एचडीमा तपाईँले आफ्ना कमेन्टहरू पठाउन सक्नुहुनेछ। यहाँको कमेन्ट पक्कै पनि कार्यक्रमको बसाईमा राख्छ। आज असारको 31 गते असारे अन्तिमतिर पनि छौ। यो अन्तिमतिर आइपुग्दा देशका अधिकांश ठाउँमा धान रोपाई लगभग सकिने चरणमा पुगिरहेको छ भने केही ठाउँमा अझै पनि किसानहरू खेतमै व्यस्त हुनुहुन्छ। धेरै जसो खेतहरू त हरियो बिरूवाले भरिन थालिसकेका छन्। केही दिन अघिसम्म रोपाई एकदमै मजाले चलिरहेको थियो, असारे भाकाहरू गुन्जिने होइन। यतिखेर पनि असारको भाकालाई नै मैले कार्यक्रमको विषयमा एकैछिनपछि राख्नेछु। यतिखेर भने कार्यक्रममा कमेन्ट फेरि पनि लिन चाहन्छु। कमेन्ट आएको छ, सुमिता हेक्काले कमेन्ट गर्नुभएको छ। हेलो, गुड मर्निङ दिदी, म पनि सुन्दैछु है, संखुवा सभा चैनपुरबाट भन्नुभएको छ, यहाँलाई धन्यवाद छ। अनु छेत्रीले नमस्कार हजुर, म पनि सुन्दैछु आछाम घरबै, हाल धनगढ़ीबाट, सम्झना छ सबैमा। त्यसै गरी अर्को कमेन्ट गणेशजीले हेलो नमस्कार, म पनि सुन्दैछु है, डडेलधुराको अमरगढ़ी नगरपालिका वडा नम्बर 1 भेटाबाट गणेश बहादुर एयर परिवर्तनको सम्झना, साथीहरूलाई धेरै धेरै सम्झना छ है। रेडियो डोटी, रेडियो अमरगढ़ी, रेडियो सैरेश्वरी, आफ्नो एफएम रेडियो मेलौलीबाट सुन्दैछु भन्नुभएको छ। सबै रेडियोहरूमा सम्झना गर्नुभएको छ। त्यसै गरी कर्णप्रिया केसीले पनि दर्शन नमस्ते, के छ खबर, सुन्दै छु म चाहिँ, तपाईँ सन्जय हुनुहुन्छ भन्नुभएको छ। सन्जय छु, तपाईँको के छ हाल खबर, आराम कुशले हुनुहुन्छ होला, आराम कुशले रहनुहोस्, मस्त रहनुहोस् भन्न चाहन्छु। यतिखेर भारतको हिमाचलबाट कर्णप्रिया केसी संगीत घर चाहिँ दाङ तुलसीपुर कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्ण मेरा साथीभाइहरूलाई पनि मिठो सम्झना छ भन्छु भन्नुभएको छ। रामजी घिमिरेले पनि नमस्कार सम्झना छ है सबैमा चितवनबाट भन्नुभएको छ। अर्को कमेन्ट सुरेश घतानीले गर्नुभएको छ, हेलो दिदी नमस्ते छ है, म सुरेश घतानी, म पनि सुन्दैछु दिदी कपनबाट, आज त दाईको साटो दिदी आउनु भएको छ भन्नुभएको छ। हजुर, म दाईको साटो आएको छु, आशा छ दाईलाई जत्तिकै माया, दाईलाई जत्तिकै सपोर्ट साथ तपाईँले मलाई पनि देखाउनुहुनेछ। भोलिको विषयमा फेरि उहाँसँग तपाईँको कुराकानी हुन्छ। आजको लागि चाहिँ तपाईँको लागि भनेर म उपस्थित भएकी छु। दाईले भन्दा हजुरले राम्रोसँग के भन्नुभयो, मैले तपाईँको कमेन्ट स्किप गरेछु क्यारे। दाईले भन्दा हजुरले राम्रोसँग चलाएको जस्तो लाग्यो है मलाई, हुन त दाईको नि राम्रो छ, राम्रो लाग्छ भन्नुभएको छ। सबैको आफ्नो आफ्नो आवाज हो होइन, सधैँ तपाईँहरूले दाईको आवाज सुन्नुभएको छ, आज अलिकति फरक आवाज सुन्नुभएर तपाईँलाई त्यस्तो लागेको हुन सक्छ। यति धेरै मायाको लागि धेरै धेरै धन्यवाद छ यहाँलाई। सबै सबैमा मिठो सम्झना छ भनेर लेख्नु भएको छ। त्यसै गरी अर्को साथी आरजे राज छेत्रीले नमस्ते, शुभ बिहानी, परिवर्तन सम्भव छ, के छ हाल खबर, सन्चै हुनुहुन्छ, हामी पनि सुन्दैछौ हेर्दैछौ कार्यक्रम मिठो आवाजमा, यति बेला कार्यक्रम इन्द्रेणी कञ्चनपुरबाट सुन्दैछु, रेडियो प्रभुबाट सुनिराखेका छु, मजाले घन्किराखेका छ भन्नुभएको छ। बोम थापाले पनि हेलो दर्शन नमस्कार, म बोम थापा, यता काली गण्डकी गाउँपालिका 1 स्याङ्जाबाट, खाना भयो नभयो के छ तपाईँको भन्नुभएको छ, यहाँलाई धन्यवाद छ। खाना अब एकैछिनपछि हुन्छ। सबै सबै साथीहरूलाई मिठो सम्झना, मिठो माया सहित विदा भए, बाई बाई नमस्कार भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद छ भन्दै कार्यक्रमको बसाईमा छौं। ढिलान नगरिकन यहाँलाई फेरि पनि एउटा लोक भाका सुनाउँछु भन्दा पनि, यतिखेर आज असारको अन्तिमतिर पनि छौं होइन, असारलाई विदा गरेर साउनतिर हामी प्रवेश गर्दै गर्दा असारे भाका नसुन्ने कुरै हुँदैन। असार 16 मौलिक असारे घाँसे गीत यहाँलाई सुनाउन चाहन्छु, त्यसपछि फेरि पनि आउनेछौ। कमेन्ट गर्न भने नभुल्नुहोला।

0: सुरु गरे तर मार्ने होइन यी लाठीहरू के हेरेर बस्छन् भने झिकन घाँसे जुवारी
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई सटर हाने जस्तो छ म भन्छु ल पख ल यसको जवाफ मलाई आइसक्यो बाध्य

आजा आउला छैन भोलि आउला छैन तिम्रै बाटो हेरेर।

बेला भन्दा अघि भाग्य भन्दा बढी पाउने केही पनि होइन, हामीले सबै चीज समय अनुसार हुँदै जान्छ, समयमै छोड्न सक्नुपर्छ। एकदमै रमाइलो असारे भाका सुनिसक्नु भएको छ कार्यक्रम इन्द्रणीमा तपाईँलाई फेरि पनि स्वागत छ। कमेन्ट बक्स खुला गरिसकेका छौं, तपाईँले कमेन्टमा मजाले आफ्ना कुराहरू, आफ्ना साथीभाइ, मिठो सम्झनाहरू सबै दिन सक्नुहुनेछ। हामी तपाईँको कमेन्ट कार्यक्रमको विषयमा राख्नेछौ भन्दै रेडियो काठमाडौँ एचडीको पेजबाट र अन्य धेरै भन्दा धेरै माध्यमबाट र धेरै भन्दा धेरै विभिन्न ठाउँका रेडियोहरूबाट पनि तपाईँले यो आवाजलाई यतिखेर सुनिराख्नु भएको छ। कार्यक्रमको विषयमा छौ, कमेन्ट नै लिन चाहन्छु किनभने कमेन्ट गर्नुहुने साथीहरूले पनि निकै रहर र उत्सुकताका साथ कमेन्ट गर्नुहुन्छ। यहाँहरूको कमेन्टलाई स्किप गर्ने, कमेन्टलाई व्यवस्था गर्ने त कुरै हुँदैन। रायनी राजकलाले कमेन्ट गर्नुभएको छ फेरि पनि, हेलो नमस्ते दिदी, सुन्दैछु है रेडियो अरूण मार्फत शङ्खुवा सभाबाट भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ यहाँलाई, अन्तिमसम्म सुन्नुहोला। मान बहादुरले नमस्कार, म मान बहादुर गुल्मी तमखासदेखि, दाई कहाँ जानुभयो भन्नुभएको छ। दाई केही काममा व्यस्त हुनुहुन्छ, भोलिको बसाईमा पक्कै पनि तपाईँले दाईसँग जोडिन पाउनुहुनेछ। आजको लागि चाहिँ म नै छु भन्नु पर्यो। सृजना मुखियाले पनि मिसिवल भन्नुभएको छ, त्यसै गरी क्षेत्री अप्सराले पनि नमस्कार दिजु, म सुन्दैछु अछाम मंगलसेन घर भई हाल चाहिँ धनगढ़ीबाट, सम्झना छ सबैमा भन्नुभएको छ। फेरि पनि तपाईँहरू कमेन्ट गर्नुहुने साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। धेरै भन्दा धेरै साथीहरूले कार्यक्रम यतिखेर सुन्दै हुनुहुन्छ होला। कार्यक्रमको विषयमा छौं, निकै रमाइला रमाइला भाकाहरू सुनिराखेका छौं, सुनाउँदैछौं। यस्तै यस्तै भाकाको लागि तपाईँले विभिन्न ठाउँमा बसेर कार्यक्रम इन्द्रणीको विषयलाई सुन्दै हुनुहुन्छ होला। पक्कै पनि कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। तपाईँले यदि जीवन बीमा गर्ने सोच्दै हुनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई पक्कै पनि सम्झन सक्नुहुनेछ भन्दै कार्यक्रममा छौं। यतिखेर फेरि अर्को लोक भाका नै सुनाउँछु। धेरै बोल्नुभन्दा पनि तपाईँले कार्यक्रमको विषयलाई यति धेरै माया गरेर आफ्नो समय खर्चिएर हाम्रो साथमा बस्नुहुन्छ, यहाँहरूलाई पक्कै पनि मनोरञ्जन गराउनेछौ भन्दै लोक भाका तयार गरेकी छु। यो भाका पछि फेरि पनि आउने नै छौ, कमेन्ट गर्दै गर्नुहोला।

0: फुलमाया धपक्कै बलेकी निकै नै रमाइलो नाच्न मन लाग्ने गाउन मन लाग्ने भाका हामीले तपाईँलाई सुनाइसकेका छौं कार्यक्रम इन्द्रेणीमा छौं। इन्द्रेणीको बसाईलाई तपाईँले देशैभरका तमाम रेडियोहरूबाट सुन्दै हुनुहुन्छ र कमेन्ट मजाले गर्दै हुनुहुन्छ। धेरैभन्दा धेरै साथीहरूले यतिखेर कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। एकदमै खुशी लाग्यो मलाई चाहिँ आज चन्द्रमणि सरको साटो म आएछु यो बसाईमा। मलाई चाहिँ आउनुभन्दा अगाडि यहाँहरूसँग प्रस्तुत हुँदै गर्दाखेरि यहाँहरूले मेरो आवाज मन पराउनुहुन्छ कि भन्न यहाँहरूले यो बसाईमा मलाई चाहिँ आउनुभन्दा अगाडि यहाँहरूसँग प्रस्तुत हुँदै गर्दाखेरि यहाँहरूले मेरो आवाज मन पराउनुहुन्छ कि भन्न यहाँहरूले थाहा नै हुँदैन भनेर मलाई आज ठ्याक्कै त्यस्तै अनुभव भयो। अघि भर्खरै आएको जस्तो लाग्छ। भर्खरै लोक भाका सुनाउन सुरु गर्दै थिएँ, सकिने बेला, जाने बेला, विदा लिने बेला र यहाँहरूबाट छुट्टिने बेला भइसकेको रहेछ। कार्यक्रममा छौं, कमेन्ट नै लिन चाहन्छु। यतिखेर लक्ष्मण बहादुर सुनारले कमेन्ट गर्नुभएको छ, नमस्कार बहिनी, भारतको मुम्बईदेखि हेर्दैछु सुन्दैछु। नेपाल घर चाहिँ जोशीपुर गाउँपालिका छ रतनपुर कैला ली हो भन्नुभएको छ, यहाँलाई धन्यवाद छ। कति धेरै साथीहरू कार्यव्यस्ततामा हुनुहुन्छ होला, आफ्नो दिनचर्यामा के कस्ता क्रियाकलापहरू हुन्छ, आफ्नो कामकाज हुन्छ, घरायसी काम हुन्छ, सम्पूर्ण काममा बिजी हुनुहुन्छ होला र पनि समय निकालेर इन्द्रणीलाई माया गरेर इन्द्रणीलाई अन्तिमसम्म सुनेर इन्द्रणीमा कमेन्ट गर्नुहुन्छ। यति धेरै मायाको लागि यहाँहरूप्रति आभार छौं, आभारी छौं भन्दै रामबहादुर कार्कीले पनि कमेन्ट गर्नुभएको छ, परिवर्तन सम्भव छ, सुन्दैछु म पनि इण्डियाको गुजरात गान्धी धामबाट, घर मेरो सुदूरपश्चिम आसाम हो, एकदमै राम्रो लाग्यो छ कार्यक्रम आज चाहिँ भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि। अर्को साथीले कमेन्ट गर्नुभएको छ, युक्त प्रसाद श्रेष्ठले नमस्कार सुन्दैछु है भनेर कार्यक्रम सुनिरहेको जानकारी गराउनु भएको छ। त्यो पल भन्ने आइडीबाट पनि हेलो नमस्ते नमस्कार शिष, म पनि सुनिरहेको छु। अरबको खाडी कुवेतबाट भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद। सात समुद्र पारीबाट कार्यक्रम इन्द्रणीलाई यति धेरै माया गर्नुहुन्छ, आफ्नो लोक संस्कृतिको माया, आफ्नो देशको माया भएर नै यति धेरै कार्यक्रमको बसाईलाई मन पराउनु भएको छ, सुनिराख्नु भएको छ, कमेन्ट गर्दै हुनुहुन्छ, धन्यवाद छ। सोनु दरलामी मगरले पनि हाई दिदी नमस्ते म पनि सुन्दैछु भन्नुभएको छ। सोनु दरलामी मगरले नै फेरि बौद्धबाट सुन्दैछु है भन्नुभएको छ। सहयात्री उमेश अन्जान राईले मिस यु अल फ्रेन्ड्स ओके बाई भन्नुभएको छ। आज धेरैभन्दा धेरै साथीहरूले कार्यक्रमको बसाईमा कमेन्ट गर्नुभएको छ, यहाँहरूलाई फेरि पनि जानुभन्दा अगाडि अन्तिममा धन्यवादका साथ आभार व्यक्त गर्न चाहन्छु र कार्यक्रमको बसाई इन्द्रणीको बसाई आजको लागि अन्तिम अन्तिमतिर पनि छ। धेरै लोकगीतहरू तपाईँलाई हामीले सुनायौं। लोकगीत भनिसकेपछि लोकगीत भन्नाले एउटा गीत मात्र होइन, यो चाहिँ नेपाली संस्कृतिको एक किसिमको पहिचान पनि हो। त्यसै गरी अहिले त झन् असारको अन्तिम अन्तिम छौं, असारलाई विदा गर्ने बेला भयो।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दाङ, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: पेस्ट प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98577-71546
7: होइन माइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
8: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
9: मध्य पश्चिम ट्रान्ड च्याक यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवबाबु सालको नमस्कार। बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको 5,00,000 भारतीय रूपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म जमुनाहाबाट खटिएको टोलीले नेपालगंज उपमहानगरपालिका 15 स्थित जमुनाहा नाकामा नियमित जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल रिक्सा साइकल रिक्साबाट उक्त रकम बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गण बागेश्वरी हेडक्वार्टर ले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गण बागेश्वरी हेडक्वार्टर बाँकेका सूचना अधिकारी प्रहरी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको रिक्सामा राखिएको सामानको बोरा खानतलासी गर्दा 5,00,000 भारतीय रूपियाँ फेला परेको हो। उहाँका अनुसार बरामद रकम कसको हो भन्ने विषयमा कसैले जिम्मेवारी नलिएपछि उक्त रकम व्यवहारिसी अवस्थामा फेला परेको मानिएको छ। सशस्त्र प्रहरीले बरामद गरेको 5,00,000 भारतीय रूपियाँ आवश्यक कानूनी प्रक्रियाका लागि नेपालगंज भन्सार कार्यालयमा बुझाएको सीमा सुरक्षा गुल्म जमुनाले जनाएको छ। पछिल्लो समय अवैध गतिविधि तथा चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले मुख्य नाका र सहायक नाकामा निगरानी कडा बनाएको छ। सही क्रममा भारतबाट ल्याइने अवैध सामान तथा स्रोत नखुलेका रकम बरामद हुने क्रम बढ़ेको प्रहरीले जनाएको छ। हुम्लाको मकै गाउँ र मुगुको गुल्ममा खेती हुन सकेको छैन। बीचमा कर्णाली नदी बगिरहेको भए पनि पानी नपर्नु र सिंचाई सुविधा नहुनुका कारण कर्णाली नदीको पानी नजिकै भएर पनि स्थानीयले उपभोग गर्न पाएका छैनन्। अदान्चुली गाउँपालिका 2 स्थित मकै गाउँका परबहादुर बुढाले कर्णाली नदी बगेको हेर्नु बाहेक आफूहरूसँग अन्य विकल्प नरहेको बताउनुभयो। आकाशी पानी नपरेका कारण हालसम्म खेती गर्न नसकेको उहाँको भनाइ छ। सिंचाईका लागि अन्य स्रोत नभएको र कर्णाली नदीको पानी समेत प्रयोगमा ल्याउन नसकेका कारण मकै गाउँका बासिन्दाले हरेक वर्ष यस्तै खडेरीको समस्या भोग्दै आएको उहाँको भनाइरहेको छ। यस्तै समस्या छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिका 3 गुल्ममा स्थानीयले पनि भोगिरहेका छन्। गुल्ममा मात्रै करिब 90 हल जग्गामा पानी अभावका कारण खेती हुन सकेको छैन। कर्णाली नदीको पानीबाट सिंचाई व्यवस्था गर्न विभिन्न निकायसँग माग गरिए पनि हालसम्म सुनाई हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। बीचमा अविरल रूपमा कर्णाली नदी बगिरहेको भए पनि हुम्ला र मोगुका यी 2 बस्तीका खेतीयोग्य जमीनमा पानी पुर्याउन नसक्दा स्थानीयले वर्षौंदेखि समस्या भोग्दै आएका छन्। हालसम्म करिब 85% धान रोपाई सम्पन्न भएको छ। नेपालमा कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा धान रोपाइसकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 65.9%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57.1% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32.7% मात्रै रोपाई भएको विभागले जनाएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी 1 सातामा धान रोपाई अझ बढ़ने विभागको अपेक्षा रहेको छ। बाढ़ी पहिरो वा अन्य प्राकृतिक विपद नआएमा रोपाई अझै तीव्र हुने विभागले जनाएको छ। र सरकारले 2 दशकदेखि बन्द बुटोल धागो कारखाना पुनः सञ्चालन गर्ने तयारीलाई अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारखानाको सम्पत्ति तथा दायित्वको मूल्यांकन डीडीए प्रक्रिया शुरू गरेसँगै लामो समयदेखि छन्किएको उद्योग सञ्चालन हुने आशा पलाएको छ। अर्थ मन्त्रालयबाट कृष्ण कुमार भट्टराईको नेतृत्वमा 5 सदस्यीय प्राविधिक टोलीले असार 5 गतेदेखि कारखानाको स्थलगत अध्ययन गरेको छ। टोलीले भवन मेसिनरी उत्पादन
पूर्वाधार बजार सम्भावना र आवश्यक लगानीको मूल्याङ्कन गरी करिब दुई महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। धागो कारखानाका निमित्त प्रमुख तथा प्राविधिक अधिकृत डोलराज शर्माका अनुसार आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा उल्लेख गरिए अनुसार डीडीए सम्पन्न भएपछि उद्योग सञ्चालनको मोडालिटी तय गरिनेछ। नयाँ प्रविधि सहित आवश्यक उपकरण जडान गर्न सके उद्योग पुनः सञ्चालन सम्भव रहेको उहाँको भनाइरहेको छ। 2039/3 गते निर्माण शुरू भई 2048 वैशाखदेखि उत्पादन थालेको बुटवल धागो कारखाना व्यवस्थापनको कमजोरी, राजनीतिक हस्तक्षेप र कर्मचारी विवादका कारण 2064 फागुनदेखि बन्द रहेको थियो। 2066 सालमा 402 कर्मचारीलाई सेवा सुविधा सहित बिदा दिएपछि उद्योग पूर्ण रूपमा निष्क्रिय बनेको थियो। हालसम्म उद्योगमा 3 जना मात्र कर्मचारी कार्यरत रहेका छन्। हवस् त, दिउँसो 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेरो पनि दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825635775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
9: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने
10: मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
9: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
10: यौन उत्तेजना नहुने
9: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
10: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
9: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
11: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार समय बिहान 11 बजेदेखि
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
11: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 5793 र 98128 9998 राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
11: सम्पर्क फोन नम्बर 0825562601 सम्पर्क मोबाइल नम्बर 98578935990 98578131684 र 98578320077
12: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
13: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जान त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
15: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
16: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
15: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478243572
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
7: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
7: मुटु रोग विशेषज्ञ डाक्टर
8: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढ़ामगर द्वारा प्रत्येक दिन बिरामी चेक जांच भइरहेको सहर्ष जानकारी गराउँदछौं। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
4: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
5: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला मध्याहको 12 बजेको छ।
2: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि कार्यान्वयनमा आएको उद्योग मन्त्रालयको भनाई, बजार पूर्ण रूपमा सहज हुन अझै 1.5 महिना लाग्ने अनुमान। रासोपाका नेता एवं सांसदहरूबाट नै सरकारको आलोचना हुन थाल्यो। राज्यले नागरिकलाई आतंकित बनाउन नहुनेमा मनिष्ठाको जोड़। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले दिए राजीनामा। आज मधेस सहित 5 प्रदेशमा वर्षाको सम्भावना। काठमाण्डौ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। इरानको बन्दरगाहमा अमेरिकाबाट नाकाबन्दी। अर्को हप्ता विद्युत गृह र पुलमा आक्रमण गर्ने ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै, विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि पूर्ण अर्थात 14.2 किलोको ग्यास सिलिण्डर कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले आपूर्ति सहज बनाउन र ढुवानी लागत घटाउन यो निर्णय गरिएको जानकारी दिनुभएको छ। यसअघि रूस युक्रेन युद्ध र आपूर्तिमा देखिएको अवरोधका कारण आधा अर्थात 7.1 किलोको सिलिण्डर वितरण गर्ने निर्णय अनुसार कार्यान्वयन गरिएको थियो। मन्त्रालयका अनुसार अहिले देशभर 58 ग्यास उद्योग सञ्चालनमा छन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले ढुवानी तथा खर्च व्यवस्थापनमा सरकारले चासो नदेखाउँदा ग्यास उद्योगीहरू मर्कामा पर्दै आएको बताउनु भएको छ। अब पूर्ण सिलिण्डर बजारमा ल्याउने निर्णय भए पनि बजार पूर्ण रूपमा सहज हुन भने अझै 1.5 महिना लाग्ने उहाँले जानकारी दिनुभएको छ। एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले खाना पकाउने ग्यासमा सरकारले दिँदै आएको अनुदानलाई परिमार्जन गरी लक्षित वर्ग केन्द्रित बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रमुख सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसदहरूले नै सरकारको आलोचना गर्न थालेका छन्। यसै क्रममा रासोपाका नेता एवं सांसद मनिष झाले संचार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गरिएको पछिल्लो घटनाप्रति आपत्ति जनाउनु भएको छ। नेता झाले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत राज्य आफैले नागरिकलाई आतंकित बनाउन नहुने धारणा राख्नु भएको छ। उहाँले संचार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गर्ने काम गलत भएको र यसमा जो संलग्न छ अनुसन्धान र कार्यवाही हुनुपर्नेमा जोड़ दिनुभएको छ। यस्तो बचपना देखाएर राजकाज चल्छ, उहाँको प्रश्न छ। अस्ति सोमबार कान्तिपुर अनलाइन खबर, हिमालय टेलिभिजन र कांग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शंकास्पद ढंगले गाड़ी पार्क गरेर चालक सम्पर्क विहीन भएका थिए। कान्तिपुर अगाडि पार्क गरेको गाड़ी रासोपाका नेताको भएको खुलेको थियो। रासोपाले पनि यो घटनामा संलग्नलाई कार्यवाही गर्न माग गरिएको छ। सभापति लामी छानेले रासोपाकै सभापति रवि लामी छानेले रासोपाकै व्यक्ति संलग्न भए पनि कार्यवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले आज राजीनामा दिनुभएको हो। बिहान बोलाएको मन्त्री परिषद बैठकमा चारैजनाले राजीनामा पत्र मुख्यमन्त्री यामलाल कडेललाई बुझाउनु भएको हो। कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गरिरहेको छ। मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो, तर त्यो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्। आज काठमाण्डौ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ, भक्तपुर, ललितपुर सहित देशका 22 जिल्लामा बाढ़ीको मध्यम जोखिम छ। आज बिहानको मापन अनुसार मुख्य नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै सायकन नदीमा जलसतहको अवस्था सामान्य छ। यसै गरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि पानीको भाव सतर्कता तहभन्दा तलै छ। काठमाडौँ उपत्यका सहित आज पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, लमजुङ, कास्की, नवलपरासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र ती आसपासका जिल्ला भएर बहने ससाना नदीमा भाव उल्लेख्य बढ़ेर आकस्मिक बाढ़ी आउन सकिने अनुमान छ। यी जिल्लाको नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। आज मधेससहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सिंहदरबार अगाडि विद्यार्थीको समूहद्वारा प्रदर्शन, सुन चाँदीको भाव आज सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: नेपाल खबरमा अब थप खबरहरू। विद्यार्थीहरूको समूहले आज बिहान मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। राज्यबाट नागरिकलाई त्रसित गर्ने र आतंक मचाउने गतिविधि भएको भन्दै उनीहरूले नाराबाजी गरेका छन्। अनि राष्ट्र अभियोगका नेता दीपक धामी लगायतको नेतृत्वमा विद्यार्थीको समूहले प्रदर्शन विभिन्न प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्। सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेपछि धामीसहित केही प्रदर्शनकारी पक्राउ परेका छन्। सुन चाँदीको भाव आज सामान्य बढ़ेको छ। सुन आज तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,84,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,200 रूपियाँले घटेर तोलाको 2,84,000 रूपियाँमा कारोबार भएको थियो। सोमबार पनि सुन तोलामा 2,800 रूपियाँले घटेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 55 रूपियाँले बढ़ेर तोलाको 4,415 रूपियाँ पुगेको छ। चाँदी हिजो तोलामा 15 रूपियाँले घटेर 4,360 रूपियाँमा कारोबार भएको थियो भने सोमबार चाँदी 100 रूपियाँले घटेर तोलाको 4,375 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सबै बन्दरगाहमा जलसेना मार्फत पुनः नाकाबन्दीको घोषणा गर्नुभएको छ। जलमार्गको नियन्त्रणका लागि अमेरिकाले इरानमाथि आक्रमण पनि जारी राखेको छ। साथै ट्रम्पले इरान वार्ताको टेबलमा नआए अर्को हप्ता त्यसको त्यहाँका विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी दिनुभएको छ। अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि हुने इरानी आक्रमण क्षमतालाई नष्ट गर्न नयाँ चरणको हवाई आक्रमण शुरू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पनि गएको जून महिनामा भएको अल्पकालीन युद्ध विराम भंग गर्दै रणनीति महत्वको स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः बन्द गरेको घोषणा गरेको छ। दुई पक्षबीच पुनः आक्रमण र प्रत्याक्रमण हुन थालेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ भने जलमार्ग भएर ट्याङ्कर जहाज को आवजावत लगभग ठप्प छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराति 1:15 साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा यी दुई टोली बीच अहिलेसम्म 5 पटक प्रतिस्पर्धा भएका छन्। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। समग्रमा भने दुई देशले 14 खेल जितेका छन् जसमा इंग्ल्याण्ड 6 अर्जेन्टिनाले 3 खेल जितेका छन् भने 5 खेल बराबरीमा सकिएका छन्। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति 1:15 हुने विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। गैराती भएको खेलमा स्पेनले फ्रान्सलाई 2 गोलले हराउँदै 16 वर्षपछि फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आजदेखि खाना पकाउने ग्यासको पूर्ण सिलिण्डर कार्यान्वयनमा आएको उद्योग मन्त्रालयको भनाई। बजार पूर्ण रूपमा सहज हुन अझै 1.5 महिना लाग्ने अनुमान। रासोपाका नेता एवं सांसदहरूबाट नै सरकारको आलोचना हुन थाल्यो। राज्यले नागरिकलाई आतंकित बनाउन नहुनेमा मनिष्ठाको जोड़। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले दिए राजीनामा। आज मधेस सहित 5 वटा प्रदेशमा वर्षाको सम्भावना। काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। इरानको बन्दरगाहमा अमेरिकाबाट नाकाबन्दी। अर्को हप्ता विद्युत गृह र पुलमा आक्रमण गर्ने ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली खोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825362018।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हार्जोनी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
6: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607434 र 0825607138।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
13: ब्लड प्रेसर हाई लो भएका,
3: कोलेस्ट्रोल बढी भएको,
13: मुटुको गति एकनास नभएको,
3: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
13: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको,
3: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
13: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848289913 र 9805912871।
15: खुशीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825908447 0825908447।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारी का लागि नया बजार हाथ जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-563-509 र मोबाइल 98453-0653।
18: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना संबंधी सूचना।
3: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इंजीनियरिंग कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
18: सम्पर्क फोन नम्बर 082-562-6601, सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-30270।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
19: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
20: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आखिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, गिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
19: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
20: यौन उत्तेजना नहुने,
19: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
20: म्युजी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
19: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
18: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
20: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
18: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98 1 28 89 0 28।

प्रिसिन चायमा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082568654 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो गायकको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिट डिजाइन। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825637775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलइडी टिभी किन नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: साथै भन्दिनौ।
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: भर्ना सम्बन्धी सूचना
7: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
6: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
8: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 4780 92 83 र 97625226286।
9: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। आयुर्वेदिक उपचार प्रति सर्वसाधारणको विश्वास बढ़दै जाँदा दाङको तुल्सीपुर 18 बिजौरी स्थित प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। कुनै समय सुनसान देखिने चिकित्सालय अहिले दैनिक जसो बिरामीको चापले व्यस्त बन्न थालेको छ। चालू आर्थिक वर्षमा चिकित्सालयबाट 1,62,542 जनाले विभिन्न आयुर्वेदिक स्वास्थ्य सेवा लिएको अस्पतालका निमित्त निर्देशक डाक्टर प्रवेश श्रीवास्तवले जानकारी दिनुभयो। उहाँले पछिल्लो समय विशेष गरी पञ्चकर्म र स्वर्ण प्रवासन सेवा अत्यन्त लोकप्रिय बन्दै गएको बताउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा मात्रै 5,000 भन्दा बढ़ी बाल बालिकाले स्वर्ण प्रवासन सेवा लिएका छन्। रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वासका कारण अभिभावकको आकर्षण यो सेवातर्फ बढ़दै गएको उहाँको भनाई छ। डाक्टर श्रीवास्तवले भारत का आयुर्वेदिक अस्पतालमा उपलब्ध हुने अधिकांश आधुनिक आयुर्वेदिक उपचार तथा सेवा अहिले बिजौरी स्थित चिकित्सालयमै उपलब्ध रहेको उल्लेख गर्नुभयो। अस्पताल अहिले दाङ सहित छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने क्रम बढ़दो रहेको बताउनुभयो। बिरामीको चाप निरन्तर बढ़दै गए पनि भवनको अभाव, सीमित पूर्वाधार र पर्याप्त जनशक्ति नहुँदा सेवा विस्तार गर्न चुनौती भइरहेको उहाँले बताउनुभयो। आर्थिक वर्ष 2081-82 चिकित्सालय 50% स्तर उन्नति भए पनि कर्मचारी दरबन्दी भने 2058 सालकै संरचना अनुसार रहेको उहाँको भनाई छ। उहाँले बढ़दो सेवा मागलाई मध्यनजर गर्दै चिकित्सालयको भौतिक पूर्वाधार विस्तार, थप जनशक्ति तथा आवश्यक उपकरण व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याउनुभयो। 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अहिले 1 बजे बस्दैछ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना निकालेर बैठक बस्ने समय परिवर्तन भएको जानकारी दिनुभएको थियो। विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकाले सभामुखले आजको बैठक आजै दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको 18 प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पनि आजै पेश गर्ने कार्यसूची छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लिङले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसपछि सन्धिमाथि छलफल र अनुमोदनको कार्यसूची छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिमाथि सदनमा छलफलको प्रस्ताव प्रस्तुत गर्नुहुने र आजै अनुमोदन गर्ने कार्यसूची छ। अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धिमाथि छलफल गर्ने र अनुमोदन गर्ने कार्यसूची रहेको छ। मौसमविदले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रमशः बढ़दै जाने पूर्वानुमान गरेका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले सोमबार र मंगलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहिबारदेखि भने मध्य र पश्चिम नेपालका वर्षाको क्रम बढ़ने पूर्वानुमान गरिएको छ। विभागका अनुसार हाल देशभर मनसूनी वायुको प्रभाव कायम छ। मनसूनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर भन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने संकेत देखिएको विभागको भनाई छ। अधिकारीका अनुसार हिमाली र तराई भूभागमा अहिले सामान्यदेखि पूर्ण बदली छ। पछिल्लो 12 घण्टामा सबैभन्दा बढ़ी वर्षा बझाङमा 54.8 मिलिमिटर मापन भएको छ। यस्तै पछिल्लो 24 घण्टामा सिन्धुपाल्चोक आसपास तथा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा भएको विभागले जनाएको छ। मौसम पूर्वविद अधिकारीका अनुसार आज हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा पनि वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि मध्य प्रदेशमा तुलनात्मक रूपमा कम वर्षा हुने पूर्वानुमान छ। विभागले भारी वर्षा हुने क्षेत्रका वासिन्दालाई नदी तथा खोला आसपास पहिरो जोखिम स्थान तथा कमजोर भूबनोट भएका क्षेत्रमा रहँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
र असार महिना सकिन लाग्दा दाङमा 72% धान रोपाई सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र घोराईका अनुसार देउखरी क्षेत्रमा अधिकांश खेतमा रोपाई सकिएर धान उम्रिन थालिसकेको छ भने दाङ उपत्यकामा धेरै किसान अझै वर्षाको भरमा रोपाई गरिरहेका छन्। केन्द्रका अनुसार देउखरी क्षेत्रमा करिब 90% धान रोपाई सम्पन्न भइसकेको छ, तर घोराई, तुलसीपुर, डंगीशरण, शान्तिनगर र बबई लगायत उपत्यकाका क्षेत्रमा रोपाईको गति अपेक्षाकृत सुस्त छ। उपत्यकाका क्षेत्रमा हालसम्म करिब 50% मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्र दाङकी वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार सिंचाई सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाई सम्पन्न भए पनि वर्षाको भरमा खेती हुने स्थानमा अझै रोपाई हुन बाँकी छ। गत वर्षको तुलनामा यस वर्षको अवस्था उत्साहजनक रहेको भण्डारीको भनाइ छ। दाङमा कुल 74,336 हेक्टर खेतीयोग्य जमीन रहेको छ। त्यसमध्ये 37,225 हेक्टर क्षेत्रमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: होइन भाइला,
2: लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87741।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हाल ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
7: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाल,
12: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478 77977
13: र 98578 30689।
14: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
14: हाम्रा विशेषताहरू,
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
15: शान्त तथा पारिवारिक वातावरण भएको,
14: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
15: तिहार सुसारको राम्रो व्यवस्था भएको,
14: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
15: घरको जस्तै माया पाउने,
16: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
17: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
16: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-35-183।
18: नेपाली जुत्ता घर,
19: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
18: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
19: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
18: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, भुराही दाङ।
19: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।
6: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
6: हाम्रा सेवाहरू:
7: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
6: अर्डर अनुसार खाली बोतलको उत्पादन,
7: 20 लिटर जारमा होम डेलिभरी सेवा।
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-21 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
7: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
8: मह सेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
9: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
8: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
10: शुद्ध महका लागि कहाँ जाने त?
11: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
10: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
12: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
13: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440।
12: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-5634-479
1: मोबाइल नम्बर 98-494-67-487।
4: हामी जन्मजात नै सिकारी हौ, सिकारी
5: पुरै दैलेख मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम

0: Hello, from America, Waka Waka, Washington DC, just double bus, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: महिनाको 2 लाख रुपियाँ कमाइ हुन्छ।
3: 2 लाख
4: ओटी छोडेर अझ
3: केटी छोडेर
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भागदौडको
6: पैसा आइसक्यो अनि मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने।
5: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
8: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
9: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
8: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
10: शुद्ध महका लागि कहाँ जाने त?
11: ल, घोराई 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
10: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
12: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराई 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
10: सम्पर्क मोबाइल नम्बर 9558731840 र 9848720440।
12: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
13: मध्यपश्चिम चाङ च्याक, यति बेला दिउँसोको 1 बजेको छ। मध्यपश्चिम चाङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। भूमि प्रशासन कार्यालय दाङको श्रेष्ठता अध्यावधि गर्ने कार्य 2 दिन बन्द हुने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा संचालित पब्लिक एक्सेस मोडुल भू सेवा केन्द्र प्रणालीमा लामो समयदेखि प्राविधिक समस्या आएका कारण साउन 1 गतेदेखि मात्र श्रेष्ठता कायम हुने भएको छ। कार्यालयका अनुसार असार 31 र 32 गते श्रेष्ठता अध्यावधि गर्ने कार्य पूर्ण रूपमा स्थगित रहनेछ। कार्यालय प्रमुख नरेश खड्गाद्वारा जारी सूचना अनुसार भू सेवा केन्द्र प्रणालीमा निरन्तर आइरहेको गडबडीका कारण असार मसान्तका अन्तिम 2 दिन काम गर्न नसकिने अवस्था सिर्जना भएको हो। कार्यालयको नियम अनुसार आगामी साउन 1 गतेबाट मात्र नियमित रूपमा श्रेष्ठता कायम गर्ने कार्य शुरू गरिनेछ। पछिल्लो समय प्रणालीमा देखिएको समस्याले सेवा प्रवाह प्रभावित भएको र आर्थिक वर्षको अन्त्यमा काम रोकिँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमा समेत मागेको छ। प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित हुने भएको छ। प्रतिनिधि सभाको बैठक जारी छ, त्यसपछि अर्को बैठक साउनको 2 साताको अन्तिममा राख्ने सहमति प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छ। साउन 14 गते अर्को बैठक राख्ने गरी छलफल भएको र यसबारे सभामुखले नै सदनमा जानकारी गराउनुहुने बताइएको छ। आजको प्रतिनिधि सभाको बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नकै लागि आज बिहान 11 बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजेका लागि सारिएको हो। आजको बैठकमा प्रधानमन्त्री भालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको 18 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पनि आजै पेश गर्ने कार्यसूची छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसपछि सन्धिमाथि छलफल र अनुमोदनको कार्यसूची छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिमाथि सदनमा छलफलको प्रस्ताव प्रस्तुत गर्ने र आज अनुमोदन गर्ने कार्यसूची छ। अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धिमाथि छलफल गर्ने र अनुमोदन गर्ने कार्यसूची छ। हाल नेपालभरका विभिन्न मेडिकल कलेजहरूमा एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राखी गरिएको आन्दोलनप्रति नेपाल चिकित्सक संघले ध्यान आकर्षण भएको जनाएको छ। संघले आज विज्ञप्ति जारी गर्दै अत्यधिक तनावका बावजूद अहोरात्र सेवामा खटिनुपर्ने अवस्थामा रहेका इन्टर्न चिकित्सकहरूलाई प्रदान गरिने भत्तामा एकरूपता नहुनु र वैज्ञानिक ढंगले भत्ता वितरण नगरिनु उनीहरूमाथि सरासर अन्याय भएको ठहर गरेको छ। इन्टर्न चिकित्सकहरूको भत्ता एकरूपता कायम गर्ने विषयमा नेपाल सरकारले कार्यदल गठन गरी प्रतिवेदन समेत तयार गरिसकेको भए तापनि हालसम्म त्यसको औपचारिक निर्णय तथा कार्यान्वयन हुन नसक्नु दुःखद रहेको संघको भनाई छ। चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजाल र महासचिव डाक्टर विश्वराज दवाड़ीले संयुक्त रूपमा जारी विज्ञप्तिमा इन्टर्न चिकित्सकहरूद्वारा अगाडि सारिएका जायज मागहरू अविलम्ब सम्बोधन गर्न सरकारसँग जोरदार माग गरिएको छ। संघले चिकित्सकहरूको स्टाइपेण्डमा देशभरि नै एकरूपता कायम गर्नुपर्ने आवश्यकता औल्याएको छ। साथै यस विषयमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा ल्याउन समेत संघले सरकारसँग ध्यानाकर्षण गराएको छ। र आयुर्वेदिक उपचारप्रति सर्वसाधारणको विश्वास बढ़दै जाँदा दाङको तुल्सीपुर 18 बिजौरी स्थित प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा सेवा लिने बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। कुनै समय सुनसान देखिने चिकित्सालय अहिले दैनिक जस्तो बिरामीको चापले व्यस्त बनेको छ। चालू आर्थिक वर्षमा चिकित्सालय 1,62,542 जनाले विभिन्न आयुर्वेदिक स्वास्थ्य सेवा लिएको अस्पतालका निमित्त निर्देशक डाक्टर प्रवेश श्रीवास्तवले जानकारी दिनुभयो। उहाँले पछिल्लो समय विशेष गरी
पञ्चकर्म र स्वर्ण प्राशन सेवा अत्यन्त लोकप्रिय बन्दै गएको बताउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा मात्रै 5,000 भन्दा बढ़ी बाल बालिकाले स्वर्ण प्राशन सेवा लिएका छन्। रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वासका कारण अभिभावकको आकर्षण यो सेवातर्फ बढ़दै गएको उहाँको भनाई छ। डाक्टर श्रीवास्तवले भारतका आयुर्वेदिक अस्पतालमा उपलब्ध हुने अधिकांश आधुनिक आयुर्वेदिक उपचार तथा सेवा अहिले बिजोरी स्थित चिकित्सालयमै उपलब्ध रहेको उल्लेख गर्नुभयो। अस्पतालमा अहिले दाङ सहित छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने क्रम बढ़ेको उहाँले बताउनुभयो। बिरामीको चाप निरन्तर बढ़दै गए पनि भवनको अभाव, सीमित पूर्वाधार र पर्याप्त जनशक्ति नहुँदा सेवा विस्तार गर्न चुनौती भइरहेको उहाँले बताउनुभयो। आर्थिक वर्ष 2081-82 चिकित्सालय 50 शैयामा स्तरोन्नति भए पनि कर्मचारी दरबन्दी भने 2058 सालकै संरचना अनुसार रहेको उहाँको भनाइ छ। उहाँले बढ़दो सेवा मागले मध्यनजर गर्दै चिकित्सालयको भौतिक पूर्वाधार विस्तार, जनशक्ति थप तथा आवश्यक उपकरण व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने आवश्यकता औल्याउनुभयो। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, डिबिस रोड, खोराहीदाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
7: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
8: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
6: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
9: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-5860-98-78-1817 र 98-78-35-643।
9: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
9: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: कुपन रेफरलमा
1: वाइ नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाइ नेट अब सबै कनेक्टेड

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सब

0: पास गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: 1 get 1 free offer ma. 3 महीना को 125 Mbps internet जो 2700 में खरीद करता, सुई internet package नया जरान को लागी gift करने मौका, सफल referral ma आपने लागी 1 महीना free internet. Vianet अब सबै connected.
1: हैन हो साथी, आज निकै तनावमा छौ त. के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने. सुट नै छैन. के लगाएर जानी होला भनेर सोचिराछु नि.
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ, त हरेक साइजमा रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि. चिन्ता मान्ने कुरै छैन.
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले.
1: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ.
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा.
2: सम्पर्क मोबाइल नम्बर 9822964264.
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता. सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना. 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा. अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्. हाम्रा सेवाहरू: ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा. सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ. सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105.
5: खुशीको खबर.
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ. सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847.
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा.
8: उपचार हुने रोगहरू:
7: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
8: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
7: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
8: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
7: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
8: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा.
7: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ. मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ.
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चौक, दाङ. सम्पर्क फोन नम्बर 98686-61694.

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जाम चेक। यति बेला दिउँसोको 3 बजेको छ।

कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा, नेपालमा बितेको 13 वर्षमा जलवायु जन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति, गैर आर्थिक हानिको अभिलेख नहुँदा अन्तर्राष्ट्रिय कोषमा दावी कमजोर, पूँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेबोन अध्यक्ष भट्टको दावी, अस्ट्रेलियाले एआई नियमन गर्न कानून बनाउने, राष्ट्रिय हित प्रवर्धन गर्ने एआईलाई अपनाउन सकिने प्रधानमन्त्रीको अल्बानिजको भनाई, र 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रोको सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै नेपाल खबरमा अब पूरा खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ। यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन एमालेलाई आग्रह गर्नुभएको थियो। मुख्यमन्त्रीको आग्रहपछि एमाले नेताहरू आन्तरिक छलफलमा रहेकै बेला मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। सत्ता साझेदार दल कांग्रेस र एमाले बीच आर्थिक वर्ष 2083-84 बजेटको विषयमा विवाद भएको थियो। सत्तामा रहेको एमाले नै खर्च कटौतीको प्रस्ताव राखेपछि मुख्यमन्त्री शाहले फिर्ता लिन अनुरोध गरे पनि एमाले अस्वीकार गर्दै आएको थियो। सुदूरपश्चिमबाट एमाले र नेकपाको सत्ता सहकार्यको शुरूआत हुने सम्भावना बढ़ेको छ। यसैबीच कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। बिहान मन्त्री परिषद बैठक अघि मुख्यमन्त्री एमलाल कणेललाई भेटेर कांग्रेसबाट प्रतिनिधित्व गर्ने चारजना मन्त्रीहरू घनश्याम भण्डारी, राजीव विक्रम शाह, सुरेश अधिकारी र विजया बुढाले सामूहिक रूपमा राजीनामा बुझाउनु भएको हो। एमालेका कणेलको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट 4 र एमालेबाट 3 जना मन्त्री थिए। कांग्रेसका मन्त्रीहरूको राजीनामापछि कणेल नेतृत्वको सरकार संकटमा परेको छ। यसअघि सरकार बनाउने बेला कांग्रेस र एमाले बीच प्रदेशहरूमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो। नेपालमा बितेको 13 वर्षमा जलवायुजन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद पोर्टल अनुसार कृषि क्षेत्रमा वार्षिक झण्डै 2 अर्ब र भौतिक पूर्वाधारमा 2.5 अर्ब रूपियाँको नोक्सानी हुने गरेको छ। यस्तै पछिल्ला वर्षहरूमा हुने प्राकृतिक विपदमध्ये झण्डै 80% जलवायु परिवर्तनका कारण हुने गरेको वन मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकालले बताउनुभयो। उहाँका अनुसार विपद व्यवस्थापनका परम्परागत उपायहरू अपर्याप्त बनेका छन्। पर्वतीय भूगोल र वातावरणीय संवेदनशीलताका कारण नेपाल विश्वकै सबैभन्दा बढ़ी जलवायु जोखिममा रहेका देशहरूमा पर्छ। जलवायुविद डाक्टर धर्मराज उप्रेतीका अनुसार राज्यसँग अहिले गैर आर्थिक हानि नोक्सानीको आधिकारिक लेखाजोखा नभएकाले अन्तर्राष्ट्रिय हानि नोक्सानी कोषबाट लाभ लिन कठिनाई भइरहेको छ। विपद व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार विपद पोर्टलमा दर्ता अनुसार वार्षिक औसत 3.5 हजार भन्दा धेरै विपदका घटना हुने गरेका छन्, जसमा बाढ़ी, पहिरो र चट्याङबाटै वार्षिक 300 भन्दा धेरै नागरिकको ज्यान गइरहेको छ। मौसमविदहरूले आउँदो केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने पूर्वानुमान गरेका छन्। हिजो र अस्तिको तुलनामा आज वर्षा केही कम भए पनि भोलिदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले बताउनुभयो। उहाँका अनुसार अहिले देशभर मनसूनी वायुको प्रभाव कायम छ। मनसूनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने संकेत देखिएको हो। नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ। अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्र नभई घट्दा पनि लगानीकर्ताहरूले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागेको जानकारी गराउनु भएको छ। नेपालमा शेयर बजार सधैँ बढ़िरहनुपर्ने मान्यता रहेको भन्दै उहाँले कुनै पनि देशको पूँजी बजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने बताउनुभयो। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव दिने गरिएको उहाँको गुनासो छ। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताहरूले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि त्यही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ़ने अपेक्षा गर्ने लगानीकर्ताहरूले भने अहिलेकै झैं शेयर किनेर मूल्य बढ़ेपछि बिक्री गरी नाफा लिन सक्नेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-94-333-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। खोटाङमा आफ्नै दाजुभाइ बीच झगडा हुँदा एकजनाको ज्यान गएको छ। प्रहरीका अनुसार साकेला गाउँपालिका वडा नम्बर 4 मातिनका 48 वर्षीय इमान सिंह राई र उनका आफ्नै भाइ 35 वर्षीय ओइमान सिंह राई बीच झगडा भएको हो। अस्ति सोमबार राति 8 बजेतिर भएको झगडामा ओइमान सिंहको टाउको र पेटमा धारिलो हतियारले गम्भीर चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल दिगतेलमा हिजो ज्यान गएको नेपाल प्रहरीको विज्ञप्तिमा उल्लेख छ। घटनापछि प्रहरीले झगडामा संलग्न 48 वर्षीय इमान सिंह राई र स्थानीयवासी 30 वर्षीय टीका बहादुर राईलाई पक्राउ गरेको छ। घटनाका बेला तीनजनाले नै अत्यधिक जाँड रक्सी खाएको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगका लागि मार्गदर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न कानून बनाउने तयारीमा रहेको घोषणा गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा उहाँले एआईलाई राष्ट्रिय हित प्रवर्धन गर्ने गरी अपनाउन सकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। अस्ट्रेलियाले बालबालिकाहरूका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अरू देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै प्रधानमन्त्री अल्बानिजले एआईलाई नियमन गर्ने चुनौती भने अझै ठूलो भएको उल्लेख गर्नुभयो। अमेरिकी स्टार्टअप एन्थ्रोपिकले एआई मोडलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानून परिवर्तन गर्न अस्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बानिजको घोषणा आएको हो। यसैबीच संगीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबावको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन्। सरकारी तथ्याङ्क अनुसार यस वर्षको मार्चसम्ममा देशको आर्थिक वृद्धिमा डाटा सेन्टरमा भएको लगानीले सबैभन्दा ठूलो योगदान पुर्याएको छ। प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलियाको बेरोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखिएको भने बताउनु भएको छ। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज भएको एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि टस जितेर ब्याटिङ गरेको जापानले 20 ओभरमा सबै विकेट गुमाएर 86 रन बनाएको थियो। अब नेपालले सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्नेछ। यस्तै अर्को सेमी फाइनलमा इण्डोनेसिया र थाइल्याण्ड बीच खेल हुनेछ। यी चारवटै टोली एसिया कपमा छनौट भएका छन्। र फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति 1:15 बजे पुराना प्रतिद्वन्दी इंल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। अमेरिकाको एटलान्टा रंगशालामा हुने यो खेललाई विश्वकपकै सबैभन्दा चर्चित प्रतिद्वन्दिता मानिएको छ। यी दुई टोलीबीच मैदानभित्रको इतिहास र मैदान बाहिरको राष्ट्रिय तनाव दुवै गाँसिएको छ। सन् 1982 भएको फल्कल्याण्ड्स युद्धले दुई देशबीच गहिरो घाउ छेडेको थियो, जुन आजसम्म पनि नबिर्सिएको सार्वभौमिकता विवाद हो। यस्तै सन् 1986 विश्वकपको क्वार्टर फाइनलमा अर्जेन्टिनाका म्याराडोनाले हातले गरेको गोल र इंल्याण्डका बेकहमको रातो कार्ड जस्ता घटनाले प्रतिस्पर्धालाई झनै भावनात्मक बनाएका छन्। आजको खेलका लागि सुरक्षा व्यवस्था विशेष कड़ा पारिएको छ। यो केवल फुटबल मात्र नभई दुई देशको इतिहास र राष्ट्रिय अस्मिताको लड़ाई पनि मानिएको छ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग खेल्नेछ। फाइनल खेल आइतबार मध्यराती 1:15 बजे हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्रीहरू बर्खास्त, कर्णालीमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा। नेपालमा बितेको 13 वर्षमा जलवायुजन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति। गैर आर्थिक हानिको अभिलेख नौदा अन्तर्राष्ट्रिय कोषमा दावी कमजोर। पूँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेवन अध्यक्ष भट्टको दावी। अस्ट्रेलियाले एआई नियमन गर्न कानून बनाउने, राष्ट्रिय हित प्रवर्धन गर्ने गरी एआईलाई अपनाउन सकिने प्रधानमन्त्री अल्बानिजको भनाई। र 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट, विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइरोइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
7: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
7: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
8: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने,
7: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
8: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
5: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98478 28 913 र 98095 12 871।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
11: हाम्रा विशेषताहरू
12: उत्कृष्ट शैक्षिक वातावरण,
11: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
12: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच,
11: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
13: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
14: सम्पर्क फोन 081536086
12: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ आँखामा रोग,
14: अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती, दम, निमोनिया, खोकी, छेरो,
15: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
16: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
15: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
16: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
15: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
16: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
15: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
16: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
2: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु चाहिँ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाल,
6: सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।
8: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविस रोड, खोराही दाङ।
11: फोन 562-5221,
8: सम्पर्क मोबाइल
10: 98-578-32-819 र 98-578-32-223।
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
14: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
15: फोन नम्बर 082-5634-479,
14: मोबाइल नम्बर 98-494-67-487।
16: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराई दाङमा।
17: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
17: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
16: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
17: सम्पर्क मोबाइल नम्बर 98-578-44-722, 98-578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
18: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण सँगै प्रतिष्ठानका निवर्तमान निमित्त कार्यालय प्रमुख निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाइली सहित विभिन्न विभागका चिकित्सक नर्स कर्मचारीले प्राध्यापक मिश्रलाई भव्य सामूहिक स्वागत गर्नुभएको थियो। स्वागत कार्यक्रममा प्रतिष्ठानका कर्मचारी तथा स्वास्थ्य कर्मीहरूले प्राध्यापक डाक्टर मिश्रको नेतृत्व अनुभव र दूरदृष्टिले चिकित्सा शिक्षा स्वास्थ्य सेवा प्रवाह तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। उपकुलपति मिश्रले प्रतिष्ठानको समग्र विकास गुणस्तरीय चिकित्सा शिक्षा प्रभावकारी स्वास्थ्य सेवा तथा अनुभव लाई प्राथमिकतामा राखी सबै पक्षसम्म सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रति योजना 25 लाख रूपियाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज बसेको प्रदेश निर्देशक समितिको बैठकले प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम दस्तावेज तथा नवप्रवर्तन साझेदारी परियोजना सञ्चालन कार्यविधि 2082 बमोजिम उक्त निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष 2082-83 अन्तर्गत 47 प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमको वार्षिक प्रगतिको समीक्षा गर्दै आगामी वर्षमाका लागि पूर्ण प्रस्ताव पेश गरेका स्थानीय तहका परियोजना मध्ये मूल्याङ्कनका आधारमा उत्कृष्ट 8 परियोजना स्वीकृत गरेको छ। स्वीकृत आयोजनामा रोल्पाको सुनसारी गाउँपालिकाको जुनेलीमा किसान व्यावसायिक कृषि परियोजना, गुल्मीको सत्यावती गाउँपालिकाको सूचना प्रविधि तथा उद्यमी विद्यालय विकास कार्यक्रम, गुल्मीकै मुसिकोट नगरपालिकाको प्रत्येक वडाको पहिचान एउटा उद्योग, पाल्पाको रम्बा गाउँपालिकाको सूचना प्रविधि मैत्री शिक्षा, रोल्पाको थबाङ गाउँपालिकाको पर्यटन प्रवर्धन कार्यक्रम, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको स्मार्ट शिक्षा परियोजना, नवलपरासी सुस्ता गाउँपालिकाको प्रविधि मैत्री डिजिटल शिक्षा तथा बर्दियाको गेरुवा गाउँपालिकाको डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा रहेका छन्। प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 नवप्रवर्तन साझेदारी परियोजनाका लागि 2 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। सोही बजेटबाट स्वीकृत 8 स्थानीय तहलाई परियोजना 25 लाख रूपियाँका दरले अनुदान उपलब्ध गराइने निर्णय गरिएको छ। कार्यविधि अनुसार स्थानीय तहले बेहोर्नुपर्ने न्यूनतम लागत सहभागिता भने यथावत रहनेछ। बैठकले प्रदेश छनौट तथा सिफारिश समितिले पेश गरेको ढाँचा अनुसार कार्यान्वयन योग्य क्रियाकलाप समावेश गरी सम्बन्धित स्थानीय तहसँग सम्झौता गर्न प्रदेश कार्यक्रम सहयोग इकाईलाई निर्देशन दिएको छ। नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले राजीनामा दिनुभएको छ भने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी एमालेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गर्नुभएको छ। कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री राज विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजय बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा त्यागपत्र दिनुभएको नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलका नेता जीवन बहादुर साईले जानकारी दिनुभयो। 2-2 वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारूढ़ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार उहाँहरूले आज संयुक्त राजीनामा दिनुभएको हो। उता सत्ता साझेदार दल भएर पनि एमाले आगामी आर्थिक वर्षको बजेट पारित गर्न साथ नदिएपछि मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मुख्यमन्त्रीलाई बर्खास्त गर्नुभएको उहाँका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमले जानकारी दिनुभयो। मुख्यमन्त्री शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास मन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको हो। प्रदेश सरकारको आगामी बजेट पारित गर्न असहयोग गरेको एमाले प्रदेश सभा सचिवालयमा 3 मन्त्रालयको खर्च कटौतीको प्रस्ताव समेत दर्ता गरेको छ।
र प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका लागि द्रुत गतिमा काम भइरहेकाले होटेल व्यवसायले चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटेल संघ नेपाल हानका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा दिएकोले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न साना तथा मझौला होटेललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी ढाँचामा गर्न सकिने सहकार्यबारे छलफल अध्ययन गर्न आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी हुनुभएको उक्त छलफल कार्यक्रममा हानका पदाधिकारीले मुलुकको होटेल उद्योग वार्षिक 40 लाख पर्यटनलाई सेवा दिन सक्षम रहेको जानकारी दिनुभयो। हाल वार्षिक 12 लाख मात्र पर्यटन भित्र रहेका जानकारी दिँदै व्यवसायले पर्यटन आगमन बढ़ेसँगै आन्तरिक रोजगारीमा वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताउनुभयो। मुलुकलाई विवाह गन्तव्यका लागि घरगहना ल्याउने प्रक्रिया सहज बनाउन र आरोग्य पर्यटनको प्रवर्धनका लागि फोटो भिडियोमा मात्र सीमित नभई फुल स्टोरी टेलिङ सहितको प्याकेज र विज्ञहरूको व्यवस्था गर्न उहाँहरूले सरकारसँग आग्रह गर्नुभएको थियो। हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन साक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्य समिति सदस्यद्वय जयदीप श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी हुनुहुन्थ्यो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: होइन भाइला लखर लखर कहाँ हिँडिस
2: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
2: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498 87741
4: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
4: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
4: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 1500 गेट दाङ
5: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
6: स्वर्गद्वारी ड्रिंकिंग वाटर
5: हाम्रा सेवाहरू
6: 1 लिटर र 20 लिटर जारको व्यवस्था
5: अर्डर अनुसार खाली बोतलको उत्पादन
6: 20 लिटर जारमा होम डेलिभरी सेवा
5: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
6: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
7: सम्पर्क फोन 082-5900079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
9: नेपाली जुत्ता घर
2: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
2: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाम
2: सम्पर्क मोबाइल नम्बर 98577175046

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858311684 र 9858303270।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। We'll be right back.

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
0: हाम्रा विशेषताहरू
1: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
0: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
1: शान्त तथा पारिवारिक वातावरण भएको
0: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
1: तिहार सुसारको राम्रो व्यवस्था भएको
0: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
1: घरको जस्तै माया पाउने
2: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
3: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
2: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
0: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73
6: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
7: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98-471-93-944 98-471-93-944
8: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478727976
8: र 98578369।

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड।
1: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478829913 र 98095128071
5: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 98577175046।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय, 13 ब्याचमा र ब्याचलर

0: उत्कृष्ट शैक्षिक वातावरण
1: अनुभवी एवं दक्ष शिक्षकहरू द्वारा पठन पाठन गराइने
0: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081536086
0: र मोबाइल नम्बर 98480096600 98580036086 र 98481723।

0: नशा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिविल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिविल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्र में विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिशियन, हार्ट जोड्ने, नसा, प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिक्षमा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
21: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
22: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
23: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
22: यौन उत्तेजना नहुने,
23: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, ढोकिने, पागलपन र एकोरोपन,
22: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
23: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
9: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
24: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-128-89-028।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
25: हाम्रा विशेषताहरू:
26: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
25: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
26: शान्त तथा पारिवारिक वातावरण भएको,
25: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
26: तिहार सुसारको राम्रो व्यवस्था भएको,
25: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
26: घरको जस्तै माया पाउने,
24: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
27: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
24: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
28: खुसीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
30: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ईएम भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू:
30: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्यूरो सर्जरी,
30: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
9: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन।
6: मस्तिष्क, मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
30: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
10: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
30: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
30: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
30: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
10: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
30: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
30: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-498-87-741।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रद्वारा पदभार ग्रहण। सेवाग्राही र विद्यार्थीलाई प्राथमिकतामा राखी प्रतिष्ठानको सुधार तथा विकासमा लाग्ने नवनियुक्त उपकुलपतिको प्रतिबद्धता।
1: भूमि प्रशासन कार्यालय दाङको श्रेष्ठ अध्यावधि गर्ने कार्य 2 दिन बन्द हुने। प्राविधिक समस्या समाधान गरी साउन 1 गतेदेखि सेवा निरन्तर हुने।
0: आयुर्वेदिक उपचार प्रति सर्वसाधारणको विश्वास बढ्दै बिरामीको चाप बढे पनि भौतिक तथा जनशक्तिको भने अभाव।
1: र एभोकाडोको व्यावसायिक खेतीबाट आमदानी गर्दै घोराई 11 का ठाकुर रोका।
0: अब खबर विस्तारमा।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणसँगै प्रतिष्ठानका निवर्तमान निमित्त कार्यालय प्रमुख निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाइली सहित विभिन्न विभागका चिकित्सक नर्स कर्मचारीले प्राध्यापक डाक्टर मिश्रलाई भव्य सामूहिक स्वागत गर्नुभएको छ। नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले सेवाग्राही र विद्यार्थीलाई प्राथमिकतामा राखी प्रतिष्ठानको सुधार तथा विकासमा लाग्ने बताउनु भएको छ। उहाँले सहज सरल र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताउनु भएको हो। प्रतिष्ठानले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उपकुलपति मिश्रले तत्काल ठूलो योजना घोषणा गर्ने भन्दा नागरिकले प्रतिष्ठानबाट सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माणमा जोड़ दिने बताउनु भएको छ। उहाँले अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीले अनावश्यक झन्झट ढिला सुस्ती वा अस्वस्थता भोग्न नपर्ने गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताउनुभयो। प्रतिष्ठानप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने, सेवा प्रणालीलाई व्यवस्थित बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
2: लिडरसिप इज नट अबाउट एडमिनिस्ट्रेशन। मैले व्यक्तिगत जीवनमा मैले भोगेका मैले बुझेका कुराले के बुझ्दछु भनेपछि लिडरसिप अबाउट टिम वर्क। यो संस्था कुनै एकजनाको मेहनतले मात्र नबन्ने हो। यो संस्था बनाउनको लागि हामी सबैले हातमालो गर्नुपर्छ। तपाईँका हिजोका यहाँका राम्रा कुराहरूलाई तपाईँहरूले यहाँबाट राम्रा जुन सिस्टम डेभलप गर्नुभएछ त्यसलाई मेरो नेतृत्वमा हुने एक्जिक्युटिभ कमिटीबाट त्यसको निरन्तरता हुने प्रतिबद्धता गर्दछु। यस संस्थाले गरेको उपलब्धिहरूको सराहना गर्दै आगामी दिनमा यस संस्थाका इमिडिएट गर्नुपर्ने कामहरू जस्तै सम्मान्यज्यूबाट निर्देशनै भएको छ कि हामी तत्काल ठूलो कामहरू गर्न सक्दैनौ तर साना कामहरू जुन हामी गर्दै आएका छौं त्यसलाई अझ बढी सुदृढ तरिकाले सजिलो खास गरी सेवाग्राहीहरूलाई अस्पताल सेवामा तत्काल उहाँहरूलाई चाहिने तत्कालै महसुस हुने गरी चाहिने हामीले सेवा प्रवाहमा सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर कसरी यसलाई सुधार गर्न सकिन्छ राम्रा कुराहरूलाई अझ राम्रो कसरी गर्न सकिन्छ त्यसमा केन्द्रित हुने भनेर निर्देशन पाएर आएको छु र म यही कुरा सम्पूर्ण यहाँ प्रतिष्ठानका सम्पूर्ण कर्मचारी पदाधिकारीहरूलाई फ्याकल्टीहरूलाई यही आग्रह गर्न चाहन्छु।
1: प्रतिष्ठान स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र नभई अध्ययन अध्यापन र अनुसन्धान गर्ने शैक्षिक संस्था पनि भएकाले शिक्षणसँगै अध्ययन र अनुसन्धानलाई समेत प्राथमिकतामा राखेर अघि बढ़ने उहाँले बताउनुभयो। उहाँले चिकित्सक स्वास्थ्यकर्मी कर्मचारी तथा सरकारवाला बीच समन्वय र सहकार्यलाई सुदृढ़ बनाउँदै प्रतिष्ठानको समग्र विकासमा अघि बढ़ने उल्लेख गर्दै सबै पक्षको साथ र सहयोगबाट प्रतिष्ठानलाई नागरिक मैत्री तथा सेवामुखी संस्थाका रूपमा स्थापित गर्न सकिने बताउनु भएको थियो। कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अस्पताल प्रमुख तथा सह निर्देशक प्राध्यापक डाक्टर सुरेश रसाइली, पूर्व डीन प्राध्यापक डाक्टर रमेश कडेलले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्तिको अवस्था तथा सुधारका लागि नेतृत्वले सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको थियो। नवनियुक्त उपकुलपति अस्पतालका मेट्रन चन्दा गर्बुजाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका अधिकृत शालिकराम कालाठोकीले गर्नुभएको थियो।
0: भूमि प्रशासन कार्यालय दाङको श्रेष्ठता अध्यावधि गर्ने कार्य दुई दिन बन्द हुने भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागद्वारा संचालित पब्लिक एक्सिस मोडेल भू सेवा केन्द्र प्रणालीमा लामो समयदेखि प्राविधिक समस्या आएका कारण साउन एक गतेदेखि मात्र श्रेष्ठता कायम हुने भएको छ। कार्यालयका अनुसार असार 31 र 32 गते श्रेष्ठता अध्यावधि गर्ने कार्य पूर्ण रूपमा स्थगित रहनेछ। कार्यालय प्रमुख नरेश कुमार खड्काद्वारा आज जारी सूचना अनुसार भू सेवा केन्द्र प्रणालीमा निरन्तर आइरहेको प्राविधिक गडबड़ीका कारण असार मसान्तमा अन्तिम दुई दिन काम गर्न नसकिने अवस्था सिर्जना भएको हो। कार्यालयको निर्णय अनुसार आगामी साउन 1 गतेबाट मात्र नियमित रूपमा श्रेष्ठता कायम गर्ने कार्य शुरू गरिनेछ। पछिल्लो समय प्रणालीमा देखिएको समस्याले सेवा प्रवाह प्रभावित भएको र आर्थिक वर्षको अन्त्यमा काम रोकिँदा सेवाग्राहीमा पर्न जाने असुविधा प्रति कार्यालयले क्षमा समेत मागेको छ।
1: आयुर्वेद उपचार प्रति सर्वसाधारणको विश्वास बढ़दै जाँदा दाङको तुलसीपुर 18 बिजोरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा सेवा लिने बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। कुनै समय सुनसान देखिने चिकित्सालय अहिले दैनिक जसो बिरामीको चापले व्यस्त बन्न थालेको छ। चालू आर्थिक वर्षमा चिकित्सालयबाट 1,62,542 जनाले विभिन्न आयुर्वेद स्वास्थ्य सेवा लिएको अस्पतालका निमित्त निर्देशक डाक्टर प्रवेश श्रीवास्तवले जानकारी दिनुभयो। उहाँले पछिल्लो समय विशेष गरी पञ्चकर्म र स्वर्ण प्राशन सेवा अत्यन्त लोकप्रिय बन्दै गएको बताउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा मात्रै 5,000 भन्दा बढ़ी बाल बालिकाले स्वर्ण प्राशन सेवा लिएका छन्। रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वासका कारण अभिभावकको आकर्षण यो सेवातर्फ बढ़दै गएको उहाँको भनाइ छ। डाक्टर श्रीवास्तवले भारतका आयुर्वेद अस्पतालमा उपलब्ध हुने अधिकांश आधुनिक आयुर्वेदिक उपचार तथा सेवा अहिले बिजौरी स्थित चिकित्सालयमै उपलब्ध रहेको उल्लेख गर्नुभयो। अस्पतालमा अहिले दाङसहित छिमेकी जिल्लाबाट आउने उपचारका लागि बिरामी आउने क्रम बढ़ेको उहाँले बताउनुभयो। बिरामीको चाप निरन्तर बढ़दै गए पनि भवनको अभाव, सीमित पूर्वाधार र पर्याप्त जनशक्ति नहुँदा सेवा विस्तार गर्न चुनौती भइरहेको उहाँले बताउनुभयो। आर्थिक वर्ष 2081-82 चिकित्सालय 50 रैयामा स्तर उन्नति भए पनि कर्मचारी दरबन्दी भने 2058 सालकै संरचना अनुसार रहेको उहाँको भनाइ छ। उहाँले बढ़दो सेवा मागलाई मध्यनजर गर्दै चिकित्सालयको भौतिक पूर्वाधार विस्तार, जनशक्ति थप तथा आवश्यक उपकरण व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याउनुभयो।
0: गहते खोला बागमारे सड़क खण्डको पातेटाकुरा खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ। दाङ तुल्सीपुर शान्तिनगर गाउँपालिका वडा नम्बर 3 पर्ने पातेटाकुरामा निर्माण भएको उक्त पुल हिजोदेखि सञ्चालनमा आएको हो। लुम्बिनी प्रदेश सरकारको लगानीमा सड़क पूर्वाधार विकास कार्यालय दाङ मार्फत पुल निर्माण भएको हो। पुलले तुलसीपुर उपमहानगरपालिका 1 र शान्तिनगर गाउँपालिका 3 जोड्ने गरेको छ। पुल निर्माण नहुँदा आवत जावतमा निकै कठिनाई हुने गरेको थियो। पुल बनेपछि उक्त समस्या हटेको स्थानीयले बताएका छन्। निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायलाई सम्मान गरिएको छ। 2081 असार 16 गते मोरङको प्रेमा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालीले कामको पुल निर्माणको जिम्मा पाएको थियो। निर्माण व्यवसायीले यही असारमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो। सम्झौता अनुरूप निर्माण सम्पन्न गरेकाले निर्माण व्यवसायलाई सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 1 अध्यक्षले जानकारी दिनुभएको छ। कुल 20 मिटर लम्बाई र 10 मिटर चौड़ाई रहेको उक्त पुलको ठेक्का अभिवृद्धि कर सहित 4,10,44,000 रहेको शान्तिनगर गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष मीन बहादुर केसीले जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी बंगलाचुली गाउँपालिकाको पार्टी कार्यालय आज बंगलाचुली गाउँपालिका चार कमिरी चौरमा हिन्दू धर्म अनुसार विधिवत पूजा आराधना सहित उद्घाटन गरिएको छ। बंगलाचुली गाउँपालिका सभापति विक्रम डाँगीको सभापतित्व तथा पार्टीका केन्द्रीय सदस्य शर्मिला खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्मिला खनालले राष्ट्रिय स्वतन्त्र पार्टी जनअपेक्षा अनुसार स्वच्छ राजनीतिक सुशासन र उत्तरदायी नेतृत्वको पक्षमा निरन्तर अघि बढ़िरहेको बताउनुभयो। गाउँ गाउँसम्म संगठन विस्तार गर्दै नागरिकका समस्या समाधानमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्दै उहाँले दाङमै पहिलो कार्यालय उद्घाटन भएको भन्दै पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका सभापति विक्रम डाँगीले बंगलाचोलीमा रासोपाको संगठनलाई अझ सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा क्षेत्रीय सभापति रविन्द्र केसी, जिल्ला सभापति किरण खनाल तथा प्रदेश सदस्य विष्णु प्रसाद गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। उक्त अवसरमा विभिन्न व्यक्तिहरूलाई पार्टी प्रवेश गराएको थियो भने कार्यालय स्थापना तथा उद्घाटनमा सहयोग पुर्याउने व्यक्तिलाई सम्मान पत्र प्रदान गरिएको थियो। पालिका उपसभापति नव छेत्रीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन गाउँपालिका सचिव हेमन्त खनालले गर्नुभएको थियो।
0: लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज बसेको लुम्बिनी प्रदेश निर्देशक समितिको बैठकले आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रति योजना 25 लाख रूपियाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष 2082-83 अन्तर्गत रोल्पाको सुनसाहारी गाउँपालिकाको जुनेलीमा किसान व्यावसायिक कृषि परियोजना, गुल्मीको सत्यवती गाउँपालिकाको सूचना प्रविधि तथा उद्यमशील विद्यालय विकास कार्यक्रम, गुल्मीकै मुसिकोट नगरपालिकाको प्रत्येक वडाको पहिचान एउटा उद्योग, पाल्पाको रम्बा गाउँपालिकाको सूचना प्रविधि मैत्री शिक्षा, रोल्पाको थबाङ गाउँपालिकाको पर्यटन प्रवर्धन कार्यक्रम, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको स्मार्ट शिक्षा परियोजना, नवलपरासी सुस्ता गाउँपालिकाको प्रविधि मैत्री डिजिटल शिक्षा र बर्दियाको गेरुवा गाउँपालिकाको डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा रहेका छन्। प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 नवप्रवर्धन साझेदारी परियोजनाका लागि 2 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। सोही बजेटबाट स्वीकृत 8 वटै स्थानीय तहलाई प्रति योजना 25 लाख रूपियाँका दरले अनुदान उपलब्ध गराइने बैठकले निर्णय गरेको छ।
1: मध्यपश्चिम खबरमा अब कुराकानीको पालो। पछिल्लो समय दाङ जिल्लामा बहुगुणी फलका रूपमा लिइएको एभोकाडोको व्यावसायिक खेती हुन थालेको छ। स्वास्थ्यका दृष्टिले फाइदाजनक र व्यावसायिक हिसाबले पनि राम्रो आमदानी गर्न सकिने भएपछि दाङमा यसको व्यावसायिक खेती गर्न थालिएको छ। 20 वर्ष अघि जिल्लामा पहिलो पटक एभोकाडोको खेती शुरू गर्नुभएका घोराई 11 का किसान ठाकुर रोकाले हाल 1 बिघामा यसको खेती गर्नुभएको छ। रोकाले अहिले यसको फल तथा बिरुवा बिक्री गरेर आमदानी गरिरहनु भएको छ। यसै विषयमा रहेर आज हामीले एभोकाडो कस्तो फल हो, यसको व्यावसायिक खेती गरेर कसरी आमदानी गर्न सकिन्छ भनेर कुराकानी गरेका छौं।
3: यो एउटा पौष्टिक फल हो। यो यसमा शरीरलाई चाहिने 20 वटा भिटामिनहरू यो एउटा फलमा पाइन्छ भनेर विश्वको एउटा यो महँगो फल हो र विश्वको एउटा यो जति पौष्टिक फल आजसम्म भेटिएको छैन भनिन्छ।
0: अब तपाईँले यो कहिलेदेखि शुरू गर्नुभयो, कति क्षेत्र
3: यो शुरूआत गरेको 20-22 वर्ष भइसक्यो। मैले चाहिँ उत्पादन लिन थालेको 7 कट्ठा जतिले उत्पादन दिइरहेछ, म बेचिरहेछु। आज पनि म एभोकाडो बेच्न आछु, एकजनाले माग गर्नु भएको थियो र अहिले तत्कालैले मैले चाहिँ 1 बिघा जतिमा विस्तार गरे र म जीवनमा 1000 बुटाको फलहरू सेल गर्ने लगाउने त्यो प्लानमा छु।
0: अनि यो यसको मार्केट कस्तो छ, तपाईँले चाहिँ कहिलेदेखि शुरू गर्नुभयो, यो तपाईँलाई यो खेती गर्ने चाहिँ सोच चाहिँ कहाँबाट आयो?
3: यो सोच मेरो ससुराली काठमाडौँमा र म डिग्री सिद्ध्याएपछि अब बेरोजगार जस्तो भयो तर दाङमा जग्गाहरू बाँझो रहने, अधेराहरूले पनि नलाउने अवस्था आइसकेपछि आफ्नो खेतबारीमा एभोकाडो लगाउनुहोस् भान्जा भनेर मेरो चाहिँ त्यो किसिमको सल्लाह दिएपछि म एभोकाडो खेतीतिर आकर्षित भयौँ र यसको मार्केट भन्ने हो भने नेपालमा त विदेशबाटै आएको एभोकाडोहरू बेचिन्छ, दुई महिना मात्रै नेपालको एभोकाडोले हाम्रो नेपाली बजार धानेको हुनाले यसको मार्केटको प्रब्लम छैन।
4: अब यो कहिले लगाउने, लगाइसके पछाडि कति समयसम्म चाहिँ यसलाई हुर्काउन समय लाग्छ, यसले उत्पादन कहिलेबाट दिन्छ?
3: यो लगाउने समय हाम्रो यो दाङतिर भनौँ अलि सुक्खा जमिन भावनाले यही साउन भदौ असारतिर लगाउँदा उत्तम हुन्छ भने पूर्वतिर जहाँ पानीको सुविधा हुन्छ त्यहाँ चाहिँ चैत वैशाखमा पनि लगाउन सकिन्छ। त्यसैले यो बाह्रै महिना यसलाई चाहिँ यसका बिरुवा लगाउन सकिने त्यस्तो किसिमको जात हो। यसलाई चाहिँ सिजन अफ सिजन भन्ने होइन र यतातिर सुक्खा भूमि भएको हुनाले असार साउनतिरै लगाउँदा उत्तम हुन्छ।
4: तपाईँले यो बिरुवा पनि बेच्नुहुन्छ कि फल मात्रै बेच्नुहुन्छ कि तपाईँको चाहिँ अबको दीर्घकालीन सोच के हो? तपाईँले मात्रै गर्ने कि यसलाई चाहिँ अन्य किसानहरूलाई पनि यसमा आकर्षित गर्ने कि के छ सोच?
3: होइन, मेरो त अब पेटको लागि त होइन, मैले यो समाजलाई के दिउँ भनेर नै म यो एभोकाडोतिर लागेको। आज हामी दाङमा प्रशस्त जग्गा जमिनहरू छ, हामी व्यक्तिका पनि छन्, संघ संस्थाहरूका स्कूलहरूका पनि छन्। मेरो उद्देश्य त के अरे पैसा कमाउनु भयो त म डिग्री गरेका थिएँ ऊ जमानामा फर्स्ट डिभिजनमा, अब के अरे म लेक्चर हुन सक्थे, जागिर खान सक्थे, विदेश जान सक्थे, तर मेरो उद्देश्य ग्रेनरी होस्, वातावरण पनि राम्रो बन्ने र इन्कम पनि हुने, पैसा बेचेपछि यो महँगो फल हो र स्वस्थ पनि रहने, एउटा कुपोषणको पनि अन्त्य हुने, यो धेरै यसको चाहिँ महत्व भावनाले म यो खेतीतिर लागेको। म मात्रै कमाऊ, मै खाऊ, मै लाऊ भन्ने भए त विभिन्न पेसाहरू गर्न सकिन्थ्यो। म बेर्नाहरू पनि बेच्छु सुपथ मूल्यमा, एभोकाडो फल पनि बेच्छु, सुझाव सल्लाहहरू पनि दिन्छु र म नेपाल सरकारले कहिलेकाहीँ काठमाडौँमा बोलाउँछ, त्यहाँ पनि आफ्ना अनुभवहरू बताउन म जान्छु। कृषि मन्त्रालयको टिम पनि मेरो उसमा फुलबारीमा भिजिट गर्न आउनुहुन्छ, मलाई खुसी लाग्छ। म चाहिँ दंगालीहरूको प्रत्येक भान्सामा एभोकाडो होस् म त्यो चाहन्छु।
4: यो बिरुवाको पनि कुरा गर्नुभयो, अहिले चाहिँ सुपथ मूल्यमा पनि भन्नुभयो, एउटा बिरुवालाई चाहिँ कति पैसा पर्छ, त्यो लगाएको कति समय पछाडि त्यसले उत्पादन दिन्छ?
3: उत्पादन यसको पैसा भन्ने हो भने म 200-250 पनि दिन्छु बिरुवाहरू, र कसै कसैले अब म उत्पादन गर्न सक्ने पैसा छैन भने म सित्तैमा पनि दिन्छु। त्यसैले यो बिरुवाहरू त्यसरी हुन्छ भने यो लगाएको 3-5 वर्षमा फल्छ, तर दाङमा चाहिँ 2 वर्षमै फल्यो। दाङको एउटा भूमि अति उत्तम रहेछ एभोकाडोको निम्ति जस्तो लाग्यो, र यो चाहिँ 3-5 वर्ष फल्यो, तर 2 वर्षदेखि पनि दाङमा फल्न सुरु गर्छ, बिजु बिर्ना पनि। तर अब यो चाहिँ कलमेहरूको त्यसको मैले प्रयास गरेका छैन।
4: अब यो महँगो फल भनेर भनिन्छ, हामीले सामान्यतया अन्य फलफुल हेर्यो भने 100-150 किलोमा चाहिँ अन्य फलफुलहरू पाइरहेको छ। ड्रागन फ्रुट केही समय दाङमा चाहिँ खुबै चल्यो, 800-1000 रुपियाँसम्म पनि प्रति किलो बेच्नुभयो। अहिले चाहिँ तपाईँले चाहिँ यो एभोकाडो गर्दै गर्दाखेरि 400 रुपियाँ प्रति किलो, यसको लागत नै त्यति पर्छ अथवा चाहिँ यसलाई अलिकति धेरै उत्पादन गरेर कममा पनि बेच्न सकिन्छ, सबैको भान्सामा पुग्नका लागि चाहिँ यो के गर्नु पर्छ?
3: यस्तै कुराहरू आउँछन्। मैले के भन्छु भने यो त विदेशबाट ल्याएको त 800-1000 बिक्री हुन्छ, यति दिल्लीमा पनि आइसी 1000-1200 सेल भइरहन्छ बाह्रै मास, 400 यो सस्तो हो। तर हामीले के भन्छ 400 त 1 केजी मासु आउँछ ब्रोइलरको, के एभोकाडो खाने भन्ने छ। तर एभोकाडोको फाइदाहरू क्यान्सरै सन्चो हुन्छ, यसले के अरे पुरुषहरूमा आउने प्रोस्टेट क्यान्सर हुनबाट रोक्छ, यो स्मरण शक्ति बढाउने, आयु बढाउने, यो धेरै उत्तम फल भावनाले यो 400 रुपियाँ किनेर जसले खाने बानी परेको छ उसलाई चाहिँ ठूलो कुरा होइन। तर हामी अब मागेर खाने दङ्गालीको त तेरो घरमा एभोकाडो फल्यारी छ सित्तैमा देल भनेर जानुहुन्छ, मैले दिन्छु होइन खानुहुन्छ। तर मेरो उद्देश्य भनेको सबै दङ्गालीको घरमा एभोकाडो होस्, सबैको भान्सामा एभोकाडो होस् र सबै हरियाली होस् दाङ चाहिँ एभरग्रिन बनाउनको निम्ति म यो तिर लागेको हुँ।
1: अब बाँकी समाचार। नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका छन् भने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी एमालेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गर्नुभएको छ। आगामी वर्षका लागि ल्याइएको बजेटमा असन्तुष्टि बढ़ेपछि कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री राजविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजय बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा मन्त्री पदबाट सामूहिक रूपमा राजीनामा दिनुभएको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवन बहादुर शाहीले जानकारी दिनुभयो। दुई वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारूढ़ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सहमति अनुसार उहाँहरूले आज संयुक्त राजीनामा दिनुभएको हो। उता सत्ता साझेदार दल भएर पनि एमाले आगामी आर्थिक वर्षको बजेट पारित गर्न साथ नदिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको उहाँका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमले जानकारी दिनुभएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। सान फ्रान्सिस्को पूर्व जेल र पर्यटन स्थल अलकाटा नजिकै 19 जना सवार डुंगा डुब्दा 1 जनाको मृत्यु हुनुका साथै 2 जना बेपत्ता भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। बेपत्ता व्यक्तिको खोजी गर्न अमेरिकी तटरक्षकको साथमा स्थानीय अग्नि नियन्त्रक तथा प्रहरी टोलीद्वारा संचालित हेलिकप्टर विमान र उद्धार डुंगा तैनात गरिएको छ। सान फ्रान्सिस्कोमा मेयरली इन्स्टाग्राम पोस्ट गरेको भिडियोमा अल्काट्राज टापुबाट 600 गज टाढा डुंगामा आगो लागेको देखिएको छ भने उद्धारकर्ताले प्रतिक्रियात्मक कार्यहरू भइरहेको जनाएका छन्।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेपालले सन् 2028 को T20 विश्वकपमा सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले T20 विश्वकप र एक दिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको हो। आईसीसी अनुसार सन् 2026 को T20 विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायरमा खेल्न पाउनेछन्। स्कटल्याण्डले भने 2026 को प्रदर्शनका आधारमा सिधै युरोप क्षेत्रीय छनौटको फाइनलमा स्थान बनाउनेछ।
0: मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 5.1 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षिक आर्द्रता 90% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रद्वारा पदभार ग्रहण। सेवाग्राही र विद्यार्थीलाई प्राथमिकतामा राखी प्रतिष्ठानको सुधार तथा विकासमा लाग्ने नवनियुक्त उपकुलपतिको प्रतिबद्धता।
1: भूमि प्रशासन कार्यालय दाङको श्रेष्ठ अध्यावधिक गर्ने कार्य 2 दिन बन्द हुने। प्राविधिक समस्या समाधान गरी साउन 1 गतेदेखि सेवा निरन्तर हुने।
0: आयुर्वेदिक उपचार प्रति सर्वसाधारणको विश्वास बढ्दै बिरामीको चाप भने बढे पनि भौतिक तथा जनशक्तिको भने अभाव।
1: र एभोकाडोको व्यावसायिक खेतीबाट आमदानी गर्दै खुराई 11 का ठाकुर रोका।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाँगी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षेत्री
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ?
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि
3: इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जाले इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जाले इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: Hello, from America, Waka Waka, Washington DC, just double bus. Hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
1: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
1: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902022।
3: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
8: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।
10: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
10: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपी चोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: राप्ती इन्जिनियरिङ कलेज घोराहिदानको भर्ना सम्बन्धी सूचना।
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङ।
14: सम्पर्क फोन नम्बर 0825625601। सम्पर्क मोबाइल नम्बर 9858735990, 9858131684 र 9858303270।
15: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
16: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
17: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको

0: एक भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
1: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944।
2: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
1: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
2: सम्पर्क मोबाइल नम्बर 9822964264।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
6: उपचार हुने रोगहरू
5: पाइल्स, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
5: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
6: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
5: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
6: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
5: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छोट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857771546।
5: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
7: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
6: यौन उत्तेजना नहुने,
7: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
6: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
7: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
4: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
6: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9918899028। होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्मा

0: सोच्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चको आदेश। पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने। सुकुमवासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव।
1: सरकारले राम्रो गर्न खोज्दा त जमिन नराम्रो भएको पनि हुन सक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुमवासीको जुन अवस्था अहिले सिर्जना भएको छ, यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावलाई यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
0: 166 विधेयक संसदमा ल्याउने सरकारको तयारी। मध्य प्रदेशको बजेट सर्वसहमत पारित। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या। लुम्बिनीमा प्रभाव नपर्ने दावी।
2: तर लुम्बिनी प्रदेशको कंग्रेस र एमाले बीचको सम्बन्ध प्रगाढ छ। सरकार गतिशीलताका साथ अगाडि बढ़िरहेको छ। दुवै पार्टीको सहमतिमा बजेट पास भएको छ। अब हामी बजेट कार्यान्वयनको सन्दर्भमा छौं।
0: नव प्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तह छनौट। स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर। एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन।
3: यो 8 सिलिन्डर गर्दै गर्दै हामीलाई कस्ता समस्याहरू उत्पन्न भयो भन्ने कुरा यहाँ आयो पनि होइन। आउने दिनमा कस्ता कदमहरू चाल्दाखेरि योभन्दा बेटर पोलिसी र कमिटी के हुन सक्छ भन्ने कुरा त्यो पनि आउनु पर्यो। यसमा अलिकति हामी क्लियर हुनुपर्छ जस्तो लाग्छ।
0: र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसएससी एसिया कपमा छनौट। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालको संविधान 2072 नागरिकका मौलिक अधिकार मात्र होइन कर्तव्य र दायित्व पनि स्पष्ट रूपमा उल्लेख गरेको छ। अधिकारको माग जोरदार रूपमा उठ्ने गरे पनि कर्तव्यप्रति सचेतना अपेक्षा गरे भन्दा कमजोर देखिन्छ। लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकले कानून पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, सामाजिक सद्भाव कायम राख्नुपर्ने लगायतका कर्तव्यको पालना हुन आवश्यक छ। कर्तव्यप्रति जिम्मेवार नभई अधिकार मात्र माग्दा राज्य र समाजबीच असन्तुलन सृजना हुन सक्ने

0: हुन्छ भन्ने बारेमा हरेक नागरिक सचेत हुन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
1: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपदोज निरौलाको इजालसले आज सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचभूत यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आजै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सीआईएनलाई बताउनुभयो।
2: दुईटा निवेदनहरू प्रस्तुत भएका थिए र यसमा चाहिँ कारण देखाउ आदेश साथसाथै अन्तरिम आदेश जारी हुने भनेर आदेश जारी भएको अवस्था छ। यसको चाहिँ आदेशको अब आज श्रीमानले चाहिँ संयुक्त इजलासमा पनि बस्नुपर्ने हुनाले समय अभावको कारणले आदेश भोलि मात्रै प्राप्त हुन्छ सर। यो चाहिँ आदेश आइ नसकेका हुनाले अहिले भन्न सकिएन।
1: सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न आजै अर्को अन्तरिम आदेश पनि जारी गरेको छ। न्यायाधीश निरौलाको इजालासले अन्तरिम आदेश जारी गरेको हो। पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता र मर्यादा विपरीत हुने दावी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। प्रतिनिधि सभा बैठक आगामी साउन 14 गतेसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा अन्तमा सभामुख डोलप्रसाद अर्यालले आगामी बैठक साउन 14 गते बस्ने सूचना सुनाउनु भएको हो। बैठक नभएको समयमा जनता माझ जान सांसदहरूलाई सभामुख अर्यालले आग्रह गर्नुभयो। कार्यव्यस्तता परामर्श समितिको आजको बैठकमा साउन 14 गते अर्को बैठक डाक्ने सहमति भएको थियो। सरकारले भने 166 विधेयक संघीय संसद ल्याउने तयारी गरेको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले संसदमा ल्याउने तयारी गरेका 166 विधेयकको सूची बुझाउनु भएको हो। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
3: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष शुरू हुनुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त। अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ यो आर्थिक अहिलेको वर्षमा पनि आउने आर्थिक वर्षभित्र के कति कानूनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानून मन्त्रीले आज सो सम्बन्धी विवरण प्रतिनिधिसभाको सम्मान्य सभामुख र राष्ट्रिय सभाको सम्मान्य अध्यक्ष ज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
1: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज प्रतिनिधि सभामा बोल्दै प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने बताउनुभयो।
4: सम्बन्धित मन्त्रालयसँग भएको छलफलका आधारमा आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने विधेयकको संख्या 166 कायम गरी सो प्राथमिकता क्रमसहितको कार्यतालिका आजै संघीय संसदमा पठाइएको र प्रतिनिधि सभाका सम्मान्य सभामुख र राष्ट्रिय सभाका सम्मान्य अध्यक्ष ज्यूलाई समेत आजै सूची बुझाइएको बेहोरा जानकारी गराउन चाहन्छु। कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका प्रतिपक्षी दलले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको हो। कांग्रेस प्रमुख सचेतक वासना थापा,
5: सदनमा पनि डिटेलमा छलफल होस् भनेर चाहिँ यो सार्वजनिक महत्वको प्रस्ताव चाहिँ हामीले हालेको हो। त्यसमा चाहिँ हजुरको यो सुकुम्बासीको पनि छ, विपदको गम्भीर यो मनोसामाजिक जुन छ अहिले सिर्जना भएको छ यो सुकुम्बासीहरूमा त्यसको बारेमा पनि छ। एकदम गम्भीर अवस्था छ नि त, जोखिम छ एकदम होइन। अनि अब गर्भवती महिलाहरू त्यत्तिकै छन्। यो अब धेरै नै समस्याहरू छ। अब बारम्बार सुकुम्बासीको अहिले जुन उनीहरूलाई चाहिँ अब यो सरकारले राम्रो गर्न खोज्दा खोज्दा नि नराम्रो भएको पनि हुनसक्छ। तर पनि यसले अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ यसैको लागि चाहिँ हामीले सार्वजनिक स्वास्थ्यमा यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
1: कांग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेसले पार्टीका सांसदहरूलाई गाउँ पठाउने भएको छ। संसदमा सत्ता बाहिर रहेका दलहरूले नेतृत्व गरेको प्रदेश सत्ता गठबन्धनमा समस्या देखिन थालेको छ। बजेट सार्वजनिक गर्नेदेखि आन्तरिक विषयमा विमति बढ्दा विश्वासको मत फिर्ता लिनेदेखि मन्त्रीमण्डल छोड्ने क्रम बढ़ेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलले आजबाटै लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो।
6: आफूले नै ल्याएका मापदण्डहरूको उल्लंघन, नीति र कार्यक्रमको उल्लंघन, एसडिजीको उल्लंघन, त्यही मात्र होइन गरिबीको रेखा मुनि रहेका लगभग 10 राष्ट्रका पहिला पालिकाहरू मध्ये 6 सुदूरपश्चिममा पर्ने तिनीहरूको बारेमा कुनै नीतिगत कुराहरू निर्णयहरू गरेनन् र बजेट कब्जा गर्ने क्याप्चर गर्ने र मन्त्रालय र सिलिङमा आफूले नै मतलब अर्थ मन्त्रालयबाट मन्त्रालयहरूको सिलिङलाई नै कब्जा गरेर चाहिँ काम गर्ने क्रियाकलापहरू पनि गरे। त्यस कारण हामीले अहिले यो बजेट मात्र होइन त्यो नीतिगत अवस्थामा चाहिँ किन सर्वहारा श्रमजीवी वर्गका जनताहरू गरिब मान्छेहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई नै उल्टित गर्ने गरी समावेशिताको सिद्धान्तलाई चिन्ह मान्ने गरी त्यो क्रियाकलाप आएको भने हामीले यसलाई पहिला
1: मुख्यमन्त्री कमल बहादुर शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको थियो। कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आजै सामूहिक राजीनामा दिएका छन्। सरकारभित्र अविश्वास बढ़ेपछि राजीनामाको विकल्प नभएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सीआईएनलाई बताउनुभयो।
7: हामीले पार्टीलाई भने अनुसार अब बजेट पास भइसक्यो 2021 गते नै उहाँले राजीनामा दिने भन्ने कुरा गर्नुभएको थियो अनि त्यो बेला हामीले के भन्यो भने अहिले ठिकै छ नि त भन्ने कुरो भयो। हो यो महिनाको अन्तिम पनि भइसकेको र सरकारी कामकाजको लागि नयाँ वर्ष भनेको श्रावण हुने भयो त्यसैले हामीले त जे भने 2 वर्षको लागि हामी क्याबिनेटमा गएको 2 वर्षसम्म हामीले के अरे क्याबिनेटमा बसेर सेवा गर्ने मौका पायौँ। त्यस कारणले हामी चाहिँ फिर्ता हुन्छौँ अरू साथीहरूको लागि पनि सहज होला अरूको लागि पनि सहज होला भनेर चाहिँ उहाँले त्यसरी दिएको हो खास चाहिँ हाम्रो नियमित हो।
1: लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना 25 लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यले बैठकमा भन्नुभयो,
8: शुरूदेखि नै तपाईँहरूले अलि ध्यान दिएर जिम्मेवारी पूर्ण ढंगले यो जति छ 1-2 करोड़ रुपियाँ पनि खर्च गर्न सकियो भने 25 लाख एउटा पालिका खर्च गर्दा पनि त्यो उपलब्धिमूलक हुन्छ। यो दिशातर्फ जानु करो, कार्यक्रम निर्णय गर्ने अनि पछि उसले गरेको छ कि छैन, के गरेको छ, फर्केर नहेर्ने जुन खालको परिपाटी छ यो परिपाटीको अन्त्य गरौं। मैले गत वर्ष पनि अनि पछि गएर यहाँ यही कुरो भनेको थिएँ, अलिकति अग्रिय ढंगले नै भन्नुपर्ने अवस्था हो कि, तर पनि गत वर्ष तुलना अहिले तुलनात्मक रूपमा केही प्रगति हो, तर यो प्रगतिलाई सुखद भन्नु मिल्दैन।
1: कांग्रेसले 7 प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने तयारी गरेको नेताहरूले बताएका छन्। लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको मधेश प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतले पारित भएको हो। मध्य सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41.13 करोड़ 86 लाखको बजेट प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित समितिले एलपी ग्यासमा हुने कालोबजारी कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको बैठकमा सभापति रबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी 7 दिनभित्र सहमतिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सिधै प्रवेश पाउने निश्चित भएको छ। आईसीसीद्वारा आज सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज सम्पन्न एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानमा 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराती अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल पौने 1 बजे हुनेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा यी दुई टोली बीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएको छ। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पौने 1 बजे विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
0: रासायनिक मलको नकारात्मक प्रभाव बारे किसानको चेतना बढ्दै
9: गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
10: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन।
0: झोल मलको प्रयोगमा आकर्षण, स्थानीय सरकारको पनि साथ, रिपोर्ट, 4 वर्षको कार्यकाल सकिँदा स्थानीय तहका जनप्रतिनिधिको अनुभव र सिकाइ विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
12: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
13: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
11: अनुहार हड्डी भाँचिएको जोड्ने,
13: दाँतको एक्सरे सेवा,
11: सामान्य तथा जटिल दाँत निकाल्ने,
13: फिक्स तथा झिट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
11: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
13: मेसिनबाट जरेदेखि दाँत फरिने,
11: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
13: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
11: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
13: साथै
12: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
13: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
14: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627777।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
4: चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढ़ेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोलमल प्रयोग गर्न थाल्नु भएको छ।
5: विषादी रहित तरकारी खानको लागि अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खान पनि पाउँछौ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौ माटोलाई पनि स्वस्थ बनाउन सक्छौ भन्ने आशाले यो झोलमल 750 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु। राम्रो फलिरहेको छ।
4: चिजमानी जस्तै अहिले शान्तिनगर र दंगेश्वरण गाउँपालिकाका धेरै किसानले घरमै झोलमल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढ़ेको शान्तिनगर छकी किसान मीना केसी बताउनुहुन्छ।
6: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर चिचिपे पहेँलो पासो प्रयोग गरिरहेछौ। औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेछौ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर भार्मिक कम्पोस्ट मल प्रांगारिक मल गोठे मलहरू प्रयोग गरिरहेछौ।
4: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोलमल गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढ़ेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दंगेश्वरण गाउँपालिका चारका किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ।
7: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेछन् र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
8: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौं, त्यही भएर यो गन्यौली मल बनाउन शुरू गरेका छौं।
4: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दंगेश्वरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारीमा भइरहेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत:
9: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने, किसानलाई बगाएर सुधार भन्ने पनि छ। त्यसै गरी बाख्रा कसरी पालिरहेको छ भने बाख्राको त्यसै माग छ खसी बोकाएको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेको छ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
4: किसानको आय आर्जन बढाउने, माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दंगेश्वरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
10: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढ़िरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
4: गाई वस्तुको गोबर, गहुँ, तितेपाती, निम, असुरो, बोकाइनो, वनमारा, दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढ़ाउनुका साथै बालीमा रोग किराबाट बचाउन मदत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजारमा बढ़ी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम दाङ।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। स्थानीय तहको नेतृत्व गरेको चार वर्षमा सुशासनको पाटो बलियो बनाउने कोशिस
12: पर्वा हुँदाखेरि केही कामहरू छुट्ने, केही कामहरू अब बेरुजुमा पनि परिदिने, कसैले भ्रष्टाचार नगरे पनि बेरुजु अब यो सैद्धान्तिक बेरुजुहरूलाई पनि मिलाएर लैजानेमा नयाँ आउने, नयाँ सिकाइ हुने।
11: उपलब्धि र चुनौतीका बारेमा एकजना मेयरसँगको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि। सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
15: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
16: फोन नम्बर 082-563-479
15: मोबाइल नम्बर 98-494-67-487
17: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
18: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
17: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
19: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार
20: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
19: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-562-5023 98-478-1817 98-478-3645
21: भर्ना सम्बन्धी सूचना
18: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
21: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ
19: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2086
22: के छ भने हामीले विगतमा एउटा जिल्ला मात्र नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल पर्नसकेको भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रवाह गर्न गइरहेछौ तीनजना डाक्टरबाट सेवा प्रवाह भइरहेछ त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुनुभयो भने सोझै परदेश भेरी अस्पताल नेपाल कर्णाली परदेश अस्पताल सुर्खेत पुग्नु पर्ने अवस्था खालको छ
23: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार संरचना अनुसार त्यहाँ बर्थिङ सेन्टर सञ्चालन हुँदैन तर नलगाँड नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि 6 बर्थिङ सेन्टर अहिले नलगाँड नगरपालिकाभित्र चलिरहेका छ
22: 6 बर्थिङ सेन्टर नयाँ बनेका छन् भने दुई ठाउँमा ती इक्विपमेन्टहरू पनि यहाँ उपलब्ध गराएर
23: अल्ट्रासाउण्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो
22: हामीले एउटा अस्पतालमै यहाँ हाम्रो नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजी इको लगायतको हामीले त्यो गर्ने सुनेको छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ
23: सिर्केबाट केही दिन अगाडि यो सुत्केरीको त्यो अभ्यास पनि 2 यहाँ भयो भन्ने हामीले सुन्न पाइयो
22: हजुर
23: यो भविष्यमा किनभने दाकरी निकाय निश्चित समयमा निश्चित प्रकारको सहयोग र त्यो संरचना लिएर उपस्थित हुने हो उनीहरूले छोडिसकेको अवस्थामा पनि नगरपालिकाले अहिले जुन खालको संरचना जुन खालको सेवा पुगिरहेको छ त्यसलाई अब रोक्दैन
22: यो अझ व्यवस्थित भएर जान्छ आगामी दिनहरूमा पनि यो स्वास्थ्य क्षेत्रका पनि कार्यक्रमहरू छन् हामीले कार्यविधिहरू पनि निर्माण गरेका छौँ अझ व्यवस्थित गरेर अगाडि बढाउने हाम्रो त्यो सोचाइ छ हामी त्यो खालको कार्यक्रमहरू बनाएको छौँ
23: अनि विकास निर्माणको सन्दर्भमा सड़क बाटो पुल पुलिसाको सन्दर्भको अनुभव कस्तो रहेछ 4
22: यो अन्य पूर्वाधारतर्फ पनि हेर्दाखेरि हाम्रा धेरै विद्यालयहरू बनेका छन् 3 हाम्रो जाइका कम्पनीसँगको उसबाट समन्वय सहकार्यबाट उहाँहरूको सहयोगबाट हाम्रो 4 3 भवन त्यो विद्यालय भवनहरू पनि बनेका छन् भने डब्ल्युएपी लगायत अन्य संघ संस्था र हाम्रै उसबाट संघ प्रदेशबाट पनि पहिले अब कच्ची भवनहरू भएको ठाउँमा अहिले धेरै जसो पक्की भवनहरू बनेका छन् विद्यालय क्षेत्रमा सड़कको क्षेत्रमा पनि यो हाम्रो भेरी करिडोर पर्ने बढी भाग चाहिँ हाम्रो नलगाँडमा भेरी करिडोर पर्छ 1 लगेर 12 हाम्रो पक्की सड़क नै छ त्यस्तै अर्को हाम्रो 2 क्षेत्रदेखि 3-4-6 सेन्टर पर्ने कोइना बजारसम्म पनि पक्की सड़क बन्दैछ र अन्य क्षेत्रमा ग्राबिल पनि हुँदैछ भने कतिपय ठाउँमा वडा हुँदै टोलहरूलाई जोड्ने कामहरू चाहिँ सडकमा पनि भइरहेछ।
23: कतिपय सडकहरू बर्खा अगाडिसम्म राम्रैसँग चल्ने तर जब बर्खा सुरु हुन्छ पूर्ण रूपमा अवरुद्ध रहने स्थिति भयो भनेर कतिपय स्थानीय नागरिकले भन्नुभयो।
22: हजुर,
23: अबको बाँकी एक वर्षको कार्यकालमा ती सबै त्यो बाह्रै महिना चल्न सक्ने होलान् अथवा कस्तो रहला?
22: यो मेन लाइन त बाह्रै महिना सुचारू नै रहन्छ। यो एक नम्बर, दुई नम्बर, पाँच नम्बर हुँदै सात, आठ, नौ, दस, एघार, बाह्रसम्म तेह्रको पनि अब पुलबाट जोडिने, झोलुङ्गे पुलबाट जोडिन्छ, यो चाहिँ सधैँ चल्छ। अन्य हाम्रो कृषि सडकहरू छन् केही यसँग नजुडिएका वडाहरू, ती ठाउँहरूमा भने बर्खाको समयमा केही अवरुद्ध हुन्छ, त्यसको लागि पनि अलिकति नाली तान्ने स्तर, सडक स्तर उन्नति गर्ने कामहरू पनि अगाडि बढेको छ। तर हाम्रो भौगोलिक रूपले अलिकति विकट भावनले हाम्रो कृषि सडकहरूमा भने अझै समस्या चाहिँ केही समय लाग्ने देखिन्छ।
23: यसमा प्रदेश र संघीय सरकारबाट यस्तो खालको समन्वय अझ राम्रोसँग भइदिएको भए अथवा सहयोग भइदिएको भए स्थानीय सरकारलाई सहयोग पुग्थ्यो भन्ने के छ? त्यस्तो खालको अनुभव रह्यो कि रहेन?
22: अलिअलि त्यस्तो क्षेत्र,
23: त्यो पर्याप्त सहयोग पाउनुभयो कि पाउनु भने यहाँहरूले?
22: यो पर्याप्त भन्दा पनि अलिक समन्वय नगरपालिका अथवा गाउँपालिकाहरूमा स्थानीय तहसँग समन्वय गरेर बजेट हाल्ने भन्दा पनि केही अलिकति झ्यालबाट योजनाहरू आउने, त्यसले गर्दा कतै डुप्लिकेसन भइदिने र कतिपय मेन प्रायोरिटीमा पर्नुपर्ने कामहरू पनि छुट दिने, त्यस्तो चाहिँ भएको छ।
0: सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने भएको छ भने सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। 166 विधेयक संसदमा ल्याउने सरकारले तयारी गरेको छ। मध्य प्रदेशको बजेट सर्वसम्मत पारित भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या देखिए पनि लुम्बिनीमा भने प्रस्ताव प्रभाव नपर्ने नेताहरूले दावी गरेका छन्। नवप्रबन्धन साझेदारी परियोजनाका लागि लुम्बिनी प्रदेशका 8 स्थानीय तह छनौटमा परेका छन्। स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर देखिएको छ भने एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिले निर्देशन समेत दिएको छ। र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन भएको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुनेछ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संघीय संसदको बैठक अब दुई साता पछि मात्र बस्ने, आगामी आर्थिक वर्षमा 166 विधेयक ल्याउने कानून मन्त्रीको भनाई।
0: सुदूरपश्चिमका चारजना मन्त्री बर्खास्त, कर्णाली प्रदेशमा सहभागी कंग्रेसका चारैजना मन्त्रीको सामूहिक राजीनामा।
1: बाजुराका बाढ़ी पहिरो पीड़ित चार वर्ष पुग्न लाग्दा पनि त्रिपालकै टहरोमा, भक्तपुरको बोडे स्थित होल्डिङ सेन्टरका सुकुम्बासीले सरकारलाई बुझाए 12 बुधे माग पत्र।
0: इरानको बुसेहर आणविक केन्द्र नजिकै अमेरिकी आक्रमण, दुवै देश बीच फेरि सैन्य द्वन्द चर्कियो।
1: र फिफा विश्वकपको दोस्रो सेमी फाइनल खेल आज राति 12:45 शुरू हुने, दुई दशकपछि अर्जेन्टिना र इंल्याण्ड भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संघीय संसदको बैठक अब दुई सातापछि मात्रै बस्ने भएको छ। प्रतिनिधि सभाको बैठक अब साउन 14 गते र राष्ट्रिय सभाको बैठक साउन 15 गते बस्ने गरी स्थगित गरिएको छ। नयाँ सरकार बनेपछि गत वैशाख 28 गते शुरू भएको बजेट अधिवेशन आर्थिक वर्ष सकिन लाग्दा आधा महिना नबस्ने गरी स्थगित भएको हो। बजेट अधिवेशन प्रायजसो दशैं अघिसम्म चल्ने अभ्यास छ। सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जान चाहेकाले बैठक दुई साता होल्ड गरिएको संसद सचिवालयले थाहा संचार नेटवर्कलाई जानकारी दिएको छ। यो अधिवेशनको हालसम्म प्रतिनिधि सभाका 38 र राष्ट्रिय सभाका 33 बैठक बसेका छन्। यसबीचमा बजेटसँगै केही विधेयक पारित गरी जारी गरिएको छ। संसदीय समितिमा विचाराधीन विधेयकमाथि भने सम्बन्धित समितिले कहिले छलफल गर्ने भन्ने निर्कुल गर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आगामी आर्थिक वर्षमा 166 विधेयक पेश गरिने बताउनु भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा उहाँले आगामी आर्थिक वर्षमा कानून सुधारका लागि पर्याप्त काम गर्ने बताउनु भएको हो।
3: कार्यपालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्। कुल विधेयक 166।
0: मन्त्री गौतमका अनुसार कानून मन्त्रालयबाट 17, पूर्वाधार विकास मन्त्रालयबाट 16, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालयबाट 15-15, स्वास्थ्य मन्त्रालयबाट 16 र गृह मन्त्रालयबाट 11 विधेयक पेश हुनेछन्। पेश गरिने विधेयक मध्ये 97 नयाँ रहेका छन् भने 69 प्रचलित ऐनलाई संशोधन गर्नका लागि बनेका विधेयकहरू छन्। विधान ऐन 2081 दफा 3 व्यवस्था बमोजिम मन्त्रालयले वार्षिक कार्यतालिका निर्माण गरी संघीय संसदमा बुझाइसकेको मन्त्री गौतमले सदनलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकबाट अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 सर्वसम्मतिले अनुमोदन भएको छ।
1: सांसदहरू नै आत्महत्या र ज्यान मार्ने धम्कीबाट त्रसित भएका छन्। कानून निर्माण र जनताका आवाज बुलन्द पार्ने जिम्मेवारीमा संसदमा पुगेका जनप्रतिनिधि आफै आत्महत्याको जोखिम र ज्यान मार्ने धम्कीबाट त्रसित भएका छन्। अमर्यादित र असंसदीय भाषा शैलीका साथ सरकारको विरोध र समर्थनमा केन्द्रित हुने सांसदहरू अहिले अपरिपक्व व्यवहार देखाउन थालेका छन्। यसअघि आफूले बोलेको भाषण सामाजिक सञ्जालमा ट्रोल गरिएपछि नेपाली कांग्रेसकी सांसद सीता थपलियाले दुई पटक आत्महत्याको प्रयास गरेको बताउनु भएको छ। केही दिन अघि संसद बैठकमा उहाँले बोलेको अभिव्यक्ति कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाको अभिव्यक्तिसँग हुबहु मिलेको थियो। त्यही अभिव्यक्ति जोडेर सामाजिक सञ्जालमा ट्रोल गरिएको भन्दै उहाँले आफू पीड़ित भएको सुनाउनुभयो। यसअघि नेकपा एमालेका सचेतक ऐन महर र खुशबू ओली लगायतका सांसदले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै म्यासेज नै पढ़ेर सुनाउनु भएको थियो। आजको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद केपी खनालले मुलुकमा बढ़दो आत्मदाह र मानसिक स्वास्थ्य समस्या समाधानका लागि अविलम्ब मानसिक स्वास्थ्य परिषद गठन गर्न माग गर्नुभएको छ। समाज विकास र विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारे पनि नागरिकको मानसिक स्वास्थ्यको अवस्था झन संवेदनशील बन्दै गएको बताउनुभयो। उहाँले बढ़दो डिप्रेशन र चिन्ता जस्ता समस्याले समाजलाई आक्रान्त बनाएको उल्लेख गर्दै हाल उपलब्ध सेवाहरू सीमित असमान र राजधानी केन्द्रित मात्र भएको टिप्पणी गर्नुभयो।
4: मानसिक स्वास्थ्य परिषदको गठन गर्न म राज्यलाई अनुरोध गर्न चाहन्छु, सरकारलाई अनुरोध गर्न चाहन्छु, जुन चाहिँ मेन्टल हेल्थ काउन्सिलको स्थापना गरियोस्, जसबाट योग्य इजाजत प्राप्त र दक्ष मनोवैज्ञानिकहरू संलग्न भई कार्य गर्न सकुन्, सरकारप्रति जवाबदेही रहँदै मानसिक स्वास्थ्य सेवाको प्रभावकारी अनुगमन पनि गर्न सकियोस् भन्न चाहन्छु। यसप्रति म प्रतिपक्षलाई पनि यसमा जोरदारका साथ सहयोग गर्न अनुरोध गर्न चाहन्छु।
1: गैराती मात्रै रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनको किर्तिपुर स्थित वर्ण अस्पताल काठमाण्डमा उपचार भइरहेको छ। यसै साता मात्रै काठमाण्डु सहित तीनजनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। तीनजनाको मृत्यु भइसकेको छ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चारजना मन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ। मुख्यमन्त्री शाहले आज सत्ता साझेदार दल नेकपा एमालेसँगको बजेट विवाद उत्कर्षमा पुगेपछि तीन मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको हो। बर्खास्त हुनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी सावत रहनु भएको छ। मुख्यमन्त्री शाह उच्चस्तरमा छलफल गरेर आज मात्रै काठमाण्डुबाट धनगढ़ी फर्कनु भएको थियो। बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जोड्न नसकेपछि उहाँले एमालेका मन्त्रीलाई पदबाट बर्खास्त गर्ने निर्णयमा पुग्नु भएको हो। एमाले आज मात्रै कंग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। धनगढ़ीमा बसेको एमाले प्रदेश संसद दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
1: कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्। चारैजना मन्त्रीहरूले मुख्यमन्त्री एमलाल कणेललाई राजीनामा बुझाएका हुन्, यद्यपि स्वीकृत हुन भने बाँकी छ। राजीनामा बुझाएर मार्ग प्रशस्त गरेको सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले जानकारी दिनुभयो। प्रदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजय बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी हुनुहुन्थ्यो। मन्त्रीहरूले राजीनामा बुझाए पनि पार्टीले भने एमाले नेतृत्वको सरकारले दिएको समर्थन भने फिर्ता लिएको छैन। मुख्यमन्त्री कणेल एमालेका सांसद हुनुहुन्छ। कणेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो, तर सो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्।
0: संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। उहाँले पुराना ग्यास सिलिण्डरको उपयोगबाट उपभोक्तालाई पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास आयल निगम र मन्त्रालयतर्फको नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न पनि भन्नुभएको छ। नेपाल आयल निगमले हिजोबाट मात्रै पूरा सिलिण्डर वितरण थालेको छ।
1: शैक्षिक परामर्श व्यवसायीहरूले सरकारले हालै लागू गरेको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्ष संचालन तथा व्यवस्थापन नियमावली 2083 नमान्ने बताउँदै आन्दोलनको घोषणा गरेका छन्। आज काठमाडौँमा 15 विभिन्न शैक्षिक परामर्श संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी 25,00,000 धरोटी नराख्ने बताउँदै आन्दोलन घोषणा गरेका हुन्। नियमावली आउनु स्वागत योग्य भए पनि यसका केही प्रावधान अव्यवहारिक र व्यवसायमै संकट ल्याउने खालका रहेको उनीहरूको भनाई छ। व्यवसायीहरूले नियमावलीका कारण विद्यार्थीको

0: गरेका छन्। सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै आफूहरू फेरि पनि सड़कमै आउन बाध्य भएको किसानहरूको भनाइ छ। नेपाल परिवेशमा सुकुम्बासी र भूमिहीनसँगै बाढ़ी पहिरो प्रभावितका समस्याको एक रिपोर्ट लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
2: गुणस्तरीय प्लम्बिङको पर्पर
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
6: प्रधानमन्त्री बालिन्द्र शाहले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। उहाँले आज होटल संघ नेपाल हानका पदाधिकारीसँग भएको छलफलमा निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभएको हो। उहाँले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गर्नुभयो।
0: मध्य सरकारको बजेट सर्वसम्मतिले पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकमा बजेट पारित गरिएको। अर्थमन्त्री युवराज भट्टराईले गत असार 1 गते प्रस्तुत गर्नुभएको 41 अर्ब 13 करोड़को बजेटमा सांसदहरूले धारणा राखेपछि आज पारित भएको बजेट पारित गर्ने विषयमा सत्तापक्ष र विपक्षी दल बीच यसअघि विवाद भएको थियो।
6: सुकुम्बासी र भूमिहीनको मात्र होइन, हरेक वर्ष जसो बर्खामा बाढ़ी पहिरो प्रभावितहरू उस्तै पीड़ामा पर्ने गरेका छन्। चुनावका बेला पार्टीका घोषणा पत्र र नेताहरूका भाषणमा गरीब दुखी केन्द्रमा पर्ने गर्दछन्, तर सरकारमा पुगेपछि सरकारले उनी गरीब र निमुखामाथि कुनै राहतको व्यवस्था गर्दैन। अहिलेको बालिन सरकार पनि उस्तै पुरानो दलको सरकारभन्दा फरक भन्ने अवस्थामा देखिएको छैन। सुकुम्बासीको उठीवास लगाएर चौतर्फी घेराबन्दीमा परेको बालिन सरकार भूमिहीन र बाढ़ी पहिरो प्रभावितलाई राहत र पुनर्स्थापनाको काम गर्न समेत असफल भएको छ। 100 दिनमा 100 काम गर्ने भनेको सरकार आफ्नै कुकर्मले धर्मराउने अवस्थामा आइपुगेको छ। तर विकट जिल्लाका बाढ़ी पहिरो पीड़ित प्रभावित भने 4 वर्षसम्मको निराशा अब बालिन सरकारले आशामा परिणत गरिदिने विश्वासमा बसेका छन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
7: बाजुराको हिमाली गाउँपालिकाका बाढ़ी पहिरो पीड़ित चार वर्ष पुग्न लाग्दा समेत त्रिपाल र टीनको अस्थायी टहरमै बस्न बाध्य भएका छन्। पुनर्स्थापनाका लागि प्रभावकारी पहल हुन नसकेको भन्दै प्रभावितहरूले सरकारसँग तत्काल व्यवस्थापनको माग गरेका छन्। हिमाली गाउँपालिका चार बोर्तामा 2079 साल असोज 25 गतेको बाढ़ी पहिरोले 111 घर परिवार विस्थापित भएका थिए। घटना भएको करिब चार वर्ष पुग्न लाग्दा पनि स्थायी पुनर्स्थापनाको व्यवस्था हुन नसकेको स्थानीयको गुनासो छ।

0: स्थानीय देवमल भण्डारीले प्रारम्भिक शरणमा छिटफुट राहत बाहेक सरकारी निकायबाट अपेक्षित सहयोग नपाएको बताउनुभयो। उहाँले थाहा संचार नेटवर्कसँग कुरा गर्दै पीड़ितको पुनर्स्थापनाका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो। अर्का स्थानीय अजबहादुर मल्लले पुर्खौंदेखि बसोबास गर्दै आएको घर पहिरोले भत्काएपछि अहिले क्षतिग्रस्त घरमै जोखिम मोलेर बस्नु परेको बताउनुभयो। पहिरोले बाँस र खडेरीले घाँस समेत खोसेको भन्दै उहाँले पीड़ितको अवस्था अझै कष्टकर रहेको सुनाउनुभयो।
1: घरको जोखिम त्यस्तै छ, अब बाढी पहिरोको पनि त्यति जोखिमपूर्णै छ, अनि अहिलेको खलडीको पनि त्यस्तै छ। जिम्मेवारी त मुसा मान पनि उत्पादन भएन, पछि पनि हुने सम्भावना पनि देखिँदैन। अब शान्त मुनालाई मुखाउँदा हामीले पानी पनि छैन, पानीको पनि सुरत पनि जिम्मै पनि छैन, सब सुकिसक्यो।
0: हिमाली गाउँपालिकाकै 5 नम्बर वडाको रुगिन र नादापाटा क्षेत्रमा कबाडी खोलाको बाढीबाट प्रभावित 210 परिवार मध्ये 17 परिवार अझै पूर्ण रूपमा विस्थापित रहेको वडा अध्यक्ष प्रदीप बुर थापाले जानकारी दिनुभयो। उहाँले हालसम्म ती परिवारको राहत तथा पुनर्स्थापनाका लागि प्रभावकारी व्यवस्था हुन नसकेको बताउनुभयो।
2: पानी
0: जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा बाजुराका प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाले सरकारी तथा गैर सरकारी निकायबाट केही प्रयास भए पनि विस्थापितलाई स्थायी बसोबासको लागि अपेक्षा अनुसार काम गर्न नसकिएको स्वीकार गर्नुभयो। उहाँले पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय भने भइरहेको बताउनुभयो।
3: धेरै प्रगति गर्न नसक्ने पक्कै हो है। त्यो स्थानीय त प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा किस्ता किस्तामा स्वीकृत हुन्छ होइन अनुदान रकम। त्यो बाँड हालेको अवस्थामा त सबैको निकासा पनि भइरहेछ, घर आवासहरू बनी पनि राखेका छन् होइन। कतिको डकुमेन्टेसन राम्रो नभएको कारण, मुचुल्काहरू नभएको कारण पनि सरकारी तहबाट अनुदान त जाँदैन आवासका लागि, त्यसले पनि समस्या भएको।
4: यता भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका भूमिहीन सुकुम्बासीले भने सरकारलाई 12 बुद्धि मागपत्र बुझाएका छन्। मागपत्रमा उनीहरूले भू स्वामित्व सहितको स्थायी पुनर्स्थापना, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र वास अधिकारको सुनिश्चितता माग गरेका हुन्। भक्तपुरका प्रमुख जिल्लाधिकारी विनोद कुमार खड्का तथा अर्थमन्त्री डाक्टर श्रेणी मवागलेका सल्लाहकार उत्तम निरौला होल्डिङ सेन्टरको अनुगमनमा पुगेका बेला पीड़ितहरूले मागपत्र बुझाएका हुन्। मागपत्रमा भू स्वामित्व सहितको स्थायी पुनर्स्थापनाको स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न भनिएको छ। मागपत्र बुझ्दै प्रमुख जिल्लाधिकारी खड्काले सुकुम्बासीका माग सम्बन्धित निकायमा पठाउने र आफ्नो तर्फबाट समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
5: जल तथा मौसम विज्ञान विभागले हाल देशभरि नै मौसमी प्रणाली सक्रिय रहेको जनाएको छ। हाल बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। पछिल्लो 6 घण्टामा डोटीमा 51 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै बर्दियाको कुमरा गाउँ क्षेत्रमा 49.2 मिलिमिटर वर्षा मापन भएको महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिनुभयो। आज राति देशका हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभएको छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो।
6: देशको हिमाली भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षा हिमपात देखिएको छ भने मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा, कर्णाली पश्चिम प्रदेशको पहाड़ी भूभाग तथा पश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा चाहिँ मिले गर्दिन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ। बागमती प्रदेशको हिमाली भूभाग तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागमा पनि 1-2 स्थानमा भने चाहिँ भारी वर्षाको सम्भावना रहेको देखिन्छ।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त म दङ्गाली सु मेटेरियल। सेन्टर तिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
9: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 082-5635-775।
9: सम्पर्क नम्बर 98-478-26-873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
14: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-453-0653-23।
5: 6 लाख रूपियाँ घुस लिइरहेको अवस्थामा रंगे हात पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताउनुभयो।
4: सरकारले बर्ड फ्लूको कारण कुखुरा मरेपछि पीड़ित किसानलाई 50 करोड़ 71 लाख राहत उपलब्ध गराएको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका 105 किसानलाई राहत उपलब्ध गराइएको हो। किसानको कुखुरा त्यसरी नष्ट भएमा 75% राहत प्रदान गर्ने गरिएको छ।
5: नेप्से परिसूचक आज 14 अंकले बढ़ेको छ। यससँगै नेप्से 2590 बिन्दुमा कायम भएको छ। हिजो नेप्से 2576 अंकमा कायम थियो। बजारको परिसूचकसँगै कारोबार रकममा सुधार आएसँगै आज 8 अर्ब 47 करोड़ रूपियाँको कारोबार भएको छ। आज 196 कम्पनीको शेयर मूल्य बढ़दा 59 कम्पनीको शेयर मूल्य घटे भने 19 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
4: हेटौडा उपमहानगरपालिकाले साउन 1 गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। एक सूचना जारी गर्दै उपमहानगरले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौजात तथा खरिद बिक्रीको परिणाम सम्बन्धित पालिकामा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरेको छ। उपमहानगरपालिकाले भोलि राति 12 बजेपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म, उद्योग र कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण र ओसार पसार कार्य बन्द गर्न निर्देशन दिएको छ।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले आज देशको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको बुसेहर बन्दरगाह शहरलाई रक्षित गर्दै अमेरिकाले नयाँ आक्रमण गरेको जनाएको छ। यससँगै अमेरिका र इरानबीच पुनः शुरू भएको सैन्य द्वन्द थप चर्किएको छ। फेब्रुअरीमा शुरू भएको द्वन्द अन्त्य गर्ने उद्देश्यले गत महिना अमेरिका र इरानबीच भएको इस्लामाबाद समझदारी पत्रपछि केही समय शान्ति कायम भएको थियो। तर पछिल्ला दिनमा दुवै पक्षले पुनः एकअर्काका सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण गरे छन्। ईरानको इस्लामिक रिभोल्यूशनरी गार्डस कोप्स आईआरजीसीले बहराइन स्थित अमेरिकी 5 नौसैनिक बेडालाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। बहराइनले भने आफ्ना सुरक्षा बलले ईरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनहरू निस्तेज पारेको जनाएको छ। यसैबीच जोर्डनले पनि ईरानबाट प्रहार गरिएका 3 क्षेप्यास्त्र खसालेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान वार्ताको टेबलमा नफर्किए आगामी 7 ईरानका ऊर्जा पूर्वाधार, विद्युत केन्द्र र पुलहरूमा थप आक्रमण गर्ने चेतावनी दिनुभएको छ।
15: विश्वकप फुटबल विशेष।
16: फिफा विश्वकप फुटबल प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति 1:15 बजे उपाधिका प्रमुख दावेदार अर्जेन्टिना र इंग्ल्याण्ड आमने सामने हुँदैछन्। अमेरिकाको एटलान्टामा हुने यो खेललाई विश्वकपकै सबैभन्दा प्रत्यक्षित भिडन्तका रूपमा हेरिएको छ। सन् 1966 पछि दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको इंग्ल्याण्ड र साबिक विजेता अर्जेन्टिना फाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित मैदान उत्रदैछन्। अर्जेन्टिनाका कप्तान लियोनल मेसी र इंग्ल्याण्डका कप्तान ह्यारी केन यो खेलको मुख्य आकर्षक हुन्। मेसी र केन पहिलो पटक भिड्न लागेका हुन्। सम्भवतः विश्वकपमा यी दुई स्टार खेलाड़ी बीचको यो अन्तिम प्रतिस्पर्धा पनि हुन सक्छ। जारी विश्वकपमा मेसीले 8 तथा केनले 6 गोल गर्दै उत्कृष्ट लयमा छन्। अर्जेन्टिना र इंग्ल्याण्ड 21 वर्षपछि आमने सामने हुन लागेका हुन्। उनीहरूबीच पछिल्लो पटक सन् 2005 नोभेम्बर 12 जेनेभामा भएको

0: रणनीति अपनाइने र विशेष गरी मेसीलाई रोक्न विशेष योजना बनाइएको बताएका छन्। इंग्ल्याण्डका जुड बेलिङ्गम र अर्जेन्टिनाका निकोलास गोन्जालेज खेलका प्लेयर्स टू वाच मानिएका छन्।
1: नेपालले भने सिधै सन् 2028 टी ट्वेन्टी विश्वकपको ग्लोबल छनौट खेल्ने भएको छ। आईसीसीका अनुसार सन् 2026 टी ट्वेन्टी विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीले सिधै ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्नेछन्। यो क्रिकेटको कुरा हो। यही समूहमा परेकाले नेपालले एसिया क्षेत्रीय छनौट खेल्नु पर्ने छैन। टी ट्वेन्टी विश्वकप 2026 नेपाल समूह चरणबाटै बाहिरिएको थियो, त्यसैले टोलीले स्वत विश्वकपमा स्थान बनाउन नसके पनि सिधै ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित गरेको हो।
2: र नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसिया कपमा छनौट भएको छ। आज भएको एसिसी अण्डर 19 महिला प्रिमियर कप क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले पराजित गर्दै सेमी फाइनल पुगेपछि नेपाल एसिया कपमा पनि छनौट भएको हो। जापानले प्रस्तुत गरेको 87 रनको लक्ष्य नेपालले मात्र 11.2 ओभरमा 1 विकेटको क्षतिमा भेटायो।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: संघीय संसदको बैठक अब दुई सातापछि मात्र बस्ने। आगामी आर्थिक वर्षमा 166 विधेयक ल्याउने कानून मन्त्रीको भनाई।
1: सुदूरपश्चिमका चारजना मन्त्री बर्खास्त। कर्णाली प्रदेशमा सहभागी कांग्रेसका चारैजना मन्त्रीको सामूहिक राजीनामा। मध्य प्रदेशको बजेट पारित।
2: बाजुराका बाढ़ी पहिरो पीड़ित चार वर्ष पुग्न लाग्दा पनि त्रिपालकै टहरोमा। भक्तपुरको बोडे स्थित होल्डिङ सेन्टरका सुकुम्बासीले सरकारलाई बुझाए 12 बुँदे माग पत्र।
1: इरानको बुसेहर आणविक केन्द्र नजिकै अमेरिकी आक्रमण। दुवै देशबीच फेरि सैन्य द्वन्द चर्कियो।
2: र फिफा विश्वकपको दोस्रो सेमी फाइनल खेल आज राति 1:15 शुरू हुने। दुई दशकपछि अर्जेन्टिना र इंग्ल्याण्ड भिड्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौं। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा प्रश्न।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ निले, हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट।

0: सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
2: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
3: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
8: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
10: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
9: मुटु रोग विशेषज्ञ डाक्टर
10: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847525770।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601638।
20: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
21: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
22: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
20: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
22: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
20: पाठेघरमा मासु पलाउने,
22: निसन्तान महिलाको चेक जाँच,
20: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
20: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825594010, मोबाइल नम्बर 9848728913 र 9805912871।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
19: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: अन्य सेवाहरू:
8: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क सुवर्ण मेडिकल हल वराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145 98-478-30153 र 98-649-41944
1: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008804 98-43-008804 www.pashupatiicare.com
3: खुशीको खबर
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
24: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
25: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
26: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
25: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
27: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार
3: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
27: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 082-582-93-98-78-1817 र 98-78-35-643
27: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
27: सम्पर्क फोन नम्बर 082-582-6601 सम्पर्क मोबाइल नम्बर 98-578-35-990 98-578-31-684 र 98-578-30-270
23: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
28: कहाँ हुनु हो काका
27: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको निकाका।
4: अरे केटा, उमेर जो जाँग छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
27: ल ल काका गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
27: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै 166 वटा विधेयक प्रस्तुत गर्ने सरकारको लक्ष्य।
1: पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन्, दोस्रोमा 45 वटा विधेयकहरू छन् र तेस्रोमा 57 वटा विधेयकहरू छन्।
0: होटल व्यवसायीको समस्या सुनेपछि प्रधानमन्त्रीले के भने?
2: उहाँले पोजिटिभ लिनुभयो र विचार गर्न म एक्सन फोन त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमले पनि उहाँले सजेसन दिनुभयो।
0: होटल संघ नेपालका उपाध्यक्ष र इरानमाथि अमेरिकी सेनाको आक्रमण 5औं दिन पनि जारी। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै जाँदा अमेरिकी सेनाले इरानमाथि लगातार 5औं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार उसका पछिल्ला आक्रमणको उद्देश्य उक्त जलमार्गमा व्यावसायिक जहाजमाथि हमला गर्ने तेहरानको सैन्य क्षमतालाई कमजोर तुल्याउनु हो। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट असर भन्छिन्, यो एउटा यस्तो ढाँचा हो जुन हामीले करिब एक हप्तादेखि देखिरहेका छौं र विवाद चर्किएसँगै यो अझ तीव्र बन्दै गएको छ। इरानले अमेरिकाको बमबारी नरोकिँदासम्म उक्त जलमार्ग बन्द रहने बताएको छ। उनीहरूले होर्मुज स्ट्रेट मात्रै नभएर तेल र ग्यास निर्यातका लागि प्रयोग हुने अन्य मार्गहरूमा पनि आफ्नो आक्रमण विस्तार गर्न सक्ने बताएका छन्। बीबीसीकी बारबरा प्लेट असर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानले सम्झौता नस्वीकारे विद्युत केन्द्र र पुलहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन्। युक्रेन र युरोपेली संघ ड्रोनको उत्पादन विस्तार गर्न संयुक्त परियोजनाहरू स्थापना गर्न सहमत भएका छन्। किएवमा बोल्दै युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेयर लायनले उक्त सम्झौताले युक्रेनी कौशल र युरोपेली औद्योगिक क्षमताबीच तालमेल मिलाउने बताइन्। रूसी आक्रमण विरूद्ध लड्न युक्रेनले अत्यन्त विकसित ड्रोन उद्योग निर्माण गरेको छ। साथै उसले इरानी आक्रमणसँग जुझ्न कम खर्चिला उपाय खोजिरहेका खाड़ी राष्ट्रसहित 9 वटा देशहरूलाई आफ्नो विशेषज्ञता बिक्री गरेको छ। ब्रिटिस प्रधानमन्त्री कियर स्टारमरले प्रधानमन्त्रीका रूपमा संसदमा आफ्नो अन्तिम प्रश्नोत्तर सत्र सम्पन्न गरेसँगै सांसदहरूले उभिएर उनीप्रति सम्मान प्रकट गरेका छन्। डाउनिङ स्ट्रीट छान्नुभन्दा 5 दिन अघि सर स्टारमरले आफूले पदभार सम्हाल्दाको तुलनामा देश राम्रो अवस्थामा रहेको बताए। आउँदो सोमबार एन्डी बर्नम प्रधानमन्त्री बन्नेछन्। स्टारमरले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। इजरायलको एउटा सैन्य अदालतले आर्थिक लाभका लागि इरानी एजेन्टलाई संवेदनशील सूचना दिएको आरोपमा एक सैनिकलाई 5 वर्षको जेल सजाय सुनाएको छ। सुनवाईका क्रममा उक्त नाम नखुलाइएका सैनिकले गत वर्ष इजरायल र इरान बीच भएको छोटो युद्धका क्रममा दुईटा क्षेप्यास्त्रलाई अवरोध गरिँदै गर्दाका भिडियो पठाएका बताइएको छ। जेल सजायसँगै उनलाई जरिवानाका साथै घटुवा पनि गरिएको छ। र थाइल्याण्डले म्यानमारका राष्ट्रपति मिन ओङ ल्वाइङलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। म्यानमारको सेना प्रमुखबाट हटेपछि छिमेकी राष्ट्रको यो उनको पहिलो औपचारिक भ्रमण हुनेछ। थाइल्याण्डका विदेश मन्त्रीले म्यानमारलाई पुनः क्षेत्रीय समुदायसँग जोड्न उचित हुने बताएका छन्। सन् 2021मा आङ सान सुचीलाई सत्ताबाट हटाउने सैन्य सत्ता पलटको नेतृत्व गरेका ल्वाइङ अप्रेलमा अत्यन्त नियन्त्रित रूपमा सम्पन्न चुनावपछि गैर सैनिक राष्ट्रपति बनेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। सरकारले आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै उक्त अवधिमा 166 वटा विधेयक संघीय संसदमा पेश गर्ने लक्ष्य लिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको बैठकमा विधेयक निर्माण सम्बन्धी सरकारका लक्ष्यबारे जानकारी गराएकी हुन्। यसरी आर्थिक वर्ष शुरू हुनु अगावै वर्षभरि संसदमा पेश गर्ने विधेयकको सूची ल्याउने अभ्यास सकारात्मक भएको तर उत्तिकै चुनौतीपूर्ण पनि रहेको एकजना पूर्व कानून मन्त्रीले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा, आर्टिफिशियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रासायनिक अस्त्र निषेध, सड़क सुरक्षा लगायत विभिन्न महत्वपूर्ण विषय सम्बन्धी विधेयकहरू रहेका छन्। मन्त्रालयहरूले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी हरेक वर्षको जेठ महिनामा विधेयकको प्राथमिकता क्रम खुलाएर कानून मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। त्यसका आधारमा कानून मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी संघीय संसदमा पेस पेश गरिने विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका बनाउनु पर्ने व्यवस्था छ। त्यस्तो वार्षिक कार्यतालिका कानून मन्त्रालयले असार मसन्तभित्र संघीय संसदलाई पठाउनु पर्ने हुन्छ। त्यसबमोजिम असार 24 र 25 गते मन्त्रालयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको कानून मन्त्री गौतमले बताइन्।
1: कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्।
4: मन्त्री गौतमले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षभरि सबैभन्दा धेरै कानून मन्त्रालयले र सबैभन्दा थोरै रक्षा मन्त्रालयले विधेयक तर्जुमा गर्नेछ। कानून मन्त्रालयले नयाँ आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेको उनले बताइन्। सरकारले वर्षभरि ल्याउने विधेयकहरूको सूची र कार्यतालिका शुरूमै आउनु राम्रो अभ्यास भएको भूतपूर्व कानून मन्त्री माधव प्रसाद पौडेल बताउँछन्। यद्यपि उक्त संख्यामा विधेयकहरू ल्याएर पारित गराउनु सरकारका निम्ति चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
2: पहिलो कुरो त मसुदा ड्राफ्ट गर्ने कुरै नै मलाई चाहिँ चुनौती छ उहाँहरूको लागि, किनकि हामीसँग खास गरी विधेयक तर्जुमा गर्ने म्यान पावरको असाध्यै सीमित छ हामीसित। दोस्रो कुरो, अहिले हाम्रो पार्लियामेन्टरी प्र्याक्टिसमा चाहिँ ऐन मसौदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यात्मक टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो, यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यस अनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो, यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। तसर्थ चुनौती प्रशस्तै छन् हेर्नुहोस्। तर यति 66 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने अपेक्षा गर्न सकिन्छ।
4: कानून मन्त्री गौतमका अनुसार सरकारले प्रचलित कानूनहरूको पुनर्वलोकन तथा सुधारका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली संचालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानून निर्माणका लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। बीबीसी काठमाडौँ।
0: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले गत सोमबार उक्त आदेश पछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय। यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल संघ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढ़ाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधरसँग कुरा गर्दै हामीले तपाईहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौं।
2: उनीहरूको प्रधानमन्त्रीजीले त अब हाम्रो 5-7 बुँदै हो, इम्पोर्टेन्ट बुँदाहरू हामीले लिखित पनि लगेको थियौँ, लिखित पनि बुझाएँ।
0: 6-7 बुँदामा चाहिँ के कुराहरू थिए?
2: मुख्य बुँदा भन्यो भने अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भइरहेको छ त्यसमा, होइन? अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ। 40 लाख पर्यटकसम्म हामी धान्न सक्छौँ। अहिले त अवस्था 12 लाख आइरहेको हुनाले 30-35% मात्रै एभरेज अकुपेन्सी भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्म को नम्बर नबर सम्मको लागि अलिक केही कुरामा सहजीकरण लिनुपर्ने हामीले त्यस राखेको थियौँ। यो कुरा अब त्यसमा चाहिँ अब बदली नेता हालको लागि नेसनल पार्टी सेक्रेटरीमा राख्यो भने हामी अलिक सहज होला भन्ने किसिमको हाम्रो धारणा, प्लस विद्युतको महसुसलाई अलिकति उद्योग स्रोतलाई तारिफ लगाइदिनु भने हामीले चाहिँ एउटा चाहिँ त्यस राख्यौँ। अर्को कुरा विचारवटा अब असहज भइरहेको अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिअलि हामीले बाध्यतामा छ हामी भन्ने विषय गरे उहाँले
0: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो
2: हरेक कुरामा चाहिँ उहाँले पोजिटिभ लिनुभयो र विचारवटा गर्न म एक्सन म त्यो फोन त इम्प्लिमेन्ट गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो जस्तै अब पर्यटन नम्बर बढाउनेमा पनि उहाँले अब सरकारले चाहिँ एकदमै अब प्रमोसन त्यो विशेष ध्यान गरेर विश्लेषण बजेट सुहाएर गर्छु भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो प्लस इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो अथवा चाहिँ अब कुनै सानो होटेलहरूको इआइएको कारणले गर्दाखेरि नभएको अवस्थाहरूलाई उनीहरूले तुरन्तै बाटो अध्ययन फुकाउने किसिमको आश्वासन दिनुभएको छ
0: प्रधानमन्त्री हुनुभन्दा अगाडि आफ्नो चुनावी भाषणको बेलामा पनि यो पशुपतिनाथ चाहिँ घुम्न जाने हो सेवाली नै जनकपुरबाटै हो भन्ने खालका कुरा गर्नुभएको थियो त्यो विषयमा चाहिँ आज त्यसरी पर्यटन प्रवर्धन आन्तरिक अथवा बाह्य पर्यटन प्रवर्धन गर्ने किसिमको चाहिँ उहाँका केही भनाइ आए कि आएन
2: दुवैको कुरा छ प्रवर्धनको काम चाहिँ सरकारले एकदमै जिम्मेवार पूर्वक गर्छ भन्ने किसिमको उहाँको आश्वासन आज दिनुभएको छ आन्तरिक प्लस बाह्य दुवै अब इन्डियन ओभर धेरै बढी सुविधा छ यहाँ इन्ट्रेस्टेड छ माइस टुरिज्ममा अब त्यसमा भएको अब अलिकति कम्प्लिकेसनहरू पनि हामीले उहाँले बिक गरे जस्तै अब इन्डियनहरू आउँदाखेरि गरगण लिएर आउँछ अब गरगण ल्याउन नपाउनु भयो त्यस्तै अलिकति डिस्करेज भइरहेछ त्यो वेडिङ डेस्टिनेसनको रूपमा प्रमोसन गर्नलाई त्यो कुरा पनि हामीले राखेपछि उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर त्यसको केही सोल्युसन निकाल्ने अनि किसिमको पनि आश्वासन दिनुभएको छ
0: पोहोर जेएनजी आन्दोलनको बेलामा पनि होटलहरू पनि निशानामा परे होइन आक्रमणको अनि त्यसले पनि असुरक्षा बढाएको होला नि त्यो विषयमा चाहिँ कुरा राख्नुभयो कि भएन
2: होइन अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्री हो अब जेएनजी आन्दोलन पनि एक महिना त हाम्रो अब अकुपेन्ट ठ्याक्कै निर्भयो तर लकीले रिभाइभ चाहिँ तुरन्त भयो अब फेरि अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बन्दको कारणले पनि अलिक इफेक्ट परिरहेको छ होइन त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँले के भन्नु क्रस बोर्डर टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो चाइना नेपालको चाहिँ क्रस बोर्डर हो त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब फर्क मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हामीले अवधारणाले अगाडि राखेको थियौँ उहाँ त्यसमा भेरी पोजिटिभ हुनुहुन्छ भारत अपनी के छ अब स्टडी गरेर अब सबै सहकार्य गरेर चाहिँ अगाडि बढ्ने किसिमको चाहिँ कुरा भएछ
0: उनी थिए होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग होर्मुज जलमार्ग माथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार पाँचौं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ यसबीचमा बहरेन र कुवेतले क्षेप्यास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन् बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट
3: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरूद्ध गर्ने चेतावनी दिएको छ इरानको इस्लामिक रिभोल्युशनरी गार्डस कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो उसले जारी गरेको वक्तव्यमा ती आक्रमणहरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए
5: मध्यपश्चिम ट्याङ च्याक यति बेला रात्रिको 9 बजेको छ

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङ जिल्ला उद्योग वाणिज्य संघ राहीको निर्वाचन असोज 10 गते तोकिएको छ। संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा बुधबार बसेको बैठकले संघको 21 औं साधारण सभा तथा 18 औं अधिवेशन भदौ 20 गते र चुनाव असोज 10 गते तोकिएको हो। यसै गरी साधारण सभा तथा अधिवेशनका लागि विभिन्न उपसमिति बनाइएको सचिव विकास ओलीले जानकारी दिनुभयो। उहाँका अनुसार स्मारिका प्रकाशन समितिको संयोजकमा सचिव विकास ओली, विज्ञापन संयोजकमा जगत आचार्य, यसै गरी साधारण सभाको लागि फोस तथा आवास उपसमिति संयोजक विष्णु प्रसाद श्रीजाल, मंच व्यवस्थापन उपसमितिमा संयोजक नोर्बु लामा तामाङ, संघको वित्त चित्र निर्माण उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ र सदस्यहरूमा उद्योग उपाध्यक्ष ध्रुव कुमार गहतरा, वाणिज्य उपाध्यक्ष लीलाराम खड्गा रहनु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले पदभार ग्रहण गर्नु भएको छ। पदभार ग्रहण सँगै प्रतिष्ठानका निवर्तमान निमित्त कार्यालय प्रमुख निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश साईले सहित विभिन्न विभागका चिकित्सक नर्स कर्मचारीले प्र डाक्टर मिश्रलाई भव्य सामूहिक स्वागत गरेका थिए। नवनियुक्त उपकुलपति प्र डाक्टर अजय कुमार मिश्रले सेवाग्राही र विद्यार्थीहरूलाई प्राथमिकतामा राखी प्रतिष्ठानको सुधार तथा विकासमा लाग्ने बताउनु भएको छ। उहाँले सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताउनु भएको हो। मिश्रले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उपकुलपति मिश्रले तत्काल ठूलो योजना घोषणा गर्नुभन्दा नागरिकले प्रतिष्ठानबाट सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माणमा जोड दिने बताउनुभयो। उहाँले अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीले अनावश्यक झन्झट, ठेला सुस्ती वा असहजता भोग्नु नपर्ने गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताउनुभयो। प्रतिष्ठानप्रति नागरिकको विश्वास वृद्धि गर्ने, सेवा प्रणालीलाई व्यवस्थित बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ। प्रतिष्ठान स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र नभई अध्ययन, अध्यापन र अनुसन्धान गर्ने शैक्षिक संस्था पनि भएकाले शिक्षण सँगै अध्ययन तथा अनुसन्धानलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने उहाँले बताउनुभयो। उहाँले चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरकारवाला बीच समन्वय र सहकार्यलाई सुदृढ बनाउँदै प्रतिष्ठानको समग्र विकासमा अघि बढ्ने उल्लेख गर्दै सबै पक्षको साथ र सहयोगबाट प्रतिष्ठानलाई नागरिक मैत्री तथा सेवामुखी संस्थाका रूपमा स्थापित गर्न सकिने बताउनु भएको थियो। कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अस्पताल प्रमुख तथा सह निर्देशक प्र डाक्टर सुरेश रसाईली, पूर्व डिन प्र डाक्टर रमेश कडेलले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्तिको अवस्था तथा सुधारका लागि नेतृत्वले सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड़ दिएका थिए। मेट्रोन चन्दा गजबुजाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका अधिकृत शालिकराम कालाथुकीले गर्नु भएको थियो। भूमि प्रशासन कार्यालय दाङको श्रेष्ठता अध्यावधि गर्ने कार्य 2 दिन बन्द हुने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा सञ्चालित भूमि सेवा केन्द्र प्रणालीमा लामो समयदेखि प्राविधिक समस्या आएका कारण साउन 1 गतेदेखि मात्र श्रेष्ठता कायम हुने भएको छ। कार्यालयका अनुसार असार 31 र 32 गते श्रेष्ठता अध्यावधि गर्ने कार्य पूर्ण रूपमा स्थगित रहनेछ। कार्यालय प्रमुख नरेश कुमार खड्गाद्वारा जारी सूचना अनुसार भू सेवा केन्द्र प्रणालीमा निरन्तर आइरहेको प्राविधिक गडबडीका कारण असार मसान्तका अन्तिम 2 दिन काम गर्न नसकिने अवस्था सिर्जना भएको हो। कार्यालयको निर्णय अनुसार आगामी साउन 1 गतेबाट मात्र नियमित रूपमा श्रेष्ठता कायम गर्ने कार्य शुरू गरिनेछ। पछिल्लो समय प्रणालीमा देखिएको समस्याले सेवा प्रवाह प्रभावित भएको र आर्थिक वर्षको अन्तिममा काम रोकिँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमा समेत मागेको छ।
र आयुर्वेदिक उपचार प्रति सर्वसाधारणको विश्वास बढ्दै जाँदा दाङको तुलसीपुर 18 बिजौरी स्थित पारदर्शिक आयुर्वेदिक चिकित्सालयमा सेवा लिने बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। कुनै समय सुनसान देखिने चिकित्सालय अहिले दैनिक जसो बिरामीको चापले व्यस्त बन्न थालेको छ। चालू आर्थिक वर्षमा चिकित्सालयबाट 162,542 जनाले विभिन्न आयुर्वेदिक स्वास्थ्य सेवा लिएको अस्पतालका निमित्त निर्देशक डाक्टर परवेश्री बास्तोलाले जानकारी दिनुभयो। उहाँले पछिल्लो समय विशेष गरी पञ्चकर्म र स्वर्ण प्रसन्न सेवा अत्यन्त लोकप्रिय बन्दै गएको बताउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा मात्र 5,000 भन्दा बढी बालबालिकाले स्वर्ण प्रसन्न सेवा लिएका छन्। रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुग्ने विश्वासका कारण अभिभावकको आकर्षण यो सेवातर्फ बढ्दै गएको उहाँको भनाइ छ। डाक्टर श्री वास्तोलाले भारतका आयुर्वेदिक अस्पतालमा उपलब्ध हुने अधिकांश आधुनिक आयुर्वेदिक उपचार तथा सेवा अहिले बिजौरी स्थित चिकित्सालयमै उपलब्ध रहेको उल्लेख गर्नुभयो। अस्पतालमा अहिले दाङ सहित छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने क्रम बढेको उहाँले बताउनुभयो। बिरामीको चाप निरन्तर बढ्दै गए पनि फबनको अभाव, सीमित पूर्वाधार र पर्याप्त जनशक्ति नहुँदा सेवा विस्तार गर्न चुनौती भइरहेको उहाँले बताउनुभयो। आर्थिक वर्ष 2081-82 चिकित्सालय 50 सयमा स्तर उन्नति भए पनि कर्मचारी दरबन्दी भने 2058 सालकै संरचना अनुसार रहेको उहाँको भनाइ छ। उहाँले बढ्दो सेवा मागलाई मध्यनजर गर्दै चिकित्सालयको भौतिक पूर्वाधार विस्तार, जनशक्ति थप तथा आवश्यक उपकरण व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने आवश्यकता औलाउनुभयो। हौस्त अहिलेलाई राति 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु चाहिँ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
9: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
10: र 98578309।

0: वायनेट को buy one gift one free offer मा 3 महीना को 125 Mbps इंटरनेट रु 2700 मा खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478829913 र 98095128
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9843530

0: हार्दिक अभिवादन कार्यक्रम साहित्यिक डबलीको तर्फबाट म शारदा शर्मा। राप्ती साहित्य परिषदद्वारा सञ्चालित एवं रेडियो मध्यपश्चिम 91.4 प्रसारित यो कार्यक्रम साताको एक पटक हरेक बुधबार बेलुकी बीबीसी नेपाली सेवापछि तपाईहरूले सुन्न सक्नुहुनेछ। हामी झन्डै 10 बजेसम्म विविध साहित्यिक सामग्रीका साथ तपाईँको रेडियोमा आउनेछौ। कार्यक्रम साहित्यिक डबली एकैसाथ राप्तीका अन्य एफएमहरूबाट पनि प्रसारण हुने गर्दछ भने इन्टरनेटमा पनि हामीलाई सुन्न सकिन्छ। साहित्य केवल शब्दहरूको संयोजन होइन, यो समयको साक्षी, समाजको संवेदना र मानव मनका गहिरा अनुभूतिहरूको कलात्मक अभिव्यक्ति हो। कहिलेकाहीँ एउटा कविता, एउटा कथा वा एउटा विचारले जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिदिन्छ। त्यसैले साहित्यले पुस्ता जोड्छ, चेतना जगाउँछ र समाजलाई निरन्तर सोच्न सिकाउँछ। यही विश्वासलाई आत्मसात गर्दै साहित्यिक डबलीले हरेक साता नेपाली भाषा, साहित्य र सृजनाको संसारमा सक्रिय स्रष्टाहरूका रचना, विचार र अनुभव सँगै साहित्यिक यात्रालाई यहाँहरूमा प्रस्तुत गर्दै आएको छ। आजको साहित्यिक डबलीमा हामीसँग हुनुहुन्छ नेपाली साहित्यका युवा कवि जनक विक। हालै उहाँको राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा एकल रचना वाचन सम्पन्न भएको सन्दर्भमा उहाँसँग साहित्यिक यात्रा, कविता लेखनको प्रेरणा, एकल वाचनको अनुभव, प्राप्त प्रतिक्रिया, आगामी साहित्यिक योजना तथा समकालीन नेपाली साहित्यका विविध पक्षबारे गरिएको आत्मीय संवाद आजको कार्यक्रमको विशेष प्रस्तुति रहेको छ। साहित्यको यात्रामा नयाँ पुस्ताका स्रष्टाहरूले आफ्ना अनुभूति दृश्य मार्फत नेपाली साहित्यलाई निरन्तर नयाँ ऊर्जा प्रदान गरिरहेका छन्। त्यही सृजनात्मक यात्राका एक प्रतिभाशाली युवा हस्ताक्षर हुन् जनक विक। आउनुहोस् अब सुनौ युवा कवि जनक विकसँग गरिएको विशेष साहित्यिक अन्तर्वार्ता।
1: रेडियो मध्यपश्चिम दाङबाट प्रसारित कार्यक्रम साहित्यिक डबलीमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। सर्वप्रथम हाम्रा श्रोतालाई यहाँको परिचय सुनाइदिनु न।
2: मेरो नाम जनक विक, मेरो घर दाङ शान्तिनगर वार्ड नम्बर 3 पलाङ्की भन्ने ठाउँ पर्छ।
1: यहाँले कविता लेख्न लागेको कति भयो?
2: म हुन त अब कविता अलिक फाटाफुटा लेखिन्छ, कविता लेख्ने भन्दा पनि अझै पढ्ने बढी रुचाउँछु र पढ्दा पढ्दै लेख्न पनि कहिले कहिले मन लाग्छ र लेखिन्छ। मेरो धेरै लामो कविता लेख्न लागेको धेरै लामो समय भएको छैन, म यो 79
1: कसको प्रेरणाले कविता लेख्न थाल्नुभयो त यहाँले?
2: म चाहिँ अध्ययन पहिलेदेखि नै अध्ययनमा अलिक रुचि राख्ने मान्छे हो, त्यसमा पनि साहित्यिक अध्ययन सबै क्षेत्रको अध्ययन नै गर्छु म। अध्ययनमा यो मन नपर्ने यो पढ्ने भन्ने छैन मलाई, सबै विधा म अध्ययन।
1: अन्य लेखन त चलिरहेको थियो, लेखन प्रक्रिया अगाडि बढ्दै जाँदाखेरि कवि 79 सुरु गरेँ मैले भन्नुहुन्छ।
2: त्योभन्दा अघि अरू काममै अलिक बिजी भइयो र यो लेखन प्राथमिकतामा आएन होला। त्यसपछि अलिकति समय फुर्सद भइसकेपछि कविताहरू पढ्ने, पुस्तकहरू पढ्ने क्रममै कहिले कसो पनमा आएको बेला लेखिहालौँ त भन्नेबाटै सुरुवात भएर लेख्न सुरु गर्यो। खास मैले कविता भन्ने बित्तिकै अलिक पहिले मेरो दिमागमा कस्तो हुन्थ्यो भने कविता भनेको लयबद्ध कविता, छन्दबद्ध कविता मात्रै कविता जस्तो लाग्थ्यो। त्यो आफूले कवितालाई नबुझ्दाखेरि, त्यो ध्यान नदिँदाखेरि, कविता पढ्दै जाँदाखेरि आहुतिको गौघोरो अफ्रिका भन्ने कविताबाट एउटा चाहिँ तुच्छ जीवनको महान गाथा भन्ने त्यहाँ एउटा कविता छ, त्यो पढिसकेपछि ए कविता आखिर यस्तो पनि त हुँदो रहेछ, त्यसले एकदम छोयो। त्यसपछि मैले आफूले पनि फेरि अब अलिक ट्राई गर्ने, आफ्नो मनमा लागेका विषयवस्तुहरूलाई लेख्ने क्रममा बिस्तारै अब लेख्न सुरु गरेको हुँ। अझै पनि अब यो कविताको कखराकै चरणमा छु जस्तो लाग्छ आफूलाई।
1: अनि तपाईँको पहिलो कविता कहिले र कसरी लेख्नुभएको थियो? 79
2: पहिलो कविता के थियो भने त्यतिखेर खासमा काठमाडौँमा बालेन शाहले चुनाव जितिसकेपछि त्यहाँ चाहिँ सडकका व्यापारीहरूलाई खास गरेर निम्फा जनतालाई भनौँ न, अनि त्यहाँका सडकका व्यापारीहरूलाई अनि आफ्नो गुजारा गर्ने व्यापारीहरूलाई अब पानीपुरी बेच्ने, मकै पोलेर बेच्ने, यस्ता चाहिँ भनौँ न आफ्नो गुजाराको लागि व्यवसाय गर्ने मान्छेहरूलाई त्यहाँबाट काठमाडौँ महानगरपालिकाले एक किसिमको त्यहाँबाट सडकबाट हटाउने अभियान चलाइराखेको थियो। त्यतिखेर चाहिँ ती विभिन्न व्यक्तिहरूको चित्कारहरूले मलाई चाहिँ के गर्यो भने त्यतिखेर कविता लेख्न प्रेरित गरे जस्तो लाग्छ।
1: अनि
2: त्यतिखेर मैले चाहिँ बालिनको सहर भनेर लेखेँ मैले एउटा,
1: अनि
2: त्यो कविता भयो भएन के भयो मलाई थाहा भएन। मैले लेखेँ, लेखिसकेपछि एउटा अनलाइनलाई पनि दिएँ, अनलाइनले त्यो छाप्यो अनलाइनबाट त्यतिखेर रातो खबरबाट जस्तो लाग्छ मलाई त्यसबाट छाप्यो त्यसपछि अरू स्थानीय अरू अनलाइनहरूले पनि पाँच सातवटा आठ दसवटा त्यो अनलाइनहरूले छापिदिनु भयो धेरै मान्छेहरूले प्रतिक्रिया पनि दिनुभयो अब त्यो मलाई त्यो कविता भयो भएन त्यो पनि आगमन भएन मलाई मनमा लागेको कुरा लेखेँ अनि त्यहाँदेखि मैले त्यो त्यो समयदेखि लेख्न जान्छु क्या हो जस्तो लाग्यो फेरि अर्को कविता लेखेँ त्यसरी चाहिँ सुरुवात भयो
1: सुनाउ न त त्यो पहिलो कविता भने
2: चाहिँ त्यतिखेर बालनले जसरी त्यहाँबाट हुन त अब एउटा उनको प्रक्रियाले कति फाइदा पुग्यो पुगेन त्यो अर्को विषयको पाटो भयो मैले खास गरेर त्यो एकदमै निम्न स्तर सडकमा गुजारा गर्नेहरूलाई त्यहाँबाट लछार पछार गरेको ठेलागाडाहरू एकदम भत्काइदिएको त्यो सडकबाट लखटेको त्यो एउटा काली लाग्दो जस्तो मलाई मैले फिलिङ गरेँ
1: त्यसको आवाजलाई कविता रूपमा कविताको रूपमा ढाल्नु
2: हजुर त्यही कुरा नै मैले कविता त्यो कविताबाट धेरै प्रतिक्रिया पाइसकेपछि नै मैले ओहो कविता मैले लेख्न जान्छु कि जस्तो लागे यो बालिनको सहर हो भन्ने लेखाएको थिएँ खेर अब त्यो कविता जस्तो पनि अहिले पनि त्यो कविता हो कि आफ्नो चाहिँ भावना जस्तो अहिले पनि लाग्छ अब अहिले आफैले पनि धेरै कुरा
1: पहिलो कविता भावनाले हामीले त्यसरी त्यसैलाई नै प्राथमिकता दियौँ
2: यो बालिनको सहर हो यो बालिनको सहर हो ठेलेहरू हो झोले पोकेहरू हो तिमीले यसरी ठेला झोला पोका बोकेर गुजारा गर्न पाउँदैनौ ठेलेहरू हो झोले पोकेहरू हो तिमीहरूले यसरी ठेला झोला पोका बोकेर गुजारा गर्न पाउँदैनौ तिम्रो ठेला झोला पोकाले मेरो सहर फोहोर देखियो अब यो सहरमा सयौं भाटबटिनीहरू खुल्दैछन् यसैले तिम्रो खाँचो छैन यो बालिनको सहर हो सड़कको पेटीमा मकै बेच्नेहरू हो सड़कको पेटीमा मकै बेच्नेहरू हो चटपटे पानीपुरी बेच्नेहरू हो तिमीहरूले यसरी मकै चटपटे पानीपुरी बेच्न पाउँदैनौ तिम्रो मकै चटपटे पानीपुरीले मेरो सहर दुर्गन्धित भइसक्यो अब यो सहरमा धेरै पाँच तारे होटल क्याफेहरू बन्दैछन् यसैले तिम्रो आवश्यकता छैन यो बालिनको सहर हो झुपडीका पाखेहरू हो झुपडीका पाखेहरू हो सहरको खोल्सा खाल्सीमा बाँच्नेहरू हो तिमीहरू यसरी छाप्रो बनाएर आफ्नो शिर छोप्न पाउँदैनौ तिम्रो झुप्रो छाप्रोले मेरो सहर क्रूप देखियो अब यो सहरमा ब्रुज खलिफाहरू बन्दैछन् त्यसैले तिम्रो झुप्राको आवश्यकता छैन यो बालिनको सहर हो मजदुरहरू हो गरिब फोहोरीहरू हो मजदुरहरू हो गरिब फोहोरीहरू हो तिमीहरू झुत्रा लगाएर मेरो सहरमा घुम्न पाउँदैनौ तिम्रो झुत्रा लुगाले मेरो सहर थोत्रो देखियो अब यो सहरमा मर्सरिजमा भिआइपीहरू सवार हुँ गर्दैछन् त्यसैले मेरो सहरको नजिक नाउँ यो बालिनको सहर हो बालिनको सहरमा सपिङ गर्न बालिनको सहरमा सपिङ गर्न तिमीलाई खाडीको तीन वर्षको कमाई चाहिन्छ मेरो सहरमा सेल्फी खिच्न डलरले किनेको आइफोन चाहिन्छ ठेले झोले पोकेहरू हो मकै पानीपुरी चटपटे बेच्नेहरू हो गरिब झुपडीका पाकेहरू हो मेरो सहरको मूल्य तिमीले तिर्न सक्दैनौ तिमी नजिक आउँदा मेरो सहर कुरूप दुर्गन्धित फोहोर हुन्छ यसैले मेरो सहरमा भन्दा मेरो सहरभन्दा कसौं टाढा बस यो सहर राणाहरू राजाहरूबाट वीरता पाउने सन्तानहरूको हो भ्रष्टाचारी दलाली तस्कर गरेर महल ठडाउनेहरूको हो किनकि यो बालिनको सहर हो यसरी
1: लेखेका एउटा कविता जन्मिनु अघि तपाईँको मनमा कस्तो प्रक्रिया चल्छ मनमा
2: के कस्तो हुन्छ भने कहिले कस्तो कुनै पनि विषयवस्तुले छोएको बेला आफू चाहिँ अलिकति गम्भीर भइएको बेला कुनै पनि सोचमा भएको बेला केही शब्दहरू दिमागमा खेल्दै गरेर ओ यो कविता बन्थ्यो कि भन्ने भयो भने त्यही बेलामा कविता रूपमा लेखिन्छ पहिला सुरुमा अब त्यो जे आउँछ मनमा त्यो लेखिन्छ त्यसपछि त्यसलाई बिस्तारै आज भोलि अलि एक दुई दिन लगाएर त्यसलाई चाहिँ अलि राम्रो बनाउने कसरी त्यसलाई राम्रो बनाउन सकिन्छ त्यतातिर गएर कविताको रूपमा ढाल्ने गर्छु अब कविता सकभर राम्रै लेख्न पाए हुन्थ्यो भन्ने चाहिँ लागिराखेको हुन्छ तर फेरि अब भग्दै भर्खर लेख्दै गरेको सिकाइ भएको कारणले आफूले भने जस्तो त बनिराखेको भन्न तर पनि लेख्ने प्रयास चाहिँ गरिराखेको
1: त्योभन्दा अगाडि के काम गरिरहनुमा त्यहाँ
2: चाहिँ कस्तो भयो भने 62-63 पछिको जनआन्दोलन पछि भर्खर त्यतिखेर एसएलसी पास गरियो अनि एसएलसी पास गरिसकेपछि त्यतिखेरको माओवादी आन्दोलनले हामीलाई प्रभाव पार्यो त्यसपछि म लगत्तै त्यतिखेर अखिल क्रान्तिकारीकै थियो विद्यार्थी संगठन माओवादीसँग जोडिएको संगठनमा आबद्ध भए करिब धेरै जस्तो समय चाहिँ राजनीतिमै बिताइयो करिब चाहिँ तपाईँको 7-8 वर्षको त्यो बिताइसकेपछि त्यतिखेर माओवादी आन्दोलनमा एउटा चाहिँ विग्रह भनौ न सुरुवात भयो, त्यसपछि पार्टी फुट्यो। पार्टी फुटिसकेपछि म अलिकति त्यतिखेर वैद्य हुँदै विप्लवले नेतृत्व गर्नुभएको पार्टीमा आबद्ध हुँदै आएँ। त्यो पार्टीमा आबद्ध भइसकेपछि मैले त्यो बीचमा अहिले म जुन स्कूल बुद्ध मावि शान्तिपुरको व्यवस्थापन समितिको अध्यक्ष पनि छु, त्यो स्कूलमा मैले पढाउँथे, म त्यहाँको लेखापाल थिएँ। दुईटै वर्ष मैले त्यहाँ पढाएँ, लेखापालको काम सँगसँगै पढाउने गर्थे। त्यसपछि यता नेत्र विक्रम छन् विप्लवले, अब क्रान्ति पूरा भएको छैन, यो हजारौं क्रान्तिलाई पूरा गर्ने भन्ने पनि एउटा राख्नुभयो। त्यसपछि साँच्चीकै अब गर्नुपर्छ एकचोटि देशको निम्ति भन्ने त्यतिखेर भाव आयो र अहिले फुल टाइमहरूमा मैले त्यो जागिर छोडेर फुल टाइमर रूपमा पार्टीको काममा लाग्यो। म घोराईमै अधिकांश समय बिताएँ। त्यसपछि पार्टीकै कामले गर्दाखेरि पार्टीको पनि कस्तो भयो भने घोराईमै कहिले यहाँको सेक्रेटरी कहिले इन्चार्ज हुँदै पार्टीको जिल्ला सेक्रेटरीसम्मको मैले भूमिका पूरा गरेँ। त्यो क्रममा अधिकांश टाइमहरू व्यवस्थापकीय काममा अलिक बिजी भइ नै भएको कारणले अन्ततिर अलिक कम पठाइन्छ, पढ्ने निरन्तरता नै थियो। म यहाँ आइसकेपछि नै मैले उता ब्याचलर गरिसकेका थिएँ, यहाँ आइसकेपछि महेन्द्र बहुमुखी मैले मास्टर्स सकेका थिएँ। त्यही बिचमा ठ्याक्कै सृजना गर्ने कुरा
1: हाम्रो एकल रचना वाचन पनि गरेको थियो राप्ती साहित्य परिषदले, त्यस कार्यक्रममा वाचित कविताहरू केही सुन्न
2: सक्नुहुन्छ। मात पाऊ मुखिया बा थियो गाउँमा केही रूप पनि पाखो, तमसुक च्यात्न ससुरा बाजेले बुझाएका हुन् हजुरलाई जेथा, तमसुक च्यात्न ससुरा बाजेले बुझाएका हुन् हजुरलाई जेथा, त्यसपछि छोड्नु परेको थियो पुर्ख्यौली थाक्तलो। छोराछोरीको भोटो फेर्न दुई छाक जोहो गर्न छिरेका हौ सहर, छोराछोरीको भोटो फेर्न दुई छाक जोहो गर्न छिरेका हौ सहर, सजाएका हौ सपना खोलाको बगरमा झिलिमिली आकाशलाई छानो मानेर, छोराछोरीको भोटो फेर्न दुई छाक जोहो गर्न छिरेका हौ सहर, सजाएका हौ सपना खोलाको बगरमा छिलिमिली आकाशलाई छानो मानेर, काखी च्यापेर दुधे बालक तोडेका हौं आफ्नै मुटु, हतौडाको चोट सँगै जोडेका हौं एक एक इट्टा, तब बनेको थियो ओत लाग्ने एउटा छानो। काखी च्यापेर दुधे बालक तोडेका हौं आफ्नो मुटु, आफ्नै मुटु हतौडाको चोट सँगै जोडेका हौं एक एक इट्टा, तब बनेको थियो ओत लाग्ने एउटा छानो। माटो भिजाएर पसिनाले पोतेका हौ भित्ताहरू, आफ्नै रगतको मसीले कोरेका हौ सपनाका चित्रहरू, तब सजिएको थियो शिर छोप्ने सानो घर। आज त्यही घर भत्कियो, सपनाहरू चर्किए, अब कहाँ जाउँ मुखियाबा, आज त्यही घर भत्कियो, सपनाहरू चर्किए, अब कहाँ जाउँ मुखियाबा, त्यति बेला गाउँ तपाईँको थियो, अहिले सहर पनि तपाईँकै सन्ततिको छ, हाम्रो संसार कहाँ हो मुखियाबा। आज फेरि बिन्ती बिसाएको छु, यदि बाँकी छ भने आफ्नै पाखोको एक मुठी माटो फर्काइदिनु, कि सहरको एउटा कुनामा आफ्नै झुप्रोमा पस्थवा हामीलाई बाँच्न दिनु।

0: प्रस्तुत गर्ने एउटा माध्यम हो जस्तो लाग्छ। अब कविताहरू धेरै कविताहरू लेखिन्छन्, अब कविताको पनि सबैको आफ्नै परिभाषा पनि छ र स्तरीय पनि कसैको नजरमा कुनै कविता स्तरीय हुँदो रहेछ, कसैको नजरमा कुनै स्तरीय हुँदो रहेछ। यसलाई विचारले, भावनाले, त्यसपछि मान्छेको इच्छा आकांक्षाले, सन्दर्भले कवितालाई सुन्दर पनि बनाउँदो रहेछ जस्तो लाग्छ। खास गरेर कविता भनेको एउटा भावनालाई, शब्दहरूलाई, भावनाहरूलाई एउटा सृजना मार्फत, शब्दहरू मार्फत सुन्दर ढंगले प्रस्तुत गर्ने एउटा कला हो जस्तो नै लाग्छ मलाई।
1: श्रोता, यति बेला हामी रेडियो मध्यपश्चिम दाहाङबाट प्रसारित कार्यक्रम साहित्यिक डबलीमा छौं। आज हाम्रा अतिथि हुनुहुन्छ युवा साहित्यकार जनक विक, उहाँसँग कुराकानीलाई जोड्न चाहन्छु। ले एकल रचना वाचनको बेला बातचित गरेका कविताहरूको समीक्षा अथवा टिप्पणी त भयो,
0: हजुर,
1: त्यसमा कस्ता सन्देश अथवा सुझावहरू आए?
0: सुझावहरू मैले अपेक्षा गरेकै सुझावहरू त्यहाँ मैले सुने। टिप्पणीकर्ता पूरण शर्मा हुनुहुन्थ्यो, उहाँले एकदम मिठो टिप्पणी गरिदिनु भयो र वरिष्ठ समालोचक साहित्यकार, वरिष्ठ साहित्यकार अमर गिरी प्रमुख अतिथि हुनुहुन्थ्यो र उहाँले पनि मेरो कवितामाथि टिप्पणी सुझाव चाहिँ दिनुभएको थियो। उहाँको सुझाव चाहिँ कवितालाई अझै स्तरीय बनाउनको निम्ति उहाँले विशेष गरेर तीनवटा कुरा चाहिँ गर्नुभयो। पहिलो चाहिँ शास्त्रीय साहित्यको अध्ययनमा जोड़ दिनुपर्ने उहाँले चाहिँ एउटा कुरा त्यो राख्नुभएको थियो र अर्को कुरा उहाँले के राख्नुभयो भने जीवन र जगतको विषयमा अलिक गहन अध्ययन गर्नुपर्ने कुरा चाहिँ उहाँले राख्नुभएको थियो र तेस्रो कुरा चाहिँ उहाँले के राख्नुभयो भने आफूले लेखिने कविताहरूको विषयमा आफू अलिकति गम्भीर बनेर लेख्नुपर्ने र त्यसको विषयमा विमर्श गर्नुपर्ने कुराहरू उहाँले राख्नु भएको थियो। मलाई अपेक्षा पनि थियो कि मेरा कविताहरूमा एउटा चाहिँ सकारात्मक र मलाई फिडब्याक हुने गरी मेरा कविताका कमजोरीहरू के हुन् र म के गरेपछि यसलाई अझ स्तरीय बनाउन सक्छु भन्ने कुरा आओस्।

0: सबैभन्दा बोलियो साङ्लो फलामको हुँदैन रहेछ। त्यो त विश्वासको नाममा घाँटीमा सजाइने अदृश्य डोरी रहेछ। मैले देखिरहेको थिएँ मानिसहरू आफ्ना खुट्टामा होइन आफ्ना झण्डामा हिँडिरहेका थिए। मानिसहरू आफ्ना खुट्टामा होइन आफ्ना झण्डामा हिँडिरहेका थिए। उनीहरूको आँखाले क्षितिज देख्दैनथ्यो पार्टी कार्यालयको झ्यालसम्म मात्रै देख्दथ्यो। उनीहरू आफ्नो आवाज बोल्दैनथे। कसैले लेखिदिएको वाक्य दोहोर्याउँथे। म त्यस भीड़बाट चुपचाप बाहिर निस्किए किनकि आकाशको कुनै पार्टी हुँदैनथ्यो। त्यसपछि म एउटा विश्वविद्यालय पुगे। त्यहाँ ज्ञानलाई पाठ्यक्रमको बारभित्र चराइँदै थियो। प्रश्नहरू उत्तर पुस्तिकाको किनारमा रगत जस्ता राता चिन्हले काटिएका थिए। म त्यहाँबाट पनि चुपचाप निस्किए किनकि ज्ञानको कुनै घेरबार हुँदैन। मैले पुस्तक बन्द गरे र नदीको किनारमा बसे। मलाई त्यहाँ पानीले सिकायो बग्ने ज्ञान कुनै पाठ्यक्रममा अटाउँदैन। अर्को दिन म अदालत पुगे इजलासभरि अक्षरहरू थिए। तर एउटी वृद्ध आमाको आँसुको भाषा कुनै धारामा भेटिएन एउटा श्रमिकको चर्किएको हत्केला कुनै प्रमाण बनेन। म त्यहाँबाट पनि चुपचाप निस्किए। मैले बुझे कि असहायले कतै निशा पाउँदैन। त्यही दिनदेखि मलाई लाग्यो न्याय कानूनको पुस्तकमा मात्रै जन्मिँदैन, मानिसको विवेकमा पनि जन्मिनुपर्छ। धर्मले आफ्नो घेरा बनाएको छ, जातले आफ्नो बार लगाएको छ, विचारले आफ्नो किल्ला उठाएको छ र मानिस बारहरू जोगाउन व्यस्त रहँदा आफ्नो आकाश बिर्सिरहेका छन्। धर्मले आफ्नो घेरा बनाएको छ, जातले आफ्नो बार लगाएको छ, विचारले आफ्नै किल्ला उठाएको छ र मानिस बारहरू जोगाउन व्यस्त रहँदा आफ्नो आकाश बिर्सिरहेका छन्। अब मलाई झण्डा होइन हावा चाहिएको छ, पर्खाल होइन क्षितिज चाहिएको छ, आदेश होइन प्रश्न चाहिएको छ, किनकि प्रश्न गर्ने मानिस कहिल्यै कैदी हुँदैन। जहाँ तिम्रो सोच अरूको तिजोरीमा बन्द हुन्छ त्यहाँबाट ढोका खोल, किनकि सबैभन्दा ठूलो क्रान्ति सिंहासन ढाल्नु रहेनछ, आफ्नो चेतनाको तालचा फुटाउनु रहेछ। बन्धनपछिको खुल्ला आकाशमा रमाउनु अघि।
1: अनि कविता लेख्दा तपाईँ पाठकलाई बढी सोच्नुहुन्छ कि आफ्नै भावनालाई?
0: म आफ्नै भावनालाई नै बढी सोच्छु
1: पाठकतिर।
0: मेरो दिमाग जस्तो मैले त्यो मैले कविता लेख्दै गरेको सन्दर्भमा के कुराप्रति म गम्भीर भइराखेको हुन्छु, के विषयवस्तु, त्यो कविता लेख्ने भन्दा अगाडि पछाडिका घटेका घटनाहरूले पनि आफूलाई प्रभाव पारिरहेको हुन्छ। अर्थात् त्योभन्दा अगाडि पछाडि घटेका घटनाहरू पनि आफ्नो त्यो दिमागमा चलिरहेको हुन्छ, त्यसलाई केन्द्रमा रहेर कुनै अब त्यहाँ आफ्नो अभिव्यक्तहरू जन्मिराखेको हुन्छ, त्यसैलाई नै कविता बनाउने प्रयास गर्ने गर्छु म।
1: यसरी लेखन यात्रामा सामना गर्नु परेका चुनौतीहरू केही छन् यहाँको?
0: मैले त्यस्तो अब एकदमै गम्भीर रूपले पुरै टाइम लगाएर लेखिरहेको पनि छैन। अब अहिले नर्मली यी कविताहरू लेख्दै गर्दाखेरि त्यस्तो सामनाहरू त्यस्तो केही भएको छैन। मैले विशेष गरेर मेरो लेखन भनेको अहिलेसम्मको कविता लेखन, त्यसपछि सामान्य आफूलाई मनपरेका पुस्तकहरू पढिसकेपछि अब त्यसलाई पुस्तक समीक्षै पनि नभनौ, टिप्पणीको रूपमा पुस्तक समीक्षा भनौँ, पुस्तक समीक्षा टिप्पणी पनि गर्ने गर्छु। 8-10 पुस्तकहरूको समीक्षा पनि लेखेको छु। त्यसपछि अर्को चाहिँ म अहिले अध्ययनरत भएको कारणले मैले चाहिँ रिसर्च आर्टिकलहरू पनि अब लेखिरहेको छु। अब यो मेरो विषयसँग पनि समेत भएको कारणले त्यही नै हो मेरो लेखनयात्राको अहिले लेखिराखेको।
1: अध्ययन गरेर समीक्षा गरेर 4 पुस्तकको नाम सुनाउनु।
0: एउटा चाहिँ मैले यो

0: एन्टिथेसिस भन्ने पुस्तक पढे, त्यसले मलाई प्रकाश विकल्पले लेख्नुभएको एन्टिथेसिस त्यो एउटा वैचारिक पुस्तक पनि थियो। अझै त्यो अझै हामी जस्ता अलि नजान्ने पाठकहरू भनौ न, कम जान्ने कम ज्ञान भएका पाठकको लागि एकदम सजिलो ढंगले अहिलेको तत्कालीन अवस्थाका राजनीतिक सन्दर्भहरू, परिवेशहरू र वैचारिक कुराहरूलाई बुझ्ने एउटा बलियो रूपमा चाहिँ त्यहाँ प्रस्तुत गरेको पाएँ। त्यसपछि त्यसलाई त्यो मलाई अत्यन्तै त्यो प्रतिमा आकर्षित भइसकेपछि मैले खास पुस्तक समीक्षा दुईटा कारणले लेख्ने गर्छु। एउटा चाहिँ पुस्तक परिसक्यो अत्यन्तै मन पर्यो भने जानी नजानी लेख्ने गर्छु, अर्को चाहिँ अब आफूसँग आफ्ना साथीहरू आफूले चिनेका साथीहरूको पुस्तकहरू आइपुग्यो र त्यस्ता पुस्तक पनि मन पर्यो भने त्यसलाई पनि प्रोत्साहनको लागि पनि आफ्नो थप लेखनको विकासको निम्ति पनि लेख्ने गर्छु। त्यो अन्तर्गत मैले चाहिँ त्यो पुस्तक अत्यन्तै मन परिसकेपछि मैले यो लेखेर अहिले त अब संसारको पहुँच पनि अब हात हातमै छ, फेसबुकबाट मात्रै पोस्ट गरे पनि भइहाल्ने खालको छ, त्यो भएर त्यो लेखेर म दुईजना थप मान्छेहरूलाई यो पुस्तक पढ्ने वातावरण बनाएँ भने त्यसले थप मान्छेहरूलाई अहिलेको विचार बुझ्न सजिलो हुन्थ्यो भन्ने लागेर मैले त्यो गरेको थिएँ। अनि एउटा सेतो एप्रोन अञ्जु न्युपानेले लेख्नुभएको एउटा सेतो एप्रोन भन्ने उपन्यास को पनि मैले लेखेको थिएँ अनि त्यो पनि मलाई अत्यन्तै मन परेर लेखेको थिएँ। अर्को चाहिँ त्यो खास गरेर मेडिकल फिल्डमा काम गरिराख्नुभएका नर्सहरूको कथा चाहिँ त्यसमा छ। नर्सहरूको कथा बेता जुन सपना बोकेर नर्सहरूले अध्ययन गर्नुहुन्छ, आफ्नो बुवा आमाहरूले उहाँहरूलाई पढाउनुहुन्छ र वास्तविक फिल्डमा उहाँहरूले भोग्न परेका समस्याहरू फरक अनुभूति हुने, त्यसपछि जो सपना बोकेर त्यहाँ जानुहुन्छ त्यसका अप्ठ्याराहरू, त्यसलाई राजनीतिले पार्ने प्रभावहरू, हाम्रा सामाजिक सम्बन्धहरूले पार्ने प्रभावहरू कै विषयमा अलिक बढी केन्द्रित छ, मैले त्यो पनि लेखेको थिएँ। अर्को चाहिँ एजहरू पुँजीवाद भन्ने त्यो अर्थ राजनीतिसँग सम्बन्धित पुस्तक अनिल शर्मा विरहीले लेख्नुभएको पुस्तक। अनि त्यो विशेष त अब अर्थ राजनीति भन्ने बित्तिकै विषय नै अप्ठ्यारो भइहाल्यो। त्यसपछि अब त्यो हुन त मेरो क्षमताले भ्याउने लेखन त थिएन, तर पनि फेरि अर्थ राजनीति बुझ्नै पर्ने विषय जस्तो पनि आफूलाई लाग्ने, त्यो लागिसकेपछि अब त्यो सरल ढंगले उहाँले एकदम सरल ढंगले हामी जस्ता आम पाठकहरूले बुझ्ने भाषामा अर्थ राजनीतिको विषयमा सरल ढंगले लेखेको कारणले अब यसलाई समीक्षा लेख्यो भने थप पाठकसम्म पुर्याउन सकिन्छ कि भन्ने उद्देश्यले मैले त्यो पनि लेखेको थिएँ।
1: कविताकै सेरो फेरोमा छौँ, फेरि पनि एकल रचना वाचनमै बाचित कविता सुनौ एउटा।
0: हस्, मेरो अर्को कविता छ, जब मौन बोल्छ तिमीलाई लाग्छ जंगल स्यालहरूको हुयाईले चल्छ, तिमीलाई लाग्छ जंगल स्यालहरूको हुयाईले चल्छ, तर जंगलले सधैँ हल्ला भन्दा मौनलाई बढी चिन्दछ। तिमीलाई लाग्छ जंगल स्यालको हुयाले चल्छ, तर जंगलले सधैँ हल्ला भन्दा मौनलाई बढी चिन्छ। सिंह हरेक बिहान गर्जिँदैन, सिंह हरेक बिहान गर्जिँदैन, ऊ आफ्नो शक्ति आवाजमा होइन धैर्यमा लुकाएर हिँड्छ। सिंह हरेक बिहान गर्जिँदैन, ऊ आफ्नो शक्ति आवाजमा होइन धैर्यमा लुकाएर हिँड्छ। उसका आँखामा शिकार भन्दा पहिले समय हुन्छ, उसका पैतालामा हतार होइन विश्वास हुन्छ। स्याल भने हरेक रात आफ्नो प्रतिध्वनिसँग डराएर रातभरि कराइरहन्छ, स्याल भने हरेक रात आफ्नो प्रतिध्वनिसँग डराएर रातभरि कराइरहन्छ। उसलाई लाग्छ ध्वनिको आकार नै साहस हो, उसलाई लाग्छ ध्वनिको आकार नै साहस हो, तर जंगलले कहिल्यै हुयाईलाई इतिहास लेख्न दिएको छैन, तर जंगलले कहिल्यै हुयाईलाई इतिहास लेख्न दिएको छैन। हावालाई थुन्न खोज्ने हातहरू पहिले आफै थाक्छन्, हावालाई थुन्न खोज्ने हातहरू पहिले आफै थाक्छन्, नदीलाई बाँच्न खोज्ने घमण्ड आफ्नै किनारातिर बग्छन्, आगोसँग खेल्ने औंलाले उज्यालो होइन रातको ताप सम्झन्छ। त्यसैले याद गर शक्तिलाई उक्साएर, त्यसैले याद गर शक्तिलाई उक्साएर आफ्नो उचाइ नाप्न नखोज, पहाड़लाई ढुङ्गा सम्झनेहरू पहिरोको भाषासँग एक दिन अवश्य भेटिन्छन्। जंगलमा सिंह घोषणा गरेर कोही सिंह बन्दैन, सिंह त त्यो हुन्छ जसको उपस्थितिले जमीन काम छ र जंगल ढुक्कसँग सास फेर्न सक्छ। याद राख गर्जन सधैँ आवाज होइन कहिले काहीँ मौन पनि यति ठूलो हुन्छ कि हुइयाहरू आफै हराएर जान्छन् जब मौन बोल्छ जब मौन बोल्छ।
1: आजका युवा पुस्तामा कविता लेख्ने र पढ्ने संस्कृतिलाई तपाईँले कसरी हेर्नु भएको छ?
0: पछिल्लो चोटि कस्तो लाग्छ भने मलाई कविता पढ्ने लेख्ने संस्कृति युवा पुस्तामा कम भएको नै पाउँछु। किन त्यो कहाँबाट पनि पाइन्छ भने अब घुराईमा हुने अधिकांश साहित्यिक कार्यक्रमहरूमा म सहभागी पनि हुन्छु सके जति कार्यक्रमहरूमा त्यहाँ युवा पुस्ताको कम सहभागिता देखिन्छ एकदम कम सहभागिता देखिन्छ। त्यसले नै जनाउँछ कि साहित्यतिर लेखनतिर कवितातिर युवा पुस्ताको कम चाहिँ लगाव छ जस्तो लाग्छ। तर पनि फेरि केही युवाहरू यो फिल्डमा हुनुहुन्छ लागिराख्नु भएको छ हामी पनि कवितालाई मागेका छौँ साहित्यमा। संस्थाहरूले अहिले पनि भूमिका खेलि नै राखेका छन् हरेक विषयवस्तुलाई अगाडि ल्याउन कुनै न कुनै आधिकारिक संस्थाहरू चाहिन्छ नै संस्थाहरू चाहिन्छ माध्यम चाहिन्छ। हामीले एउटै मात्र संस्था दुईवटा संस्था तीनवटा संस्था एउटै आयामबाट एउटै वेबाट मात्रै क्रियाशील हुँदो रहेनछ। अहिले चाहिँ यो जुन प्रविधिको विकास छ सूचना सञ्चारको विकास छ अब यसलाई पनि हामीले संलग्न गराउ यो मार्फत पनि हामीले युवाहरूलाई संलग्न बनाउने र थप कार्यक्रमहरू बनाउने संघ संस्थाहरूले पनि अलि परम्परागत भन्दा थप कार्यक्रमहरू बनाइयो भने नयाँ पुस्ताहरू युवा पुस्ताहरू त्यसमा जोडिएर जान्थे कि जस्तो लाग्छ। अब कविता वाचनकै जो सवालहरू छ यसलाई हेर्ने भने पनि हाम्रो परम्परागत ढंगबाटै लगिन्छ यसलाई अलि आधुनिकरण गरेर अलि मोडर्न बनाएर प्रस्तुतिदेखि लिएर प्रस्तुतिसँग अरू कुराहरू पनि के गर्दाखेरि आकर्षक बनाउन सकिन्छ त्यो कुरालाई जोडेपछि अलि आकर्षक गर्छ।
1: अनि यो सामाजिक सञ्जालले साहित्य अथवा यो कवितामा कस्तो प्रभाव परेको?
0: एउटा त पछिल्लो चोटि कस्तो देखिन्छ भने मोबाइलको प्रयोगले युवा पुस्ताले मोबाइलमा कुन सन्दर्भहरू हामीलाई उपयोगी हो त्यो छुट्याउन जरुरी छ त्यो नछुट्याएर हाम्रो अगाडि जे फेस हुन्छ त्यही कुरालाई नै आफूले ग्रहण गर्ने प्रचलन छ। अलिकति मनोरञ्जनसँग जोडिएका कुराहरू हामीलाई काम लाग्ने नलाग्ने सबै कुराहरूसँग हामी टच भएर जाँदाखेरि हामीले जुन सिक्नुपर्ने हो जुन बुझ्नुपर्ने हो जुन वेमा हामी लाग्नुपर्ने हो त्यो कुराहरू ओझेल भएर गएको छ। यसको लागि अलिकति राज्यले नै अलिकति भूमिका खेल्नपर्छ कि साहित्यिक संस्थाहरू पनि भूमिका खेल्नपर्छ कि त्योसँग सम्बन्धित अरू थप कार्यक्रमहरू पनि गर्नुपर्छ कि जस्तो मलाई लाग्छ। र त्यसले चाहिँ नराम्रो मात्रै छैन मोबाइलको प्रयोगले यसले त झन् थप हामीलाई प्लेटफर्म पनि दिएको छ। जस्तो हिजोका दिनहरूमा मसँग कुनै कविता भयो भने पत्रिका खोज्नै पर्ने निश्चित एउटा चाहिँ सञ्चारको माध्यम खोज्नै पर्ने थियो। अहिले मैले कविता लेखेर मेरो आफ्नै फेसबुक वालमा पोस्ट गर्न सक्छु र हजारौं साथीहरूले साथीहरूको सामु पुर्याउन सक्छु। यो झनै यो त झन् हामीलाई सञ्चारको त झन् नयाँ ठाउँमा हामी पुगेका छौँ। तर हजुर संसार पहिलेको भन्दा अब अहिले हामीसँग अवसरहरू धेरै छन् तर हामीले सदुपयोग सही ढंगले गर्न सकेका छैनौं जस्तो लाग्छ।
1: फेरि पनि एउटा कविता सुन्छ।
0: अर्को कविताको शीर्षक छ पराई आकाश मुनि। यो विशेष गरेर विदेशी भूमिमा आफ्नो पसिना बगाइराख्नुभएका तमाम युवा साथीहरूको लागि साथीहरूलाई सम्झेर मैले यो लेखेको थिएँ। पराई आकाश मुनि म विदेशीको मान्छे हुँ म विदेशीको मान्छे हुँ मेरो दिन घडीले होइन मेरो दिन घडीले होइन कारखानाको साइरनले फेरिन्छ बिहान सूर्य मसँगै उदाउँछ मेरो दिन घडीले होइन कारखानाको साइरनले फेरिन्छ बिहान सूर्य मसँगै उदाउँछ तर उसको उज्यालो मेरो लागि होइन मेरो पसिनाको लागि हुन्छ उसको उज्यालो मेरो लागि होइन मेरो पसिनाको लागि हुन्छ बालुवाले हरेक साँझ मेरो पैतलाका पाइलाहरू मेटाइदिन्छन् बालुवाले हरेक साँझ मेरो पैतलाका पाइलाहरू मेटाइदिन्छ तर गाउँबाट हिँड्दाको पाइला अझै मेटिएको छैन यहाँ म अरूका घरहरू ठड्याउँछु उता मेरो आफ्नै आँगन प्रतीक्षाको भारले दिनहुँ अलिकति भासिँदै जान्छ उता मेरो आफ्नै आँगन प्रतीक्षाको भारले दिनहुँ अलिकति भासिँदै जान्छ रात परेपछि एउटा उज्यालो सधैँ मेरो झ्यालसम्म आइपुग्छ म त्यसलाई हेरेर कल्पना गर्छु रात परेपछि एउटा उज्यालो सधैँ मेरो झ्यालसम्म आइपुग्छ म त्यसलाई हेरेर कल्पना गर्छु सायद सायद त्यही उज्यालो मेरो घरको छानामाथि पनि शान्तसँग झरेको होला सायद त्यही उज्यालो मेरो घरको छानामाथि पनि शान्तसँग झरेको होला सायद आमाले त्यही उज्यालोतिर हेरेर मेरो नाम पुकार्नु भएको होला सायद पिपलको पातले अझै मेरो बाल्यकालको हावा सम्हालेर राखेको होला तर उज्यालोले दूरी घटाउँदैन रहेछ ताराहरू एउटै आकाशमा टल्किए पनि भाग्यहरू एउटै हुँदैनन् रहेछ त्यसैले मेरो शरीर यही मरूभूमिमा दिनहुँ अलिकति थाक्छ तर उता मेरो छाया अझै गाउँको पिपल मुनि घर फर्किने पाइला कुरिरहेको होला कहिले काहीँ लाग्छ विदेश एउटा देश होइन मानिसभित्र बिस्तारै फैलिँदै जाने अत्यास रहेछ जहाँ आवाजहरू हुन्छन् तर आफ्ना मान्छे हुँदैनन् जहाँ तलब आउँछ तर निद्रा आउँदैन जहाँ आकाश ठूलो हुन्छ तर मन दिन दिनै साउरिँदै जान्छ म विदेशिएको मान्छे हुँ म विदेशिएको मान्छे हुँ म फर्किने दिन एउटा मानिस मात्र फर्कने छैन आफ्नो गाउँमा बाँच्न नपाएको एउटा आश फर्किनेछ एउटा अधुरो सपना फर्किनेछ म फर्किने दिन मेरो सुटकेस भन्दा पहिले मेरो छाया घर पुग्नेछ पिपलले मलाई चिन्नु पर्नेछ आँगनले मेरो पैतलाका आवाज फेरि सम्झनु पर्नेछ र आमाको आँखामा एउटा प्रतीक्षा फर्किनेछ पराई आकाशमुनिबाट म फर्किने दिन
1: कति मार्मिक छ कविता विदेशबाट फर्किँदा आम मान्छे मात्र होइन कि आश फर्किनेछ कति भावुक कति मार्मिक छ कविता
0: हिमगोपाली लेखेको म विदेश इन्डियासम्म त गएको छु अलि त्योभन्दा बाहिर गएको छ
1: एकदमै आफै त्यही ठाउँमा पुगेर लेखिरहेको जस्तो छ मार्मिक छ होइन कविता
0: हजुर अब यो
1: कुनै नयाँ साहित्यिक सृजना गर्दै हुनुहुन्छ यो कविता सँगसँगै अरू
0: अहिले त्यस्तो छैन कविता नै अब त्यस्तो दिमागमा आएको बेला कर्दा कोरिन्छ अनि यो बीचमा त धेरै अलिक फुर्सद पनि यो पढाइको कारणले फुर्सद पनि अलिक धेरै भएन मेरो भर्खरै यो पीएचडी फर्स्ट सेमिस्टरको इक्जाम भर्खरै सकियो त्यो कारणले यो बीचमा शोध प्रस्ताव तयार पार्ने त्योसँग सम्बन्धित अरू रिलेटेड कामहरू गर्ने भएको कारणले त्यसमा यो बीचमा व्यस्त भइहाले
1: भोलिका दिनमा पीएचडी सकिएपछि मात्रै साहित्यिक यात्रा अझ
0: होइन यो कविता लेखन त के हुन्छ भने जतिखेर दिमागमा आउँछ म लेख्न बसिहाल्छु सधैँ अब लेखौँ भन्ने हुँदैन अब लेख्न मन लागेला लेखौँ भन्ने पनि हुँदैन अब दिमागमा कतिखेर कुन कुराले प्रभाव पाइराखेको हुन्छ त्यतिखेर फुर्सद भएसम्म लेख्न म जतिखेर पनि बस्छु कविता साहित्य कस्तो चिज रहेछ जस्तो लाग्छ भने मलाई अध्ययन अझै साहित्यिक अध्ययन पुस्तकहरू अध्ययन के हो जस्तो लाग्छ भने अब कुनै पनि काम हामी त्यत्तिकै गर्दैनौँ कुनै कुनै अपेक्षाले नै गर्छौँ त्यो क्रममा अध्ययन भनेको एउटा त ज्ञान आर्जनको लागि गरिँदो रहेछ एउटा त्यसपछि समय बिताउनलाई पनि अध्ययन गरिन्छ सबै अध्ययन होइनन् अब आफूलाई मनपर्ने अध्ययनहरू त्यसपछि अर्को आवश्यकताले गरिन्छन् जस्तो औपचारिक अध्ययन त्यसपछि कुनै विषयसँग सम्बन्धित कुराहरूको खोज अनुसन्धान गरिन्छ अनि साहित्य पनि त्यहीसँगै जोडिएको अध्ययनसँगै जोडिएको कारणले गर्दाखेरि साहित्य पनि त्यस्तै रहेछ अब कतिपय अवस्थामा हामीले चाहिँ अब साहित्य आफूलाई यो प्रतिको आफ्नो इच्छा जाग्यो भने कुनै साहित्यप्रतिको त्यसलाई खोजेर अध्ययन गरिन्छ त्यो आफूलाई आवश्यकता महसुस पनि हुन्छ कति बेला फुर्सदको बेलामा आफू बोर भएको बेलामा समय बिताउनलाई पनि गरिन्छ कति बेलामा कुनै कविताको विषयमा कुनै साहित्यिक रचनाको विषयमा कुनै पुस्तकको विषयमा यो यस्तो छ है भन्यो भने त्यसले आकर्षण गर्छ र फेरि त्यो पनि खोजेर अध्ययन गरिन्छ यसरी चाहिँ म यसरी अध्ययन गर्ने गर्छु र हाम्रा फुर्सदका समयहरू विशेष गरेर अन्यत्र जस्तो अहिले मोबाइलमा भुल्ने अरू अन्य क्षेत्रहरूमा भुल्ने खास गरेर हामीलाई लाभदायक नहुने क्षेत्रमा भुल्न भन्दा साहित्यिक रचनामा अध्ययनमा भुलाउँदा एकदम राम्रो हुन्थ्यो कि हामीलाई सही ट्र्याक पनि पकड्थ्यौँ होला जस्तो लाग्छ यही कुरा चाहिँ म सुझावको रूपमा दिन चाहन्छु
1: होइन
0: अध्येता बन्न पनि अनुरोध गर्छु पछिल्लोचोटि विचार के होइन अध्ययन पनि केही होइन भन्ने ठाउँमा पुगिसकेको छ जस्तो लाग्छ हामीले चाहिँ 10 सेकेन्डको 15 सेकेन्डको टिकटकका सामग्रीहरू हेरेर हाम्रा दिमागहरू बनाइराखेका हुन्छौँ हामी अलिक गम्भीर अध्ययन अलिकति आलोचनात्मक चेत हुन जरुरी छ, बनाउन जरुरी छ जस्तो लाग्छ। अब मान्छेलाई सधैँ पूर्णता मान्छेले कहिले पनि पाउँदैन, तर आफ्नो तर्फबाट सधैँ प्रयासरत त भइराख्नुपर्छ कि जस्तो मलाई लाग्छ। त्यही सन्देश नै म दिन चाहन्छु।
1: हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अन्तमा यहाँलाई भन्नै मन लागेको केही कुरा, राख्नै मन लागेको, मैले सोध्न छुटाएको केही
0: त्यस्तो केही पनि छैन। खुसी लाग्यो यो अवसर दिनुभएकोमा। भर्खरै यो के अरे राष्ट्रिय साहित्य परिषदमा पनि कविता वाचन गरियो, त्यो पछि हजुरहरूले हजुरहरूको स्टुडियोमा जो अवसर दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
1: आज समय दिनुभयो संवाद, यहाँका रचनाको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
0: हस् त, धन्यवाद।
2: युवा कवि जनक विकको यो आत्मीय संवादबाट उहाँको सृजनात्मक सोच, साहित्य प्रतिको समर्पण र नेपाली साहित्यलाई हेर्ने दृष्टिकोणलाई अझ नजिकबाट बुझ्ने अवसर प्राप्त भयो भन्ने विश्वास लिएका छौं। साहित्यको वास्तविक शक्ति केवल सुन्दर शब्दमा मात्र सीमित हुँदैन, यसले समाजलाई सोच्न, अनुभूति गर्न र सकारात्मक परिवर्तनतिर प्रेरित गर्ने सामर्थ्य राख्छ। यस्ता युवा स्रष्टाहरूको सृजना र सक्रियताले नेपाली साहित्यको भविष्य अझ उज्जवल बन्ने अपेक्षा गरेका छौं। श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तपाईहरूलाई यो कार्यक्रम कस्तो लाग्छ, हामीलाई सल्लाह सुझाव दिएर सधैँ सहयोग गरिदिन आग्रह गर्दै हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्ने अमृतालाई धन्यवाद। त्यसै गरी आजका अतिथि कवि जनक विकलाई धन्यवाद। यति बेर कार्यक्रम सुनेर साथ दिने हाम्रा सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म कार्यक्रम सञ्चालिका शारदा बिदा चाहन्छु। तपाईँको साता सृजनशील बनोस्। नमस्कार।
3: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91।

0: अवकाशले बिहे भइसक्यो एउटा पनि छोरी मान्छेलाई मैले एसएससी दिने छु।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
2: पढ्छु नि है, पढेर के गर्छस्?

0: विशेषताहरू,
1: उत्कृष्ट शैक्षिक वातावरण,
0: अनुभवी एवं दक्ष शिक्षकहरू द्वारा पठन पाठन गराइने
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
0: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
4: मध्यपश्चिम ट्याङ च्याक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागेको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा बंगलासुले गाउँपालिकाको पार्टी कार्यालय आज बंगलासुले गाउँपालिका चार कमिरे स्वरमा हिन्दू धर्म अनुसार विधिवत पूजा आराधना सहित उद्घाटन गरिएको छ। बंगलासुले गाउँपालिका सभापति विक्रम डागीको सभापतित्व तथा पार्टीकी केन्द्रीय सदस्य शर्मिला खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जनतासँग प्रत्यक्ष जोड्ने राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्मिला खनालले रासपा जनअपेक्षा अनुसार स्वच्छ राजनीतिक सुशासन र उत्तरदायी नेतृत्वको पक्षमा निरन्तर अघि बढ़िरहेको बताउनुभयो। गाउँ गाउँसम्म संगठन विस्तार गर्दै नागरिकका समस्या समाधानमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्दै उहाँले डाङमै पहिलो कार्यालय उद्घाटन भएको भन्दै पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका सभापति विक्रम डागीले बंगलासुलीमा राजपाको संगठनलाई अझ सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा क्षेत्रीय सभापति रविन्द्र केसी, जिल्ला सभापति किरण खनाल तथा प्रदेश सदस्य विष्णु प्रसाद गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। उक्त अवसरमा विभिन्न व्यक्तिहरूलाई पार्टी प्रवेश गराइएको थियो भने कार्यालय स्थापना तथा उद्घाटनमा सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। पालिका उपसभापति नव छेत्रीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सचिव हेमन्त खनालले गरेका थिए। लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज बसेको लुम्बिनी प्रदेश निर्देशक समितिको बैठकले आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रति योजना 25 लाख रूपियाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष 2082-83 अन्तर्गत रोल्पाको सुनसहरी गाउँपालिकाको जुनेलीमा किसान व्यवसाय कृषि परियोजना, गुल्मीको सत्यवती गाउँपालिकाको सूचना प्रविधि तथा उद्यमशीलता विद्यालय विकास कार्यक्रम, गुल्मीकै मुसिकोट नगरपालिकाको प्रत्येक ओडाको पहिचान एउटा उद्योग, पाल्पाको रम्बा गाउँपालिकाको सूचना प्रविधि मैत्री शिक्षा, रोल्पाको थबाङ गाउँपालिकाको पर्यटन प्रवर्धन कार्यक्रम, अर्घखाँचीको छत्रदेव गाउँपालिकाको स्मार्ट शिक्षा परियोजना, नवलप्रासीको सुस्ता गाउँपालिकाको प्रविधि मैत्री डिजिटल शिक्षा तथा बर्दियाको गिरुवा गाउँपालिकाको डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा रहेका छन्। प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 नवप्रवर्तन साझेदारी परियोजनाका लागि 2 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। सोही बजेटबाट स्वीकृत 8 वटै स्थानीय तहलाई प्रति योजना 25 लाख रूपियाँका दरले अनुदान उपलब्ध गराइने निर्णय गरिएको छ। र प्रतिनिधि सभामा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबरजस्ती विस्थापन तथा पुनर्स्थापनाको विषयमा जारी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीमराज आङदिमले दर्ता गराउनु भएको यो प्रस्तावलाई एमाले, नेकपा र चरम संस्कृति पार्टीका सचेतकहरूले समर्थन गरेका छन्। प्रस्तावमा गएको वैशाखमा काठमाडौँ सहित देशभरका नदी किनाराका बस्तीमा पर्याप्त तयारी बिना डोजर चलाइएको भन्दै सरकारको आलोचना गरिएको छ। सरकारी तथ्याङ्क अनुसार 2616 खरधुरीका 11,000 जना विस्थापित भएका थिए। होल्डिङ सेन्टरमा स्वच्छ पानी, शौचालय र स्वास्थ्य सेवाको अभाव रहेको किर्तिपुरका सेन्टर बाढ़ीले डुब्दा कागजात र बालबालिकाका शैक्षिक सामग्री नष्ट भएको प्रस्तावमा उल्लेख छ। विस्थापनका कारण मनोसामाजिक आघात र आत्महत्याका घटना भएको समेत प्रस्तावमा सुनाइएको छ। सर्वोच्च अदालत र संयुक्त राष्ट्रसंघको आग्रह व्यवस्था गरिएको भन्दै संसदहरूले 7 दिनभित्र तथ्याङ्क सार्वजनिक गर्न, सुरक्षित आवास मिलाउन र 3 महिनाभित्र स्थायी पुनस्थापना योजना ल्याउन माग गरेका छन्। हवस्त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यहाँहरूसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा
यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाई सब श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने छौं। त्यति जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवार लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: ज्यानमा परम्परा सुरु हुन्छ बुद्धबाट, र बुद्धबाट सुरु भएको यो परिपाटी ज्यानको जापान चीन पुग्न अगाडि नै यसका 28 जना पेट्रियार्क अभिभावक मास्टरहरू भइसकेका थिए। बोधि धर्म 28 मास्टर जो चीन पुगे, त्यसपछि फेरि चीनबाट मास्टर्सहरू सुरु हुन्छ, त्यो जापान, कोरिया, भियतनामसम्म फैलिन्छ। यिनै कथाको श्रृङ्खलामा महाकाश्यप पक्षी जन परिपाटी जोडिन्छ आनन्दसँग, भन्ते आनन्दसँग। भन्ते आनन्द बुद्धसँग जिन्दगी भर जोडिए, छाया जस्तै जिन्दगी भर जोडिए तापनि भन्ते आनन्द बुद्धको परिनिर्वाण या देहावसानको समयसम्म उनी मुक्त भएका थिएन, इनलाइटन्ड भएन। सयौं हजारौंको संख्यामा अर्हत भइसकेका थिए, कति त बुद्धको एक दर्शनमा एक वचनमा पनि मुक्त भएका थिए। तर आनन्द सिङ्गो जिन्दगी बुद्धको छाया सरी सँगसँगै हिँडिरहँदा पनि मुक्त भएन। बुद्धको परिनिर्वाण भयो र त्यो बेला दुई थरीका भिक्षुकहरू देखिए त्यहाँ। एक थरीका भिक्षुकहरू छाती पिटी पिटी रोइरहेका थिए र अर्को थरी शान्त, बिल्कुलै शान्त, मानव केही भएकै छैन। यसरी बिल्कुलै शान्त भिक्षुकहरू को थिए त? बुद्ध आफ्ना परम गुरुको परिनिर्वाणमा पनि जो विचलित भएन, ती भिक्षुकहरू मुक्तात्मा थिए, एनलाइटन थिए। र जो छाती पिटी पिटी रोइरहेका थिए उनीहरू कोही पनि मुक्त हुन सकेका थिएन। त्यस पङ्क्तिमा हाम्रा चरित्र नायक आनन्द पनि परे, आनन्द पनि बहुत बिलोना गरी रोइरहेका थिए कि जोसँग जिन्दगीभर रहे आज उनी छैनन्। ती महाज्ञानी महात्मन उनको साथ रहँदा मुक्त नभएको मान्छे म, अब उनी छैनन् दुनियाँमा, कसरी मुक्त हुन सकौँला र? यो पीडा आनन्दको थियो। महाकाश्यप लगायत थुप्रै भिक्षुकहरू मुक्त भइसकेका थिए र बुद्धको परिनिर्वाणको 3 महिनापछि सङ्गायन डाकियो। त्यसो भनेको सबै भिक्षुकहरू, ती भिक्षुकहरू जो अर्हत भइसकेका थिए, 500 अर्हत जमा पारियो र बुद्धका वचन गौतम बुद्धले जिन्दगीभर दिनुभएको शिक्षा ज्ञान सङ्कलन गर्न थाले उनीहरूले। ककसले के सुनेका थिए, ककसले के सिकेका थिए, ती सबै कुरा सङ्कलन गर्न थाले। अनि यहाँ रोचक कहानी छ आनन्दको। महाकाश्यपको घोषणा थियो कि ती भिक्षुकहरू मात्रै यो सङ्गायनमा, यो ग्रेट मिटिङमा भाग लिन सक्छन् जो अर्हत भइसकेका थिए, मुक्त, इनलाइटन, फुल्ली मुक्त भइसके। उनीहरूले मात्रै भाग लिन पाउँछन्, अरूले पाउँदैन, किनकि बुद्धसँग त हजारौं हजारौं हजार जम्मा भएका 500 जना अर्थ। अब आनन्दलाई अर्को पीडा, किनकि बुद्धसँग सबभन्दा लामो बस्ने यिनी नै हुन्, छाया जस्तै। अब यिनी अहिलेसम्म मुक्त भएका छैन, त्यसकारण यिनले त्यो सङ्गायनमा भगवान बुद्धले यसो भन्नुभयो भनेर भन्न नपाउने भयो। जबकि ती सबै भिक्षुकहरूको पङ्क्तिमा सबभन्दा बढी मेमोराइज गर्न सक्ने, बुद्धका वचनलाई स्मरणमा राख्न सक्ने यिनै आनन्द हुन्। जिन्दगी घर बुद्धले दिनुभएका वचन जस्ताको तस्तै याद गर्न सक्ने पनि यिनी नै हुन्। यानि जैनका प्रवर्तक प्रज्ञातारथी यो कहानी हामीले व्याख्या गरिसकेका छौँ। अब कथाभित्र छिरौँ। आनन्द जसलाई बुद्धको एक एक शब्द जस्ताको कस्तै याद थियो, किनकि उनको रुचि ध्यान साधनामा थिएन, उनको रुचि बुद्धको वचनमा थियो। अहिले पनि प्रवचन सुन्न रुचाउने, ध्यान गर्न नरुचाउने हामी माझ धेरै छ। हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ। ध्यान झ्याउला छ तर प्रवचन सुन्छु म भन्नेहरू थुप्रै छन्। हिजो पनि त्यस्तै थिए। आनन्द त्यसमध्येका थिए जसलाई बुद्धको साधनाबाट कम छोयो तर बुद्धका वचनबाट बढी छ। त्यसकारण उनी हरेकपल्ट बुद्धको मुखारविन्दबाट निस्कित वचनलाई एकाग्रित भएर सुन्थे, सारा कुरा बिर्सिएर। जसरी मान्छेहरू फुटबल म्याच हेर्छन् ओलम्पिक्स, सारा कुरा बिर्सिएर त्यही म्याच हेर्नको लागि एउटा देशबाट अर्को देशमा जान्छन्, त्यही म्याच हेर्नको लागि महँगा महँगा टेलिभिजन सेट नयाँ किनेर ल्याएर पनि हेर्छन्। जसरी फुटबल म्याच या क्रिकेट म्याच हेर्छन् मान्छेले, टुर्नामेन्ट हेर्छन्, खास गरी ओलम्पिक, त्यस्तै आनन्दले सारा कुरा बिर्सिएर एउटै कुरामा फोकस हुन्थ्यो, बुद्धको वचनलाई कन्ठस्थ। उनलाई त्यसमा आनन्द आउँथ्यो, उनलाई त्यसमा आनन्द। त्यसैले उनले कन्ठस्थ गरे। बुद्धका जति पनि वचनहरू छन् प्राय वचन, यी सबै वचनलाई 500-500 पृष्ठको किताब बनाउने बनाइएको छ, त्रिपिटक भनेर। त्यसमा झन्डै 30 भोलुम जति देखिन्छ। त्यत्रो 30 भोलुममा प्राय भोलुम उनले नै याद गरेका, त्यस्तो थियो मेमोरी। तर यो विचारलाई, बुद्धको विचारलाई सङ्कलन गर्ने, मेमोराइज गर्ने धुनमा, ध्याउनमा उनी ध्यानी हुन नै बिर्से। किनकि उनलाई मजा त्यसमा लाग्छ, त्यसकारण उनी ध्यानी भएनन्। उन ध्यानमा चुर्लुङमा डुबेर मुक्त हुनै सके, कतिपय त भए। बुद्धको परिनिर्वाण पछि बल्ल झल्यास मुन्जे जस्तो भयो, ओहो गल्ती भयो, डुब्नु पर्ने ध्यानमा थियो, डुबिरहेछु शब्दमा। अनि शब्द पनि फेरि शब्दमा टेकेर शब्दातीत हुने ज्ञान योग त छ, तर उनी शब्दमा टेकेर शब्दातीत हुनेमा होइन, फेरि शब्दलाई याद गरेर कण्ठस्थ गरेर दङ्गो गर्नुमा थियो उनको परिपाटी थियो। त्यसकारण उनले शब्दमा टेकेर शब्दातीत सत्यलाई बोध गरेनन्। शब्द सङ्कलन गरे, फेरि बुद्धले भोलि अर्को वचन दिनुहुन्छ, त्यो वचनलाई सङ्कलन, पर्सि अर्को अर्को, यसरी उनी मेमोराइज एक किसिमबाट कम्प्युटरमा या टेप रेकर्डरमा रेकर्ड गरे जस्तै बुद्धका वचन रेकर्ड गर्थे। परिणाम उनी मुक्त भए। यसको सन्देश के हो भने, शब्दले मान्छेलाई, शब्दप्रति मोह जाग्यो भने, शब्द सङ्कलित गर्न थाल्यो भने, यो शब्दले मुक्ति दिँदैन। पहिलो सन्देश, हाँ शब्दमा टेकेर शब्दातीत हुन सक्यो भने जन्म हुने त्यही हो, तर शब्दैलाई मात्रै दोहोऱ्याएर त्योहोऱ्याएर बस्यो भने त्यो चिन्तनमय प्रज्ञासम्म त पुग्ला, तर भावनामय प्रज्ञामा पुग्दैन, त्यहाँ नपुगेसम्म मुक्त हुँदैन। त्यसकारण शब्द समात्ने त हो, तर शब्द छोड्नु पनि पर्ने हुन्छ, शब्द माध्यम बन्न सक्छ। दुनियाँका सबै धर्मशास्त्र शब्दै त हो, दुनियाँमा जति पनि विचारहरू छन् शब्दै त हुन्, यी शब्दले हामीलाई पार लग्छ कि लग्दैन भन्दा, लग्छ पनि लग्दैन पनि। शब्दमा टेकेर शब्दातीत हुन सक्यौँ भने लग्यो, होइन शब्दमा टेकेर शब्दैमा अल्झिएर बस्नु, शब्दै मात्रै समातेर बस्नु। जसरी सबै धार्मिकहरूले त्यही गर्छन्, जिन्दगीभर शास्त्र पढ्छन् तर मुक्त हुँदैनन्।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू,
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल
4: दाँत निकाल्ने,
3: ठिक छ, तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हिराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: जिन्दगी भर पाठ गर्छन् तर मुक्त हुँदैनन्। सत्य समाथि डुङ्गा समाथि तर डुङ्गै मात्र समातेर बस्यो, पार गएन। पार जानलाई त डुङ्गा छोड्नु पनि पर्छ। दोस्रो गुरु आनन्द बुद्धको परिनिर्वाणमा क्वाँ क्वाँ रोइरहेका थिए, जबकि अर्हत इच्छुकहरू कोही पनि भएन। उनीहरू अविचलित शान्त। यसको मतलब के? शब्द कण्ठस्थ गर्ने मान्छेहरू त दुःखमा त बहुत दुःखी हुँदो रहेछ नि। जसलाई शब्द बाहेक ज्ञानको नाउँमा जसले अरू टिपेको छैन केही, उनीहरू दुःखमा साह्रै दुःखी हुँदो रहेछ। अब याद गर्नुपर्ने कुरा, मान्छे मुक्त भयो, ज्ञानी भयो भन्ने के चिजबाट थाहा पाउने? एउटै चिजबाट, परिस्थिति बदलिँदा पनि, प्रतिकूल हुँदा पनि उसको मनस्थिति प्रतिकूल भएन भने उनी ज्ञानी भए, ज्ञानमा छिरिए, बुझ्ने उनी मुक्त हुँदैछन् या भइसके। किनकि दुनियाँका सबै मान्छेहरूको हालत के हुन्छ भने, सबै कुरा राम्रो छँदा हित्तै हाँसिरहेको हुन्छ, अनि केही पलमाथि पर्यो भने रिसाउँछ, पड्किन्छ, रुन्छ, त्यस्तै पर्यो भने बौलाउँछ, आत्महत्या गरिदिन्छ। किनकि परिस्थितिले मान्छेले फन्फन्ती घुमाइदिन्छ। अनि मुक्तात्मा त्यो हो जसलाई परिस्थितिले छुनेछ, परिस्थिति जस्तो छ। हामी जम्मै परिस्थितिका दास हौ, परिस्थितिका शिकार हौ। अहिले परिस्थिति बिग्रिना साथ हाम्रो मुड बिग्रिन्छ। अहिले सबै ज्ञानी जस्तो बस्छौ नि, यो त परिस्थिति अनुकूल भएकोले ज्ञानी जस्तो देखिएको, तर परिस्थिति प्रतिकूल भयो भने हामी जम्मै आफ्नो स्वभाव देखाउन थाल्छौँ, एटिच्युड भन्छ। यो त हाम्रो सबैतिर यदि त्यस्तै देखिन्छ, म त भारतको धेरै आश्रममा बसेको, अनि हुन्छ के त भन्नाले, गुरुको नजदिक सबै शान्त मुक्तात्मा जस्तै बसिदिन्छ है, चुपचाप शान्त। अनि लामो कार्यक्रम हुन्छ ध्यानको या प्रवचनको, त्यसपछि टोयलेट जाने टाइम आउँछ, अनि अनि फेरि टोयलेटबाट ध्यान हलमा आएपछि टक्क मुक्तात्मा, सबै नाटक खुब चल्छ। किनकि ध्यान हलको परिस्थिति बेग्लै छ, टोयलेट बाहिरको परिस्थिति बेग्लै छ, अझ गुरु आश्रमबाट बाहिर हुँदा फेरि अर्को तान्डव, अनि देखाउँछ एटिच्युड सबैले। त्यो मैले सबै आश्रममा देखेको, र यो आश्रम पनि अपवाद हुँदैन। किनकि मान्छे नबदलेसम्म, मान्छे मुक्त नभएसम्म उसलाई घुमाउने चिज भनेको ऊ होइन, परिस्थितिले घुमाउँछ। ऊ त गुलाम हो, ऊ त दास हो, ऊ त लास हो। लास आफू हिँड्दैन, लास आफू चल्दैन, उनलाई चाहिँ अरूले बोकेर किसारेर लग्नुपर्छ लासलाई। हामी पनि परिस्थितिको दास हौ, लास हामीलाई किसार्छ परिस्थिति। किनकि हामी बदली छैनौँ अहिलेसम्म, त्यही शब्द सङ्कलित गरेर बसेका छौँ। गफ त चुट्न सक्छौँ नि, गुरुले यस्तो भन्नुभएको भन्न त सकिहाल्छ, गफास तत्त्व। अनि गफास तत्त्वको पीडा के त भने, परिस्थिति बिग्रियो भने यिनीहरू खोज्छ। त्यसकारण आनन्द पनि गफास तत्त्व नै थिए, बुद्धसँग बसेकै हो, तर गफ मात्रै सुनेर बसे, बुद्धको गफ त्यसलाई सङ्कलित गरे ज्ञान भनेर मनमा। तर सबै बुद्धको, बुद्धले 25 वर्ष ओकल्नु भएका या जिन्दगीभर ओकल्नु भएका कुराहरू आनन्दलाई कन्ठस्थ थियो। तर त्यसले केही दशार पाटैला बुद्ध मर्द त एटिच्युड देखिहाल्यो, छाती पिटेर रोइरहेका थिए। अधिकांश शिष्यहरूको हालत त्यही हुन्छ, अधिकांश फलोवरहरूको हालत त्यही हुन्छ। परिस्थिति नासमै उनीहरू एकदमै विद्वान जस्तो कुरा गर्छन्, परिस्थिति बिग्रे कि बेइमानी चाहिँ देखाइहाल्छ। आनन्द उदाहरण जिन्दगीभर सम्यक सम्बुद्ध जो युग युगमा मात्रै जन्मिन्छ तिनको साथमा रहेर पनि केही पनि त भएन। त्यो त्यो युगको कुरा थियो। यो युगको कुरा गर्ने हो भने यो युगमा जसलाई मैत्रेय बुद्धको अवतारको रूपमा चिनिन्छ कृष्णमूर्ति, जे कृष्णमूर्ति या जिन्दु कृष्णमूर्ति, उनीसँग जिन्दगीभर साथै रहेका राजगोपालाचार्य उनी केही पनि सिकेन। उनी आर्थिक घोटालाको आरोपमा आरोपित भएर त्यो समूहबाट निस्कनु पर्यो। कृष्णमूर्ति हाम्रै समयको कुरा, उसोको जो दशकौँ उसोसँग रहे, जसलाई आनन्दशीला मा आनन्दशीला भनेर चिनिन्छ, पछि त्यही आश्रममा बदमासी गरे, पैसै लिएर भाग्यो, यस्ता धोका ढलीका कुरा भन्यो जिन्दगीमा रहेको हो नि। त्यसैले गुरुको कुरा सुन्दैमा गुरुसँग बस्दैमा पार पार्थ्यो। त्यो उदाहरण हामीले नदेखेको आनन्द अनि उनकै पाइ पर्ने बुद्धकै दाई या भाइ पर्ने देवदत्त, ती उदाहरण र हाम्रो कालमा आनन्दशीला या त्यो प्रवृत्तिका मान्छेहरू, यो आनन्दको रोदन परिस्थिति बदलिन साथ सामान्य मान्छे जस्तै छटपटिएर बसे, त्यो प्रसङ्गको चुरो, यो कथाको चुरो आनन्द 3 महिनापछि सङ्गायन हुँदै थियो। त्यो सङ्गायनमा महाकाश्यप जो मुक्त भइसकेका थिए उनले घोषणा गरे, यसमा केवल अर्हत भइसकेका, अर्हत भन्दा मुनि पनि छन् ट्रान्सफर्मेसन, जसलाई अनागामी भनिन्छ, त्यहाँभन्दा मुनिकाहरूलाई सकृदागामी भनिन्छ, त्यहाँभन्दा मुनिका भर्खर इन्लाइटनमेन्टमा छिरेकाहरूलाई, ट्रान्सफर्मेसनमा छिरेकाहरूलाई धेरैपल्ट हामीले व्याख्या गरिसक्यौँ कि मुक्तिको बाधा साधना होइन, साधना नगर्नु गर्नु होइन, मुक्तिको बाधा इच्छा के अरे, मुक्त हुने इच्छै पनि मुक्तिको बाधा। बारम्बार दोहोरिएको प्रसङ्ग ज्ञान प्रसङ्गमा बारम्बार दोहोरिएछ, मरी मेटेर ध्यान गरिरहेका थिए आनन्द। तर उद्देश्य के थियो, मलाई जसरी पनि अर्हत हुनु छ, भएन भने भाग लिनु पाउँदैन थिए सङ्गायनमा, उद्देश्य त सङ्गायनमा भाग लिनु थियो। त्यसकारण उनले एकमुष्ट जीवनभर चाहिँ नगरेको साधना एकमुष्ट 3 महिनाभित्र दिनमा पनि गरे रातमा पनि गरे गर्दै गरे। अब भोलि सङ्गायन हुँदै थियो, 3 महिनाभित्र भएन, म जर्जर भइसक्यो आनन्द, जर्जर नसुतेपछि जर्जर हुनु स्वाभाविक, कहिले 1 घन्टा सुत्यो होला, कहिले 2 घन्टा सुत्यो होला, कहिले रातभरि जाग्यो होला, के भए भए, तर उनी जर्जर भइसकेका थिए। अब भोलिपल्ट सङ्गायन हुँदै थियो, अझै आशा त थियो यो लास्ट मोमेन्टमा मुक्त होला कि भने, बिहानी पख भइसक्यो मुक्त भयो, त्यसपछि उनले आशा छोड्यो, अब हुँदै भएन, अब त बिहानबाट सुरु हुन्छ त्यहाँ सङ्गायन, सक्यो कुरा, अब नहुने रहेछ, मबाट नहुने रहेछ। अर्थात् परिवर्तन के आयो आनन्दमा, उनले मुक्त हुने इच्छा बाध्य भएर त्यागेको थियो, किनकि अब त समय छैन, मबाट नहुने रहेछ एन्सर। त्यसपछि उनी ढलपल ढलपल गर्दै बाहिर जानु थियो, मुक्त नहुने भएपछि कोठाभित्र रहनु त कुरा भएन, बिहान टोयलेट पनि जानु पर्यो, पानी पनि खानु पर्यो, ढलपल ढलपल हुँदै ढोकामा के अडेस लाग्यो, ढोका काइया क्याइया आवाज आउँदै खुल्दै गयो, बस ब्याग सारा कुरा क्लियर हुँदैन, मुक्त हुनु भनेको त्यही। अब त्यहाँ पास्ट थिएन, फ्युचर थिएन, शब्द थिएन, विचार थिएन, तर्क थिएन, गणित थिएन, के पनि, अब खाली भन्छ। रात छिपिँदै छिपिँदै छिपिँदै जसरी बिहानी पख चारैतिर उज्यालो फैलिन्छ, रातमा त हामीले के देख्छौँ, जहाँ बत्ती बाले पनि बत्ती बालेको ठाउँ मात्रै देखिन्छ, अरू त अन्धकार हुन्छ। तर मुक्त हुनु भनेको सबै कुरा एकैचोटि छ्याङमा देख्नु, किनकि त्यहाँ शब्दै छैन, हामीलाई अज्ञानी शब्दले बनाएको, शब्दले विचारले, किनकि शब्दमा समस्या के हुन्छ शब्दले तपाईँलाई कि पास्टमा लग्छ कि फ्युचरमा लग्छ कहाँ लग्छ अरे शब्दले तपाईँलाई अपहरण गर्छ कि पास्टमा लग्छ कि फ्युचरमा लग्छ शब्दको कामै त्यही हो अब वर्तमानको लागि त शब्द चाहिँदैन वर्तमानको लागि शब्द चाहिन्छ जे अगाडि छ त्यो सुन्नलाई शब्द चाहिँदैन जे अगाडि छ त्यो हेर्नलाई शब्द चाहिँदैन जे अगाडि छ स्वाद लिनलाई शब्द चाहिँदैन जे अगाडि छ सुन्नलाई शब्द चाहिँदैन जे अगाडि छ स्पर्श गर्नलाई शब्द चाहिँ शब्द त वर्तमानमा चाहिँदैन वर्तमानमा शब्दको कुनै रोलै हुन्छ र हुन्छ र शब्दको रोल शब्द कहाँ काम लाग्छ भन्नाले भविष्यमा जान्नलाई काम लाग्छ शब्द कहाँ काम लाग्छ भूतकालमा भएका घटना पोजिटिभ नेगेटिभ सम्झनलाई शब्द भविष्यमा यो यो हुन सक्छ भनेको सम्भावना आकलन गर्नलाई शब्द त्यसकारण शब्दले तपाईँलाई भूत र भविष्यमा लगिदिन्छ अनि इच्छा भनेको शब्दै हो म मुक्त हुनुपर्छ यो पनि शब्दै हो फकी चकित भएर गलित भएर आनन्द उठ्दा हुँदैन भनेर उठ्दा त्यहाँ शब्द थिएन अब हुँदैन भनेपछि शब्द छ गयो त्यहाँ केवल ढोकाको आवाज थियो अब शब्द थिएन त्यसपछि क्षण यसलाई बुझ्ने उदाहरण दिनुपर्दा एउटा ग्लासमा पानी भरी थियो अनि त्यो पानी भरी भएको ग्लासले त्यो ग्लासमा हावा ल्याउन खोजिरहेको थियो ल्याउनै पर्छ जसरी पनि यो ग्लास परि हावा चाहिन्छ किनकि पानीभन्दा हावा महत्त्वपूर्ण छ पानी बिना मान्छे छ सात दिन बाँच्छ हावा बिना त छ सात मिनट पनि बाँच्न सक्दैन त्यस कारण मलाई हावा चाहियो हावा चाहियो हावा चाहियो मलाई हावा चाहियो हावाको बारेमा प्रवचन सुने हावाको विज्ञान पढ्दै रहे हावा चाहियो हावा चाहियो हावा चाहियो हावा चाहियो
6: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर
6: हाम्रा सेवाहरू
7: एक लिटर र बीस लिटर जारको व्यवस्था
6: अर्डर अनुसार खाली बोतलको उत्पादन
7: बीस लिटर जारमा होम डेलिभरी सेवा
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
7: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा

0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
1: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
0: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
4: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
5: शान्त तथा पारिवारिक वातावरण भएको
4: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
5: तिहार सुसारको राम्रो व्यवस्था भएको
4: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
5: घरको जस्तै माया पाउने
6: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
7: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
6: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
8: सम्पर्क फोन नम्बर 082-562-601 सम्पर्क मोबाइल नम्बर 98-578-35-990 98-578-31-684 र 98-578-30-270
9: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
10: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
11: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
12: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
11: यौन उत्तेजना नहुने
12: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
11: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
12: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
8: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार समय बिहान 11 बजेदेखि
6: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-128-89-028 होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको

0: हुनु र भाइ आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858 34 9 10।
1: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
2: उसले जिन्दगी भर पपको कहानी बताएको, जिन्दगी भर हावा चाहियो भन्दा पनि हावा आउँदैन, किन आउँदैन हावा त्यहाँ, किनकि त्यहाँ के छ, अलरेडी पानी छ। अनि लास्टमा त्यो पपले ए हावा त यो कथा रहेछ, हावा भन्ने चिज चाहिँ नआउने रहेछ, मेरो जीवनमा आउँदै आउँदै रहेछ भनेर आफूलाई भोक्क्याइदिएको त टेन्सनमा हावा आयो, अझै मन गुवाँच छ कि बुझेर भोक्क्याइदिए। त्यसपछि जहाँ थोपो पानी छैन तत्काल त्यहाँ के आयो, यो पानी भनेको तपाईँको मनको विचार, इच्छा, आकांक्षा, भूत, भविष्य। जब त्यो खाली हुन्छ स्वतः अटोमेटिकल्ली अब बुझ्ने भाषामा ज्ञान डाउनलोड भयो, आनन्द मुक्त भयो। त्यसपछि उनले सङ्गायनमा भाग लिनु पायो र सङ्गायनमा उनले भाग लिन पाए, यहाँ पनि सन्देश के छ भने ज्ञान नआएको भए उनले, त्यो मुक्त नभएको भए, इनलाइटेन नभएको भए उनले जिन्दगीभर कण्ठस्थ गरेका या कण्ठस्थ भएका गरेका भन्दा पनि भएका सारा बुद्धको ज्ञान उनले सेयर गर्नै पाउँदैन थिए, लिपिबद्धै हुँदैन, लिपिबद्ध त पछि भयो, त्यहाँ त श्लोकको रूपमा त्यसलाई याद गर्दै गए सबैले, आनन्दले भन्दै गए, अरू भिक्षुकहरू अर्हत थिए, सबैले कपी पेस्ट गर्दै गए, जसरी अचेल कपी पेस्ट गर्छौ नि हामी मोबाइलमा या कम्प्युटरमा, त्यस्तै त्यहाँ त सबै अर्हत, अर्हत भनेको जसको विचार पूर्णतया नियन्त्रणमा छ। त्यसकारण आनन्दले भनेका कुराहरू अनि उपाली भन्ने भिक्षु उनी पनि मुक्त भइसकेका थिए, जो चाहिँ कपाल खौरिने नाई थिए उपाली, उनले बुद्धले बताउनु भएका नियमका जसलाई विनय भनिन्छ, विनयको बारेमा व्याख्या गरे, त्यो सबै कुरा अर्हत भिक्षुहरूले जस्ताको तस्तै कपी पेस्ट गरिसकेका थिए। त्यो हुने नै भयो किनकि उनीहरूको मन खाली थियो, उनीहरूको विचार खाली थियो। अब सबभन्दा बढी त फेरि आनन्दकै, किनकि आनन्द जति बुद्धसँग कोही पनि बसेन, त्यसकारण आनन्दले जति शाब्दिक ज्ञान पाए बुद्धको अरूले पाएन, अनि उनी मुक्त नभएको भए त्यो बताउन नपाउने उनले फेरि। अब यो आनन्दको प्रसङ्गले एउटा कुरा के खुलाएको छ भने, हामीले पनि जिन्दगीभर पाएका धन दौलत, प्रतिष्ठा अनि शिक्षा, स्कुलमा त पढ्यौँ नि नर्सरीदेखि 10-15 वर्ष पढ्यो, कोही कोही 20 वर्ष पढ्यो, ती सबै कुरा हामीले काम लागिरहेछ, केही पनि काम लागिरहेछ, किनकि हामीसँग शिक्षा छ तर यो शिक्षाले दुःख मेटिएन, कन्फ्युजन मेटिएन, हामीसँग धन छ, बाउ बाजेका सम्पत्तिहरू छन्, आफूले कमाएको पनि छ र बाउबाजेले छोडेका पनि छन्, त्यसले मलाई सुखी बनाइन सकेको छैन, छन् त आनन्दसँग जस्तै, आनन्दसँग बुद्धका ज्ञान भए जस्तै हामीसँग शिक्षा छ, त्यो काम लागेन मेरो, मलाई मात्रै काम नलागेको होइन, फेरि मैले सबभन्दा माया गर्ने मेरी श्रीमती या मेरा श्रीमान या मेरा छोराछोरी, मलाई रिस उठ्यो भने मेरो शिक्षाले त्यहाँ चाहिँ मेरो रिसलाई रोक्न सक्दैन, उनीहरूलाई म पड्काइदिन्छु, हिर्काइदिन्छु, शिक्षा कहाँ गयो, त्यसकारण मेरो शिक्षा काम लाग्यो, मसँग जति धन भए पनि त्यो धनले मलाई खुसी बनाउँदैन, मान्छेसँग हुने भनेको त्यही शिक्षा हुन्छ, धन हुन्छ अनि प्रतिष्ठा हुन्छ, त्यो कुनै पनि चिजले मलाई आनन्दित बनाउन सकेको छैन, र म आनन्दित नभएपछि मैले मेरा परिवारलाई या मेरा प्रियजनलाई पनि मैले आनन्दित तुल्याउन सक्दिनँ, सबै केही पनि काम लागेन हाम्रो, आनन्दको त्यही हालत थियो, मुक्त नभएसम्म केही पनि काम लागेको थिएन उनले सुनेका ज्ञान, तर जब उनी मुक्त भए, इनलाइटेन भए, त्यसपछि भने उनका एक एक शब्द, त्यसकारण बौद्ध शास्त्र पल्टाउनु भयो भने सुरु कसरी हुन्छ, एवं मे श्रुतम या सुत्तम सुतम। एवं मया श्रुतम या एवं मे श्रुतम, पाली र संस्कृतमा फरक छ। भनाइको मतलब यस्तो मैले सुनेको थिएँ, यहाँबाट सुरु हुन्छ सबै, किनकि त्यो बुद्धले त लेख्नु भएको होइन। अनि त्यो बुद्धका सारा शास्त्र जसले आजसम्म दुनियाँ चलाइरहेको छ, आध्यात्मिक दुनियाँ, त्यो केवल केवल विनयलाई छोडेर आनन्दको वचन त्यसैमा आधारित रहेर चलिरहेको छ। बुद्धिजन त्यो सबै शब्द काम लाग्यो किनकि उनी मुक्त भइसक्यो। त्यस्तै हामीसँग पनि धेरै कुरा छ नि, अनुभव छ, धन छ, पद प्रतिष्ठा पनि होला, शिक्षा छ, केही पनि काम लागेन अहिले। तर जुन दिनमा हामी आफूलाई रियलाइज गर्छौँ, बोध हुन्छ हामीलाई, बल्ल त्यो दिनमा मात्रै हाम्रो त्यान्द्रो त्यान्द्रो काम सबै, अहिले त केही पनि काम लाग्छ। अहिले त पैसा छ, के किनेर खाने पनि थाहा छैन, यो पैसा मरेपछि लानु हुँदैन भन्ने शब्दले थाहा छ, तर कहाँ लगानी गर्ने त्यो पनि थाहा छ। लगानी भनेको पैसा बढाउनको लागि लगानी होइन, के किन्ने नै थाहा छ, किनकि तपाईँलाई थोरै पैसा भएको छ घाँस बाँस कपासको लागि, अनि यस्ता चिज किनेर ल्याउँछौँ, त्यो पैसा खर्चेर जुन चिजले मेरो स्वास्थ्य ह्रास गर्दै जान्छ। यसरी हाम्रो हालत, हामीसँग भएका जति पनि कुरा छ त्यो काम आइरहेको छ, किनकि हामीसँग ज्ञान छ। यही सन्देश आनन्दको सन्देश हो, आनन्दको जीवनबाट हामी सिक्न सक्छौँ। त्यसकारण जैनमा उनको इन्लाइटेनमेन्ट साधना गरेर भएको होइन, गरिरहँदा भएको होइन, जब उनले छोड्दिए इच्छा, अनि इच्छा छोडेको पनि छोड्छु भनेर छोडेको होइन, त्यहाँ गरेको त हो नि इच्छा, मुक्तै हुन्छु भनेको त हो नि, तर डेडलाइनमा ठोक्यो, अब सक्यो, ए नसक्ने रहेछ भन्ने बोध भएपछि इच्छा आफै छुट्यो, उनले छोडेको होइन नि त, अब सक्यो त, लास्ट डे आजै हो, बिहान भइसक्यो, अब सक्यो। त्यसपछि उनको इच्छा स्वत नै समाप्त भयो, अनि इच्छा समाप्त हुन साथ जे बाँकी रह्यो त्यही एकचोटि आफ्नो खोपडीमा छान्नुहोस् त। हामी इच्छा दिमागभरि इच्छा लिएर ध्यान गरिरहेका छौँ, दिमागभरि इच्छा छ, योजना छ, चाहिने नचाहिने सारा कुरा, चिन्ता छ अरूको, छोराको छोरीको दुनियाँको, फेरि ध्यान गरेर बस्छ। त्यसो भनेको के, ग्लासलाई छोपेर पानी थापिए जस्तै, भाँडोलाई छोपेर पानी थापिए जस्तै, अथवा गाग्रीलाई उल्टो थापिए जस्तै, या थाप्नु त थापेकै हो भरेकै हो, किनकि उल्टो थापिएको छ। मेरो सबै जति ध्यान गर्नुहोस् न, तपाईँको दुःख मेट्दैन, किनकि तपाईँ उल्टो थापिरहनु भएको छ, इच्छा छ, इच्छा आफ्नो मात्र होइन, फेरि छोराको पनि इच्छा छ, फेरि छोरीको पनि छ। त्यसकारण दुनियाँमा ध्यानले मान्छेलाई धेरै ठुलो उद्धार किन नगरेको त, ध्यान त गरेको हो नि, अहिले त गरिरहेछ नि धेरै, तर लोभ त गएन नि, क्रोध त गएन नि, बेइमानी त गएन नि, गर्दा मजा लाग्यो, छोड्दा फेरि दुःख सुरु भयो, किनकि त्यहाँ के छ रे, उल्टो गागरी पानी थापिरहेका छौँ ध्यान। त्यसकारण हाम्रो लागि ध्यान गर्नु र रक्सी पिउनु बराबर, भट्टीमा छिर्नु र आश्रममा छिर्नु बराबर, किन बराबर, किनकि भट्टीमा छिर्नेहरू पनि रक्सी पिउन्जेल त सबै दुःख बिर्स्यो नि, अनि नसा जब उसको नसा ढल्दै जान्छ त्यसपछि फेरि प्रब्लम सुरु हुन्छ। हाम्रो पनि त्यही हालत छ, ध्यान गर्नुन्जेल त हामी मुक्तै हो, कुनै दुःख पीडा दर्द हुँदैन, अनि फेरि संसारमा व्यवहार गर्न थाल्छौँ, सारा पीडा फेरि सुन, अनि ध्यान फेरि ध्यान गर्छौँ बिर्सि, अनि फेरि संसारमा जान्छौँ, सारा पीडा सुन। रक्षा र हाम्रो फरक के, त्यस कारण हामी धार्मिक जडिया, आध्यात्मिक जडिया, जय होस् जडिया।
3: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि, लौ हिँड।
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न